0: 170 71284 र 97498 60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95,
4: कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
0: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो।
7: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
6: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
8: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुटाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
11: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
12: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
13: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
12: यो सोलर बलियो र भरपर्दछ।
14: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
15: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: भर्ना खुल्यो
9: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
16: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
1: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
16: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
17: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
16: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
18: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
19: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
20: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
21: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
22: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
23: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
22: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
24: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
23: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
25: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
23: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
21: हामी कहाँ LG, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका TV, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
23: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका TV, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, AC, वासिङ मेसिन र TV किस्ताबन्दीमा पनि उपलब्ध छन्।
21: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
26: सबैको मन सुने
27: रेडियो भेरी FM,
28: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
27: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 13 गते शनिबार, सन 2026 जून 27 तारीक, जेठ शुक्ल पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन, केही कमी कमजोरी भएको स्वीकार्दै आउँदो महाधिवेशनमा सुधार गर्ने लामी छानेको प्रतिबद्धता।
0: राजदूत बन्न करिब 2700 को दौड़, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास, राहदानी मौजदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्योल।
1: राम्रोसँग पानी नपर्दा असार दोस्रो हप्तासम्म 11% मात्रै रोपाई, खेतीयोग्य जमिन घट्दै बर्ड फ्लूले किसानलाई क्षति।
0: भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो, स्मार्टफोनबाट पूर्व सूचना आएको प्रयोगकर्ताको दावी।
1: र विश्वकप फुटबलमा उस्मान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता, सेनेगलले इराकलाई 5 गोलले हरायो, अहिले 2 खेल चल्दै।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सुडिम वागले निर्विरोध निर्वाचित हुनुभएको छ। अरू पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। महिला उपसभापतिमा सोभिता गौतम विजय हुनुभएको छ। महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। खुला सहमहामन्त्रीतर्फ असीम शाह र हरि ढकाल निर्वाचित हुनुभएको छ। महिला सहमहामन्त्रीमा निशा डाङ्गी निर्वाचित हुनुभएको छ। 3 दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा 6 दिन हिजो मात्र पदाधिकारीका लागि चुनाव भएको थियो। पदाधिकारीको मतदानमा 1289 प्रतिनिधि मात्र सहभागी थिए। केन्द्रीय सदस्यका लागि बुधबार मध्यराति 12 बजेदेखि बिहिबार 12 बजेसम्म मतदान गरिएको थियो, जसमा 2959 सहभागी थिए। कुल महाधिवेशन प्रतिनिधि संख्या भने 3859 थियो। बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित हुँदा बढ़दो खर्च र अन्यलका कारण धेरै प्रतिनिधि पदाधिकारीका लागि मतदान नगरी घर फर्केका थिए। कतिपय प्रतिनिधि केन्द्रीय सदस्यका लागि समेत मतदान नगरी घर लागेका थिए। त्यही कारण करिब एक तिहाई प्रतिनिधिको मतदानबाट पदाधिकारी चयन गरिएको छ। रासोपाको पहिलो महाधिवेशन व्यवस्थापनका हिसाबले अस्तव्यस्त देखियो। पहिलो महाधिवेशन मार्फत राजनीतिमा फरक संस्कार र शैली स्थापना गर्ने दावी गरेको पार्टीको अधिवेशनमा आन्तरिक लोकतन्त्रको अभाव, पुरानै दलको झल्को दिने प्रचार शैली, अघोषित समूहगत अभ्यास लगायतका कारण आलोचना समेत भयो। बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीति प्रतिवेदन पेश गरेपछि प्रतिनिधिहरूबीच छलफल नै गराइएन। करिब 7 सेकेण्डमै ताली बजाएर पारित गरियो। आन्तरिक लोकतन्त्र अरू पार्टीमा झैं कुण्ठित गरियो भन्ने आलोचना भयो। नेताहरूले भने समय अभावका कारण छलफल गर्न नसकिएको बताएका छन्। पार्टीको अर्थ राजनीतिक दस्तावेजमा प्रदेश सभा खारेजी र स्थानीय तह कटौती जस्ता संवेदनशील विषय समावेश थिए, तर विषयमा सुदूरपश्चिम, मधेश र कर्णालीका प्रतिनिधिले आफ्नो फरक मत राख्न पाएनन्। नयाँ पुस्ताका राजनीतिक विश्लेषक नवीन तिवारीका अनुसार रासोपालाई यो अधिवेशन मार्फत अरू दललाई नयाँ राजनीतिक संस्कारको सन्देश दिने अवसर थियो, तर रासोपाले त्यो अवसर गुमाएको छ। अनुभवका कारण केही कमजोरी भएको स्वीकार गर्दै आउँदो महाधिवेशनबाट सुधार गर्ने रासोपा सभापति रवि लामिछानेले प्रतिबद्धता जनाउनु भएको खबर कान्तिपुरले लेखेको छ।
1: रासोपा महाधिवेशनपछि विपक्षी दलहरूको खबर, पुराना दलहरूले सरकार विरूद्ध मोर्चाबन्दीको तयारी थालेका छन्। रासोपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता, कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार विरूद्ध पुराना दलहरूले संयुक्त मोर्चा बनाउने तयारी थालेको खुलासा गर्नुभएको हो। नेकपा कोशी प्रदेशको विराटनगरमा हिजो आयोजित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो खुलासा गर्नुभएको हो। सरकार विरूद्धको आन्दोलनका लागि मोर्चाबन्दी गर्न कांग्रेस, एमाले, मधेसवादी दलका नेताहरूसँग आफूले कुराकानी गरिरहेको उहाँले बताउनुभयो। सरकार विरूद्ध लड्न सबै दलका नेता संयुक्त मोर्चाबन्दीका लागि सकारात्मक हुनुहुन्छ। प्रचण्डले भन्नुभयो, यसै विषयमा विराटनगरमा कांग्रेस नेता डाक्टर शेखर कोइरालासँग पनि छलफल गरिएको उहाँले बताउनुभयो। हिजो नै नेपाली कांग्रेसका नेता डाक्टर कोइरालासँग विराटनगरमा रहेको उहाँकै निवासमा पुगेर सरकार विरूद्ध संयुक्त मोर्चा बन्दी गर्ने विषयमा प्रचण्डले छलफल गर्नुभएको थियो। सरकार विरूद्ध मोर्चा कस्दै विपक्षी शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
0: नेपालको कूटनीतिक इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षण देखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2,700 जनाको आवेदन परेपछि अब सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्ने योग्य, सक्षम र अनुभवी व्यक्तित्व छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष, पारदर्शी र विवादरहित बनाउने परीक्षा पनि छ। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबिया 13 देशका लागि राजदूतको लागि आवेदन मागिएको हो। आवेदन मागेका बाहेक जापान, स्पेन, जर्मनी, रूस, कतार र श्रीलंका पनि राजदूत छैनन्। साउनदेखि इजिप्ट, बंगलादेश, म्यानमार, ब्राजिल सहित 7 देशका लागि राजदूतको कार्यकाल सकेर फर्किँदैछन्। राजदूत बन्न करिब 2700 दौड़, खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास, देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय नयाँ पत्रिकामा खबर छ।
1: राजदूतपछि राहदानीको विषय, भ्रष्टाचार मुद्दामा मुछिएको जर्मन कम्पनीले आपूर्ति गरेका 5 लाख नयाँ राहदानी वितरण गर्ने कि नगर्ने भन्नेमा सरकार अन्यलमा देखिएको छ। जर्मन कम्पनीले आपूर्ति गरेका ती राहदानी भ्रष्टाचार मुद्दापछि उत्पन्न कानूनी र राजनैतिक अन्यलका कारण प्रयोगविहीन अवस्थामा थन्किएका छन्। राहदानी विभागसँग अहिले 45,000 भन्दा कम राहदानी मात्र मौजदात छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी अर्थात ई पासपोर्ट खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा असार 8 राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल तथा जर्मनीका दुई कम्पनी भेरिडोस जीएमबीएच र म्युहबाउरका नेपाल स्थित प्रतिनिधिसहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसैता पासपोर्ट वितरणमा समस्या देखिन थालेको हो। मुद्दाकै कारण सरकार भेरिडोसले आपूर्ति गरिसकेका राहदानी पनि वितरण गर्न हिचकिचाइरहेको छ। उता सन् 2010 नेपाललाई राहदानी आपूर्ति गर्दै आएको फ्रान्सेली कम्पनी आइमिडिमिया भने केही महिनाभित्रै नेपालबाट बाहिरिने तयारी छ। दैनिक 5,000-6,000 राहदानी आवेदन परिरहेको अवस्थामा तत्कालीन समाधान खोज्ने समय पनि सकिँदै गएको छ। मौजदात घट्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
0: काया कैरनमा बर्ड फ्लू मानिसमा सर्ने सम्भावना कतिको हुन्छ भन्ने बारे संक्रामक रोग विशेषज्ञसँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अस्त व्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन, सरकार विरूद्ध मोर्चा कस्तै विपक्षी, अन्य करिब 2700 दौड़ खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास, राहदानी मौजदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्यल लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। समयमै मनसून सक्रिय नहुँदा यो वर्ष असार 12 अर्थात हिजोसम्म देशभर 11.33% मात्र धान रोपाई सकिएको छ। विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार हिजोसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ, तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल छ, त्यसैले त्यहाँ थोरै रोपाई हुँदै पनि प्रतिशतको आधारमा अन्य प्रदेशमा भन्दा बढ़ी देखिएको हो। जलवायु परिवर्तनको बढ़दो असरका कारण समयमै पर्याप्त मनसून नहुने प्रवृत्ति बढ़दै गएपछि कृषि अनुसन्धान परिषद नार्कले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ। नार्कले सुक्खा 1, 2, 3, 4, 5, 6 डुबान सहन सक्ने साबा मनसुली सब एक र सिहराङ सब एक तथा सुक्खा र डुबान दुवै सहन सक्ने बौगुड़ी 1 र 2 जात विकास गरी किसान स्तरमा प्रयोग गर्न प्रोत्साहन गरिरहेको जनाएको छ। यसैबीच विगत 6 वर्षमा 82,000 हेक्टर खेतीयोग्य जमीनमा रहेको छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 76-77 आर्थिक वर्ष 82-83 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको हो। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिकरण, जग्गाको खण्डीकरण, बसाई सराई, बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको विभागले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मी जमीन बाँझो छोड्ने क्रम बढ़दै जाँदा खेतीयोग्य जमीन घट्दै गएको बताउनुहुन्छ। खेतीयोग्य जमीन बाँझै छाडेर आन्तरिक बसाई सराईसँगै विदेश जाने क्रम बढ़दै गएकाले पनि वर्षेनी खेतीयोग्य जमीन घट्दै गएको उहाँको भनाई छ। देशमा वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि अहिलेको उत्पादनको आधारमा करिब 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। माग अनुसार उत्पादन नहुनु, उपभोक्ताको खाने बानीमा आएको परिवर्तनसँगै मसिनो तथा बासनदार चामलको माग बढ़दा धान तथा चामलको आयात बढ़दै गएको तथ्याङ्कले देखाएको छ। आजका सबै जसो पत्र पत्रिकाले यी खबर छापेका छन्।
2: नेपालमा बर्ड फ्लू अब आकस्मिक महामारी मात्र नभई हरेक केही वर्षमा दोहोरिने मौसमी चुनौती जस्तै बन्दै गएको छ। यसले लामो समयदेखि किसान ठूलो मारमा पर्दै आएका छन्। 2065 सालदेखि अहिलेसम्म पछिल्ला 3 वर्ष बाहेक निरन्तर जस्तै देखिँदै आएको यो रोगले 18 वर्षको अवधिमा 34 लाख भन्दा धेरै पंक्षी र 55 लाख भन्दा बढ़ी अण्डा नष्ट हुँदा किसानलाई ठूलो क्षति भएको छ। यसले सरकार, पोल्ट्री व्यवसायी तथा किसानलाई बर्ड फ्लू विरूद्ध गम्भीर पूर्व तयारीमा जुट्नुपर्ने भएको छ। यो क्षेत्रमा लामो समयदेखि कार्यरत पशु चिकित्सक मणिप्रसाद सापकोटा अब गम्भीर तयारीमा नलागे किसानको थप क्षति हुने बताउनुहुन्छ। 2082 चैतदेखि शुरू भएको पछिल्लो प्रकोपले मात्रै 11 जिल्लामा ठूलो क्षति पुर्याएको छ भने पशु पंक्षी स्वास्थ्यसँगै जनस्वास्थ्य, जैविक सुरक्षा र अर्थतन्त्र समेत प्रभावित बनेको उहाँले उल्लेख गर्नुभयो। पछिल्लो पटक देखिएको बर्ड फ्लूका कारण कम्तीमा 6 लाख कुखुरा, 10 लाख अण्डा र 2 लाख किलो दाना नष्ट गरिएको पशु विभागले जनाएको छ। बर्ड फ्लूको सबैभन्दा ठूलो असर लेयर्स कुखुरा पालक किसानले भोगिरहेका छन्। नेपालमा करिब 50 लाख लेयर्स कुखुरा पालिएकोमा पछिल्लो संक्रमणका कारण 7 लाख लेयर्स कुखुरा मरेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो। काठमाडौँ उपत्यका सहितका विभिन्न ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको हो। यो रोग कुखुरा र हाँस लगायतका पंक्षीहरूमा छिटे फैलिने अति संक्रामक रोग हो। बर्ड फ्लू मान्छेमा सर्छ कि सर्दैन, अनि मासु र अण्डा खान हुन्छ कि हुँदैन भन्ने पनि धेरैलाई अन्यल छ। यसबारे साथी सम्झना महर्जनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरोरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोध्नु भएको छ।
4: यो कुखुराबाट मानिसमा सर्ने गरे तापनि त्यति सहज रूपमा अथवा एकदम व्यापक रूपमा सरेको चाहिँ पाइएको छैन, मानिसबाट मानिसमा व्यापक रूपमा सरेको पनि पाइएको छैन। त्यति सहज रूपमा सरेको जस्तो नदेखिए तापनि सरिसकेपछि र वास्तवमा लक्षण देखिसकेपछि यसको मृत्यु दर उच्च भएको हुनाले हाम्रो लागि चाहिँ अलिकति चिन्ताको विषय रहेको चाहिँ हामीले पाउँदछौँ।
5: के गरी बर्ड फ्लू मानिसमा छ भने लक्षण चाहिँ के देखिन्छ?
4: बर्ड फ्लूको लक्षण चाहिँ सामान्यतया जुन मौसमी रुगाखोकीमा हामीले देख्छौँ त्योभन्दा खास फरक हुँदैन। रुगाखोकी, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, जिउ दुख्ने, कसै कसैलाई पखाला लाग्ने, ज्वरो आउने, यी कुराहरू नै हुन्। तर हाम्रो फोक्सोको यो तल्लो भाग भनौँ कडाखाको निमोनिया गराउन सक्ने क्षमता यसमा भएको हुनाले अहिले चाहिँ 50% भन्छौ मानिसको चाहिँ मृत्यु भएको हाम्रो तथ्याङ्क भएको हुनाले गर्दाखेरि नै अब बर्ड फ्लूलाई चासोका साथ हामीले हेर्ने गरेको चाहिँ पाउँदछौ।
5: पछिल्लो समयमा जुन ठाउँमा बर्ड फ्लू देखिएको छ र निसंक्रमण गरेका छन् यति हुँदाहुँदै पनि त्यो क्षेत्र भएर मानिसहरू हिँडडुल गर्न पनि डराउने, त्यो विषयमा चिन्ताहरू भएको पनि देखिन्छ। केमा सावधानी अपनाउने त्यो क्षेत्रका मानिसहरूले?
4: तपाईँ हामीले एकदमै आत्तिनुपर्ने अवस्था होइन। एकपटक निर्मलीकरण गरिसकेपछि त्यो ठाउँबाट हिँड्ने नहुने, त्यहाँ जाने नहुने भन्ने केही पनि होइन। क्लोज कन्ट्याक्ट भन्छ नजिकको, जस्तो उदाहरणको लागि कृषक भयो, कुखुराहरू ढुवानी गर्ने समूह भयो, बिक्री वितरण गर्ने जो एकदमै लामो समय कुखुरा हाँसको नजिक रहने र त्यस्तै बच्चालाई काम गर्ने उहाँहरूको हकमा यो जोखिम पक्कै पनि छ। त्यसमा पनि अब तपाईँ हामी झन् निर्मलीकरण गरेको ठाउँबाट हिँड्ने नहुने, कतै के होला कि भने डराउनु पनि तपाईँहरूले चिन्ता या त्यो खालको मनमा कुरा लिनै हुँदैन भन्ने मेरो सुझाव नै छ।
5: अब यो बेला चाहिँ विशेष गरेर अब अण्डा मासु खान मिल्छ कि मिल्दैन भन्ने चिन्ता पनि छ, र कुखुरा मासु, हाँसको मासु र अण्डा चाहिँ खानै नमिल्ने हो, अथवा के गर्नुपर्छ यो बेला?
4: पक्कै पनि यो बारेमा जानकारी हुनु पनि जरुरी छ जस्तो चाहिँ मलाई लाग्छ। प्रमुख आहार मध्येमा कुखुरा मासु पर्छ र सँगसँगै प्रोटिनको मुख्य स्रोत नै भन्ने गरिन्छ, अण्डा पनि पर्छ, कुखुराको हाँसको अण्डाहरू हामीले प्रयोग मजाले गर्न सक्छ। यसमा तपाईँहरू कोही पनि चिन्तित हुनुपर्ने अवस्था छैन। सतर्कता अपनाउनु पनि एउटा मात्र स्रोत पर्छ, त्यो भनेको चाहिँ राम्रोसँग पकाएको हुनुपर्छ। अब कतिपयले हुन त अब हाफ बोइल खाने अण्डा यस्तो कुराहरू पनि छन्, तर त्यो होइन। अण्डालाई पनि हामीले राम्रोसँग पकाऊ, मासुलाई पनि राम्रोसँग पकाऊ। अब यो भन्दै गर्दाखेरि खास गरी चाहिँ भाइरस कम्तीमा 70 डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुग्यो भने त्यसले गर्दाखेरि यो त्यसले गर्दाखेरि चाहिँ तपाईँ हामीले जुन खाने मासु या अण्डा राम्रोसँग पकाएको छैन मजाले ढुक्क भएर खान सक्नुहुन्छ। म अहिले पनि डेली नै अण्डा खाने गर्छु र म ढुक्कसँग खान्छु, किन भन्दाखेरि मैले राम्रोसँग पकाएको छु। त्यसले गर्दा यो यस्तो कुराहरूमा तपाईँहरूले आत्तिनुपर्ने अवस्था चाहिँ म केही पनि देख्दिनँ। कुखुराको मासु राम्रोसँग पकाएर खानुहोस्, अण्डा राम्रोसँग उमालेर राम्रोसँग पकाएको अण्डा खानुहोस्, तपाईँहरूलाई त्यहाँबाट बर्ड फ्लू लाग्दैन, तपाईँहरू ढुक्क हुनुहोला।
5: जो चाहिँ एकदमै क्लोज कन्ट्याक्टमा हुन्छ र विशेष जोखिम पनि हुन्छ नि बर्ड फ्लूको, उहाँहरूलाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ?
4: व्यक्तिगत सरसफाईलाई विशेष ध्यान दिनुहोस्, मास्क लगाउनुहोस् र हामीले जुन फ्लूहरूमा जसरी बस्ने उपायहरूको बारेमा कुराकानी गर्छौँ, मास्क लगाउने, हात साबुन पानी धुने, यही कुराहरू चाहिँ तपाईँहरू यदि अवलम्बन गर्नुभयो भने
2: उहाँ हुनुहुन्थ्यो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई
7: यही असार 12 गते शुक्रबार र 13 गते शनिबारको दिन
6: सुपथ पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
9: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
10: एसई सकियो, अब रमाइलो शुरू भयो।
11: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
11: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
10: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। सगरमाथा 12 पटक र माउन्ट केटु 7 पटक आरोहण गरिसक्नुभएका युवा पर्वतारोही सिद्धि घिसिङ 8 पटक माउन्ट केटु आरोहण गर्न गएको हप्ता पाकिस्तान पुग्नुभयो। सगरमाथा, आमा दब्बलम, इब्रस र किलिमन्जारो आरोहण पूरा गरिसक्नुभएका पासाङ शेर्पा र सगरमाथा, लोत्से, मकालु र आमा दब्बलम आरोहण गरिसक्नुभएका फुरा शेर्पा पनि नाङ्गा पर्वत र माउन्ट केटुमा इतिहास बनाउन पाकिस्तान पुग्नु भएको छ। उहाँहरू मात्रै होइन, यति बेला नेपालमा वसन्तकालीन आरोहण बन्द भएसँगै फुर्सदिला भएका शेर्पा आरोही तथा पथ प्रदर्शक नेपालमा आरोहणको सिजन सकिने बित्तिकै देश बाहिरका 8000 मिटर भन्दा अग्ला हिमालमा डोरी टाँग्न र आरोहीलाई सघाउने कामका लागि यूरोप, अमेरिका र पाकिस्तान जस्ता गन्तव्यमा पुगेका छन्। नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्र बहादुर लामाले नेपालमा आरोहण सकिएपछि विदेशमा हिमालमा आरोहण गर्न जाने क्रम पहिलेदेखि नै प्रचलनमा रहे पनि पछिल्लो समय कामकै खोजीका लागि विदेशी नै पर्वतारोही र पथ प्रदर्शकको संख्या वर्षेनी बढ्दै गएको बताउनुभयो। सगरमाथा, लोत्से, मकालु लगायतका हिमाल आरोहणका लागि बाटो बनाउने, डोरी टाँग्ने काममा संलग्न आइसफल डाक्टरदेखि भरिया र अनुभवी पथ प्रदर्शकका रूपमा आरोहणमा सहजीकरण गर्दै आएका सक्रिय युवा काम र रोजी रोटीकै लागि बाह्य देश पुग्ने गरेका वहाँले बताउनु भएको छ। विदेशमा आरोहण गर्दै नेपाली शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: अब विदेशको खबर। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नागेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 3360 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन्। दुई शक्तिशाली भूकम्पबाट राजधानी काराकास सहित देशका विभिन्न भाग प्रभावित भएका छन्। घाइते भएका अस्थायी शिविरमा उपचार भइरहेको छ। सयौंको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन्। यो एक शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो, तर भूकम्प आउनुभन्दा केही क्षण पहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन्। गुगलको एन्ड्रोइड र एप्पलको आईओएस दुवैमा सरकारबाट भूकम्प, बाढ़ी पहिरो जस्ता संकटकालीन सूचना देखाउने विकल्प छ।
3: अब खेल खबर। फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई 4-1 गोलले पराजित गरेको छ। लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आएको विजेता बन्दै नकआउट चरणमा पुगेको हो। यो समूहबाट साबिक उपविजेता फ्रान्स सहित नर्वे यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए। गैरातीको खेल समूह विजेता बन्नका लागि निर्णायक थियो। यो खेलमा फ्रान्सका उस्मान डेम्बेले ह्याट्रिक गरे। उनले खेलको 7 20 र 32 मिनटमा गोल गरे। त्यस्तै फ्रान्सका लागि डिजायर डोएले दोस्रो हाफको इन्जुरी समयमा एक गोल थपे। नर्वेका थेलो आस्कारले एक गोल फर्काए। नर्वेले यो खेलमा एर्लिङ हालान्डलाई विश्राम दिएको थियो। यो विश्वकपमा यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र क्यानाडाका जोनाथन डेभिडले ह्याट्रिक पूरा गरेका थिए। विश्वकप फुटबलमा गैराती नै भएको अर्को खेलमा सेनेगलले इराकलाई 5 गोल अन्तरले हराएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा छ। गोल अन्तर सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट 8 टोली मध्ये एक बन्ने सम्भावना छ। यसका लागि अरू नतिजामा भर पर्नेछ। सेनेगल विश्वकप फुटबलमा एकै खेलमा 5 गोल गर्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। समूह आएको इराक बाहिरिएको छ। विश्वकप फुटबलमा अहिले समूह एचका दुईवटा खेल भइरहेका छन्। अमेरिकाको हस्टन रंगशालामा नवप्रवेशी केप भडेर साउदी अरब तथा मेक्सिको ग्वाडाल जारा रंगशालामा उरुग्वे र स्पेनले खेलिरहेका छन्। अहिले खेलको 38 मिनट चलिरहेको छ र केप भडे तथा साउदी अरेबिया, उरुग्वे र स्पेनले अहिलेसम्म गोलरहित बराबरी खेलिरहेका छन्। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केप भडे तेस्रो र 1 अंकसहित साउदी अरब पुछारमा छ। त्यस्तै अहिले बिहान पाउने 9 बजे समूह जीका दुई खेल हुँदैछन्। क्यानाडाको बीसी प्लेस भ्याकुकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालामा इजिप्ट र इरानले खेल्दैछन्। तालिकामा इजिप्ट 4 अंकसहित शीर्ष, समान 2 अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंकसहित न्यूजील्याण्ड पुछारमा रहेको छ।
2: बाया कैरनमा अब केही खबर संक्षेपमा मनसून भित्रिएको एक हप्ता भन्दा बढ़ी भइसक्दा समेत अझै सक्रिय हुन सकेको छैन। राम्रोसँग पानी नपर्दा गर्मी बढ़ेको छ। गैराती पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भेग तथा मध्य प्रदेशका थोरै ठाउँमा बागमती गण्डक र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा आज पनि तातो लहर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति कोशी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
3: भारतले नेपालबाट आयात हुने चियाको 20% खेपमा अनिवार्य नमूना परीक्षण गर्ने व्यवस्था यथावत राखेको छ, जसले नेपाली चिया निर्यात अझै सहज हुन सकेको छैन। सरकारी आश्वासनपछि झापा र इलामका बन्द चिया उद्योग भने पुनः संचालनमा आएका छन्। चिया उद्योग खोले पनि निर्यात अन्यलमै रहेको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। देशभर आंगिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पस रहेका खबर कान्तिपुरले लेखेको छ।
3: परम्परागत रूपमा सीमापार व्यापार गर्दै आएका दार्चुलाको व्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीय बासिन्दाले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचार संहिता ल्याएको छ।
3: एमालेसँग संसद र सड़क दुवै मोर्चामा मिलेर अघि बढ़ने सार्वजनिक अभिव्यक्ति दिएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार भोलि काठमाण्डुमा लामो समयपछि एउटै मंचमा देखिँदै हुनुहुन्छ।
2: र जघन्य तथा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नु पूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। काया कैरनमा अब पालो उखानको
3: मान्छे उमेरले होइन कर्मले बाँच्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन केही कमी कमजोरी भएको स्वीकार्दै आउँदो महाधिवेशनमा सुधार गर्ने लामी छानेको प्रतिबद्धता।
2: राजदूत बन्न करिब 2700 दौड़ खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास। राहदानी मौजदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्योल।
3: राम्रोसँग पानी नपर्दा असार दोस्रो हप्तासम्म 11% मात्रै रोपाई। खेतीयोग्य जमिन घट्दै बर्ड फ्लूले किसानलाई क्षति।
2: भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो। स्मार्ट फोनबाट पूर्व सूचना आयोगको प्रयोगकर्ताको दावी।
3: र विश्वकप फुटबलमा उस्मान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता। सेनेगलले इराकलाई 5 गोल अन्तरले हरायो। अहिले दुई
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। ट्राफिक प्रहरीले ड्यूटीको बेला कसैसँग हात मिलाए कार्यवाही हुने प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा एकजना ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने मोटरसाइकलवालालाई जरिवाना तिराउन कागजमा लेख्दैछन् अनि ती मोटरसाइकलवाला भन्दैछन् चीट नकाट्नु है नत्र हात मिलाइदिउँला नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ सँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौ। नमस्कार।
13: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
14: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
13: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-402।

0: छिनछिनमा बिजुली बत्ती जाने समस्याले सुर्खेत सहित कर्णालीका उपभोक्तालाई शास्ति 132 केबीमा समस्या नभएको आयोजना प्रमुखको दावी।
1: विभिन्न नगरवासीले अब अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति लिन सक्ने, कागजी झन्झट हटाइँदै
0: हुम्लाका स्थानीयमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा 5 जना विरूद्ध पक्राउपर्जी जारी।
1: र विश्वकप फुटबलमा अहिले स्पेन र उरुग्वे तथा केप भर्डे र साउदी अरेबिया भेट्दै फ्रान्स समूहका सबै खेल जित्न सफल, सेनेगलले इराकलाई हरायो। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा, वीरेन्द्रनगरवासीले अब अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति पत्र लिन सक्ने भएका छन्। नगरपालिकाले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने लक्ष्यसहित इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम औपचारिक रूपमा संचालनमा ल्याएको छ। एक कार्यक्रमका बीच नगर प्रमुख मोहनमाया ढकालले यो प्रणालीको उद्घाटन गर्नुभएको छ। कर्णाली प्रदेशमै पहिलो पटक शुरू गरेको यो सेवा देशभरका सीमित नगरपालिका मध्ये एक नगरपालिकामा रहेको जनाएको छ। सेवा साउन 1 गतेदेखि पूर्ण रूपमा लागू हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाले योसँगै एकीकृत नगरपालिका सूचना प्रणाली पनि संचालनमा ल्याएको छ। दुवै प्रणालीले वीरेन्द्रनगरलाई डिजिटल सुशासनतर्फ अग्रसर गराउने विश्वास समेत लिएको छ। एबीपीएस प्रणाली मार्फत सेवाग्राहीले घर तथा अन्य भवन निर्माण अनुमति लिन आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनबाट नै पूरा गर्न सकिने भएको छ। यो प्रणाली मार्फत भवनको नक्सा पेश गर्ने, आवश्यक कागजात अपलोड गर्ने, शुल्क बुझाउने, निवेदनको अवस्था अनलाइनबाट हेर्ने तथा अन्तिम स्वीकृति प्राप्त गर्ने सुविधा उपलब्ध हुनेछ। नगर प्रमुख ढकालले डिजिटल प्रविधिको प्रयोगले नगरपालिकाको सेवा प्रणालीमा उल्लेखनीय सुधार ल्याएको बताउनुभयो। उहाँले अब सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था हट्ने उल्लेख गर्दै प्रविधिको प्रयोगले कामलाई अझै सजिलो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले वीरेन्द्रनगरलाई प्रविधि मैत्री नगर बनाउने अभियान तीव्र रूपमा अघि बढ़िरहेको बताउँदै पश्चिम नेपालमै उत्कृष्ट नगरपालिका बनाउने लक्ष्यसहित काम भइरहेको बताउनु भएको छ। उहाँले यो प्रणाली लागू भएसँगै सेवाग्राहीले घरमै बसेर आवेदन दिन, प्रक्रिया ट्र्याक गर्न र स्वीकृति लिन सक्ने भएकाले सेवा लिन पनि सहज हुने बताउनु भएको छ। कार्यालयमा पटक पटक धाउनुपर्ने बाध्यता घट्ने, सेवाग्राहीहरूमा सेवा प्रवाहमा पारदर्शिता बढ़ने तथा समय र लागतको बचत हुने पनि बताइएको छ। भवन निर्माण अनुमति प्रक्रियामा हुने ढिलासुस्ती, कागजी झन्झट र अनावश्यक मानवीय हस्तक्षेप पनि कम हुने विश्वास गरिएको छ। नगरपालिकाका प्राविधिक कर्मचारीहरूले प्रणाली मार्फत नक्सा परीक्षण, प्राविधिक मूल्यांकन तथा स्वीकृति प्रक्रिया व्यवस्थित रूपमा संचालन गर्न सक्ने भएका छन्। यसले अभिलेख व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
1: कोलपुर सुर्खेत 132 केबी विद्युत प्रसारण लाइन संचालनमा आएपछि निकै हौसिएका सुर्खेत सहित कर्णालीका उपभोक्ता फेरि निराश बनेका छन्। उखरमाउलो गर्मीले सताएको बेला छिनछिनमा बिजुली बत्ती जाने समस्याले उनीहरूलाई झन चिढ़ाएको छ। ढाड़ सकिने गरी महसूल लिने तर सेवा चाहिँ नदिने भन्दै उनीहरूले सामाजिक सञ्जाल मार्फत कहिलेसम्म यो शास्ति भोग्नुपर्ने हो भन्दै प्रश्न समेत गरिरहेका छन्। अहिले पनि छिनछिनमा बत्ती जाने, पंखा राम्रोसँग नघुम्ने, फ्रिज मोटर राम्रोसँग नचल्ने जस्ता समस्या कायम रहेको भन्दै उनीहरूले यस्ता समस्या तत्काल समाधान गर्न माग गरेका छन्। यसैबीच मैले कोलपुर सुर्खेत 132 केबी विद्युत प्रसारण आयोजनाका प्रमुख रवि चौधरीलाई 132 विद्युत प्रसारण लाइन संचालनमा आउँदा पनि किन समस्या जस्ताको त्यस्तै रहेको भनेर सोधेको छु।
2: हाम्रो सब स्टेसनमा अब त्यस्तो समस्याहरू छैन, भोल्टेजको सब स्टेसन फिडरहरू ओभरलोडहरू भएर आउन सक्छ त्यो चिजहरू, त्यो सम्बन्धित डिस्ट्रिब्युसन अफिसले उहाँहरूलाई कुरा राख्नुभयो भने त्यसको लागि उहाँहरूले समाधान गर्नुहुन्छ।
1: भनेको यहाँले यो भनिरहनु भएको छ कि 132 केबी प्रसारणको लाइनमा समस्या छैन भनेर हामीले बुझ्नु पर्यो त्यसो भए?
2: हजुर, 132मा समस्या छैन, त्यहाँसम्म सब स्टेसन ठिक छ, अझ ठुलो छ कि अब पहिला चाहिँ अब सुर्खेतको पपुलेसन पनि धेरै थिएन होइन, पपुलेसन पनि बढेर आयो, अब पुरानो लाइन पनि पुरानो छ, अब फिडरहरू पनि ओभरलोड छ कि जस्तो क्यापासिटी भन्दा बढी भएपछि समस्याहरू आउने हो, त्यसको लागि केही दिन लाग्छ, उहाँहरूले गरिराख्नु भएको छ। त्यो हाम्रो सुर्खेत डिस्ट्रिब्युसन अफिस छ नि, हाम्रो
1: सुर्खेत वितरण केन्द्र,
2: हजुर वितरण केन्द्र, उहाँहरूले चाहिँ त्यो सम्बन्धी कामहरू गरिराख्नु पर्छ। तत्कालीन नभए पनि 5-6 महिनापछि त्यो चिजहरू आफै सुधार भएर जान्छ, उहाँहरूले लागिराख्नु भएको छ। त्यसमा माथिहरू थप्ने, अरू लोडहरू हेर्ने, ब्यालेन्स गर्ने, त्यो काममा लागिराख्नु भएको छ। केही दिनपछि त्यो समस्याको पनि समाधान हुन्छ।
1: अब त्यही त अहिले यहाँले सामाजिक सञ्जालहरूमा पनि देख्नु भएको होला, एकातिर गर्मी बढ्दो छ, त्यही बेलामा बत्ती अनियमित छिनछिनमा गइरहेछ, आयो गयो भइरहेछ, आयो गयो भइरहेछ, आउँदा पनि लो भोल्टेज छ, पंखा चल्दैन भन्ने खालका गुनासाहरू सामाजिक सञ्जालभरि व्याप्त रहेका छन्।
2: हजुर, त्यसको लागि प्राधिकरणले पनि आफ्नो सुधारको कार्यहरू अगाडि बढाएको छ। त्यस सम्बन्धी त्यो वितरण केन्द्रलाई पनि हामीले सम्पर्क गरेर त्यो कुरा राख्दा चाहिँ हुन्छ। त्यसको बारेमा हाम्रो सबै सिस्टममा चाहिँ अहिले त्यस्तो कुनै पनि समस्या भोल्टेजको समस्याहरू
1: चाहिँ देखिए। अब यहाँनिर यो जसरी बडो व्यग्र प्रतीक्षाका साथ 132 केभी लाइन प्रसारण सञ्चालन गरियो, त्यो चाहिँ नि सञ्चालनमा आएको केही महिनामै पोल ढल्न पुग्यो, त्यसमा थुप्रै मान्छेहरूले प्रश्न उठाउन थाले, यो गुणस्तर अनुसार काम भएन, यसरी कच्चा काम कसरी गरियो भनेर भन्दा यहाँ आयोजना प्रमुखको हिसाबले के भन्नुहुन्छ?
2: यस्तो त्यसमा स्कुलमा हामीले पनि गरेको छैन, होइन भने तपाईँको वनमा ठुल्ठुला रुखहरू छ, टावरको क्यापासिटी भन्दा पनि ठुला ठुला 200-300 वर्ष पुराना रुखहरू हावाहरूले गर्दा ढलेर त्यो भएको हो। त्यो हाम्रो ठाउँमा होइन, अरू ठाउँमा पनि त्यस्ता घटनाहरू अब प्राकृतिक घटनाहरू हो, त्यसमा हाम्रो डिजाइनमा अरू काममा कुनै पनि समस्या चाहिँ छैन।
1: त्यति बेला चाहिँ अलिकति हामीले पूर्वानुमान गर्न सकेनौ कि त वन जस्तै रुखहरू खाली गराउनु पर्ने थियो, कति हो मापदण्ड अनुसार त्यो खाली गराएको भए यो क्षति हुन्थेन?
2: आरडब्ल्यू 18 मिटर छ हाम्रो,
1: हजुर,
2: आरडब्ल्यू भन्दा बाहिर गरी हामीले छुन पाउँदैन, काट्न पाउँदैनौँ, त्यसको लागि पनि अब यो चिजहरू पनि गर्नुपर्ने रहेछ भन्ने हामीले लागेको छ। त्यसको लागि हामीले पनि एउटा त्यो रुखहरू चाहिँ भविष्यमा त्यो उठ्न सक्छ, अरू मनपर गर्न सक्छ, त्यसको लागि हामीले एउटा प्रतिवेदन चाहिँ अहिले पठाएको छौँ मन्त्रालयमा।
1: अब आउँदा दिनमा चाहिँ हावाहुरी आउँदा यसरी पोल नढलोस् भनेर अथवा त्यो ढल्नसँगै जोखिम कहाँ कहाँ छ त्यसको समाधानको लागि के पहल भइरहेको छ
2: त्यो हामीलाई थाहा हुँदैन। जस्तै रुखभित्र अब भित्रै त्यसको क्यान्सर लागि हुन्छ, सडिया हुन्छ, त्यो त मान्छेले हेरेर कसैले थाहा पाउने चिज होइन,
1: होइन, ए हजुर,
2: त्यो प्राकृतिक घटनाहरू कसैको कन्ट्रोलमै हुन्छ, भोलि भुचालो होला के होला, त्यो हामीलाई पूर्व जानकारी त हुँदैन नि त्यस्तो चिजहरूको, यो हुँदैन भने चाहिँ भन्नै सकिँदैन। त्यसको लागि अरू चाहिँ विकल्पहरू वरिपरि रहेका रुखहरूको हाँगा काट्ने काम हामीले गरेका छौँ अहिले, त्योभित्र रुखभित्रैबाट सडिया छ केही छ भने त्यसको त्यसको चाहिँ हामीसँग उनी हुँदैन, गर्न सक्ने आफूले गर्न सक्ने सबै चिज हामीले अहिले गरेरै ल्यान्ड चार्ज गरे हो, त्यस्तो समस्या आउँदैन।
1: उहाँ हुनुहुन्थ्यो 132 केबी विद्युत प्रसारण आयोजना प्रमुख रवि चौधरी। सुर्खेत लगायत कर्णाली क्षेत्रमा विद्युत अनियमितता हुनुको कारण लगायतका विषयमा हामीसँग कुरा गर्दै धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
0: भर्ना खुल्यो
3: सिटिभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
3: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
3: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120। आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।

0: खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका, हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी,
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू: सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार, साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू: हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: रेडियो भेरी FM।
6: तपाईले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिनछिनमा बत्ती जाने समस्यालाई सुर्खेत सहित कर्णालीका उपभोक्तालाई शास्ति, 132 केबीमा समस्या नभएको आयोजना प्रमुखको दावी, वीरनगरवासीले अब घरबाटै अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति लिन सक्ने, कागजी झन्झट हटाइँदै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर: कालीकोटमा नदी खुलाबाट ढुङ्गा, गिट्टी, बालो लगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको हो। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य हुँदै आइरहेको र पटक पटक जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानून बनाएर मात्र कानूनसम्मत रूपमा उत्खनन तथा उपयोग गर्न निर्णय भएकोमा त्यसको पालना नभएका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। 9 स्थानीय तहलाई कानून निर्माण गरेर नदीजन्य पदार्थ उत्खनन गर्न पटक पटक ताकेता गरे पनि त्यसको

0: उल्लंघन गरेका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्लाधिकारी तथा सूचना अधिकारी जनक शर्माले बताउनुभयो। ढुङ्गा गिटी बालुवा उत्खनन गरी बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम भदौ मसान्तसम्म उत्खनन तथा संकलन गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको उहाँको भनाइ छ। उहाँले यो निर्णयको विपरीत हुने गरी नदी वा खोला क्षेत्रमा कुनै नदीजन्य पदार्थको चोरी निकासी तथा अवैध उत्खनन वा संकलन गरेको पाइएमा कारण बमोजिम कड़ा कार्यवाही हुने बताउनु भएको छ। हिउँदभर स्थानीय तहहरूले आवश्यक कानून नै नबनाई प्राकृतिक स्रोतको मनपरी दोहन गरिरहेको अवस्थामा वर्षायाममा आउन सक्ने बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदको जोखिमलाई समेत न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले निर्णय लिएको जनाएको छ।
1: बाजुरा र हुम्ला जिल्लाका स्थानीयबीच लामपाटा च्याचौर र रानी थर्कको सीमा विवादलाई लिएर हुम्लाका स्थानीयवासीमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा पाँचजनालाई पक्राउपुर्जी जारी गरिएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लामा मुद्दा दर्ता भए लगतै जिल्ला प्रशासन कार्यालय हुम्लाले घटनाका आरोपी विरूद्ध पक्राउपुर्जी जारी गरेको हो। क्वारीमा गाड़ीमा यात्रा गरी हुम्लातर्फ आउँदै गरेका यात्रुलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै बाजुराका पाँचजना स्थानीय विरूद्ध पक्राउपुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जंगबहादुर सिंहले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पक्राउपुर्जी जारी गरिएको र जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाइएको पनि उहाँले बताउनु भएको छ। यो मुद्दाको छानबिन जिल्ला प्रशासन कार्यालयबाट हुने कानूनी व्यवस्था रहेको छ। पाँचैजना आरोपीलाई बाजुरा प्रहरीले पक्राउ गरी हुम्ला पठाउने र उनीहरूलाई जति सक्यो चाँडो नियन्त्रणमा लिन बाजुरा प्रहरी सक्रिय भइरहेको पनि प्रहरी निरीक्षक सिंहले दावी गर्नुभएको छ। अभद्र व्यवहार मुद्दाका आरोपीहरूमा बाजुराको हिमाली गाउँपालिका पाँचका 45 वर्षीय नरबहादुर गुरूङ, 35 वर्षीय विनोद बुढा, 35 वर्षीय दलबहादुर मल्ल, 45 वर्षीय चिनबहादुर मल्ल र 45 वर्षीय नरबहादुर गुरूङ रहनु भएको छ। उहाँले गत जेठ 7 गते बाजुराको धुलाचौर बन्द भइरहेका बेला स्थानीय प्रशासनको प्रयासमा बन्द खुलाएर सवारी साधन सञ्चालन भएपछि दुई जिल्लाको सिमाना कवाड़ीमा हुम्लाका यात्रुलाई कुटपिट गर्ने, लखेट्ने र अपशब्द बोल्ने काम गरेको आरोप लगाइएको छ। घटनाका पीड़ित तीनजनाले प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउपुर्जी जारी गरेको हो। यस कसुरमा प्रमाणित भएमा 20,000 रूपियाँसम्म जरिमाना र 1 महिनादेखि 1.5 महिनासम्म कैद सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।
0: बाल बालिकाको खानपान, स्वास्थ्य जाँच र सरसफाईमा पर्याप्त ध्यान नपुग्दा धेरै बाल बालिकाहरू कुपोषणको शिकार बन्दै गइरहेका बेला दैलेखमा स्वास्थ्य सुधारका लागि भन्दै स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गरिएको छ। प्रतियोगितामा मिलन गुरूङ प्रथम, आयांश थापा द्वितीय, सचिन खड्का तृतीय र सुमन थापाले सान्त्वना स्थान हासिल गर्नुभएको छ। प्रतिस्पर्धामा उत्कृष्ट भएका बालबालिकाहरूलाई पोषणयुक्त सामग्री सहित पुरस्कृत गरिएको छ। विजेता बालबालिकाहरूलाई स्वास्थ्य र पोषणमा सहयोग पुग्ने गरी प्रति व्यक्ति 1,500 रूपियाँ बराबरको सामग्री वितरण गरिएको छ। पुरस्कार स्वरूप उनीहरूलाई अण्डा, नुन, तेल, दाल, स्याउ, केरा र साबुन जस्ता खाद्यान्न तथा सरसफाईका सामग्रीहरू प्रदान गरिएको लाकुरी स्वास्थ्य चौकीले जनाएको छ। मातृ शिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नपुग्दा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रदै गएको अवस्थालाई मध्यनजर गर्दै दैलेखको डुंगुसेर गाउँपालिकामा स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गरिएको हो। समुदायमा स्वास्थ्य र सरसफाईमा उचित ध्यान नदिँदा धेरै आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको लाकुरी स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण विष्टले बताउनुभयो। यस्तै जोखिमलाई न्यूनीकरण गर्न र अभिभावकमा बाल स्याहारप्रति थप उत्प्रेरणा जगाउन यो बहुआयामी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। विभिन्न सूचकका आधारमा मूल्याङ्कन प्रति प्रतिका लागि बाल बालिकाको पोषण र सरसफाईको अवस्था, बाल स्याहारप्रति अभिभावकको बुझाई, संवेदनशीलता र व्यवहार मापन गर्ने विभिन्न सूचकहरू निर्धारण गरिएको छ। बच्चा बिरामी हुँदा स्वास्थ्य संस्था लगे नलगेको, नियमित खोप लगाएको, उमेर अनुसारको तौल र पाखुराको नाप, घरमा शौचालयको निर्माण र प्रयोग, जन्मान्तर कायम गरेको, अनिवार्य रूपमा स्वास्थ्य संस्थामा बच्चा जन्माएको र पोषणयुक्त खानेकुरा खुवाएको जस्ता व्यावहारिक पक्षलाई मुख्य सूचक बनाइएको थियो।
1: फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम।
2: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455। सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-85-40-913 र 97-054-67-993।
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
6: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा SEL, PCL, MCL लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
5: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
6: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
5: HCRC अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
6: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
7: रेडियो भेरी FM।
1: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, संवाद FM र रेडियो गेरुवा FM मा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालू आर्थिक वर्षको 11 महिनामा 8,12,000 रूपियाँ राजस्व संकलन गरेको छ। सवारी नियम उल्लंघन, मादक पदार्थ सेवन लगायतका कार्य गरे बापत चालकलाई गरिएको कार्यवाहीबाट राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक जगत बहादुर कठायतले बताउनुभयो। यो अवधिमा जिल्लामा 68 सवारी दुर्घटना भए पनि दुर्घटनामा कुनै पनि मानवीय क्षति भने नभएको उहाँको भनाइ छ। पछिल्लो समयमा बढ़िरहेको शहरीकरणले जुम्लामा पनि सवारी साधन को चाप बढ़दै गएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ।
1: भेरी खबरको अन्त्यमा अब लागौं खेल खबरतर्फ। फिफा विश्वकप 2026 अन्तर्गत अहिले समूह एचका स्पेन र उरुग्वे तथा केप भर्डे र साउदी अरेबिया बीच खेल भइरहेको छ। अमेरिकाको अस्टन रंगशालामा नवप्रवेशी केप भर्डे र साउदी अरेबिया खेलिरहेका छन्। दोस्रो हाफ चलिरहँदा दुवै टोलीले गोलरेज बराबरीमा खेलिरहेका छन्। यता मेक्सिको ग्वाडाल जार रंगशालामा उरुग्वे र स्पेन बीचको खेल भइरहेको छ। दोस्रो हाफ चलिरहँदा स्पेनले 1-0 अग्रता लिएको छ। तालिकामा स्पेन 4 अंक सहित शीर्ष स्थानमा छ भने उरुग्वे 2 अंक सहित दोस्रो स्थानमा रहँदा समान अंक बटुलेको नवप्रवेशी केप भर्डे तेस्रो र 1 अंक जोडेको साउदी अरेबिया पुछारमा रहेका छन्। यता उपाधि दावेदार फ्रान्सले समूह आईका सबै खेल जित्दै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ। उस्मान डेम्बेले पहिलो हाफमै ह्याट्रिक गरेपछि फ्रान्सले नर्वेलाई 4-1 गोल अन्तरले पराजित गरेको हो। खेल अघि नै दुवै टोली अन्तिम 32 प्रवेश गरिसकेकाले जीतसँगै फ्रान्स समूह विजेता र नर्वे उपविजेता बनेका हुन्। अर्लिङ हलान्ड र क्लेन एम्बाप्पे बीचको प्रतिस्पर्धात्मक अपेक्षा गरिए पनि नर्वेका प्रशिक्षक स्टाल सोलवाकेनेले हलान्ड सहित पहिलो रजाईका 10 खेलाड़ीलाई विश्राम दिनुभएको थियो। फ्रान्सले 7 मिनटमै अग्रता लियो। केलेन एम्बाप्पेको पासमा डेम्बेले उत्कृष्ट फिनिश गर्दै गोलको खाता खोल्नुभयो। 20 मिनटमै तीव्र प्रति आक्रमणलाई सदुपयोग गर्दै उहाँले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। नर्वेले 21 मिनटमा गोल गर्दै खेल 2-1 अन्तरमा झारे पनि डेम्बेले 32 मिनटमा अर्को गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गर्नुभयो। दोस्रो हाफमा नर्वेले खेलमा फर्कने केही अवसर पाए पनि सदुपयोग गर्न सकेन। युर्गेन स्ट्रान्टले पेनाल्टी सदुपयोग गर्न सक्नु भएन भने फ्रान्सले इन्जुरी समयमा डिजिरे डुबेको हेडर मार्फत चौथो गोल गर्दै 4-1 को सहज जित दर्ता गर्यो। यी समूहमा रहेको अर्को खेलमा इराकलाई 5-0 हराउँदै सेनेगलले उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ। यसका लागि उसले अब अन्य खेलको नतिजा कोर्नुपर्नेछ। अब फ्रान्सले जून 30 न्यू जर्सीमा समूहको तेस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ भने नर्वेले डालासमा आइभरी कोस्टको सामना गर्नेछ। यसै गरी आजै पाउने 9 बजे समूह जीका 2 खेल हुँदैछन्। क्यानाडाको बीसी प्यालेसमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सेटर रंगशालामा इजिप्ट र इरान बीच खेल हुँदैछ। तालिकामा इजिप्ट 4 अंक सहित शीर्ष स्थानमा समान 2 अंक सहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंक सहित न्यूजील्याण्ड पुछारमा रहेका छन्। खेल खबर सँगै लिलाई बिहानको भेरी खबर सकियो। बिदाउन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
0: छिनछिनमा बिजुली बत्ती जाने समस्याले सुर्खेत सहित कर्णालीका उपभोक्तालाई शास्ति। 132 केबीमा समस्या नभएको आयोजना प्रमुखको दावी।
1: वृन्दनगरवासीले अब अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति लिन सक्ने, कागजी झन्झट हटाइँदै।
0: हुम्लाका स्थानीयमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा 5 विरूद्ध पक्राउ पर्जी जारी।
1: र विश्वकप फुटबलमा अहिले स्पेन र उरुग्वे तथा केप भर्डे र साउदी अरेबिया भिड्दै फ्रान्स समूहको सबै खेल जित्न सफल, सेनेगलले इराकलाई हरायो। हस्तरीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
7: रेडियो भेरी एफएम
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
9: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
10: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
11: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
10: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
11: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
12: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन,
13: मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
11: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
13: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
13: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51960, 98-481-3636 र 98-488-966।
0: सूचना:
11: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8, खजुरा, सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू: हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
11: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत।
5: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
6: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
5: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
6: झाडा पखाला,
5: दादुरा,
6: पोलियो,
5: कुपोषण,
6: एनिमिया,
5: मम्स,
6: दम,
5: टाइफाइड
6: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
6: चारबाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: Media.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-521-755 मोबाइल नम्बर 98-480-50-227।
4: रेडियो भेरी एफएम।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के, भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 9840-50-430।
3: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।

जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। जुम्लाको तातोपानी गाउँपालिका 3 लिटाकोट स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। हिजो दिउँसो 2 बजेको समयमा नागमादेखि जुम्ला बजारतर्फ जाँदै गरेको K1P1178 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कदेखि 10 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक जुम्ला चन्दनाथ नगरपालिका 5 बस्ने वर्ष 22 का दर्शन काबले र पछाडि सवार वर्ष 28 का दिलीप रोकाए घाइते भएका हुन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका 6 डाँगी मोड स्थित फोर्स गाड़ी दुर्घटना हुँदा फोर्स गाड़ी चालक सहित गाड़ीमा सवार 8 जना घाइते भएका छन्। हिजो साँझ 7:30 को समयमा तुलसीपुर दाङदेखि रूकुम पश्चिमको खलंगातर्फ आउँदै गरेको L2K4980 नम्बरको फोर्स गाड़ी अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका फोर्स गाड़ी चालक जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका 13 बस्ने वर्ष 27 का चन्द्रबहादुर रेबिक गाड़ीमा सवार रूकुम पश्चिम मुसीकोट नगरपालिका 8 बस्ने वर्ष 20 की सुषमा खड्का निजको छोरा वर्ष 4 का हिमांशु घर्ती वर्ष 20 की करिश्मा पुनमगर वर्ष 20 का विशाल पुनमगर वर्ष 20 की रिमा ओली गाड़ी साहू वर्ष 32 का कैलाश विकरक बाँके कोहलपुर बाँके राप्ती सुनारी गाउँपालिका 7 बस्ने वर्ष 30 का मदन घर्ती घाइते भएका हुन्। घाइते 5 जनाको जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा उपचार भइरहेको छ भने 3 जनाको नेपालगंज संजीवनी हस्पिटलमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 88 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड मादक पदार्थ सेवन लापरवाहीका साथ सवारी साधन चलाएको कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 88 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। उनपचास स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 4092 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 49 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 4092 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सड़कमा ट्राफिक नियमको पालना गरौं। जथाभावी सवारी साधन पार्किङ नगरौं।
जेब्रा करासिंहमा पैदल यात्रीलाई प्राथमिकता दिने गरौं। मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ। सड़कमा ध्यान केन्द्रित गरेर मात्र सवारी साधन चलाऊ। आफू खुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं। पैदलातु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फित्ता समेत बाँध्ने गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रिबेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रिभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेन्द्र नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43। बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही आषाढ 1 गतेदेखि श्रावण 19 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन श्रावण 23 गते शनिबार बिहान 8 बजे, प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 04500100900065501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट एनसीमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
3: प्र्याक्टिकलमा सिग्रेट सहित सीजीपीए 1.8 ल्याएको हुनु पर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
4: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: मानिसको स्वतन्त्रता र पृथ्वीको स्वास्थ्य बीचको सम्बन्ध के हो? के हामीले प्रगति र विकासको नाममा प्रकृतिलाई विनाशको बाटोमा लगिरहेका छौं? आजको अंकमा हरि शर्मा, सुनिल अमृतद्वारा लिखित पुस्तक द बर्निङ अर्थ अ हिस्ट्री को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले विगत 500 वर्षको मानव इतिहासलाई वातावरणीय परिप्रेक्ष्यबाट हेरिरहेको छ, जहाँ साम्राज्यवादी आकांक्षाहरू, ऊर्जाको खोजी र आधुनिक विश्वको निर्माणसँगै पृथ्वीको विनाश कसरी जोडिएको छ भन्ने उजागर गरिएको छ। अब हरि शर्माबाट द बर्निङ अर्थ अ हिस्ट्री पुस्तकको विस्तृत चर्चा सुन्नुहोस्।
1: नमस्कार, यस पटकको किताब चर्चामा म सुनिल अमृतले लेख्नु भएको द बर्निङ अर्थ अ हिस्ट्री को बारेमा चर्चा गर्न गइरहेको छु। सुनिल अमृतले विभिन्न विश्वका प्रसिद्ध विश्वविद्यालयहरूमा अध्ययन, अनुसन्धान र अध्यापन गर्नुहुन्छ। उहाँले किङ्स कलेज लन्डन, हार्वर्ड युनिभर्सिटी र अहिलेको समयमा यो बर्निङ अर्थ भन्ने पुस्तक लेखिदाको समयमा उनी एल युनिभर्सिटीको एन्भाइरोमेन्टल हिस्ट्री प्रोग्राममा छन्। र यो उनले पुस्तकको शुरूमै भन्छन् कि अल हिस्ट्रीज आर एन्भाइरोमेन्टल हिस्ट्री। कुनै पनि इतिहासकोलाई हामीले हेर्यौं भने त्यसको शुरूआत नै वातावरणको इतिहासबाट शुरू हुन्छ। पोलिटिकल क्लाइमेट, नेचुरल क्लाइमेट, टेरेनहरू कस्तो छ, जियोग्राफी कस्तो छ, र ठूला ठूला राजाहरूले जुन कन्क्वेस्ट गर्छन् त्यो साधन स्रोतकै लागि गर्छन्। त्यो साधन स्रोत भनेकै नेचुरल स्रोतहरू हुन्छ, होइन, प्राकृतिक स्रोतहरू हुन्छ, चाहे त्यो बन्ने स्रोत होस्, चाहे त्यो खाद्यान्नको स्रोत होस्, आफ्नो जनतालाई अथवा आफ्नो भूभागलाई कसरी सुरक्षित राख्ने भन्नको निम्ति छ। त्यही भएर यो किताबमा बडा इन्ट्रेस्टिङ रूपमा अल हिस्ट्रीज आर इन्भाइरोमेन्टल हिस्ट्री भन्ने चाहिँ मलाई बडा क्याची लाग्यो र सम्झेर लिएर आउँदा यो पुस्तकमा पनि आउँछ। र बेसिकली यो पुस्तकमा के छ, कसरी च्याप्टराइजेसन गरेको छ, म ब्रिफली कुरा गर्नेछु। तर यो मैले किन पिकअप गरेँ त भन्ने, वातावरण अहिले हाम्रो समयको सबैभन्दा ठूलो महत्वपूर्ण चुनौती हो। 15-20 दिन अगाडि डोनाल्ड ट्रम्प, संसारको सबैभन्दा शक्तिशाली राष्ट्रको राष्ट्रपतिको हैसियतले, अमेरिकाले अब कुनै पनि किसिमको वातावरणको चाहिँ क्षेत्रमा काम गर्न चाहिँ गर्ने छैन, र एन्भाइरोमेन्टल क्लाइमेटको जुन निगोसिएसन्सहरू भएको छ त्यसबाट विड्र गरे, र अमेरिकाभित्र पनि जुन किसिमको चाहिँ स्ट्रिन्जेन्ट एन्भाइरोमेन्ट लज पोलिसिजहरू छ त्यसलाई पनि उनले खुकुलो बनाउँदै गएका छन्। र उनी राष्ट्रपति भएकै दिन, एक्जिक्युटिभ अर्डर गरेकै दिनबाट अमेरिकाको प्राइम एजेण्डा अब एन्भाइरोमेन्ट छैन भनेर भने, र ड्रिलिङ, जुन समुद्री तटहरूमा जुन तेलको उत्खननलाई उनले तीव्रता दिएको छन्, अलास्कामा त्यो शुरू गरेका छन्। र हाम्रो समयको महत्वपूर्ण वातावरणीय पक्ष, वातावरणको चुनौतीहरू पनि हामीले भोगिरहेका छौं। यता कता पेपरहरूमा देखिन्छ पोखरा जाने टुरिस्टहरू, सैलानीहरू, युवाहरूले माछा पुछ्रे कालो भयो भनिरहेछन्, मुस्ताङमा पानी बढी पर्यो भन्न थालेका छन्, होइन, नपर्ने सिजनमा पानी पर्यो भन्छ, काठमाडौँमा अहिलेसम्म हिउँदको पानी पर्न सकेको छैन भन्दा दिनानुदिनको अनुभव त छ। वातावरण परिवर्तन हाम्रो समयको सबैभन्दा महत्वपूर्ण चुनौती हो भन्दा भन्दै पनि यो मानिसहरूलाई विभाजन गर्ने एक किसिमको राजनीतिक चिन्तनको रूपमा पनि भएको छ। वातावरण परिवर्तनको जुन साइन्स र विज्ञान छ त्यो इम्परफेक्ट छ, त्यसले गर्दाखेरि एउटा यो होक्स हो भन्ने ट्रम्प जस्तो मानिसहरू पनि इमर्ज गरिरहेका छन्। इण्डियामा पनि हामीले नरेन्द्र मोदी देखिरहेको छौं कि उनी वातावरण त्यति सिरियस विषय होइन, उमेर बुढो भएपछि जाडो बढी लाग्छ, पोहोर भन्दा अहिले बढी जाडो हुन्छ भन्ने किसिमको चाहिँ केटाकेटीहरूको बीचमा, स्कूलका बच्चाहरूको बीचमा उनले बोलेको कुराले पनि हामी बताउँछौं। एक किसिमको विश्वव्यापी वातावरण परिवर्तनलाई हेर्ने दृष्टिकोणमा हामी निकै ठूलो चाहिँ विभाजन हामी पाउँछौ, तर दिनानुदिनको चाहिँ हाम्रो अनुभवहरूले के देखाएको छ भने वातावरण परिवर्तन, जुन जलवायु परिवर्तन, हाम्रो निम्ति निकै ठूलो चुनौती हो, यसको राजनीतिक विभाजनहरू छ। सुनिल अमृतको यो पुस्तकले एउटा एकदम सटीक भाषाको प्रयोगमा निकै ठूलो पुस्तक छ यो। करिब करिब 418 पेजको यो पुस्तक छ। यसमा धेरै एनेक्डोट्सहरू छन्, हिस्ट्री छ, र उनले के भन्छन् भने कि संसारमा अझै पनि हामी देख्छौँ मंगोलिया सबैभन्दा खाली ठाउँ हो, जनसङ्ख्या र जमिनको अनुपातमा जमिन ठूलो छ, मानिस थोरै छ, तर कुबलाई खाँ अथवा चंगेज खाँको चाहिँ जुन विश्वव्यापी विजय यात्रा थियो त्यो प्रकृतिसँगकै लडाई थियो होइन। मानिसले जहिले पनि विकास भनेकै प्रकृतिसँगको लडाई भन्ने कुरामा चाहिँ हामीले गर्छौँ। मैले सुरुको एपिसोडहरूमा पनि हिस्ट्री अफ फ्युचरमा कुरा गर्दाखेरि पनि वातावरणको कुरा मैले गरेको थियो। मानिसले जहिले पनि आफूलाई साइन्सको इन्स्ट्रुमेन्ट लिएर अथवा साइन्सको हतियार लिएर प्रकृतिमाथि विजय गर्ने होइन, त्यही भएर शब्दहरू पनि के छ, हिमाल आरोहण गर्नु भनेको चाहिँलाई पनि हामीले विजय प्राप्त गर्ने होइन, कन्क्वेस्ट भन्ने शब्द प्रयोग गर्छौँ नि, कन्क्वेस्टिङ माउन्टेन्स। एचआईभी एड्स बिरामीहरूदेखि लिएर महामारीमा हामी के गर्छौँ भने लडाईँको बिम्बहरू प्रयोग गर्छौँ, किनभने हामीसँग ह्युमन बिइङको एउटा ऱ्यासनल छ, लजिक छ, हामीसँग त्यो किसिमको उपाय र साधन छ जसले हामीले प्रकृति र प्रकृतिबाट उत्पन्न हुने सबै कुराहरूलाई विजय गर्छौँ र हाम्रो वर्चस्व कायम गर्छौँ भन्छौँ। डेभलपमेन्ट र इन्भाइरोमेन्ट सँगसँगै जान सक्छ कि सक्दैन भन्ने ठूलो डेभलपमेन्ट छ होइन, कुनै पनि डेभलपमेन्टको निम्ति डिस्ट्रक्सन चाहिन्छ भन्ने मनस्थितिबाट मोडर्न साइन्टिफिक टेम्परामेन्ट गुज्रिरहेको छ होइन। अब यहाँ प्रश्न चाहिँ सुनिल अमृतको के छ भने, अब पुस्तकमा जाउँ, यिनले 500 वर्षको इतिहासलाई वातावरण सम्बन्धी जुन विकासक्रम छ, वातावरणबाट आएको विनाश, यो कसरी आरोह अवरोह उथल पुथलबाट चाहिँ पृथ्वी गुज्रेको छ भन्दाखेरि, कुनै साइन्टिफिक टेम्परेचरको लिएर के अरे साइन्टिफिक अनुसन्धानलाई लिएर उनले कुरा गरिराखेका छैनन्। अहिले सबैभन्दा ठूलो वातावरण अध्ययनमा चाहिँ विश्वको पृथ्वीको तापमान बढ्ने भन्ने छ, त्यो खालको डेटा यसमा छैन। यसमा ह्युमन इन्टरेक्सनका कुराहरू छन्, रूलर एक्सपिडिसन, कन्क्वेस्ट, कोलोनियलिजम, इकोनोमिक प्रोडक्सन, यस्तो कुरालाई लिएर उनले गर्दा बडा इन्ट्रेस्टिङ छ। किनभने सामान्य मान्छेलाई साइन्टिफिक डेटाहरूको बारेमा पढ्न रमाइलो पनि त होला कसैलाई, तर कतिलाई त्यो बोरिङ हुन सक्छ। तर यसमा चाहिँ के छ भने एनेक्डोटल छ किताबै, हुन त सुनिल अमृत आफै पनि दक्षिण पूर्वी एसियाका, सिङ्गापुर मलेसियाका मानिस हुन्, मलेसियन ओरिजिन, सिङ्गापुर इन्डियन ओरिजिन, मलेसियन सिङ्गापुर ब्याकग्राउण्डको हो। उनले चौफाया रिभरमा 2011 आएको बाढी, त्यसपछि विभिन्न किसिमको क्लाइमेटका कारण चाहिँ पानीको प्रकोप जुन चाहिँ उनले दक्षिण एसियामा देखे, त्यो अनरुली रिभर्स भन्ने उनको एउटा किताब छ जसले उनले चाहिँ दक्षिण एसियाको चाहिँ रिभर सिस्टम र मनसुनले कसरी सेभ गर्यो भन्ने छ। त्यसै गरेर उनको अघिल्लो किताब चाहिँ द क्रसिङ द बे अफ बङ्गाल भन्ने किताब छ। त्यही भएर उनले लङ हिस्ट्रीमा लेख्छन्, लामो इतिहासमा, तर के भने मानिस, बसाइसराई होइन, त्यसपछि गभर्मेन्ट, ट्रेड को विषयहरूलाई उनले चाहिँ समात्छन्। कसरी वातावरणले मान्छेको बसाइसराईमा परिवर्तन आएको छ, कसरी मान्छेको सांस्कृतिक परिवेशमा परिवर्तन आएको छ, र यदि अन्धाधुन्ध सम्पत्ति अथवा चाहिँ समृद्धिको खोजीमा अथवा आफ्नो वर्चस्वको खोजीमा मानव मानिसहरू लागेका हुन्, सरकारहरू लागेका हुन्, संस्थाहरू लागेका हुन् भने एकअर्कासँग भनेर हेर्नुपर्छ भन्ने यो किताबको आग्रह हो। फर इक्जाम्पल, उनले यो मंगोलियाबाट यो किताब सुरु गर्छन् र मलाई रमाइलो के लाग्यो भने हामी सबै को आग्रह चाहिँ अब कहीँ यसो भेटघाट भयो भने भात खाने भनेर भन्छौ नि, होइन, त्यो राइससँग अथवा चाहिँ तपाईँको धानसँग हाम्रो आग्रह छ, त्यो हिस्टोरिकल आग्रह हो। अनि यो राइस खेती चाहिँ दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र दक्षिण एसियामा धान खेतीले जुन किसिमको टेरेसहरू निर्माण गर्न पर्यो, इरिगेसन सिस्टमहरू क्रिएट गर्न पर्यो, यत्रो मान्छेलाई खुवाउनको निम्ति एग्रिकल्चर, अहिले हामीले सस्टेनेबल भन्दा भन्दै पनि सुरुवाती दिनमा आउने कृषिको विकासले होइन, धान सबभन्दा पानी कन्ज्युम गर्ने फसल हो, किन मलाई बडा अचम्म लाग्यो, एउटा धानको खेतीलाई लिएर चाइनिज साम्राज्यले वातावरणलाई कसरी परिवर्तन, ल्यान्डस्केप कसरी चेन्ज हुँदै गयो। हालाकि अहिले गरागराहरू भएको, टेरेस भएको, बालीमा भनौँ, नेपालमा भनौँ, हुम्लामा भनौँ, देख्दा हामीलाई रमाइलो लाग्छ, तर आली खन्दाखेरि कति माटो बग्यो होला भन्ने कुरा हामीसँग क्यालकुलेसन छैन। तर के छ भने त्यो सस्टेनेबल यस लागि थियो कि त्यसको उत्पादनले त्यही सामान्य रूपमा त्यो समुदायमा बस्ने, त्यो परिवेशमा बस्ने मान्छेहरूलाई पुग्ने थियो। त्यसपछि सुनिल अमृतले एग्रिकल्चरको सेक्टरबाट पक्रेर के लिएर जान्छन् भने कि ठूलो ठूलो जब कोलोनियलिजम मान्छे एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गरेर गयो, अथवा बसाइसराई होइन साधन स्रोतको खोजीमा जान थाल्यो, त्यसले वातावरणमा निकै ठूलो परिवर्तन लिएर आयो। किनभने इन्डस्ट्रियल डेभलपमेन्टसँग एग्रिकल्चर प्रडक्ट पनि त्यही अनुसार बढ्न पर्ने भयो। त्यसले जुन किसिमको जमिनमा प्रभाव लिएर आयो, फर्टिलाइजर्सहरूदेखि लिएर मान्छेलाई खुवाउनु पनि पर्यो होइन, त्यसपछि स्पेसलाइज प्रडक्टहरू डेभलप हुन थाले। तर अहिले अहिले अहिले हेर्दाखेरि के देखिन्छ भने एग्रिकल्चर प्रडक्ट, इन्डस्ट्रियल प्रडक्ट सबैमा कम्पिटिसन छ हाम्रो, र यो सबैको कतै न कतै यो अननेसेसरी जुन फ्रिडमको खोजीमा मैले गर्न पाउनुपर्छ, मेरो स्वतन्त्रता छ, मैले साधन स्रोतलाई एक्सप्लोइट गर्न पाउनुपर्छ भन्दा भन्दै चाहिँ तपाईँको त्यो सँगसँगै लोभ, ग्रिड होइन, सैद्धान्तिक रूपमा स्वतन्त्रता कसरी तपाईँको लोभसँग जोडिन्छ भन्ने कुरा यो पुस्तकले जोडेर लिएर आउँछ। यो यो चाहिँ सिभिलाइजेसनको डेभलपमेन्ट, आधुनिक सिभिलाइजेसनको डेभलपमेन्ट, साइन्स एन्ड टेक्नोलोजीको डेभलपमेन्ट, पुँजीवादको विकास, उपनिवेशसँग कसरी जोगिन्छ, इम्पेरियलिजमसँग कसरी जोडिन्छ भन्दाखेरि भ्यालु एट द सेन्टर, आफ्नो ह्युमन एस्पिरेसन्सलाई छोडिदिने हो। तर ह्युमन एस्पिरेसनले मात्रै पुग्दैन, त्योसँग लोभ र ग्रिड जोडिएको छ। र अहिलेको क्लाइमेट डिस्ट्रक्सनको, वातावरणको जुन किसिमको अन्धाधुन्ध क्षयीकरण भएको छ, त्यससँग के भन्छन् भने प्रगति, स्वतन्त्रता मात्रै जोडिएको छैन, ग्रिड जोडिएको छ, लोभ जोडिएको छ, लोभको अन्त्य छैन भन्ने छ। बडा अचम्म के छ भने कि अहिलेको विश्वव्यापी वातावरणको डिबेट जुन छ, जलवायुको डिबेट जुन छ, एकातिर प्रोग्रेसको कुरा गर्ने, साइन्टिफिक कम्युनिटीका कुरा गर्ने, साइन्टिफिक डेभलपमेन्टको कुरा गर्ने मान्छे, यदि तीहरू क्यापिटलिस्ट डेभलपमेन्टको पक्षधरहरू छन् भने इनभेरिएबली तिनीहरूको लोभ हामी देख्छ, लोभ जोडिएको छ, लोभको अन्त्य छैन भन्ने छ। बडा अचम्म के छ भने कि अहिलेको विश्वव्यापी वातावरणको डिबेट जुन छ

उसले मार्चसम्मको कुरा गरिरहेछ, तर एकातिर उसले के गर्छ भने व्यक्तिगत स्वतन्त्रता कुरो छ, फ्रिडम अफ स्पिचसँग यो यो किताबले सिधै त्यो कुरा भन्दैन, तर जोड्न मलाई के पढ्दा मैले अनुभव गरेको कुरा के भने, जो मान्छे प्रोग्रेसको कुरा गरिरहेछ, स्वतन्त्रताको कुरा गरिरहेछ, त्यो मान्छे जुन प्रतिनिधि पात्रहरू छन् तिनीहरू लोभले पनि गाँजिएका छन्, होइन ह्युमन ग्रिड। त्यही भएर विभिन्न पुस्तकहरूको संयोजनबाट यो पढ्दै गर्दाखेरि मलाई के लाग्यो भने कि वातावरणको बारेमा कुरा गर्नेमा लोभको ठूलो भूमिका छ, ह्युमन ग्रिडको, चाहे त्यो ठूलो मुलुक किन नहोस्, सानो मुलुक किन नहोस्, अर्कालाई विकासमा हामी पछाडि पर्यौं, वातावरणको प्रयोग गरेनौं, हामीसँग भएको साधन स्रोत प्रयोग गरेनौं भने हामी त्यहाँ पुग्न सक्दैनौं भन्छ। आफूसँग भएको साधन स्रोतलाई कसरी अधिकतम सदुपयोग गरेर त्यहाँ पुग्ने भन्ने छ, एक किसिमको दौड छ, तर त्यो धान्न सकिन्छ कि सकिँदैन, त्यसले कस्तो किसिमको चाहिँ आन्तरिक विस्थापन लिएर आउँछ, होइन। त्यही भएर सिम्पल लाइनमा त डेभलपमेन्ट र डिस्ट्रक्सनको रिलेसन त हामीले धेरै पहिलादेखि कुरा गर्दै आएको, तर लोभको कुरा चाहिँ बडा रमाइलोसँग यिनले कसरी विभिन्न एपिसोडहरूको कुरा गर्छन्। त्यसले गर्दाखेरि यो आधुनिक विकासको सन्दर्भमा वातावरण स्वतन्त्रताका निम्ति हो भन्दा भन्दै पनि यदि त्यो लोभसँग जोडियो भने यसले एक किसिमको विनाश पृथ्वीलाई जलाउने काम गर्दछ। लोभले मानिसलाई पनि जलाउँछ, ईर्ष्याले मानिसलाई पनि जलाउँछ, जुन किसिमको चाहिँ वातावरण दोहमा प्रगतिको नाउँमा प्रस्पेरिटीको नाउँमा हामी जति लोभी भएका छौं, देशहरू कर्पोरेशन्सहरू होइन, त्यसले पनि एक किसिमको जलन। किताबले सिधै त त्यो टेम्परेचरलाई जुन आजभोलि डिबेटमा चलेको छ मैले यसलाई मेटाफिजिकली जोड्न खोजेको, किन पृथ्वी जलिरहेको छ भन्दाखेरि लोभका कारण जलिरहेको छ, हाम्रो जुन चाहना छ त्यो असीमित चाहनाका कारण चाहिँ पृथ्वी जलिरहेको जस्तो छ। र यो किताबमा एनेक्डोटल्सहरू प्रशस्त छन्। दोस्रो च्याप्टरमा उनले त्यो सहरहरू कसरी बने, खेतीमा चाहिँ नाइट्रोजनको प्रयोग कसरी बढ्दै गयो, पृथ्वीसँग हामी आफ्नै पृथ्वीसँग लडाईँ कसरी गर्यौं, किनभने यसलाई प्रकृतिलाई जित्नु छ भन्छ भने, तेस्रो च्याप्टरमा चाहिँ के भने यो सबै हुनुको कारण चाहिँ के भने मानव जातिले आफूलाई एक्सेप्सन सक्थ्यो, अरू पशु पनि त छन् नि, अरू पनि पशुहरू पनि त जंगलमा छन्, प्रकृतिमा छन्, उनीहरू पृथ्वीमै आश्रित छन्, तर उनीहरूले त्यसरी दोहन गर्दैन, उनीहरूको नेचुरल सेलेक्सनको प्रोसेस छ। केही कारणले जिराफले घाँसपात पाएन घाँसे मैदानमा भने त्यो एक्सटिङ्क्ट भएर जान्छ, तर हामीलाई एक्सटिङ्क्ट हुन मन छैन, हामी हाम्रो एक्सेप्सन छ, हामी अरू पशु वन्य जन्तुहरूभन्दा एनिमल किङडममा हामी एक्सेप्सन छ ह्युमन बिइङ, किनभने यसको रिजन छ, यसको लजिक छ, यसले यसले आफूलाई डिफाइन गरेको छ, प्रोग्रेस प्रगतिको लागि डिफाइन गरेको छ। र यसमा एउटा बडा रमाइलो च्याप्टर चाहिँ यो च्याप्टर चाहिँ लागेको छ, फाइनल च्याप्टर मलाई चाहिँ, त्यसमा चाहिँ उनले इक्जाम्पल गर्दाखेरि एउटा ह्युमन कन्डिसन भन्ने हाना आरेन्ट जर्मन रिफ्युजी हुन्, नाजीहरूको विरूद्ध निस्केको, तीनटा प्रतिनिधि महिला पात्रहरूलाई लिएर कथा बुनेका छन्, एउटा हाना आरेन्ट, रेचल कार्सन र इन्दिरा गान्धी। यो पुस्तकको चाहिँ कथा बुनाईमा चाहिँ यो तीनटा महिलाहरूलाई उनले प्रतिनिधि पात्रको रूपमा, जसले विभिन्न दृष्टिकोण राखेर हाम्रो कन्साइन्सलाई, हाम्रो दिमागलाई वातावरण सम्बन्धी विषयहरूमा सजग बनाउनलाई प्रयोग गर्छन्, र आइरनी पनि छ यिनीहरूको लाइफमा, मलाई मन परेको च्याप्टर चाहिँ त्यो। अब रेचल कार्सनको चाहिँ साइलेन्ट स्प्रिङ भन्ने, उनी अमेरिकन एक्टिभिस्ट हुन्, साइन्स ब्याकग्राउण्डको मान्छे, र यो पुस्तकमा के भन्छन् भने उनले यो फेमिनिस्ट पर्सपेक्टिभबाट यो फर्टिलाइजरको म्यासिभ युज, साइन्स एण्ड टेक्नोलोजीको युजबाट अर्थ कसरी सिद्धिएको छ भन्ने कुरा बताउँछिन् भने, हाना आरेन्टले अब्सुलुट पावरको ग्रिडले गर्दाखेरि उनी नाजी जर्मनीबाट भागेर आएको हुनाले नरसंहार गर्नको निम्ति ग्यास च्याम्बरहरूको प्रयोगको ब्याकड्रपमा उनले ह्युमन एजेन्सीको कुरा गर्छिन्, परिवर्तनको सन्दर्भमा ह्युमन एजेन्सीको रोल के छ भन्छ भने, इन्दिरा गान्धीले थर्ड वर्ल्डको एउटा रिप्रेजेन्टेटिभ त्यो बेलाको क्यारेक्टरले लुसाका नन एलाइनमेन्ट कन्फरेन्स 1972 चाहिँ स्टकहोम इन्भाइरोमेन्टल कन्फरेन्समा वातावरण र विकासको चुनौतीमा उनले कुरा गरेपछि त्यो जुन अहिले हामीले डेभलपिङ कन्ट्रीजहरूको पोजिसन हामीले देख्छौ त्यो चाहिँ इन्दिरा गान्धीको लुसाका नन एलाइनमेन्ट कन्फरेन्स

0: र 1972 स्टकहोम इन्भाइरोमेन्टल कन्फरेन्सबाट आएको देखिन्छ। उनले के भन्छन् भने इन्दिरा गान्धीले अरू दुईटाको चाहिँ फिलोसफिकल कन्ट्रिब्युसन छ, इन्दिरा गान्धीको चाहिँ इन्भाइरोमेन्टल स्टडिजमा इन इन्भाइरोमेन्टल मुभमेन्टमा यो डेभलपिङ वर्ल्ड भर्सेस रेस्टको कुरा पनि त्यहाँबाट त्यसको रिप्रेजेन्टेसन त्यहाँबाट आउँछ। र उनले कोलोनियलिजम यो किताबको मेजर आर्गुमेन्ट कोलोनियलिजम साइन्टिफिक टेक्नोलोजी क्यापिटलिजमले कसरी इन्भाइरोमेन्ट र पृथ्वीलाई जलाउने काम गरेको छ भन्ने कुरा चाहिँ मिसेस गान्धीको लुसाखाको स्पिच र हुन्छ। उनले के भन्छ भने संसारभरि मान्छे धेरै भइरहेको छ, उनलाई खुवाउनु पनि पर्छ, साइन्सको प्रब्लम त्यो पनि हो, वेलबिङ पनि हेर्नुपर्छ, तर त्यो एक्सप्लोइट त हामीले गरेको होइन नि त, त्यो एक्सप्लोइट त तपाईँ डेभलप कन्ट्रिजहरूले पहिल्यै गरिसक्नु भएको हो, अर्थलाई बिगार्ने काम त तिमीहरूले गर्नुभएको होइन। नो अनसर्टन टर्म ब्ल्याङ्क पोइन्ट ब्ल्याङ्क रूपमा मिसेस गान्धीले स्टकहोम कन्फरेन्समा 1972 गरेर बडा रमाइलो लाग्यो। 72 जब 92 रियो समिट भयो त्यो धार पक्रिरहेकै थियो डेभलपिङ कन्ट्री पोल्युटर्स पे भन्ने प्रिन्सिपलको चाहिँ सुरुको चाहिँ जुन चाहिँ प्रिन्सिपल हो त्यसको जेनेसिस चाहिँ मैले धेरै कहाँबाट आएछ यो भन्दाखेरि मलाई जहिले पनि लाग्थ्यो कि साइन्टिफिक कम्युनिटिजहरूले गर्यो भन्दा त्यसलाई थर्ड वर्ल्ड त्यसमाथि नन एलाइन कन्ट्रिजहरूबाट चाहिँ विशेषण। तर आइरनी के छ भने त्यो स्पिचेसहरूमा कुरा गर्दा म इन्दिरा गान्धीले पपुलेसन एकदम बढी छ यिनलाई खुवाउनुपर्छ, हामीलाई साइन्स पनि चाहिन्छ टेक्नोलोजी पनि चाहिन्छ तर हामी विनाश गर्न सक्दैनौँ हाम्रो डिलेमा हो, यस कारण तिमीहरूले हामीलाई हेल्प गर्नुपर्छ भनेर उनीहरूसँग कुरा गरिराखेकी छन्। तर 75 इमर्जेन्सी 70 जब इन्डियामा इमर्जेन्सी लाग्यो जनसङ्ख्या नियन्त्रणको लागि उनको छोरा सञ्जय गान्धीले फोर्स स्टेरिलाइजेसन अथवा जबरजस्ती परिवार नियोजन गर्ने कार्यक्रमहरू पनि गरे भन्दा हाम्रो टेन्सन छ नेचरलाई हेर्नेमा विज्ञानलाई कसरी प्रयोग गर्ने भन्ने टेन्सन छ किनभने एउटा इम्पेरिटिभ के छ भने मान्छे जनसङ्ख्या बढ़िरहेको छ बसोबासका लागि हामीलाई ठाउँ चाहिएको छ साइन्टिफिक डेभलपमेन्टको लागि हामीलाई ठाउँ चाहिएको के विकास चाहिँ र विज्ञान र विकास बिना हामीले हाम्रो सम्पूर्ण कुराहरूलाई हाम्रो चाहिँ जुन पछौटेपन छ त्यसलाई हामी निराकरण गर्न सक्दैनौ भन्ने कुरा एकातिर छ विकास र विज्ञानलाई हाम्रो विकासको निम्ति प्रयोग गर्नुपर्छ प्रोग्रेसको निम्ति प्रयोग गर्नुपर्छ भन्ने छ भन्दा त्यो डिलेमाबाट हामीहरू एकदम गुज्रिरहेका छौँ। हामीलाई राम्रो बाटो पनि चाहिएको छ होइन हामीलाई बिजुली पनि चाहिएको छ हामीलाई सबै थोक चाहिएको छ किनभने अब हिजोको जस्तो आजभन्दा चाहिँ 500 जस्तो अगाडि समाज छैन त्यो समाजको आफ्नै व्यथा कथा थियो होला खाद्यान्नको कुरा थियो त्यही भएर इरिगेसन आयो होइन मान्छेको जुन मासुप्रतिको आग्रह त्यही भएर हन्टिङहरू आयो होला मासुले चाहिँ मासुप्रति खाद्यान्नप्रतिको आग्रहले चाहिँ फार्मिङ्सहरू आयो होला लार्ज स्केल फार्मिङ्सहरू आयो होला ट्रेडका कुराहरू आयो त्यो आफ्नो ठाउँमा छ। अहिलेको हाम्रो चाहिँ के हो भने जनसङ्ख्या र जनसङ्ख्यालाई हेर्नुपर्ने दृष्टिकोण त्यसको निम्ति विकास र विज्ञानलाई कसरी प्रयोग गर्ने भन्ने टेन्सनको बीचमा अबको बाटो के भनेर भन्दाखेरि चाहिँ यो किताब चाहिँ बडा डिफिकल्ट छ एउटा हिस्ट्रीलाई न्यारेट गरेर त लिएर आउँछौ हाउ डु वी अराइभ एट दि बर्निङ अर्थ होइन भित्रभित्र जलिरहेको मान्छे जस्तै यो पृथ्वी किन जलिरहेको छ होइन भन्ने कुरा चाहिँ अब एकदम स्पष्ट आउँछ। अबको बाटो के भन्दाखेरि चाहिँ अलिकता स्पष्ट छैन किनभने यो सारा यति व्यापक रूपमा साइन्स टेक्नोलोजी ह्युमन डेभलपमेन्ट जोडिएको छ मानवीय विकास सामाजिक विकासहरू जोडिएको छ कि एउटा सानो ठाउँबाट कहाँबाट सुरु गर्ने हो भन्ने कुरा चाहिँ यो किसिमको पोलिसी अब निगोसिएसन्सहरू क्लाइमेट निगोसिएसन्सहरू चलिरहेको छ माछापुच्छ्री हाम्रो कारणले कालो भयो कि दक्षिण एसियाको अरू ठाउँबाट आएको पोल्युसनका कारण अन्धाधुन्ध जुन किसिमको उपभोक्तावादी समाज संसारभरि विकास भएको छ प्लास्टिक हामीले नियन्त्रण गरेर हुन्छ कि कसले नियन्त्रण गर्ने भन्दाखेरि हाम्रो समयको चाहिँ सबैभन्दा चुनौती चाहिँ के हो भने कहाँबाट सुरु भयो त्यही भएर यो वातावरणको प्रभावलाई रोक्ने हो कि त्यसमा एडप्टेसन अथवा त्यसमा अनुकूलित आफूलाई त्यो अनुकूल बनाउँदै लिएर जाने हो होइन अब बाढी पहिरोहरू त रोक्नै पर्यो तर बाढी पहिरो रोक्ने भनेर ठूला ठूला पहिरोहरूमा जुन रोक्नमा हाम्रो जुन खर्च लाग्छ त्यो सम्भव छ कि छैन भन्दा बसाइसराई गरेर अर्को ठाउँमा जाने हो कि घर बाटो बनाउने अथवा चाहिँ घर बनाउने खेतीपातीको तौर तरिका बदल्ने हो कि सदियौंदेखि गर्दै आएको तौर तरिकालाई बदलेर एड्याप्टिभ प्रिन्सिपल्सहरूमा आफू अनुकूलन हुने प्रिन्सिपलमा कसरी जाने हो त्यो साह्रो डिबेट छ। हाम्रो समयको सबैभन्दा ठूलो डिलेमा के हो भने हामी रोकथामतिर जाने हो या आफूलाई परिवर्तन गर्न जाने। मान्छे सधैँ हिस्ट्रीमा के देखाएको छ भने मान्छेले रोकेको होइन आफूलाई परिवर्तन गरेको देखेको छ, किनभने त्यसैबाट इनोभेसन आएको छ, त्यसैबाट चाहिँ प्रगतिका कुराहरू भएका छन्। अब एउटा कता कता चाहिँ सिधै त भन्दैनन् लेखकले, तर भन्दै गर्दाखेरि भने हरेक एफर्ट चाहिँ सानो ठाउँबाट सुरु गर्नुपर्ने हुन्छ भन्छ। अब यो यो यो कहाँबाट चाहिँ यत्रो ठूलो विहङ्गम प्रभाव भएको विषयहरूमा चाहिँ हामी हेर्न सक्छौँ भन्दाखेरि, गान्धीले जब साम्राज्यवादसँग लडे, परिवर्तन आफैमा सुरु गर भने होइन, मान्छेले जिस्काए पनि गान्धीलाई, मान्छे हजारौं लाखौं मान्छेलाई लुगा लाउनु पर्ने हुन्छ, फ्याक्ट्री चाहिन्छ, के चाहिन्छ, तपाईँ चर्खा चाक काट्ने कुरा गर्नुहुन्छ भनेर भन्ने डिलेमा हामीलाई छ। सानोबाट सुर्यो भने यो लाखौंको चाहना कसरी पूरा हुन्छ, लाखौं त्यो अभियानमा कसरी संलग्न हुन्छन्, त्यो पनि आफ्नो समय छ। युवाल नुहा हरारीले आफ्नो विभिन्न पुस्तकहरूमा आर्गुमेन्ट गर्दाखेरि ब्याक टु चाहिँ तपाईँको स्पिरिचुअल वर्ल्डमा जाउँ, क्रिटिक नयाँ किसिमले त्यसलाई चाहिँ हामीले विचार पुनर्विचार गरौं, मानवीय मूल्यहरूको खोजी गरौं भनेर भनेको छ। तर पहिरोमा बसेको मान्छेले मानवीय मूल्यको खोजी गर्ने हो कि होइन, पानी सुकेको मुहानमा बसेको मान्छेले के को मूल्य खोज्ने हो, सर्भाइभलको खोजी गर्नु पर्यो। मलाई लाग्छ हरेक कालखण्डको आफ्ना आफ्ना चुनौतीहरू हुन्छन्। हाम्रो कालखण्डको चुनौती चाहिँ निश्चय पनि वातावरण परिवर्तन, जलवायु परिवर्तन हो। त्यसमा आफ्नो समुदायले, आफ्नो परिवेशमा हामीले के गर्न सक्छौं, लोकल इनिसिएटिभ हुनुपर्छ भन्दा भन्दै पनि ग्लोबल म्यापमा नेपाल पनि नेसनल होइन, लोकल हुन्छ, यो कम्पेरिटिभ छ। त्यही भएर हामी यसलाई कसरी पोलिसिजहरूमा, कसरी चाहिँ कार्यक्रमहरूमा हामीले सिनर्जी लिएर आउँछौ, र जुन किसिमको चाहिँ अन्धाधुन्ध लोभका कारणले, ग्रिडका कारणले जुन किसिमको वातावरण विनाश भएको छ, त्यसमा हामी ब्रेक लाउन सक्छौ कि सक्दैनौ। यो किताब अलि ठूलो छ, तर पढ्दै जाँदाखेरि मैले एकदम इन्जोय गरेँ, किनभने यसमा एनेक्डोटल्सहरू छ, कथाहरू छन्, इभेन्ट छन्, इन्सिडेन्ट छन्, क्यारेक्टर्सहरू छन्, र एउटा लामो ठूलो कथा बुन्ने प्रयास चाहिँ सुनिल अमृतले गरेका छन्। धन्यवाद।
1: भर्खर तपाईँले सुनिल अमृतद्वारा लिखित द बर्निङ अर्थ अ हिस्ट्री पुस्तकको चर्चा सुन्नुभयो। यस पुस्तकले मानव सभ्यताको विकास र वातावरणीय प्रभाव बारे गहिरो अन्तर्दृष्टि प्रस्तुत गर्दछ। तपाईँको माया र समर्थनले किताब चर्चा निरन्तर अघि बढ़िरहेको छ। सुनेर, लाइक गरेर र सब्सक्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब र अन्य धेरै पडकास्ट प्लेटफर्ममा उपलब्ध छ। आउँदो अङ्कहरूमा पनि भेटिरहौँ है। यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद प्याकुरेल, मनिष पौड्याल, जया लुइटेल, आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस्। अर्को अङ्कमा भेटौँला।

0: छिमेकी क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
3: खुशीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455-36984।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
7: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
8: लकिपिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
0: रेडियो भेरी एफएम 98.6 MHz
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहान 8 बजेको ढिलो भेरी हाइलाइट्समा ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा छिनछिनमा बिजुली बत्ती जाने समस्याले सुर्खेत कर्णालीका उपभोक्तालाई शास्ति, 132 केभीमा समस्या नभएको आयोजना प्रमुखको दावी, वीरेन्द्रनगरवासीले अब अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति लिन सक्ने, कागजी झन्झट हट्यो र विश्वकप फुटबलमा केप भडेला ऐतिहासिक सफलता, अपराजित रहँदै नकआउट चरणमा प्रवेश। वीरेन्द्रनगरवासीले अब अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति पत्र लिन सक्ने भएका छन्। नगरपालिकाले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने लक्ष्य सहित इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम चारीका रूपमा संचारमा ल्याएको छ। यस्तै एक कार्यक्रममा बीच नगर प्रमुख मोहनमाया ढकालले यो प्रणालीको उद्घाटन गर्नुभएको हो। कर्णाली प्रदेशमै पहिलो पटक शुरू गरेको यो सेवा देशभरका सीमित नगरपालिका मध्ये एकमा रहेको हो। सेवा साउन 1 गतेदेखि पूर्ण रूपमा लागू हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाले समयमै एकीकृत नगरपालिका सूचना प्रणाली पनि संचालनमा ल्याएको छ। यो प्रणाली मार्फत भवनको नक्सा पेश गर्ने, आवश्यक कागजात अपलोड गर्ने, शुल्क बुझाउने, निवेदनको अवस्था अनलाइनबाट हेर्ने तथा अन्तिम स्वीकृति प्राप्त गर्ने सुविधा उपलब्ध हुनेछ। नगर प्रमुख ढकालले अब सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था हट्दै गएको उल्लेख गर्दै प्रविधिको प्रयोगले कामलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो। भवन निर्माण अनुमति प्रक्रियामा हुने ढिला सुस्ती, कागजी झन्झट र अनावश्यक मानवीय हस्तक्षेप कम हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो। कोहलपुर सुर्खेत 132 केभी विद्युत प्रसारण लाइन संचालनमा आएपछि निकै हौसिएका सुर्खेत प्रणालीका उपभोक्ता फेरि निराश बनेका छन्। ओखरमाउलो गर्मीले सताएका बेला छिनछिनमा बिजुली बत्ती जाने समस्या उनीहरूलाई समस्या भएको हो। ढाड सेकिने गरी महसुल लिने तर सेवा चाहिँ नदिने भन्दै उनीहरूले सामाजिक सञ्जाल मार्फत उपभोक्ताले कहिनेसम्म यो शास्ति भोग्ने भन्ने प्रश्न समेत गरेका छन्। अहिले पनि छिनछिनमा बत्ती जाने, पंखा राम्रोसँग नघुम्ने, फ्रिज मोटर राम्रोसँग नचल्ने जस्ता समस्या कायम रहेको भन्दै उनीहरूले यस्ता समस्या तत्काल समाधान गर्न पनि माग गरेका छन्। यता कोहलपुर सुर्खेत 132 केभी विद्युत प्रसारण लाइन आयोजनाका प्रमुख रवि चौधरीले 132 केभी विद्युत प्रसारण लाइनमा सञ्चालन नभएको भन्दै समस्या समाधान गर्नका लागि सुर्खेत वितरण केन्द्रले काम गरिरहेको बताउनु भएको छ। र फिफा विश्वकप 2026 पहिलो पटक सहभागी रहेको केप भडे नकआउट चरणमा पुगेको छ। समय यसमा अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यो समूहबाट 7 अङ्क बटुल्दा स्पेनसम्म विजेता बनेको छ। अन्तिम खेलमा केप भडेले साउदी अरेबियासँग बराबरी खेल्दै 3 अङ्क जुटाएको छ। यसपछि केप भडेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो। अर्को खेलमा स्पेनसँग 1-0 पराजित भएको उरुग्वे भने समचरणबाट बाहिरेको छ। जारी विश्वकपमा डेब्यू गरेका 4 टीम मध्य केप भडे मात्र नकआउट चरणमा पुगेको छ। अन्य 3 टीमहरू कुरा साओ उज्बेकिस्तान र जोर्डन भने समचरणबाट बाहिरिएका छन्। राउण्ड अफ 32 अब के भडेले प्रतिस्पर्धा साबिक विजेता अर्जेन्टिनासँग हुने भएको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट्स कि बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेटफेरी हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम।
2: राष्ट्रको संचार.
4: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose and empowered to achieve more. With experienced faculty, practical learning and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.

0: चाहिन्छ।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: slip on ya.
1: Extreme energy drink.
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका.
4: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
5: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
5: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत.

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: नमस्कार। रेडियो कार्यक्रम नगर शिक्षामा तपाईलाई स्वागत छ। म दीपा कोइराला। रेडियो भेरीले उत्पादन गरेको यो कार्यक्रम तपाई जागरण एफएम र परदेश एफएमबाट पनि यसै समयमा सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी विद्यालय सञ्चालनका लागि देखिएको समस्या, उपलब्धि र नगरपालिकाले खेलेको भूमिकाका बारेमा छलफल गर्छौं। आजको कार्यक्रममा हामी विरेन्द्रनगर नगरपालिका वडा नम्बर 10 सुर्खेतमा रहेको मदरसा मदिना माध्यमिक विद्यालय बेलघारीका बारेमा छलफल गर्छौं। यसै विषयमा छलफल गर्नका लागि कार्यक्रममा आज हामीसँग हुनुहुन्छ विद्यालयका प्रधान अध्यापक लोकेन्द्र सुवेदी। उहाँसँग मैले फरक समुदाय र फरक चालचलन रहेको त्यस समुदायको यो विद्यालय सञ्चालनका लागि यहाँले खेलिरहनु भएको भूमिका कस्तो छ भनेर सोधेको छु।
2: मैले चाहिँ एकदमै नयाँ अनुभव गरेको छु अनि म यसभन्दा अघि टिचर मात्रै थिएँ अनि प्र हुँदाखेरि व्यवस्थापकीय सिपहरू पनि भर्खर भर्खर सिक्दै थिएँ अनि मलाई सबभन्दा रमाइलो चाहिँ त्यो अलिकति म भन्दा अलिक फरक धर्म मान्ने कम्युनिटीको स्कुल हो। त्यो मदरसा भनेको चाहिँ मुस्लिम कम्युनिटीका बच्चाहरू पढाउने स्कुल हो। त्यसमा गएपछि मुस्लिम कल्चरहरूको बारेमा पनि सिक्न पाइहाल्छ। मलाई रमाइलो लागेको छ, खुसी लाग्यो।
3: अन्य विद्यालय र त्यो विद्यालयको त्यहाँको माहौल हेर्दाखेरि के भिन्नता पाउनुभयो?
2: त्यो विद्यालयमा एउटा चाहिँ पोसाकमा पनि अलिकति फरक छ। जस्तो छात्रहरूको सन्दर्भमा चाहिँ अरू विद्यालय जस्तै छ, छात्राहरूको लागि चाहिँ त्यहाँ हिजाब भन्ने हुन्छ टाउकोमा लगाउनु, त्यो हिजाब पनि हामीले चाहिँ पोसाकमा राखेका छौँ। अनि त्यसपछि अन्तको भन्दा त्यहाँ फरक के छ भने त्यहाँ दुईटा विषय चाहिँ थप पाउनु पर्छ, उर्दू र अरबी। अरू पाँचवटा विषय चाहिँ यो साधारण स्कुलको जस्तै पढाइ हुन्छ अनि त्यहाँ उर्दू र अरबी पढाइ हुन्छ थप। अनि त्यसपछि त्यहाँको अलिकति फरक भनेको जस्तो त्यहाँको अब इस्लाम धर्म अनुसारका कल्चरहरू पनि अब नयाँ हुने भयो अरू सम्प्रदायको लागि। अन्य विद्यालयको भन्दा त्यहाँको कल्चरहरू, त्यहाँ गर्ने अतिरिक्त क्रियाकलापहरू पनि थोरै भिन्न हुन्छ।
3: धर्मको हिसाबले फरक धर्म मान्दाखेरि उनीहरूको चाडपर्व होइन, विद्यालय विदा हुने कुरा, विद्यालय विदा हुने अरूको सेड्युल अनुसार त्योमा पनि फरक छ होला होइन? त्यो विद्यालयको
2: एकदम फरक छ। जस्तो त्यो विद्यालयमा हामी वर्ष विदा गर्दैनौँ अनि त्यहाँ चाहिँ इस्लाम धर्मको रोजा पर्व हुन्छ एक महिनाको, अनि त्यो त्यसमा व्रत बस्नुपर्छ उहाँहरू अनि त्यो रोजामा बिदा हुन्छ। अनि त्यसपछि जस्तो अब नेपाल सरकारले बकर ईदमा एक दिन मात्रै बिदा दिएको हुन्छ, तर उहाँहरूलाई चाहिँ त्यो धर्म मान्ने साथीहरूको लागि 3 दिन जति चाहिँ चाहिँदो छ अनि हामी चाहिँ त्यहाँ 3 दिन बिदा दिन्छौँ। त्यस्तै गरेर मोहरम पर्व आउँदैछ, यो मोहरम पर्वमा नेपाल सरकारले बिदा दिँदैन, अब त्यो विद्यालयमा चाहिँ हामीले पनि हामीले बिदा दिनै पर्छ। अनि त्यस्तै मोहम्मद डे को दिन पनि एक दिन चाहिँ नेपाल सरकारले बिदा दिन्छ, तर त्यो आवश्यकता अनुसार त्यहाँको कम्युनिटीका बच्चाहरू अनि त्यहाँ पढाउने टिचरहरूलाई आवश्यकताको हिसाबले हामी अरू थप बिदा पनि दिन्छौँ।
3: जस्तो विद्यालय व्यवस्थापन गर्नको लागि अब नेपाल सरकारका विभिन्न किसिमका नियमहरू होइन, व्यवस्थापकीय नियमहरू, अरू कुराहरू पनि छन्, त्यो कुरालाई त्यहाँ लागू गराउनलाई कतिको अप्ठ्यारो हुन्छ? समुदायलाई बुझाउनु पर्यो होइन, छलफल गराउनु पर्यो।
2: धेरै अप्ठ्यारो चाहिँ हुँदैन। अब कुनै कुनै के छ भने धेरै जसो कुराहरू उहाँहरूले पनि बुझिसक्नु भएको छ। अनि यहाँ सुर्खेतको मदरसामा चाहिँ के सजिलो छ भने वीरेन्द्रनगरमा भएको यो मदरसा एउटा मात्रै हो अनि त्यहाँको गार्जेनहरू र अभिभावकहरूले अरू विद्यालयमा कस्तो हुन्छ, नेपाल सरकारले स्कुलहरू कसरी चलाएछ भन्ने कुरा सबै थाहाइसक्नु नै भएको छ। अनि यो मदरसा चाहिँ अलि पछि नै स्थापना भएको 2063 मात्रै हो। अब त्यस कारणले धेरै अप्ठ्यारो चाहिँ हुँदैन। अब कुनै कुनै कुरामा उहाँहरूलाई बुझाउन चाहिँ जस्तो हाम्रो नेपाल सरकारले तोकेको पाठ्यक्रम र त्यो पाठ्यक्रमको भित्र रहेर अनि हामीले पढाउनु पर्ने उर्दू अरबी विषयहरूको बारेमा बुझाउन अब कहिले चाहिँ अलिक कठिन हुन्छ। के हुन्छ भने उहाँहरू अब मदरसा भने त इस्लामसँग सम्बन्धित मात्रै पढाउने हो कि भन्ने पनि बुझाइ हुन्छ कतिपयको, त्यो होइन। अब उर्दू र अरबी अथवा अरबीलाई कुरान पनि भनिन्छ, यो सँगसँगै अरू विषय पनि पढाउनु पर्छ भनेर चाहिँ हामीले कसै कसैलाई चाहिँ थप बुझाउनु पर्छ।
3: जस्तो अब नेपाल सरकारले अरू विद्यालयहरूलाई व्यवस्थापन गरे जस्तै यो विद्यालयलाई पनि व्यवस्थापन गर्ने कुरामा उर्दू र अरबिक दुईटा नयाँ विषयहरू पढाउनु पर्छ होइन। त्यो विषयमा नयाँ पढाउनको लागि त अब अरू शिक्षकहरूले अध्यापन गराउन सक्नुहुन्न होला, के छ त्यहाँ व्यवस्था?
2: यो सबैभन्दा गम्भीर चुनौती यो हाम्रो स्कुलको मात्रै होइन कि यो नेपाल अधिराज्यभरि जति पनि मदरसा चलेका छन् सबै स्कुलको समस्या साझा समस्या यही हो। अनि म त्यहाँ प्र भएर गइसकेपछि कपिल वस्तु अनि नेपालगञ्जको मदरसा स्कुलका हेड टिचरहरूसँग पनि सम्पर्क गरेँ। अब धेरै जस्तो अहिले पनि के छ भने हाम्रो त शिक्षक सेवा आयोगले शिक्षकहरूको विज्ञापन गर्ने, परीक्षा लिने अनि सिफारिस गर्ने गर्दछ। अब त्यसबाट चाहिँ उर्दू अरबी भाषा शिक्षकहरू चाहिँ अब अहिलेसम्म त्यो प्रक्रियामा समावेश हुन सक्नु भएको छैन। अब हाम्रो खास शिक्षक सेवा आयोगले त्यस्तो खालको मेकानिजम पनि तयार गरेको छैन। अनि सबै उर्दू अरबी पढाउने शिक्षकहरू चाहिँ निजी स्रोतबाटै राख्नुपर्छ। लगभग नेपालभरि नै मदरसामा त्यही हिसाबले राखिएको छ।
3: समुदायले व्यवस्थापन गर्छ त्यो खर्च?
2: खर्च चाहिँ त्यसको दुईटा तरिका छ। एउटा के छ भने संघीय सरकारले धार्मिक विद्यालय अनुदान भनेर छुट्याउँछ र हाम्रो स्कुलमा पनि मदरसा अनुदान भनेर गत वर्ष 5 लाख आएको थियो। अनि नेपाल सरकारले के एउटा प्रावधान राखेको छ भने आधारभूत विद्यालयसम्म चलेको लागि 5 लाख अनि माध्यमिक विद्यालयसम्म चलेको लागि 10 लाख व्यवस्था चाहिँ गरेका छ। अनि सँगसँगै के पनि प्रावधान छ भने अरू अनुदानहरू गएको खण्डमा धार्मिक विद्यालयलाई जाने अनुदान फेरि आउन समस्या हुँदो रहेछ। जस्तै हाम्रो स्कुलमा यो नगर शिक्षाबाट संघीय अनुदान, नगर अनुदान, राहत अनुदान गरेर 8 वटा टिचरहरू हुनुहुन्छ। भनेको त अनुदानको हिसाबले त हाम्रो विद्यालयमा धेरै नै टिचर हुनुहुन्छ। अनि यो तथ्याङ्क देखेपछि संघीय सरकारले मदरसा अनुदान चाहिँ दिन चाहिँ एकदमै गाह्रो मान्ने र यस वर्षको यो मदरसा अनुदान चाहिँ हामीले प्राप्त गरेका छैनौँ। अनि स्कुलको समस्या खास के छ भने माघेसम्म चलेको स्कुल हो तर त्यहाँ नेपाल सरकारको स्थायी दरबन्दी दुईटा मात्रै छ, एउटा प्राविको छ एउटा माध्यमिक लेभलको छ, अरू सबै यस्तरी चल्या छ। अनि हामीलाई यो सरकारी निकाय र हाम्रो त्यो समुदायमा व्यवस्थापन गर्ने व्यवस्थापन समिति बीचमा समस्या के भने अब सरकारले यो अनुदान शिक्षकहरू गएको देखेर मदरसा अनुदान नदिने तर विद्यालयको आवश्यकता के छ भने यो अनुदानमा गएका शिक्षकहरूले मात्रै पुग्दैन। जस्तो हामीसँग 15 जना टिचरहरू हुनुहुन्छ, 1 देखि 10 सम्म चल्छ, 15 जना टिचरहरू हुनुहुन्छ, 1 देखि 10 नभनौ बाल विकासदेखि 10 सम्म चल्छ, त्यसमा 17 जना छौ हामी, 2 जना बाल विकासको हुनुहुन्छ, अरू 15 जना हुनुहुन्छ। 15 जना मध्ये नेपाल सरकारको स्थायी दरबन्दी 2 बच्यो 13 मध्ये 8 जना चाहिँ अनुदान हुनुहुन्छ, अरू 5 जना त निजी स्रोतको हुनुहुन्छ। अब निजी स्रोतलाई खुवाउन त कतै न कतैबाट हामीलाई अनुदान त चाहियो। अब यो चाहिँ संघीय सरकारको यो समस्या छ। अनि अर्को चाहिँ गत वर्ष हामीलाई प्रदेश सरकारले चाहिँ 10 लाख चाहिँ अनुदान दिएको थियो। अब त्यो 10 लाखबाट यो वर्ष गत वर्ष नभनौ यो वर्ष भनौ न 82-83 यसपालि चाहिँ निजी स्रोतको टिचरहरूलाई तलब भत्ता खुवाउने समस्या चाहिँ समाधान भएको छ। र आज मात्रै म सामाजिक विकास मन्त्रालयमा पुगेर आएको, यो अनुदान फेरि अर्को सालको लागि छुटिएको रहन्छ। अब यसरी हेर्दा के देखिने भने अर्को साल हाम्रो स्कुलमा निजी स्रोतको टिचरहरूलाई खुवाउने 1 रुपियाँ पनि स्रोत देखिएको छैन अहिलेसम्म। यो चाहिँ समस्या हो हाम्रो।
3: अनि स्थानीय सरकारको के भूमिका हुन्छ?
2: स्थानीय सरकारले चाहिँ खास गरी संघीय सरकार पनि स्थानीय सरकार मार्फतै आउँछ। जस्तो संघीय सरकारले दिने संघीय अनुदानहरू पनि स्थानीय सरकार मार्फत नै वितरण भएर हामी कहाँ आइपुग्छ। अनि स्थानीय सरकारले नगर अनुदानको रूपमा दरबन्दीहरू पनि दिन्छ। अनि स्थानीय सरकारले चाहिँ अन्य त्यहाँको भौतिक सुधार लगायत शैक्षिक सुधारको लागि बेला बेलामा बजेट व्यवस्थापन गर्छ। तर ठ्याक्कै स्रोत व्यवस्थापन अथवा टिचरहरूलाई तलब भत्ता दिनको लागि ठ्याक्कै हाम्रो स्थानीय सरकारले चाहिँ व्यवस्था गरेको छैन। अनि अहिले पनि स्थानीय सरकारले यही आर्थिक वर्षमा हामीलाई चाहिँ भौतिक सुधार, फर्निचर, खानेपानी व्यवस्थापन भनेर 7 लाख चाहिँ छुट्याइदिएको छ। त्योबाट हाम्रो काम चाहिँ भइरहेछ। हाम्रो प्रमुख समस्या भनेकै के हो भने अरू अरू चलिहाल्छ हाम्रो, अब स्रोत केही पनि छैन। हामजना निजी स्रोत उर्दू अरबी पढाउने टिचरहरूको पारिश्रमिक तलब भत्ता चाहिँ हामी कहाँबाट दिने भन्ने सबैभन्दा ठुलो चुनौती त्यही हो।
3: सबैभन्दा विद्यालयमा प्रधानाध्यापकले खेल्नुपर्ने भूमिका, गर्नुपर्ने काम, व्यवस्थापन गर्ने चुनौती चाहिँ त्यो ठुलो छ,
2: एकदमै ठुलो। अब ध्यानभरि भनौँ न, अब प्रधानाध्यापक भएपछि खास गरी स्रोततिर भन्दा पनि गुणस्तरमा अलि बढी जोड गर्नुपर्ने हो। अब हाम्रो सबैको ध्यान चाहिँ अब कहाँबाट पैसा ल्याउने, कसरी जुटाउ, त्यही मात्र ध्यान छ, अनि गुणस्तरमा अब यसले गर्दा ध्यान पनि कम पुग्छ।
3: हजुर, सबै त्यहाँ बस्ने बालबालिकाले उर्दू अरबी लगभग जान्नुहुन्छ भन्न सकिन्न, पढ्ने हिसाबले जाने पनि पढाउनको लागि जान्ने कुरा त अलिक कमै होला होइन। पढाउने शिक्षकहरू चाहिँ को हुनुहुन्छ, कहाँबाट आउनुहुन्छ, उहाँ को चाहिँ टिचर छानिनुहुन्छ, कसरी हुन्छ त्यो कुरा?
2: त्यहाँ चाहिँ उर्दू अरबीको लागि तीनजना शिक्षकहरू हाम्रो स्थानीय नै हुनुहुन्छ। अब खास गरी उहाँहरूले चाहिँ उर्दू अरबी एकाडेमिक हिसाबले पढेको नभएर कुनै एउटा ट्रेनिङको रूपमा, अब अनौपचारिक शिक्षा चाहिँ घरैमा लिनुभएको र 8 महिना 10 महिना जस्तो कुनै संस्थामा ट्रेनिङको रूपमा भाषा सिक्नु भएको साथीहरू हुनुहुन्छ स्थानीय लेभलमा, उहाँहरूले नै पढाउनुहुन्छ। र एकजना चाहिँ हामीसँग अरबी उर्दू अरबीमा अलिक बढी नै ज्ञान छ, जो चाहिँ यहाँ मस्जिद छ हाम्रो मदरसाको नजिकै, के भन्नुहुन्छ कि नेपाली गुरु हुनुहुन्छ मस्जिदमा, उनीहरू चाहिँ हाम्रो भाषामा इमाम साहब भन्छन्, हाफिजी पनि भन्नुहुन्छ, अनि उहाँ गुरु हुनुहुन्छ, उहाँले नै पढाउनुहुन्छ, उहाँले चाहिँ धेरै जान्नु भएको छ, उहाँ इन्डियामै पढेर आउनुभएको उहाँ हुनुहुन्छ।
3: अब कुनै बेला केही कारणवश उहाँहरू कतै हिँड्नुभयो जानुभयो भने टिचरको रूपमा चाहिँ समस्या चाहिँ छ,
2: एकदम
3: त्यसको लागि चाहिँ व्यवस्थापन गर्नुपर्ने, सोच्नुपर्ने होइन। स्थानीय सरकारले त्यो खालको भूमिका निर्वाह गरेर कसरी दक्ष बनाउने, कसरी राख्ने त्यो विद्यालयको व्यवस्थापनको लागि भन्ने सोच्नुपर्ने अवस्था चाहिँ हो।
2: स्थानीय सरकार एकदमै सोच्नुपर्ने। अब के हो भने अरू विषयको समस्या छैन, उर्दू अरबी भाषाको लागि स्थानीय सरकारबाटै पूर्ति हुने गरेर कसरी जान सकिन्छ यो विषयमा चाहिँ सोच्न जरुरी छ जस्तो लाग्छ।
3: जस्तो यो उर्दू अरबी पढाउने त आज मात्र होइन, विद्यालय सञ्चालन भएदेखि नै त्यहाँ आउनुहुने गुरुहरूले नै त्यसको व्यवस्थापन गर्ने त्यो भूमिका निर्वाह गरेको देखिन्छ विद्यालयमा होइन, पहिलेदेखि नै। अब त्यही सधैँभरि त्यही चल्ने कि त्यसलाई कसरी गर्ने भन्ने कुरा पनि होइन, जिम्मेवारी चलिरहेछ चलाइरहने भन्ने कि अब त्यहीमा चाहिँ एउटा जिम्मेवार प्रधानाध्यापक र बुझेको प्रधानाध्यापकले कसरी अबको दिनमा भूमिका खेल्ने भन्ने यहाँहरूको भूमिका चाहिँ देखिन्छ अब त्यसमा।
2: हामीहरूको भूमिका देखिन्छ। अब हामीहरूको चाहना पनि के हो भने हामीहरूले यसको लागि स्थानीय सरकारलाई चाहिँ सकारात्मक रूपमा चाहिँ अब प्रेसर, योलाई चाहिँ स्थानीय सरकार मार्फत संघीय सरकारमा नि पुग्नु पर्यो, अनि यसलाई चाहिँ हाम्रो नेपाल सरकारको शिक्षाको जो फ्रेमवर्क भित्र छ, जो मेकानिजम भित्र छ, त्यही मेकानिजम भित्रैबाट पूर्ति हुने किसिमले चाहिँ अगाडि बढाइदिन पर्छ भन्ने हाम्रो पनि माग हो। अब यसको लागि हामीले त दबावै दिन सक्छौँ, अब त्यहाँभन्दा त बढी केही गर्न सक्दैनौँ।
3: हजुर हजुर, जस्तो अब यो अहिले जुन नगरपालिकाले यो प्रधानाध्यापकको व्यवस्थापन, दरबन्दी मिलान जस्तो एउटा कार्यक्रम ल्यायो होइन, जुन कार्यक्रम अन्तर्गत यहाँ पनि त्यो विद्यालयको जिम्मेवारी पाएर जिम्मेवारको रूपमा चाहिँ यहाँ हुनुहुन्छ अहिले होइन, यसले वीरेन्द्रनगर नगरपालिकाका विद्यालयहरूलाई के कुरा चाहिँ राम्रो गर्यो भन्ने यहाँलाई लाग्छ?
2: सबैभन्दा राम्रो कुरो चाहिँ जुन तहको विद्यालय छ त्यही तहको हेड टिचर हुने बित्तिकै त्यहाँ एउटा चेन अफ कमाण्ड भन्ने हुन्छ नि, हाम्रो यो अनुशासन चेन अफ कमाण्ड भन्ने, त्यो चाहिँ स्वत कायम हुन्छ र त्यो चेन अफ कमाण्ड कायम हुने बित्तिकै कतिपय कुराहरू आफै सुधार हुँदै जान्छन्। जस्तो कतिपय स्कुलहरूमा पहिला त्यो पनि थियो भने, जस्तो माध्यमिक लेभल पढाउनुहुन्छ टिचर र प्राथमिक लेभलको हुनुहुन्थ्यो, त्यसले गर्दा अब अलिकति चेन अफ कमाण्ड नपर्न सक्यो, त्यो चाहिँ हल हुन्छ एक। अनि दोस्रो कुरो, जुन लेभलको विद्यालय छ त्यही लेभलको टिचर प्रधानाध्यापक हुने बित्तिकै जस्तो उहाँलाई त्यो लेभलका सबै करिकुलमहरू विषयहरूको बारेमा सबै ज्ञान हुन्छ के, अब यिनी करिकुलमलाई कसरी कार्यान्वयन गर्ने यो बारेमा पनि ज्ञान हुन्छ, त्यसले गर्दा विद्यालयका सबै क्रियाकलाप गर्न चाहिँ एकदमै सजिलो हुन्छ। यो मलाई त लाग्छ हाम्रो वीरेन्द्र नगरपालिकाले गरेको शैक्षिक क्षेत्रमा यो एकदमै महत्वपूर्ण एकदमै आवश्यक कदम हो।
1: धन्यवाद। उहाँ हुनुहुन्थ्यो मदरसा मदिना माध्यमिक विद्यालय बेलघारीका प्रधानाध्यापक लोकेन्द्र सुवेदी। विद्यालय सञ्चालन र व्यवस्थापनका लागि आफूले गरिरहेको कामका बारेमा हामीसँग कुराकानी गर्दै, यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रमको समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।
0: सूचना
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054769।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुःख भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो,
7: त्यही गएर सूर्जन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
7: लकी पिराक फोन नम्बर 98209993848 98209993848।
1: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी, सामसङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर आधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई

0: गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
6: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसकेको छ।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक
6: Radio Mary FM
7: Extreme Energy Drink Time Check अहिले ठीक 9 बजेको छ।
8: Extreme Energy Drink Taste the difference Feel the energy
9: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसून अझै कमजोर अवस्थामा, धान रोपाई प्रभावित, कोशीका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने सम्भावना। जलवायु वित्तको पहुँच विस्तारका लागि क्षेत्रीय परियोजना शुरू, सीमान्तकृत समुदायको जीविकोपार्जन सुधारको लक्ष्य। तनहुमा कारको ठक्करबाट दुईजना बाल बालिकाको ज्यान गयो, एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा ठगी आरोपमा पक्राउ। अमेरिकाद्वारा ईरानी लक्ष्यमा ड्रोन आक्रमण, ईरानले युद्धविराम उल्लंघन गरेको आरोप। र विश्वकप फुटबलमा स्पेन समूह विजेता र केप भर्डे उपविजेता बन्दै नकआउट चरणमा, उरुग्वे र साउदी अरब समूह चरणबाटै बाहिरिए। नेपाल खबरमा अब पूरा खबर। मनसून भित्रिएको एक हप्ता बितिसक्दा पनि अझै सक्रिय हुन सकिरहेको छैन। राम्रोसँग पानी नपर्दा तराई सहित धेरै ठाउँमा गर्मी बढ़ेको छ। धान रोपाईले पनि अहिलेसम्म गति लिन सकेको छैन। मौसम विभागको तथ्याङ्क अनुसार जून 1 25 तारीक अर्थात अस्ति 11 गतेसम्म देशभर औसत 149 मिलिमिटर वर्षा मापन भएको छ। जून यस अवधिको औसत वर्षा 214 मिलिमिटरको 69.6% हो। कमजोर मनसूनका कारण रोपाईसँगै जलस्रोत व्यवस्थापन तथा खानेपानीको आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता छ। कोशीदेखि लुम्बिनीसम्मका केही भागमा मात्रै विस्तार भएको मनसूनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने अनुमान छ। आज कोशी प्रदेशको तराई तथा मधेस प्रदेशको केही, बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशीका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पानी पर्न सक्ने भएकोले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तातो लहरको सम्भावना छ। जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालका सीमान्तकृत समुदायको जीविकोपार्जन सुधारका लागि नयाँ पहल शुरू भएको छ। इन्क्लुसिभ क्लाइमेट फाइनान्स फर भल्गरेबल कम्युनिटीज इन एसिया प्यासिफिक आईसीसीपी परियोजना मार्फत जोखिममा परेका सीमान्तकृत समुदायमा वित्तीय पहुँच बढ़ाइने भएको हो। यो परियोजना मार्फत समुदायलाई आवश्यक पर्ने जलवायु अनुकूलनका वित्तीय स्रोतहरूमा पहुँच बढ़ाउने लक्ष्य राखिएको छ। नेपाल सहित बंगलादेश, भूटान, कम्बोडिया, फिजी र लाओस गरी छवटा एसिया प्यासिफिक देशमा सञ्चालन हुने यो क्षेत्रीय परियोजनाको नेतृत्व एसिया प्यासिफिक रूरल एण्ड एग्रीकल्चर क्रेडिट एसोसिएशन अपारकाले गरेको छ। स्टोहोम इन्भाइरोमेन्ट इन्स्टिच्यूट अदाको साझेदारीमा कार्यान्वयनमा आएको यो परियोजनालाई जर्मन सरकारको इन्टरनेशनल क्लाइमेट इनिसिएटिभले आर्थिक सहयोग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका समुदायमा देखिएको वित्तीय पहुँचको खाडल सम्बोधन गर्न परियोजना सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। परियोजनाले मुख्य पाँचवटा कार्यक्षेत्रमा आधारित रहेर काम गर्नेछ। जलवायु वित्तको राष्ट्रिय नीतिगत खाकालाई बलियो बनाउने, वित्तीय सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्दै हरित वित्तीय पोर्टफोलियो निर्माण गर्ने, जलवायु अनुकूलनका लागि नवीन वित्तीय औजारहरूको विकास गर्ने, स्थानीय स्तरमै जलवायु सम्बन्धी समाधान खोज्न बहुसरोकारवाला सहितको एक्सन ल्याब सञ्चालन गर्ने र जलवायु वित्तका हरेक क्षेत्रमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई मूल प्रवाहीकरण गर्ने लगायत विषय समावेश गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबुखैरेनी गाउँपालिका दुई मार्कीचोकमा कारको ठक्करबाट दुईजना बालबालिकाको ज्यान गएको छ। भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आबुखैरेनी गाउँपालिका दुईका छ वर्षीय सायना थापा र पाँच वर्षीय उलियम थापाको ज्यान गएको जिल्ला प्रहरीकारले तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। हिजो बेलुका विद्यालयबाट घर फर्किरहेको अवस्थामा उनीहरूलाई कारले ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएका सायना र उलियमको उपचारको क्रममा आज चितवनमा ज्यान को राष्ट्रिय समाचार समितिले जनाएको छ। नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी आरोपमा अनुसन्धानका लागि हिजो बेलुका शेर्पालाई काठमाडौँ बुढा नीलकण्ठ गणेश चोकबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अनुपम शमशेर जबराले हात्तीगौड़ामा संचालित टुंगराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभयो। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। शेर्पाले भक्तपुरको दधिकोटमा रहेको 29 रोपनी 4 आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
11: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
10: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
11: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
10: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
11: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
10: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
12: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। चितवनमा गएको आइतबारदेखि शुरू भएको महाधिवेशन छैठौं दिन हिजो पार्टी पदाधिकारी चयन गर्दै सकिएको हो। महाधिवेशनले सभापतिमा रवि लामिछाने र उपसभापतिमा सौरी मुवाग्लेलाई निर्विरोध निर्वाचित गरेको छ। महिला उपसभापतिमा तोसीमा कार्कीलाई पराजित गर्दै सोभिता गौतम निर्वाचित हुनुभयो। त्यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। त्यसै गरी सहमहामन्त्री खुलातर्फ हरि ढकाल र असीम शाह तथा महिलामा निशा डागी निर्वाचित हुनुभयो। नवनिर्वाचित पदाधिकारीको हिजो नै शपथ ग्रहण भएको छ। महाधिवेशन अन्तर्गत पहिलो चरणमा 900 केन्द्रीय सदस्य निर्वाचित भएका थिए। एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष गरी 12 जना पदाधिकारीसँगै 51 जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी नै छ। पार्टी स्थापना भएको 4 वर्षमा पहिलो महाधिवेशन गरेर रासोपाले नयाँ नेतृत्व र नीति तय गरेसँगै संस्थागत मान्यता समेत पाएको छ। महाधिवेशनको क्रममा व्यवस्थापन भद्रगोल भएकोदेखि छिटफुट विवाद र कतिपय विषयमा अलोकतान्त्रिक व्यवहार देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकै नेता कार्यकर्ताले असन्तुष्टि पनि जनाएका छन्। अब विदेशको खबर। अमेरिकाले ईरानी लक्ष्यमा ड्रोन आक्रमण गरेको छ। ईरानले हालै भएको युद्ध विरामको उल्लंघन गरेको आरोपसहित अमेरिकी सेनाले ईरानी लक्ष्यमा आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलडमरूमा कार्गो जहाजमा आक्रमण भएको र ईरानले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाउनु भएको छ। उहाँको आरोपपछि अमेरिकी सेनाले आक्रमण गरेको बीबीसीले जनाएको छ। तर ईरानको इस्लामिक रिभोल्यूशनरी गार्डस कोर्प्सले अमेरिका र इजरायललाई घटनाको दोषी भनेको छ। ट्रम्पले ट्रुथ सोशलमा गरेको पोस्टमा ईरानले हर्मुज जलमार्ग हुँदै गइरहेका जहाजमाथि कम्तीमा 4 वटा ड्रोन प्रहार गरेको दावी गर्नुभएको छ। आक्रमणबाट मालवाहक जहाजमा क्षति पुगे पनि आफ्नो यात्रा जारी राख्न सफल भएको खबरमा उल्लेख छ। अमेरिका, इजरायल र ईरान बीचको तनावका कारण गएको फेब्रुअरी अन्तिम हप्ता यता खाड़ी क्षेत्रमा 100 जहाज तथा 1000 नाविक प्रभावित भएका छन्। हर्मुज जलमार्ग पुनः संचालनमा आएपछि संयुक्त राष्ट्रसंघले मंगलबारदेखि उद्धार तथा निकासी अभियान शुरू गर्ने घोषणा गरेको थियो। तर पछिल्लो आक्रमणपछि अभियान अस्थायी रूपमा रोकिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा स्पेनले उरुग्वेलाई 1 गोलले पराजित गर्दै समूह विजेता बनेर नकआउट चरणमा पुगेको छ। यो खेलमा स्पेनका एलेक्स बायनाको एकमात्र गोल निर्णायक भयो। उनले खेलको 42 मिनटमा गोल गरे। जितपछि स्पेन समूह एचमा 7 अंक जोडेर समूह विजेता बनेको छ। समूहमा 2 बराबरी र 1 हारबाट उरुग्वे 2 अंकसहित तेस्रो स्थानमा रह्यो। अर्को खेलमा केप भर्डे र साउदी अरबले गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप फुटबलको डेब्यूमै समूह चरणमा अपराजित रहेर अन्तिम 32 प्रवेश गरेको छ। 3 वटै खेल बराबरी खेलेको केप भर्डेको 3 अंक छ। केप भर्डे यो समूहको उपविजेता बन्यो। यो उसको ऐतिहासिक प्रदर्शन पनि हो। समूह एचमा साउदी अरबले 2 अंक मात्रै जोड्न सक्यो। 2 पटकको विश्व विजेता उरुग्वेसँगै साउदी अरब पनि समूह चरणबाटै बाहिरिएका छन्। नकआउट चरणमा अब केप भर्डेले साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप फुटबलमा अहिले समूह जीका 2 वटा खेल भइरहेका छन्। क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालामा इजिप्ट र इरान बीच खेल भइरहेको हो र खेलको शुरूआतमा इजिप्टले 1 गोल गरी अग्रता पनि बनाएको छ। तालिकामा इजिप्ट 4 अंकसहित शीर्ष, समान 2 अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंकसहित न्यूजील्याण्ड पुछारमा रहेको छ। चारभञ्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसून अझै कमजोर अवस्थामा धान रोपाई प्रभावित, कोशीका 1-2 ठाउँमा आज ठूलो पानी पर्न सक्ने सम्भावना। जलवायु वित्तको पहुँच विस्तारका लागि क्षेत्रीय परियोजना शुरू, सीमान्तकृत समुदायको जीविकोपार्जन सुधारको लक्ष्य। तनहुमा कारको ठक्करबाट 2 जना बाल बालिकाको ज्यान गयो, एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा ठगी आरोपमा पक्राउ। अमेरिकाद्वारा ईरानी लक्ष्यमा ड्रोन आक्रमण, ईरानले युद्ध विराम उल्लंघन गरेको आरोप। र विश्वकप फुटबलमा स्पेन समूह विजेता र केप भर्डे उपविजेता बन्दै नकआउट चरणमा, उरुग्वे र साउदी अरब समूह चरणबाटै बाहिरिए।

0: आजको संवाद अन्तर्गत खाद्य सुरक्षामा केन्द्रित कार्यक्रम सुरक्षित स्वादमा केशव ढकालको नमस्कार। 10 जिल्ला रहेको कर्णाली प्रदेशमा वार्षिक 19,000 मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको सरकारी तथ्याङ्क छ। सुर्खेत, दैलेख, सल्यान र रूकुम पश्चिम मात्र खाद्यमा आत्मनिर्भर रहेको बताइँदै आएको छ। अर्थात 10 जिल्ला मध्ये यी 4 जिल्लाले मात्र वर्षभरि पुग्ने खाद्यान्न उत्पादन गरेको पाइन्छ। यसै सन्दर्भमा आज हामी कर्णाली प्रदेशमा खाद्य सुरक्षाको अवस्था बलियो बनाउन के गर्नुपर्ला, यसमा के कस्ता चुनौती रहेका छन् भन्ने विषयमा छलफल गर्दैछौ। यस विषयमा छलफल गर्न हामीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख केशवराज बुढालाई स्टुडियोमा निम्त्याएका छौं। स्वागत छ सर यहाँलाई आजको संवादमा।
1: धन्यवाद सर।
0: आराम हुनुहुन्छ?
1: आरामै छ।
0: अब अलिकति विषय प्रवेश गरौं। पहिला चाहिँ खाद्य संस्थान भनिन्थ्यो, अहिले यहाँको कार्यालयको नाम परिवर्तन गरिएको छ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भनेर राखिएको छ। यो नाम परिवर्तन गरेपछि कार्यालयको भूमिका बारे अलिकति चर्चा गरिदिनु न।
1: सरिकको नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ कम्पनीलाई मर्ज गरेर सरकारले दुईटा संस्थानलाई मर्ज गरेर 2076 साउन 28 गतेदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रूपमा यो कम्पनी स्थापना भएको हो। अब यो कम्पनीले स्थापनादेखि नै अब साबिकको खाद्य संस्थानले गर्दै आएको कामहरू त नियमित रूपमा गरिरहेको छ। यसका अलावा एउटा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले साबिकका खाद्य संस्थानले गरिरहेको कामको अलावा अनि जुन नेसनल ट्रेडिङ कम्पनीले पनि जुन नेसनल ट्रेडिङले काम गरिरहेको थियो त्यो कामहरूलाई पनि हामीले बिस्तारै हामी शुरू गर्दै गएका छौँ। यस सन्दर्भमा अब हाल चाहिँ खाद्य वस्तुमा मात्र कारोबारलाई सीमित नराखेर गैर खाद्य वस्तुको विविधमा पनि कारोबार गरेर व्यवसाय विविधीकरणतर्फ हामी अघि बढिरहेछौँ। यस सन्दर्भमा हामीले भर्खरै फागुनमा सम्पन्न निर्वाचनको लागि निर्वाचन सामग्री उपलब्ध गरायौं। मुद्रण विभागको लागि आवश्यक सामग्रीहरू हामीले अहिले पनि व्यवस्थापन गरिरहेका छौँ। यस सँगसँगै अन्य सरकारी निकाय र अन्य कार्यालयहरूका लागि आवश्यक पर्ने स्टेसनरी सामानहरूको अब हामी उपलब्ध गराउने चरण गएका छौँ। यो पार्टमा हामी समन्वय गर्दै गएका छौँ। यसरी खाद्य संस्थानका कामहरू सँगसँगै अनि नेसनल ट्रेडिङले पनि गर्दै आएका अन्य व्यवसाय जन्य कामहरूलाई पनि सँगसँगै लिएर संस्थालाई एउटा व्यावसायिक रूपमा पनि कसरी सफल पार्ने र राज्यको जुन खाद्य सुरक्षाको निम्ति दिएको जिम्मेवारी त छँदैछ, त्यसको अलावा व्यावसायिक गतिविधिलाई पनि विस्तार गर्दै लगेर संस्थालाई व्यावसायिक रूपमा सफल कसरी बनाउने भन्नेतर्फ हामी अघि बढ़िरहेका छौँ।
0: भनेको नाम परिवर्तनसँगै जिम्मेवारी र भूमिकामा पनि केही परिवर्तन भयो। खाद्य सुरक्षामा पहिलेदेखि हुँदै आएको काम त छ नै, त्यसबाहेक अरू जिम्मेवारी पनि केही थपियो।
1: गैर खाद्यको क्षेत्रमा पनि हामी आफ्नो क्रियाकलापहरू व्यवसायहरू विस्तार गरेर संस्थालाई व्यावसायिक रूपमा पनि कसरी सफल बनाउने भन्नेतर्फ पनि हामी सोचिरहेका छौँ, अघि बढ़िरहेका छौँ।
0: अब हामी खाद्य सुरक्षामा केन्द्रित रहेर कुरा गर्दाखेरि कर्णालीमा अझै पनि वार्षिक 19,000 मेट्रिक टनको हारारीमा खाद्यान्न अपुग हुने गरेको भनिन्छ। पछिल्लो समय यसमा केही सुधार आएको छ?
1: कर्णाली प्रदेश खाद्य सुरक्षाको दृष्टिकोणले सबभन्दा जोखिममुक्त बढी संवेदनशील प्रदेश नै हो। यहाँको जटिल भूगोल होइन सँगसँगै मौसम, हाम्रो जलवायुको बढी प्रभाव, मौसमको प्रतिकूल प्रभावले गर्दा बढी यो क्षेत्रमा हाम्रो भूगोलमा असर पर्ने भएकाले खाद्य सुरक्षाको दृष्टिकोणले हाम्रा अन्य 6 प्रदेशको तुलनामा कर्णाली प्रदेश बढी जोखिमयुक्त छ, संवेदनशील छ। यसमा पनि हामीले अप्पर कर्णाली जुन डोल्पा, उम्ला, मुगु, कालीकोटलाई चाहिँ अझै खाद्य सुरक्षाको दृष्टिकोणले अझै संवेदनशील हिसाबमा राखिरहेछौँ भने देखिन्छ भने सल्यान, दैलेख, सुर्खेत र रुकुम पश्चिम यसोले भने जस्तै केही खाद्य सुरक्षाको दृष्टिकोणले अलि आफ्नो उत्पादनले अलि मजबुत देखिन्छ र बाँकी जिल्लाहरूमा खाद्य सुरक्षाको दृष्टिकोणले अझै संवेदनशील छन्, जोखिमयुक्त छन्। अब कृषिमा सुधार ल्याउनको लागि विभिन्न सरकारी तवरबाट अनि तवरबाट विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै गएका छन्। स्थानीय खाद्य प्रणालीको मजबुत सशक्तिकरण, जुन प्रैथानी बालीहरूको पनि बजार प्रवर्धनको कामहरू पनि भइरहेको छ। यसले गर्दा खाद्य सुरक्षामा केही अवस्थामा केही सुधार आउने संकेत देखिन्छ।
0: अब हामीले प्रदेशका 10 जिल्ला मध्ये 4 जिल्लाले मात्र खाद्यमा आफूलाई वर्षभरि पुग्ने उत्पादन गर्दै आएको भनिन्छ भने बाँकी 6 जिल्ला अझै पनि आत्मनिर्भर हुन सकिरहेका छैनन्। अब त्यहाँ उत्पादन बढाउनको लागि के गर्नुपर्छ जस्तो लाग्छ त्यहाँलाई?
1: सरले भनिसक्नुभयो, अब हाम्रा कर्णाली प्रदेशका उच्च कर्णाली भागका जिल्लाहरू भौगोलिक रूपमा कठिन भूगोल, न्यून कृषि उत्पादन, सिंचाई सुविधाको अभाव, जलवायु परिवर्तनको उच्च असर देखिएको कारण, प्रभाव देखिएको कारणले गर्दा कृषि क्षेत्रमा अझै चुनौतीपूर्ण बन्दै गएको छ। अब यी क्षेत्रहरूमा कृषि उत्पादन बढ़ाउनको लागि स्थानीय खाद्य प्रणालीलाई सशक्तिकरण गरिनु पर्यो, रैथाने बालीहरूको प्रवर्धन गरिनु पर्यो, बजारीकरण गर्नु। फर्स्ट रैथानेमा त म त देख्छु, हामी रैथानेको हामीले पहिचान गर्नुपर्नेछ, त्यसको अभिलेखीकरण गर्नुपर्नेछ, ब्रान्डिङ र बजारीकरण गर्नुपर्नेछ। यो भयो भने हाम्रो स्थानीय कृषि उत्पादनलाई केही उत्पादनमा केही बढावा हुन्छ र केही सहयोग पुग्छ जस्तो लाग्छ मलाई। अहिले पनि हामीले केही पालिकाहरूसँग समन्वय गरेर कर्णाली हुम्लाकै अनि अन्य जिल्लाको पालिकाहरूसँग समन्वय गरेर रैथाने बाली खरिद गरिरहेका छौँ। रैथाने बाली खरिदमा पनि पालिकाहरूले सहजीकरण, जस्तो कृषकहरूलाई उत्पादनमा आधारित अनुदानको उहाँहरूले पनि कन्ट्रिब्युसन गराउनु भएको छ। यी माध्यमहरूबाट बिउ बिजनको व्यवस्था गरेर, जलवायु अनुकूलन खेती प्रणाली अवलम्बन गरेर, कृषकहरूलाई ज्ञान सिप तालिमको व्यवस्था गरेर, र अब हामी कृषि सड़क कुराहरू आउला, कृषि हाम्रो कृषि उपजको सुरक्षित भण्डारणको हाम्रो कोल्ड स्टोरेजको पार्टर कुराहरू आउला, होइन, यी पूर्वाधार सहयोग गर्ने विषयमा पनि सुधार गरेर हामी कृषि उत्पादनको हामी केही सुधार ल्याउन सक्छौँ। यो नै दिगो खाद्य सुरक्षाको प्रमुख आधार हो।
0: अब यहाँले यसरी कुरा गरिरहँदा स्थानीय उत्पादनदेखि रैथाने बाली, बजारीकरण, भण्डारणका कुराहरूमा जोड़ दिइरहेछौँ भनिरहँदा, अब खास गरी हामीले कुन ठाउँमा के चीजको उत्पादन हुन्छ भन्ने कुरामा राम्रोसँग प्रभावकारी रूपमा काम गर्न नसक्दा पनि उत्पादनमा समस्या देखिएको हो कि अझै पनि जमिनहरू बाँझिरहने समस्या कायमै छ भनिन्छ? जस्तो कुनै ठाउँमा धान उत्पादन हुँदैन भने त्यहाँ के हुन्छ? ओखर उत्पादन हुन्छ, स्याउ उत्पादन हुन्छ, सुन्तला उत्पादन हुन्छ, वा अन्य तरकारी के उत्पादन हुन्छ भनेर त्यसरी पनि उत्पादन बढायो भने यो खाद्यान्न अभावको खाद्यान्नलाई अलिक कम गर्न सकिन्छ,
1: कम गर्न सकिन्छ
0: के लाग्छ? त्यतातिर के काम भइरहेछ?
1: अब हामीले चाहिँ अहिले यो लास्ट गत आर्थिक वर्षदेखि हामी स्थानीय तहसँग हामीले एक प्रकारको एमओयू गरेका छौँ सर, खरिद बिक्री केन्द्र स्थापना गर्ने भनेर। पहिला चाहिँ हाम्रो खाद्यान्न वितरणको हाम्रो सञ्जालमा एउटा शाखा थियो, शाखाबाट हामी शाखा कार्यालयबाट खाद्यान्न वितरण गर्थ्यौँ। त्यसपछि डिपो कार्यालयहरू थिए, बिक्री केन्द्रहरू थिए। अझै हामी स्थानीय तहसम्म स्थानीय तहको आवश्यकता अनुसार खाद्यान्न हामी आपूर्ति व्यवस्थापन गर्न र स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरूलाई हामी खरिद बाइब्याक गर्नको लागि स्थानीय तहसँग समन्वय सहकार्य गर्ने भनेर हामीले कर्णाली प्रदेशका 39 पालिकासँग एमओयू गर्यौँ र 39 पालिकामा खरिद बिक्री केन्द्र स्थापना भएका छन् र बाँकी पालिकाहरूसँग पनि हाम्रो आवश्यकता अनुसार हाम्रो सम्भाव्य खरिदको सम्भाव्यता र खाद्यान्नको मागको आवश्यकताको आधारमा हामी अन्य पालिकामा पनि हामी त्यसलाई विस्तार गर्दै जाने नीतिमा छौँ। अहिले चाहिँ हामीले गर्न खोजेको के भन्दा स्थानीय तहसँग हामीले समन्वय गरेर स्थानीय तहको आवश्यकता अनुसारको खाद्यान्न आपूर्ति हामीले गरिदिने र स्थानीय तहमा जे जे बजारीकरण गर्न सक्ने खाद्य वस्तुहरू उत्पादन भएको छ पालिकासँग समन्वय गरेर पालिकाले एउटा चक्रीय कोषको व्यवस्था गर्छ। त्यो सम्बन्धमा पालिकाले आफै खरिद गरेर राख्छ, हामी एकमुष्ट पालिकाबाट खरिद गर्छौँ र त्यो बाबतको पैसा हामी एकमुष्ट पालिकालाई पे ब्याक गरिदिन्छौँ। हामी योसँग यसरी हामी अहिले पालिकासँग स्थानीय तहसँग जोडिँदै गएका छौँ। हामी भर्खरै हाम्रो हुम्लाको सर्किगार्डबाट हामीले 250 क्विन्टल सिमी खरिद गर्यौँ हामीले यही मोडालिटीमा, र पालिकाले पनि कृषकलाई चाहिँ अनुदान दिएको छ, यो प्रति केजी 20 रुपियाँ पालिकाले अनुदान दिएको छ र हामी बाँकी हामीले चाहिँ पे गरेर हामीले कृषकबाट चाहिँ हामीले सिमी खरिद गरिरहेछौँ। अहिले पनि हुम्लामा अहिले चाहिँ तत्कालै पनि त्यहाँको चिनो कागनो वा सिमीहरू खरिद भएको छ। यो चाहिँ मैले सरले एउटा इक्जाम्पलको रूपमा दिएँ र यही मोडालिटीमा हामी पनि कुन कुन पालिकामा के रैथाने वस्तुहरू उपलब्ध छन्, उत्पादन हुन्छन्, सम्भाव्यता छ, पालिकासँग समन्वय गरेर हामी यसलाई चाहिँ अघि बढ्ने नीतिमा हामी गएका छौँ र सुरु गरिसकेका छौँ हामी।
0: जस्तो अब एउटा त उत्पादन नै बढाउने कुरा रह्यो, होइन, कसरी उत्पादन बढाउन सकिन्छ, कुन ठाउँमा कुन भूगोलमा के चीजको उत्पादन हुन्छ र त्यसलाई कसरी उत्पादन बढाउन सकिन्छ भन्नेमा रह्यो। अर्को यहाँले भने जस्तो बजारीकरणमा सघाउने, बजार व्यवस्थापन गर्ने कुरा पनि रह्यो। अब यतातिर काम भएको छ भनेर यहाँलाई भनिरहँदाखेरि त्यसको प्रभाव अथवा उत्पादन बढ्ने अथवा बाँझो जमिन कम रहने अवस्थाहरू, त्यस्तो सुधारका संकेतहरू केही आगो पाउनु भएको छ यहाँले?
1: यो हाम्रो तर्फबाट भर्खरै सुरु भएको हो सर, होइन, अनि प्रदेश सरकारबाट अनि अनि अनि स्थानीय तहबाट यो काम त भइरहेको पनि छ। हाम्रो काम त अझै विशेष गरी कृषकको उत्पादित वस्तुलाई हामी खरिद गरेर बजारीकरणसँग हामी बढी जोडिन्छौँ। त्यो सरले भनेको पार्टहरूमा प्रदेश सरकारले, स्थानीय सरकारले चाहिँ आफ्नो भूगोल, आफ्नो परिवेश अनुसारको खाद्य वस्तुहरू, अन्य अनि जडीबुटीहरू होला होइन, अन्य फलफुलहरू खेतीहरू उहाँहरूले विस्तार गर्नुभयो भने बजारीकरण खरिद गरेर बजारीकरणको बाटमा हामी जोडिन्छौँ, हामी सहयोग गर्छौँ।
0: अब यहाँनिर कतिपय किसानहरूको गुनासो के पनि आउने गर्छ भने तरकारी अथवा खाद्यान्न बाली फलफुलहरू नै उत्पादन गर्यो बजार पाउँदैन, मूल्य छैन, अनि बारीमै थन्काउनु पर्नेछ, ठूलो ठूलो शीत भण्डारहरू पनि छैनन् जसले गर्दा धेरै दिनसम्म राख्न सकियोस्, त्यो पनि समस्या छ। उत्पादन गरेर के गर्नु, त्यही भएर हामी कामको लागि ठाउँ छोडेर बाहिरिन बाध्य छौ भन्ने गुनासोहरू पनि आइरहन्छ। के भन्नुहुन्छ
1: यो हजुरले भनेको कुरा साँचो सर? एक त हाम्रो मैले अघि भनिसकेको छु, हाम्रो कठिन भूगोल, हाम्रा सिँचाइको सुविधा छैन, कृषिको उत्पादकत्व हाम्रो एकदमै न्यून छ, उच्च श्रम गरेर न्यून उत्पादन हामीले पाउने हो होइन, त्यसमा पनि हाम्रो बजारीकरणको समस्याहरू कुराहरू सरले ल्याउनु भयो, यो कुरा साँचो हो। अब गत वर्षदेखि गत वर्ष सायद जुम्लाको स्याउले बजार पाएन भने अभावको हामीले सुन्नु परेन, राम्रै बजार पायो। अहिले चाहिँ हुम्लाको सिमीले बजार पाएन भन्ने सायद हामीले सुन्नु पर्दैन होला, किनभने हुम्लाको सिमीको बजारीकरण हामीले गर्दै गएका छौँ, हामीले गरिरहेछौँ, ठुलै परिणाममा खरिद भएको छ, खरिद हुँदै पनि छ। यसरी हामीले बिस्तारै कर्मीको रूपमा सुधार गर्दै गयौँ भने एकातर्फ उत्पादन वृद्धि मार्फत कृषक सशक्तिकरण गर्न सकेला, र उत्पादित वस्तुको बजारीकरण मार्फत अब हाम्रो खाद्य एउटा बजारीकरण मार्फत आय आर्जन मात्र नभएर एउटा पहिचानको विषय पनि हुन्छ। हुम्लाको सिमी भनेर काठमाडौँ बेचेका छौँ हामीले, हुम्लाको सिमी भनेर हामीले दुबई पठाएका छौँ, अहिले एक्सपोर्ट पनि गरिरहेका छौँ, यसरी एउटा पहिचान पनि एउटा।
0: अब अवश्य पनि यहाँले भने जस्तो त्यसो भए पछिल्लो समय कृषि उत्पादनले बजार पाउने क्रम बढेको छ, किसानहरूले कम्तीमा पनि सिमी स्याउ जस्ता उत्पादनले अब बजार पाउँदैनन् भनेर चिन्ता मान्नुपर्ने अवस्था छैन, किनभने त्यसमा खाद्य सुरक्षा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सघाउँदै आएको छ भनेर भन्न सकियोस्।
1: हामी सघाउँदै आएका छौँ, हामी यो कार्यलाई हामी अन्य पालिकासँग पनि विस्तार गर्दै प्रदेश सरकार र पालिकाहरूसँग पनि स्थानीय सरकारसँग हामी सहकार्य गरेर हामी अझै विस्तार गर्दै जान्छौँ।
0: अब यो कुरा चाहिँ किसान लेभलमा किसानहरूमा कतिको पुग्न सकेका छ, हामीले उत्पादन गरेको चिज चाहिँ अब चाहिँ बजार पाउँछ है, अब त्यसकारण हामीले जग्गा जमिनहरू कुनै पनि हालतमा बाँझो छोड्न हुँदैन। मैले अघि नै भने जस्तो जहाँ जे उत्पादन हुन्छ माटो परीक्षण गर्दा त्यहाँ त्यही चिजको उत्पादन गरौं भन्ने जोश जाँगर र उत्सुकता किसानहरूमा कतिको बढ़ाएको छ त त्यसो भए?
1: पक्कै पनि कि सकारात्मक मेसेज त जानै पर्छ। अब तत्कालै आजको भोलि त यो ड्रास्टिक चेन्ज त आउन सक्दैन होला सर, यसो कि टाइम लिन्छ होला होइन। हामी एउटा बजार निर्माताको भूमिकामा हामी भूमिका निर्वाह गर्छौँ, सबै कृषकको खाद्य वस्तु खरिद गरेर बजारीकरणको जिम्मा त हामी लिन सक्दैन होला। हाम्रो पनि एउटा सानो बजार छ, हाम्रो सीमित साधन स्रोत छ, सीमित क्षमता छ हाम्रो पनि, तर बजार निर्माताको भूमिका खेलेर बजारीकरणमा त्यसको ब्रान्डिङमा प्याकेजिङमा हामीले हाम्रो तर्फबाट संस्थागत रूपमा गर्न सक्ने सहयोग चाहिँ हामी गर्छौँ, र हाम्रो संस्थाको व्यवसायको लागि पनि यो आवश्यक हो। हामी यसलाई
0: मैले यो कुरा यहाँले बारम्बार किन उठाइरहेको छु भने जहाँ हामी खाद्यान्न उत्पादन कमी छ भनेर भनिरहेका छौँ, साबिकका कर्णालीका उच्च पहाड़ी र हिमाली जिल्लाहरू, त्यहाँ चाहिँ जमिन बाँझो रहने समस्या निकै छ भन्ने विभिन्न तथ्याङ्कहरू सरकारी तथ्याङ्कहरूले पनि देखाएको छ,
1: अझै
0: बढ्दै पनि गएको छ। त्यसकारण किसानहरूलाई त्यहाँका किसानहरूलाई रैथाने चिजवस्तुको रैथाने बालीको उत्पादन गर्न लगाउने, ताकि बजारको चिन्ता तपाईँहरूले त्यति लिइरहनु पर्दैन, बजार पाउँछ तपाईँहरूले उत्पादन गर्नुहोस् भनेर भनिदिने हो भने न उहाँहरू कृषि कर्ममा लाग्नुहोला। अनि यसले जुन हाम्रो वार्षिक 19,000 मेट्रिक टनको हारिमा जुन खाद्यान्न अभाव हुने गरेको छ त्यसमा केही कमी आउन सक्ला भन्ने लाग्छ होइन?
1: मलाई के लाग्छ भन्दा सर, कर्णालीले जहिले पनि अभावकै गरिबीकै प्रदेशको रूपमा पहिचान गराइयो चिनाइयो अहिलेसम्म मेरो बुझाइमा, हाम्रा उत्पादित वस्तुहरू रैथाने वस्तुहरूको मूल्य बुझ्न कसैले पनि ध्यान दिएन, यसको मूल्य के छ, भ्यालु के छ भन्ने पार्टहरूमा, हाम्रा प्राकृतिक स्रोत साधनको मूल्य बुझ्न त कसैले ध्यान दिएन, सधैँ कर्णालीलाई अभावकै प्रदेश गरिबीकै प्रदेशहरूमा पहिचान गराइयो, त्यो चिर्नको लागि पनि हाम्रा रैथाने वस्तुहरूको ब्रान्डिङ गर्नु होइन, यसको बजारीकरण गर्नु अत्यावश्यक भएको छ र यदि सुधार ल्याउला भन्ने हामी आशा राख्न सक्छौँ अहिले।
0: अब एउटा अर्को यहाँहरूले कतिको ध्यान दिनुभएको छ, हुन त यहाँहरूको जिम्मेवारीमा त्यो कतिको पर्छ, चिन्ताजनक विषयहरूको के छ भने यहाँ जहाँ हामीले कर्णालीका 10 जिल्ला मध्ये खाद्यान्न उत्पादनमा आत्मनिर्भर छौं भनेर सुर्खेत दैलेख सल्यान र रुकुम पश्चिमलाई भनिरहेका छौं। यहाँ पनि पछिल्ला वर्षहरूमा खेतीयोग्य जमीनको संख्या भत्तै घटेको छ, प्लटिङ गर्ने र घरेडीका रूपमा विकसित गर्ने र बेचबिखन गर्ने क्रम भत्तै बढेको छ, जहाँ कि धान गहुँ प्रशस्त उत्पादन हुने जग्गाहरू पनि अहिले प्लटिङ भइरहेका छन्। हामी यतातिर कतिको अपडेट छौं, यति उत्पादित यति धान उत्पादन हुने यति बिघा जग्गा अथवा यति क्षेत्रफल अब चाहिँ त्यहाँ खेती गरिने नै भन्नेतर्फ हामीले चासो ध्यान दिएका छौँ कि छैनौँ, किनकि ती त घरेडीमा परिणत भइसक्यो।
1: होइन, हामी यो पाठमा चासोको विषय हो, हाम्रो प्रत्यक्ष रूपमा हाम्रो कार्यक्षेत्रको विषय भएन सर, तर हामी अपडेट छौँ। जमिन खण्डीकरण भएको छ, भएको जमिनहरू जग्गा जमिन बाँझो हुँदै गएका छन्, अनि सरले भने जस्तो कहीँ जग्गा जमिनहरू प्लटिङ हुँदै गएका छन् भनेको खेतीयोग्य जमिनको मात्रा बिस्तारै बिस्तारै बढ्दै गर्दै गएको छ र भएको जमिनमा पनि खेती भएको छैन। सँगसँगै जलवायुजन्य प्रकोपको
0: प्रभाव त छँदै
1: प्रभाव पनि कृषिमा चाहिँ कृषि प्रणालीमा प्रत्यक्ष प्रभाव देखेको कारणले खाद्य सङ्कटको अवस्था झन् चुलिँदै जाने हो कि भन्ने एउटा तर्फ चाहिँ इन्डिकेसन छ, त्यो चाहिँ बुझ्न सकिन्छ। एउटा
0: अब
1: हामी वैधानिक प्रवर्धन गरेर स्थानीय खाद्य प्रणालीलाई सबलीकरण गरेर खाद्य सुरक्षालाई सबलीकरणतिर लिने हामी सोचिरहेछौँ भने अर्कोतर्फ हाम्रो सरले भने जस्तै चुनौती चाहिँ जमिनको खण्डीकरण हुने, जमिन प्रयोगमा नआउने, जलवायुको उच्च प्रभाव हाम्रो जस्तो भूगोलमा अझै बढी प्रभाव पर्ने कारणले खाद्य सङ्कटको अवस्था चाहिँ अझै समस्याग्रस्त भएर जाने, अझै चुलिँदै जाने हो कि भन्ने एउटा हामी जोखिम छ, त्यो तर्फ हामी चनाको।
0: अब यहाँको सुझाव त्यसो भए खाद्य सुरक्षामा जुन यहाँले चुनौती अझ बढ्ने, हामी एक त जोखिममा छौं खाद्य सुरक्षाको हिसाबले, हामीले अघि पनि भन्यौं वार्षिक 19,000 मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ प्रदेशका 10 जिल्लामा भन्ने सरकारी तथ्याङ्कै छ, अझ त्योभन्दा बढी पनि हुन सक्छ। एकातिर त्यसलाई कम गर्नुपर्ने छ, अर्कोतिर अझ चुनौती चाहिँ बढ्दो क्रममा छन्। किन बढ्दो क्रममा छन् भने हामीसँग सिँचाइ सुविधा पर्याप्त छैन, आकाशे पानीमै भर पर्नुपर्ने अवस्था छ, कतिपय ठाउँमा सुगम ठाउँमा खेतीयोग्य जमिनहरू घरेडीका रूपमा मासिँदैछन्, जलवायु परिवर्तनको असर परिरहेको छ भन्दाखेरि अब यो जोखिम कम गर्न चाहिँ 1-2-3 ठ्याक्कै के गर्नुपर्छ जस्तो लाग्छ यहाँको सुझावमा?
1: एक नम्बरमा कृषकको सशक्तिकरण गरिनु पर्यो, उहाँहरूलाई तालिमबाट होला, शिक्षाबाट होला, मल बिउ बिजन दिएर होला, उहाँहरूको कृषि बिमा गरिदिएर होला, होइन, किन जलवायु प्रत्यक्ष प्रभाव चाहिँ कृषिमा देखिरहेछ, होइन, कृषि बिमाहरू गरिदिएर होला एउटा पार्ट त्यो सुधार गर्न सकिन्छ। अर्को एउटा उत्पादनमा आधारित अनुदान प्रणाली छ, हामीले त्यसलाई अझै हामीले सशक्तिकरण गराएर कृषकहरूलाई कृषि उत्पादनतर्फ आकर्षित गराउन सकेला। अर्को हामीले अघि भने जस्तै पूर्वाधारको विकास, बाटो पहुँच अनि शीत भण्डारणको व्यवस्था भयो भने कृषकहरूलाई बजारको पहुँच अभिवृद्धि गर्न सकेला, बजारसँग पहुँच होला, उत्पादित वस्तुलाई ल्याएर सहरमा बेच्न सकिएला, तत्कालै बजार पाएन भने केही समय भण्डारण गरेर अफ सिजनमा बेच्न पनि सकिएला, यी शीत भण्डारणको व्यवस्थाहरू गर्न सकिएला, यी पाटहरूमा हामीले ध्यान दिनु आवश्यक छ।
0: अब यी कुराहरू गर्नका लागि यहाँले फेरि चुनौती के देख्नु भएको छ त? यो कुरा चाहिँ चुनौती छ, यसलाई हामीले सामना गरियो भने मात्र प्रभावकारी रूपमा यहाँले भने जस्ता कामहरू गर्न सकिन्छ भन्ने चुनौतीका रूपमा के देख्नु भएको छ?
1: समग्र खाद्य सङ्कट चुनौतीहरू भन्नुभयो, खाद्य सङ्कट चुनौती त मैले भने सरलाई पहिले भनिसकेको छु, मेन चुनौती भनेको हाम्रो जलवायु परिवर्तनलाई कसरी अनुकूलित हुने भन्ने पाटो एउटा पाटो हो।
0: भनेको जलवायु परिवर्तनका कारण उत्पादनमा त्यस्तो कमी आएको छ कर्णाली प्रदेशमा, नकारात्मक प्रभाव परेको छ,
1: यो त एज अ होल सबै क्षेत्र प्रभाव हो, हाम्रो क्षेत्र पनि त्यो प्रभावबाट विमुख छैन, हाम्रो प्रभाव पनि जस्तो हामी
0: आम किसानले बुझ्ने गरेर भन्नुपर्दा के कुरामा प्रभाव परेको छ भन्ने लाग्छ?
1: जस्तो अहिले हाम्रो वर्षाको प्याटर्नमा चेन्ज भएको हामी देख्छौँ सर, वर्षाको प्याटर्नमा चेन्ज भएको, क्लाइमेटै सिफ्ट भएको देख्छौँ हामी, नोटिस छ हामीलाई, होइन, अब हाम्रा तापक्रमको वृद्धि हुँदै जाँदाखेरि हाम्रा रैथाने बालीहरूको हाम्रो नाश हुँदै गएका छन्, होइन, किनभने अब हाइब्रिड विकसित भेराइटिजहरूको विस्तार हुँदै गएको छ भने हाम्रा हाइब्रिड भेराइटिजहरू बिस्तारै नाश हुँदै गएका छन्, हामी रैथानेको नारा लगाएर छौँ एकातर्फ भने अर्कोतर्फ हाम्रो रैथाने बालीहरू मासिँदै गएका छन् कि, हाम्रो जेनेटिक रिसोर्सेस थियो, हाम्रो रिसोर्सेसलाई हामीले कन्जर्भ गर्नुपर्ने, मैले अस्ति यो सम्बन्धमा प्रदेश कृषि मन्त्रालय मन्त्रीजीसँग पनि छलफल भएको थियो लामै, होइन, यो विषय एकदम हाम्रो बल्जिङ इस्यु हो। हेर्नुहोस्, हामी हाम्रा बालीहरू हाम्रा बिउ बिजनहरू हामी नोक्सान भयो भने हामी हाइब्रिड भेराइटिजमा हामी डिपेन्डेन्ट भयौँ भने हाम्रो भोलिमा उन्नत हाइब्रिड
2: भेराइटिजमा हामी सधैँ डिपेन्डेन्ट भइराख्नु पर्ने हुन्छ, विभाजन किन राख्नु पर्ने हुन्छ भने हाम्रो एउटा जेनेटिक रिसोर्सेस लस भएर गएको छ. यी चुनौतीहरू हेर्नु म देख्छु, अनि अरू पूर्वाधार विकास चुनौतीहरू त छँदैछन् हेर्नुहोस्.
3: हजुर, अब हामीले यति समयभित्र हामीले यो खाद्यान्न सङ्कटको खाडल अलिकति अब एकैचोटि पुर्ने साम्य पार्ने भन्ने त हुँदैन, र यसलाई कसरी कम गर्न सक्छौँ भन्ने भन्दाखेरि हामीले पाँच वर्षभित्र यो 19,000 मेट्रिक टन अभावलाई 15,000 झार्ने अथवा 10,000 झार्ने सम्भावना हुन्छ कि हुँदैन? के हुन्छ?
2: अब खाद्य सुरक्षाको विषय बहुआयामिक विषय हुन्छ, एकदम जटिल विषय हो, बहुआयामिक विषय हो, बहुतहको समन्वय सहकार्य चाहिन्छ, होइन, विभिन्न सरकार. हामी हाम्रो संस्थाबाट मात्रै पाँचै वर्षमा एकल प्रयास सकिँदैन, प्रदेश जोडिनु पर्ला, स्थानीय तहहरू जोडिनु पर्ला, संघ सरकारको जिम्मेवारी होला, अन्य संघ संस्थाहरूको जिम्मेवारी होला. यो बहुआयामिक विषय भएको कारणले बहुपक्षीय सरकारबाट, बहुपक्षीय सहकार्यबाट चाहिँ हामी खाडललाई हामी न्यूनीकरण गर्दै जान चाहिँ सक्छौँ. हामी
3: यो सम्भावना के देखिन्छ त, यो अझ 19,000 21,000 हुँदै बढ्दै जाने हो कि यो अभाव यो घटाउन सक्छौ कि? यस्तो वस्तुस्थिति हेर्दाखेरि, त्यहाँको तथ्य हेर्दाखेरि के देख्नुहुन्छ यहाँले?
2: अब एकातर्फ हामीले अघि चर्चा गरिसके जस्तो एकातर्फ हामीसँग सम्भावनाहरू पनि छन्, हामीले सम्भावनाहरू हेरिसक्यौँ, होइन, यो वेबाट गयौँ भने हामी खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सक्छौँ. जुन वार्षिक यति मेट्रिक टनको अभाव देखिएको छ त्यसलाई हामी निराकरण गर्न सक्छौँ, एउटा हाम्रो सम्भावनाको पार्ट भयो. अर्को पार्ट के भयो सर, चुनौतीको पार्टहरू पनि देख्यौँ हामीले. अझ यो कारणले गर्दा खाद्य सुरक्षाको अवस्था अझै बल्झिङ, यो इस्यु चाहिँ अझै सङ्कटग्रस्त भएर जाने हो कि भन्ने हामीले एउटा समस्याको पार्ट पनि देख्यौँ. अब समस्या र चुनौती, सम्भावना र समस्या हामीले दुवै आइडेन्टिफाई भइसकेपछि मैले भने जस्तै बहु आयामिक विषय भएको कारणले गर्दा सबै पक्षको समन्वय भयो, सहकार्य भयो, कृषकहरूदेखि लिएर सम्बन्धित निकायहरू सबै जिम्मेवारी भएर लाग्नुभयो भने यो त्यति अब ठुलो इस्यु पनि होइन. सायद
3: किन नकारात्मक सोच्ने, सकारात्मकै सोचौँ. यहाँले भने जस्तो सरोकारवाला सबै जिम्मेवार निकायहरूले प्रभावकारी रूपमा काम गर्न सकियो भने यो वार्षिक 19,000 मेट्रिक टन कर्णाली प्रदेशमा खाद्यान्न अभाव हुने गरेको छ, यसलाई केही वर्षभित्रै झार्न सकिन्छ भनेर भन्न सकिन्छ?
2: हजुर, हामीले सोच्ने आशा गर्ने र सकिने पनि विषयवस्तु.
3: आधार के हुन्छ त्यसको, एक दुई तिन आधार?
2: आधार त हामीले स्थानीय कृषि प्रणालीलाई मजबुत गराउने हो. हेर्नुहोस्, हामीले खाद्य संस्थान हाम्रो कम्पनीले जस्तो त्यो अनुदानमा खाद्यान्न बाँडेर, होइन, कुनै दाताहरूले कुनै सहयोग गर्दैमा यो खाद्य सुरक्षा दिगुपना आउँदैन. हेर्नुहोस्, यो त छेडेको लागि मात्रै हो. दिगु खाद्य सुरक्षाको लागि स्थानीय खाद्य प्रणालीलाई हामीले मजबुत गराउने हो, सशक्ति गर्ने. त्यसको लागि अल्टिमेट भनेकै के हो, स्थानीय कृषि उत्पादन बढाउने नै हो. हेर्नुहोस्, कृषिमा उत्पादन नभएसम्म खाद्य सुरक्षा भन्ने कुरा नै छैन. अल्टिमेटली हामीले स्थानीय खाद्य उत्पादनलाई हामी कसरी हुन्छ बढाउने हो, त्यसको बजारीकरण गर्ने हो, जोबाट चाहिँ कृषकको चाहिँ एक त उपभोक्ताको खाद्य सुरक्षा पनि कन्ट्रिब्युट होस्, निर्भर हुन नपरोस्, र अनि बाँकी खाद्यान्नको बजारीकरण बिक्री गरेर चाहिँ, किनभने हामी कहाँ जे उत्पादन हुन्छ हाई भ्यालु हुन्छ. हेर्नुहोस्, हामी एकदम भोल्युम होइन, हामीसँग क्वान्टिटी लो हुन्छ तर हाई भ्यालु उत्पादन हुन्छ. त्यसको बजारीकरण गरेर हामी आय आर्जन गरेर आर्थिक सामाजिक अवस्थामा पनि सुधार ल्याउन सक्छौँ, र खाद्य प्रणालीमा पनि हामी खाद्य सुरक्षामा पनि हामी योगदान पुऱ्याउन सक्छौँ.
3: एकदम रिङ्दै घुम्दै हामी ठोकिन्छौँ कहाँ त भन्दा उत्पादन बढाउनेमा, रैथाने उत्पादन अथवा स्थानीय उत्पादन बढाउनेमा हामी गर्यौँ भने मात्रै हामीले यो खाद्यान्न अभावको खाडललाई कम गर्न सक्छौँ. त्यसमा दुई मात्र होइन, अब उत्पादन बढाउने कसरी त, हामीले बाँझो जग्गा अझै पनि छन्, ती बाँझो जग्गा नराख्ने अथवा जुन तरिकाले हामीले कृषि गरिरहेका छौँ, कृषि कर्म गर्ने तरिकामा अलिकति परिवर्तन गरेर त्यति जमिनमै उत्पादन, कृषि गर्दा बढी उत्पादन हुने तरिका अप्नाउने के हुन सक्छ कृषि उत्पादन बढाउने कुरामा, एक दुई तिन भन्दा?
2: अब कृषि उत्पादनमा अब हामी त अझै सर म जिम्मेवार हिसाबले चाहिँ मेरो विचारमा उत्पादनको क्षेत्रमा कामहरू भइरहेका छन्, जस्तै सर यो प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम छ, होइन, सिँचाइको विस्तार भएकै छ, कृषिमा अनुदानहरू विस्तार हुँदै गएका छन्, सँगसँगै कृषि सडक र यो भण्डारण निर्माण स्टोरेज निर्माण बाटोहरू यी कामहरू सरकारी कार्यक्रमबाट भइरहेका छन् भने, अनि जलवायु अनुकूल कृषि प्रणालीलाई कसरी हामी एडप्सन कसरी हुने, हामी अनुकूलित कसरी हुने जलवायु परिवर्तनसँग भन्ने पाठहरू होला होइन, र अर्को दिगो पार्थन र समुदायको क्षमता विकास पाठहरू होला, यी काममा चाहिँ फोकस हुनुपर्छ जस्तो लाग्छ मेरो विचारमा।
3: यी काम भयो भने र प्रभावकारी ढंगले गरियो भने उत्पादन बढाउन सकिन्छ, जसले गर्दा खाद्यान्न अभाव जुन छ त्यो खाद्यान्न अभाव कम गर्न सकिन्छ भन्ने भयो। अब यहाँनिर हामीले अहिले जसरी कृषि गरिरहेका छौं नि, जति जमीनमा हामीले कृषि गरेका छौं अथवा जुन स्तरको उत्पादन हुनुपर्ने हो त्यो उत्पादन लिन हामी सफल भइरहेका छौं जस्तो लाग्छ कि के लाग्छ यहाँलाई? जस्तो एक कट्ठा जमीनमा मसिनो धान मूल बिउको धान रोप्दा कति मुरी उत्पादन हुनुपर्ने हो त्यो अनुसार भएको छ कि छैन, के लाग्छ यहाँलाई?
2: एक त हाम्रो कृषि, हाम्रो भूगोलको कृषि उत्पादकत्व नै न्यून हो। हेर्नुहोस्, हाम्रो जटिल भूगोलको कुराहरू हामी अघि गरिसकेका छौँ,
3: भनेको
2: सिँचाइको सुविधा छैन, हामीसँग सिँचाइको सुविधा छैन, उन्नत मल बिउ बिजनको सुविधा हामीसँग छैन, कृषकहरूलाई तालिम शिक्षाको होइन त्यो एकदम अभाव होला, यी विभिन्न कारणले गर्दा उत्पादकत्व हाम्रो कृषि भूमिको न्यून नै छ,
3: कमै छ,
2: तर सुधार गर्न सकिने स्पेसै छ।
3: कसरी सुधार गर्ने?
2: अब सुधारको पाठमा त मैले अघि भने जस्तै उन्नत बिउ बिजनको कुराहरू होला,
3: सिँचाइ
2: पर्याप्त सिँचाइको कुराहरू होला, जलवायु अब सिँचाइ भन्ने बित्तिकै अब हामी पुर्याउनु त हाम्रो भूगोल हेरौँ हामी त्यति सह त छैन होइन, जलवायु अनुकूलित हाम्रो कृषि प्रणाली अवलम्बन गर्ने होला होइन, जस्तो अब हाम्रो खेती हाम्रो जलवायुको प्याटर्न हेरेर हाम्रो खेती हाम्रो प्र्याक्टिस पनि चेन्ज गर्दै जाने कि अब होइन सर, किनभने हाम्रो रेनफल वर्षाको समय हामी सिफ्ट भएको हामी नोटिस गरेका छौँ, तिन चार वर्ष यता हामी नोटिस गरेका छौँ, त्यो अनुसार आफूलाई चाहिँ अनुकूलित हुँदै लाने कि मल बिउ बिजन कुराहरू आउला, कृषि कृषकलाई तालिम क्षमता कुराहरू आउला, यी माध्यमबाट बढाउन सकिन्छ होला।
3: अब बजारीकरण खास गरी यहाँहरूको प्रमुख जिम्मेवारी खास गरी बजारीकरणमै भएको नाताले गर्दा बजारीकरणको समस्या यति अवधि अहिले नै अब ठ्याक्कै तपाईँले उत्पादन गरेका सबै चिज हामी बजारीकरण गर्छौं भनेर ग्यारेन्टी त कार्यले गर्न नसक्ला, तर यति समयभित्र हामी यो चिजको चाहिँ तपाईँको बजार व्यवस्थापनको जिम्मेवारी लिन्छौं भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यले भन्न सक्छ यसका किसानहरूलाई?
2: कृषकको कृषि उत्पादनको बजारीकरणको सन्दर्भमा हाम्रो संस्थाले मेरो संस्थाले पहिलेदेखि खेलिरहेको भूमिका एउटा जुन सरकारले न्यूनतम समर्थन मूल्य तोक्छ, विशेष गरी धान बाली यसमा बर्खे धान चैरी धान र गहुँको समर्थन मूल्य तोक्छ, सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा हामी कृषकको उपज हामी खरिद गर्छौँ, त्यसको बजारीकरण हामी आफै गर्छौँ एउटा पार्ट छ। जुन जुन खाद्य वस्तुको न्यूनतम समर्थन मूल्य सरकारले तोकेको छैन तोक्दैन भन्नाले तोक्ने बिस्तारै त्यसो पनि केही तोक्ने अभ्यास आउला, अहिले चाहिँ त्यस्तो केसमा चाहिँ हामी स्थानीय प्राथमिक खरिद समिति भन्छौँ, प्रमुख जिल्ला अधिकारी ज्यूको संयोजकत्वमा प्राथमिक खरिद समितिबाट हामी स्थानीय कृषि उपजको बजार मूल्य हामी निर्धारण गर्छौँ, त्यो मूल्यको आधारमा हामी कृषकबाट कृषि वस्तु उपजहरू खरिद गर्छौँ। जस्तो अहिले हामी उम्लामा सिमी किनिरहेछौँ, चिनो कागनो फापरहरू किनिरहेछौँ, यो चाहिँ प्राथमिक खरिद समितिले तय गरेको मूल्यमा हामी खरिद गर्ने गर्दछौँ। अब हामी एक त कृषि उपजलाई खरिद गर्नुपर्ने छ, खरिद गर्दा त्यसलाई प्रोसेसिङ प्याकेजिङ ब्रान्डिङ र मार्केटिङ गर्नुपर्ने छ, मार्केटिङ गर्नुपर्ने छ। अब हाम्रो सानो बजार हो हाम्रो, त्यति ठुलो बजार पनि छैन हाम्रो होइन, भन्नुहोस् न हामी अब यसको लागि हामीले दुबईमा पनि एक्सपोर्ट हामीले गरिरहेछौँ, यो अभ्यास भइरहेको छ हामी बिस्तारै बिस्तारै। अब अर्को कुरा के छ भन्दा रैथाने बालीप्रति मान्छेहरूको मोह बढ्दै गएको छ होइन, रैथाने भन्न बित्तिकै अर्ग्यानिक भन्न बित्तिकै
3: अर्ग्यानिक
2: भन्न बित्तिकै
3: उत्पादनले अहिले विश्व बजारमा शहरी क्षेत्रमा पनि त्यसको माग त बढ्दो छ नि?
2: बढ्दो छ हजुर हजुर, किन औलाको सिमी हामी सबै हामी काठमाडौँ पठाउँछौँ तर पोखरा पढाउँछौँ, सहरी क्षेत्रमा अझै पनि यो अर्ग्यानिक भनेपछि यसको अझै बढी माग हुने, किनभने यसको मूल्य उहाँहरूले बुझ्नु भएको छ, हामी त आफै उत्पादन गरेर हामीले
3: त्यति महत्त्व बुझिरहेको
2: छैनौँ, यसको महत्त्व उहाँहरूले बुझ्नु भएको छ, त्यस कारण चाहिँ हामी चाहिँ अब मेजर सिटिजहरूमा नेपालका पनि मेजर सिटिजहरूमा ठुल्ठुला सहरहरूमा एउटा व्यापारिक बिजनेस भवनहरू बिजनेस एउटा सपिङ आउटलेटहरू खोलेर माटहरू स्थापना गर्ने र यसो बजारीकरण गर्ने सन्दर्भमा हामीले सोचिरहेका छौँ। हामीले
3: त्यो कार्यालयले नै त्यहाँ ठुल्ठूला माटोहरू शहरी क्षेत्रमा माटोहरू खोल्छ जहाँ कर्णालीका रैथाने उत्पादनको बिक्रीका लागि उत्पादनहरू रैथाने उत्पादनहरू बिक्रीका लागि राखिन्छ।
2: यो हाम्रो अभ्यास चाहिँ काठमाडौँबाट सुरु भइसक्यो। काठमाडौँमा दुई चारवटा आउटलेट हामीले खोलिसकेका छौँ। अब हाम्रो सुर्खेतमा पनि अब हामी आउटलेट खोल्दैछौँ। हामी एउटा बिजनेस कम्प्लेक्स हाम्रो मार्ट बनाउँदैछौँ। हामी पोखरामा बन्दैछ, धनगढीमा बन्दैछ। यो भयो भने हामी देशभित्रै पनि बजार सम्भाव्यता
3: उत्पादनको बजारीकरणमा यसले चाहिँ सहयोग गर्ने भयो भनेको उत्पादन त्यति खेर गइहाल्छ कि अब उत्पादन गरेर पो के गर्ने भन्ने किसानहरूलाई यसले चाहिँ एउटा हौसला दिने भयो अब उत्पादन बढाउनको लागि कृषि कर्ममा लाग्नको लागि।
2: रैथानेको जुन अर्ग्यानिक खाना प्रतिको अहिलेको मान्छेहरूको मोह बढ्दै गएको छ होइन, जुन माग छ डिमाण्ड छ त्यो डिमाण्ड अनुसार हामीले फुलफिल गर्न सक्यौँ, उहाँहरूको आवश्यकता उहाँहरूको माग अनुसारको हामीले आपूर्ति व्यवस्थापन गर्न सक्यौँ भने हाम्रा उत्पादन डम्पिङ भएर नबस्लान्। त्यो एउटा बजारको सम्भाव्यताको हिसाबले हेर्दाखेरि हाम्रा उत्पादनले पक्कै पनि बजार
3: एकदमै अहिले ठुल्ठूला विदेशमा पनि छ नेपालमै पनि ठुल्ठूला तारे होटलहरूमा पनि खास गरी अर्ग्यानिक खानाकै परिकारहरूको जहाँ हामीले व्यवस्था गरिरहेका परिकारहरू पनि एकदमै महँगो मूल्य तिरेर त्यो हामीले खानुपर्ने स्थिति छ। सुर्खेतकै होटलहरूमा रेस्टुरेन्टहरूमा गयो भने पनि हामीले ती रैथाने अर्ग्यानिक खानाहरूलाई ढिँडोलाई होइन त्यस्ता त्यस्ता चिजहरूलाई बढी पैसा तिर्नुपर्ने अवस्था छ भनेपछि यतातर्फ किसानहरूलाई जोड्न सकियो र त्यो उत्पादन त्यहाँसम्म पुर्याउन सकियो भने त त्यसले अवश्य पनि किसानहरूको मनोबल बढाउने भयो जसले कृषि कर्ममा लाग्नलाई प्रेरित गर्ने भयो।
2: त्यसकारण रैथाने बाली भनेको हाम्रो दिगो खाद्य सुरक्षाको आधार पनि हो, हाम्रो पहिचानको आधार पनि हो, हाम्रो आर्थिक सामाजिक हाम्रो त्यसलाई यस्तो उन्नति गर्ने एउटा आधार पनि हो। त्यसकारण हामीले रैथाने परिवर्तन गर्न
3: अब हामी अलिकति हामीले कुरा गर्यौँ यो सुरक्षा खाद्य सुरक्षामा केन्द्रित रहँदाखेरि हामीले उत्पादन बढाउनुपर्छ, रैथाने चिजहरूको उत्पादन बढाउनुपर्छ र बजार व्यवस्थापनमा बजार बढाउने भयो जसले कृषि कर्ममा लाग्नलाई प्रेरित गर्ने भयो।
2: त्यसकारण रैथाने बाली भनेको हाम्रो दिगो खाद्य सुरक्षाको आधार पनि हो, हाम्रो पहिचानको आधार पनि हो, हाम्रो

0: काम गर्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी मात्र नभएर स्थानीय सरकार, प्रदेश सरकार, अब त्यहाँ कृषि सड़क तथा हुलाकी सड़कहरूका लागि सड़क यातायात व्यवस्था कार्यालय लगायतका सरोकारवाला निकायहरूको प्रभावकारी काम जरूरी छ भनेर हामीले चर्चा गरिरहँदा अब हामीले यहाँको खाना कतिको सुरक्षित खाइरहेछौँ हामीले के लाग्छ यहाँलाई? यहाँका परिकारहरू, यहाँका खानामा जस्तो हामीले भेट्यौं जुम्लामा, हुम्लामा, दैलेखमै उत्पादन गरेका तरकारी फलफूलहरूमा पनि विषादी भेटियो भन्ने र ती नष्ट गरिएका उदाहरणहरू पनि हामीले पाउँछौँ। कतिको सुरक्षित छ हाम्रो उत्पादन?
1: मैले अघि अघिल्लै भने जस्तो हामीले के भन्यो भन्दा रैथाने हाम्रो समृद्धिको आधार हो। तर मैले सरलाई अघि पनि भनिसकेको छु, रैथाने भन्ने हाम्रो अब नारा मात्र सीमित हुँदैछ, लोप भइसकेको छ। रैथाने हाम्रो बिस्तारै बिस्तारै हाइब्रिड स्पेसिसहरूले, हाइब्रिड बिउ बिजनले रैथानेलाई विस्थापित गर्दै गएका छन्। एकतर्फ हामी अर्ग्यानिक प्रदेशको नारा लगाइरहेछौँ भने अर्कोतर्फ हामी अर्ग्यानिक भनेर हामी भन्न सक्ने अवस्था चाहिँ छैन। विषादीहरूको प्रयोगहरू होला, अर्ग्यानिक जुन हाम्रो विषादीहरू प्रयोगको बाटोहरूमा छ होइन। हामी त्यसकारण अबको चुनौती भनेको के हो भन्दा उत्पादन गरेर मात्र भएन, हामीले यो रैथाने हो भनेर सर्टिफाई गर्न सक्ने अवस्था हुनुपर्ने सक्छ। हेर्नुहोस्
0: हाम्रो उत्पादन खानको लागि कतिको स्वस्थ छ,
1: स्वस्थ छ कति, गुणस्तरीय छ। हामी रैथानेको नारा लगाइरहँदा एउटा हाइब्रिड स्पेसिसको सिम भेराइटिज लिएर मुगु जुम्लामा खेती गरेर हामी हाइब्रिड हाम्रो रैथाने भन्ने अवस्था हामी रहँदैनौँ। हेर्नुहोस् अहिले त हामीलाई यो विषयमा त्यति इग्नोर भएको होला। भोलि बिहान हामीले रैथाने भन्ने आधार के हामी खोज्नुपर्नेछ हामीले होइन, एउटा हाइब्रिड भेराइटिज लिएर उम्लामा खेती गरेर हामी रैथाने भन्ने आधार
0: नारामा अर्ग्यानिक कर्णाली सरकारले अर्ग्यानिक प्रदेश भनेर ल्यायो, यद्यपि त्यो कागजमै सीमित भयो। सुरुवातमा के अलिअलि काम भए जस्तो भयो, अहिलेसम्म हामीले पालिकालाई पनि प्रभावकारी रूपमा यो चाहिँ रैथाने उत्पादन गर्ने पालिका है भनेर भन्न सकेका छैनौ, जिल्ला र अरूलाई त कुरै छोडिदिने होइन। यद्यपि कागजमा कुनै पालिका कुनै ठाउँले त्यो दावी गरिरहेको त्यो अर्कै प्रसङ्ग होला। बडा महत्वपूर्ण कुरा यहाँले उठाउनु भयो, हामी एकातिर रैथाने रैथाने रैथाने बाली उत्पादनमा जोड भनेर भनिरहेका छौं, अर्कोतिर नजानिँदो पारामा ती चिजहरू लोप हुँदैछन्, हामी भित्राइरहेका छौं त्यही बालीहरू जसले रैथानेलाई लोप गराउन खोजिरहेछन्। हामी जुम्ला, हुम्ला, दैलेख, सुर्खेतका ग्रामीण क्षेत्रमा पनि हामीले रैथाने बालीको सट्टा अरू चिजहरू रोप्न थाल्यौं जो आयातित छन्, जो हाइब्रिडका रूपमा छन् भने यो गम्भीर चुनौतीपूर्ण कुरा हो होइन।
1: रैथानेको त मेन फिचर के हो भन्दा लो प्रोडक्सन, लो भोल्युम हाई भ्यालु हो रैथाने भनेको। हेर्नुहोस् न्यून उत्पादन हुने तर त्यसको मूल्य हाई हुने हो। हेर्नुहोस् अब हामी अहिले चाहिँ उच्च उत्पादन गर्ने लोपमा होला या अन्य विविध कारणले गर्दा हामी बिस्तारै बिस्तारै हामी हाइब्रिडहरू, स्पेसिसहरू, बिउ बिजनहरू हामी आयोजित गर्दैछौँ। त्यसले गर्दा हामी अर्ग्यानिक भनेर हामीलाई भन्ने आधार पनि हामीले केही समयपछि खोज्नुपर्नेछ। एक त हामीले अहिलेसम्म भएको हाम्रा रैथाने बालीहरूको बिउ बिजनहरूको संरक्षण गर्नुपर्नेछ, एउटा बिउ ब्याङ्क सिड ब्याङ्क हामीले एकदमै अत्यावश्यक कुरा हो। हेर्नुहोस् किनभने हामी हाइब्रिड स्पेसिसहरू बिउ बिजन लिँदाखेरि हामी प्रत्येक वर्ष चाहिँ हामी बिउमा अरूमाथि निर्भर हुने अवस्था आउन सक्छ। हामी प्रत्येक वर्ष बिउ किन्नुपर्ने, त्यो त यो कमर्सियल पर्पोज हो, हेर्नुहोस् बिजनेस पर्पोज हो होइन। त्यसकारण हाम्रा बिउ बिजनहरूलाई संरक्षण गर्नको लागि एउटा बिउ ब्याङ्कको अत्यावश्यक छ, सिड ब्याङ्क स्थापनामा सोच्नैपर्ने विषयहरू छ।
0: अब यहाँनिर हामीले यहाँले भन्नुभयो अर्ग्यानिकको विशेषता नै कम उत्पादन तर महत्व बढी, यसले गर्दा अलिकति बजारमा यसको मूल्य बढी हुने, जसले गर्दा त्यही चिज त्यस्तै खाले चिज अन्त उत्पादन भएको चिजहरू सस्तो मूल्यमा पाइने, त्यसले गर्दाखेरि किसानहरूमा पनि अब हामी उपभोक्तालाई पनि थाहा छ यो एकदमै अर्ग्यानिक हो, यो एकदमै कुनै विषादी रहित उत्पादन हो, तर त्यो 10 रुपियाँ महँगो छ भने हामी बरु विषादी मिसिएकै होस्, 10 रुपियाँ सस्तो पाइन्छ भने त्यही चिज, त्यही तरकारी, त्यही फलफुल, त्यही चाहिँ उत्पादन किन्नतर्फ प्रेरित भएर पनि यो रैथाने उत्पादनहरू लोप हुन थालेका हुन् कि?
1: हजुर हजुर,
0: के लाग्छ यहाँलाई?
1: त्यो पनि एउटा समाधान हो सर। जस्तो हामी
0: हामी स्याउ किन्न गयौँ भने पनि हामीले को कहाँको हेर्दैनौँ, सस्तो
1: सस्तो खोज्छौँ।
0: सरकारी किन्न गयौँ, लौका किन्न गयौँ, काँक्रा किन्न गयौँ भने हामीले को कहाँ उत्पादन हो, को विषादी रहित हो, को विषादी

0: स्टेटको भनेर हामीले सोध्दैनौँ कुन चाहिँ सस्तो छ त्यही किन्छौँ
1: हामी
0: आफै पनि त्यही किन्छौँ भनेपछि यसको असर त किसानसम्म पनि पुग्ने भयो
1: किनभने
0: मलाई एक किलोमा 10 रुपियाँ बचाउनु छ भले त्यो 10 रुपियाँ सस्तो खाना मेरो स्वास्थ्यमा कति असर गर्छ र 10 रुपियाँ बढी तिरेको उत्पादन खाना स्वास्थ्यमा कति राम्रो हुन्छ भन्ने लेखाजोखा नगरिकन
1: प्रोडक्सन बढाउने बढाउने फेरि ध्यान हुन्छ यो भयो भने अब हामी कन्ज्युमर पनि छ भने जस्तै सस्तो चिज बढी खोज्ने
0: हामी सबैले त्यतातिर पनि ध्यान दिनु पर्छ
1: हजुर हामी हाम्रो खानपिनमा हाम्रो आहार विहारको विषयमा हामी अब हुन त आवर फुड मस्ट बी आवर मेडिसिन भन्छ होइन हाम्रो खाना नै हाम्रो औषधि हुनुपर्छ भनेको कुराहरू छ तर हामी यो पार्टलाई इग्नोर गर्छौँ हाम्रो अधिकांश रोगहरूको मुख्य कारण हाम्रो खानपिन आहार विहार नै हो हाम्रो
0: यहाँनिर हामीले अब त्यसमा यो पनि हेर्नु पर्यो कि हामीले रैथाने उत्पादन बढाउनको लागि खाले कृषक कृषि कार्य सम्बन्धित निकायलाई मात्र नभएर हामी आफू उपभोक्ताले पनि हामीले त्यो कतिको उपभोग गरिरहेछौँ र त्यसलाई उत्पादनमा हामीले कतिको प्रेरित गरिरहेछौँ भन्नेतर्फ हामीले पनि सोच्नु पर्यो
1: हामीले पनि सोच्नु पर्यो
0: त्यसले एकातिर त हाम्रो स्वास्थ्यलाई पनि राम्रो गर्छ त्यो सोच्यो भने अर्कोतिर अर्ग्यानिक र रैथाने उत्पादनमा पनि त्यसले बढावा दिनको लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा भूमिका खेलेको हुन्छ अब हाम्रो निर्धारित समय चाहिँ लगभग सकिन लाग्यो अब अन्त्य अन्त्यतिर आउँदाखेरि हामी ठ्याक्कै यो चाहिँ भन्नुपर्ने कुरा थियो यो चाहिँ खासै सोध्दिनँ अथवा मैले भन्नु पाइनँ भने त्यस्तो केही छ भने संक्षेपमा
1: मलाई चाहिँ सरले हाम्रो कार्यालयको काम प्रकृतिको बारेमा केही हामीले बुझाउनु पर्ने थियो मैले के कुराहरू सेयर गर्नुपर्ने थियो त्यो कुराहरू राख्नु म जस्तो हामी खाद्य व्यवस्था व्यापारमा पनि लिमिटेड मैले अघि भने साबिको नेपाल खाद्य संस्थानकै हामी यो दुईवटा संस्थान मर्ज भइसके स्थापना भएको संस्था हो हाम्रो विशेष भूमिका भनेको मुख्य भूमिका के भने के हो कर्णाली प्रदेशमा खाद्य सुरक्षाको हामी खाद्य सुरक्षाको लागि खाद्यान्नको मौजात प्लस आपूर्ति व्यवस्थापनको हामी जिम्मा हो हामी जस्तो अहिलेसम्म हाम्रो कर्णाली प्रदेशमा हाम्रो जम्मा 58 वितरण केन्द्र छन् 10 जिल्लामा सल्यानमा चाहिँ हाम्रो उपस्थिति छैन हामी सँगसँगै सुदूरपश्चिमको बाजुरा जिल्लाको पनि केही क्षेत्र हामीले हेर्ने गर्दै गर्छौँ कर्णालीमा अब खाद्य आपूर्ति व्यवस्थापनको लागि धनगढी नेपालगञ्ज राजापुर तुलसीपुर भैरवा सुर्खेत लगायतको क्षेत्रबाट खाद्यान्नको ढुवानी व्यवस्थापन हुने गर्दछ र ढुवानीमा अब के समस्याहरू छन् हेर्नुहोस् ढुवानीमा हाम्रो एक त कठिन भूगोल अनि हाम्रो अर्को मौसमको प्रतिकूलता बर्खा लाग्ने बित्तिकै पनि हामी ढुवानी गर्न नसक्ने हिमपात हुने बित्तिकै पनि हामी अप्पर कर्णालीमा हामी ढुवानी गर्न नसक्ने होइन हाम्रो सुरक्षित भण्डारणको त्यति पर्याप्त व्यवस्था नभएको यावत हाम्रो खाद्यान्नको आपूर्ति व्यवस्थापनमा समस्याहरू छन् हाम्रो एउटा
0: त्यो भनिदिनु पर्यो कि अब बर्खा लाग्दैछ बर्खा सुरु भइरहेको छ बर्खापछि चाडपर्वको लहर आउँछ तिज दशैं तिहार लगायतका प्रमुख चाडहरू अब नजिकै नै छन् बिस्तारै बिस्तारै होइन यो अवस्थामा खास गरी गुनासो के आउँछ भने साबिकका कर्णाली का विभिन्न जिल्लाहरूबाट उच्च पहाडी हिमाली जिल्लाहरू जुम्ला हुम्ला मगु जाजरकोट कालीकोट लगायतका जिल्लाहरूमा जहिले पनि दशैं तिहारकै बेला चाडपर्वकै बेला खाद्यान्न खास गरी चामलकै अभाव हुने योचोटि सम्भावना के देखिन्छ यो अभाव हुँदैन है योचोटि आउँदो दशैंमा तपाईँहरू ढुक्काउनुहोस् भनेर एउटा प्रादेशिक कार्यालयको प्रमुखको हैसियतले भन्न सक्नुहुन्छ होइन
1: अब हामीले कर्णालीका जिल्ला शाखा डिपोहरूमा खाद्यान्नको मौजात व्यवस्थापन चाहिँ हामीले यो असारसम्म असारभित्र हामीले आउँदो दशैंसम्मको लागि खाद्यान्न मौजात व्यवस्थापन गर्न सक्नुपर्ने हुन्छ किनभने तत्काल हाम्रो ढुवानी टेन्डर पनि स्वीकृत भइसकेको हुँदैन अब हाम्रो बर्खा भएको कारणले गर्दा अधिकांश बाटोहरू अवरुद्ध भएको कारणले हामी साउन भदौमा नयाँ आर्थिक वर्षको साउन भदौमा हामी ढुवानी गराउन हामी एकदमै चुनौतीपूर्ण हुन्छ हामी त्यसकारण असोजसम्मको लागि हामीले तत्कालै खाद्यान्नको मौजात व्यवस्थापन यो आर्थिक वर्षभित्र मौजात व्यवस्थापन गर्न सक्नुपर्ने हुन्छ तर अहिले एउटा मेजर ठुलो समस्या के भएको छ भन्दा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारणले गर्दा हाम्रो खाद्यान्नको ढुवानी एकदमै प्रभावित भएको छ
0: पनि आइरहेछन् कि कार्यालयमै ऊहरू थन्किएर बसिरहेछन् ढुवानी हुन सकिरहेछ जस्तो पहिलेदेखि ढुवानी भइरहेको छैन के छ
1: ढुवानी हुँदै नभएको त होइन कि जुन रेटमा ढुवानी हुनुपर्थ्यो त्यो रेटमा ढुवानी नभइरहेको ढुवानीकर्ताहरू अनेक बाहनामा उहाँहरूलाई समस्या होला उहाँहरूको पनि समस्याहरू छ होइन अनेक बाहनामा कसरी हुन्छ यो आर्थिक वर्ष
0: ढुवानी गर्न इच्छुक हुनुहुन्न
1: कतिपयलाई अब हामीले डर देखाएर कतिपयलाई फगाएर पनि केही क्वान्टिटीमा खाद्यान्न ढुवानी गरिरहेछौँ तत्कालको लागि खाद्य अभावको समस्या कहीँ पनि छैन, हामीसँग मौजा स्टक छ हामीसँग
0: अहिलेको अवस्थामा हप्ता दिन दस पन्ध्र दिनलाई पुग्ने खाद्यान्न सबै ठाउँमा
1: यो आर्थिक वर्ष र साउनसम्मलाई हामीलाई कुनै समस्या पर्दैन। तथापि मुगुको माथि कर्मारुङमा टोल्पा खोपर टोल्पा हामी धोस सालदाङतिर चाहिँ अझै पनि आर्थिक वर्ष केही 15-20 दिन बाँकी भएको कारणले ढुवानी गराउँदैछौँ हामी। खाद्यान्नको मागको कुराहरू त्यहाँबाट आइरहेछ भने अन्य क्षेत्रमा चाहिँ खाद्यान्न अहिलेसम्मको लागि पर्याप्त छ र अभाव हुने छैन।
0: हामी आशा गरौँ दशैं तिहार जस्ता मुख्य चाडपर्वमा पनि खाद्यान्नमा अभाव नहोस्, सहज तरिकाले ढुवानी होस्
1: त्यसरी। यसका अलावा हामीले खाद्य वस्तुको आपूर्ति व्यवस्थापन सँगसँगै हामीले अन्य गरेका कामहरूमा हामीले राइस फोर्टिफिकेसन नेपाल सरकारकै पोषण नीति हो, खास पोषण सुधार नीति हो। हामीले चाहिँ चामलमा 8 प्रकारका इसेन्सियल माइक्रोन्युट्रिएन्ट भाइटामिनहरू थप गरेर पोसिलो चामल यो सँगसँगै भोकमरी सँगसँगै कुपोषणलाई पनि न्यूनीकरण गर्न सकियोस् भनेर चाहिँ डब्ल्युएफपीको आर्थिक प्राविधिक सहयोगमा हामीले राइस फोर्टिफिकेसन काम पनि गरिरहेका छौँ। र पोसिलो चामल
0: सुरु त
1: कर्णालीबाट भयो, अहिले चाहिँ देशव्यापी रूपमा सबै ठाउँमा चाहिँ बिक्री वितरण भइरहेको छ। एउटा राइस फोर्टिफिकेसन काम गरिरहेछौँ। अर्को एउटा मैले तपाईँहरूलाई भन्नै पर्ने कुराहरू हाम्रो के छ भन्दा साबिक कर्णालीको 5 जिल्लामा जन्म र मरणको प्रत्येक घटनामा प्रति परिवार 30 खाद्यान्न र दूरीको हिसाबले 500 1000 ढुवानी अनुदान ढुवानी भाडा पनि यो चाहिँ राज्यले यो सुविधा दिइरहेको छ। साबिक कर्णालीको 5 जिल्लामा जन्म मरणको हरेक घटनामा प्रति परिवार 30 खाद्यान्न र 500 1000 दूरीको आधारमा ढुवानी भाडा
0: ढुवानी
1: भाडा दिने काम यो पनि भइरहेछ। अब यसलाई अझै विस्तार गर्न सकिन्छ कि भनेर प्रदेशसँग कि क्वान्टिटी वाइज विस्तार गरिनु पर्यो 30-50 लिदिउँ कि 5 जिल्लालाई 6 जिल्लामा विस्तार गरौँ न भनेर म प्रदेश सरकारसँग प्रदेश योजना आयोगसँग समन्वय गरिरहेको छु। हेरौँ कि सुधार हुन सक्ला कि। र अन्य चाहिँ हामी कर्णालीका कृषि उपजहरूको बजारीकरणमा राजधानी बालीको बजारीकरणमा पनि हामी जोडिरहेछौँ। यसकारण हामी खाद्य सुरक्षाको पाठमा पोषण सुरक्षाको पाठमा र स्थानीय कृषि उपजको प्रवर्धन र बजारीकरणको पाठमा पनि हामी जोडिरहेछौँ। यसका सँगसँगै अब हामी अब संस्थालाई व्यावसायिक रूपमा पनि सफल पार्नुपर्नेछ। हिजो एउटा संस्थान थियो होइन, अब चाहिँ एउटा कम्पनी मोडेलमा गइसकेपछि आफ्नो व्यवसाय विस्तार गरेर पनि अब सधैँ सरकारकै मुख तागेर बस्ने भन्ने पनि भएन। संस्थान अब कम्पनीले चाहिँ व्यावसायिक रूपमा पनि सफल हुनुपर्नेछ। त्यसको लागि अब हामी गैर कृषि क्षेत्रमा पनि एक त खाद्यान्नमा पनि विविधीकरण गर्दै गएका छौँ हामी। पहिला चामल खाद्य सुधारमा चाहिँ चामल मात्र सुधारिन्थ्यो, अहिले चाहिँ चामल लगायतका तेल चिनी दाल लगायत अन्य खाद्य वस्तु पनि विविधीकरण गर्दै गएका छौँ। पनि सँगसँगै चाहिँ गैर खाद्य वस्तुको पनि अब हामी बजारीकरण जस्तो हामी अन्य सरकारी निकायसँग समन्वय गरेर आउँछ कि निर्वाचन आयोगसँग हामीले समन्वय गऱ्यौँ, निर्वाचन सामग्री हामी उपलब्ध गरायौँ, अन्य कार्यालयहरूसँग समन्वय गरेर पनि अब हामी कार्यालयलाई आवश्यक पर्ने सामग्री उपलब्ध गरेर संस्थानलाई चाहिँ कसरी सबलीकरण गर्ने भन्ने पाठ सोचिरहेका छौँ। अर्को अब हाम्रो मुख्य जिम्मेवारी एउटा खाद्य सुरक्षाको जिम्मेवारी हो, एउटा अर्को चाहिँ बजारमा मूल्य वृद्धि नियन्त्रणको पाठहरू हो हामी होइन, कसरी बजारलाई हस्तक्षेप गर्ने भन्ने पाठहरू हो हामी। एउटा खाद्य सुरक्षा छँदै छ, सँगसँगै हामी बजार नियन्त्रण गर्नुपर्ने हुन्छ। बजार नियन्त्रण गर्नको लागि सरले थाहा पाइसक्नु भएको छ, बुझिसक्नु भएको छ, हामी चाडपर्व लक्षित हामी शुभ मूल्य पसल सञ्चालन गर्छौँ। चाडपर्व लक्षित चाहिँ जुन बजारमा इन्फ्लेसन हुन्छ, जुन मूल्य वृद्धिलाई नियन्त्रण गर्नलाई अब त्यसले पनि केही भूमिका खेल्ला छ। जस्तो हामीले उम्लामा तेल हामी पहिले तेल व्यापार हुँदैनथ्यो, तेल पठाइसकेपछि त्यहाँको तेल पठाउनुभन्दा पहिलाको उम्लामा तेलको बजार मूल्य के थियो, हामीले तेल बेच्न थालेपछि बजारमा तेलको के प्रभाव पऱ्यो हामीले प्रत्यक्ष हामीले अनुभव गरिरहेछौँ। एकदम राम्रो सफल प्रभाव छ। अरू चाहिँ सुपथ मूल्य पसल चाहिँ चाडपर्व लक्ष्यलाई मात्र नभएर वर्षैभरि वर्षैभरिलाई सञ्चालन गर्ने भनेर यो आर्थिक वर्षमा चाहिँ हाम्रो गत वर्ष चाहिँ दसैँ तिहारलाई मात्र लक्ष्य गरेर सुपथ सञ्चालन हुन्थ्यो भने यो आर्थिक वर्षमा हामी भदौदेखि अहिले असारसम्म चाहिँ हाम्रो सहुलियतमा खाद्यान्न बिक्री वितरण प्रदेशभरि नै भइरहेछ। यो चाहिँ एउटा सिम्बोलिक रूपमा चाडपर्वले मात्र लक्षण नभएर थ्रु आउट दि इयर एउटा बजारलाई एउटा कन्ट्रोल गर्न नियन्त्रण गर्नको लागि र मूल्य वृद्धि नियन्त्रण गर्नको लागि यसले चाहिँ सहयोग पुग्नेछ भन्ने आशा गरिरहेछौँ।
0: अवश्य पनि यसले चाहिँ बजारमा हुने मूल्य वृद्धि महँगी नियन्त्रणमा अवश्य पनि महत्वपूर्ण भूमिका रहन सकोस्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सधैँभरि नै यस्ता सुपथ मूल्य पसलहरू राखिदियोस् र त्यहाँ सहज रूपमा उपभोक्ताले चाहेका खाद्यान्नहरू प्राप्त हुने वातावरण पनि बनोस्। पसलमा त राख्ने अभाव छ भने त्यसको अर्थ रहेन।
1: सँगसँगै अब हामीले चाहिँ जस्तो कर्णालीमा खाद्य सुरक्षाको अवस्था के हो भन्दाखेरि पहिला जति बेला रोडको पहुँच थिएन फुल्ली खाद्यमै डिपेन्डेन्ट हुनुपर्थ्यो, कहिले खाद्य आउला र खाउँला भन्ने अवस्था हो। अहिले चाहिँ सडकको विस्तार हुँदै जाँदाखेरि प्राइभेट सेक्टर चाहिँ गाउँ गाउँमा सहर सहर बजार गाउँ सबै प्रिन्टेड भइसकेपछि खाद्यमाथिको डिपेन्डेन्सी चाहिँ खाद्य नै नभई अब भनौँ डिपेन्डेन्सी चाहिँ घट्दै गएको छ घट्दै गएको छ. अब हामीले चाहिँ के गर्दैछौँ भन्दाखेरि जहाँ जहाँ सडक पहुँच छैन अझै सडक पहुँच नभएको ठाउँमा ढुवानीको लागत उच्च हुने ठाउँहरू आइडेन्टिफाई गरेर हाम्रा वितरण केन्द्रलाई हामी फ्री लोकेट गर्दैछौँ. हाम्रा जहाँ डिपोहरू थिए त्यो डिपोलाई औचित्यको आधारमा कुनै डिपोलाई हटाएर कुनै डिपोलाई मर्ज गरेर जहाँ नेडी छ त्यहाँ आवश्यक छ त्यहाँ हामी
0: डिपोहरू
1: स्थानान्तरण गर्दै स्थापना र स्थानान्तरण पनि गर्दैछौँ हामी जहाँ निड छ. किनभने यसमा चाहिँ प्रत्येक जिल्लाको लागि यति भनेर एउटा बजेट सिलिङ छुट्याइदिएको हुन्छ. हेर्नुहोस् ढुवाने अनुदानमा कालीकोटलाई कति बजेट भन्ने हामीले पहिले थाहा होइन, यति बजेट कालीकोटलाई यति करोड भनेर दिएको हुन्छ. हेर्नुहोस् त्यो करोडले चाहिँ त्यो पैसाले चाहिँ हामी ढुवानी व्यवस्थापन गर्ने हो. त्यसको आधारमा हामी एक त हाम्रो वितरण केन्द्रलाई हामी रेट लोकेट गर्दैछौँ हामी होइन, केलाई स्थापना गर्दैछौँ पुनर्स्थापना, केलाई स्थानान्तरण गर्दैछौँ, केसलाई कुनै कुनै वितरण केन्द्रलाई खारेज पनि गर्दैछौँ. अब हामी के किनभने पपुलेसन सिफ्ट हुँदै जाँदाखेरि त्यही अनुसारमा हाम्रा जनतालाई पाइक पर्ने ठाउँमा हाम्रा डिपो हुनुपर्छ भन्ने कुरा हो. जहाँ डिपो छ डिपो खोज्दै जनताहरू आउने होइन भन्ने हाम्रो धारणा आउँछ. अर्को चाहिँ स्थानीय तहसँग सहकार्य गरेर स्थानीय तहले भनेको खाद्यान्न चाहिँ हामी स्थानीय तहमा उपलब्ध गराउने हामी, किनभने खाद्य सम्प्रभुताको लागि खाद्य सुरक्षाको लागि मुख्य भूमिका स्थानीय तहकै भएको कारणले गर्दा स्थानीय तहको आवश्यकता अनुसारका डिपोहरू स्थापना गर्ने खाद्यान्न आपूर्ति व्यवस्थापन गर्ने सन्दर्भमा स्थानीय तहसँग पनि हामी सहकार्य गर्दै गएका छौँ.
0: अवश्य पनि कर्णालीमा जुन खाद्यान्न अभाव हुँदै गएको छ र खाद्य सुरक्षामा विभिन्न किसिमका चुनौतीहरू रहेका छन् यसलाई चिर्न आफ्नो क्षेत्रबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेलोस् र सरोकारवाला हामीले कार्यक्रममा चर्चा गरे जस्तै विभिन्न जिम्मेवार निकायले आफ्नो क्षेत्रबाट आफ्नो भूमिका प्रभावकारी रूपमा खेलिदिनुहोस् र कर्णालीमा जुन वार्षिक 19,000 मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ यो खाडललाई प्रत्येक वर्ष कम गर्दै जाउँ र उत्पादन पनि सुरक्षित र स्वास्थ्यको दृष्टिकोणले एकदमै लाभदायक उत्पादन गरौं र उपभोक्ताले पनि ती कुराहरूमा ध्यान दिउं. यसो गर्यौं भने हामीले खाद्य सुरक्षाका साथै सुरक्षित रूपमा खाद्यान्न उपभोग गर्न पाउनेछौ र यसले हाम्रो समग्र स्वास्थ्य जीवनमा पनि प्रभाव पार्नेछ भन्ने आग्रह र अनुरोध अनि विश्वासका साथ हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो, आइदिनुभयो, महत्वपूर्ण समय दिनुभयो. यहाँलाई धेरै धेरै धन्यवाद.
1: सबैलाई पनि धेरै धेरै धन्यवाद यो अवसरको लागि.
0: आज हामीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयका प्रमुख केशवराज बुढाथोकीज्यूसँग कर्णालीमा खाद्य सुरक्षाको अवस्था, यसमा रहेका जोखिम, चुनौती र यसलाई चाहिँ कम गर्न गर्नुपर्ने कामहरू लगायतका विषयमा छलफल गर्यौं. अवश्य पनि खाद्य सुरक्षा र प्रभावकारी खाद्य सुरक्षामा प्रभावकारी काम गर्नका लागि र खाद्यान्न अभावको खाडल कम गर्नका लागि अवश्य पनि गर्नै पर्ने काम एउटा स्थानीय उत्पादन बढ़ाउने र त्यसको सहज र सरल तरिकाले बजारीकरण गर्यो भने आगामी दिनमा यो खाद्यान्न अभावको जुन अवस्था छ त्यो विस्तारै कम हुँदै जानेछ भन्ने हाम्रो विश्वास रहेको छ भन्दै आजको कार्यक्रममा हाम्रा अतिथि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयका प्रमुख केशवराज बुढाज्यूप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि आगामी हप्ता नयाँ विषय नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै अहिलेलाई बिदा हुन्छु. हस्त नमस्ते.

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही आषाढ 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
4: प्र्याक्टिकलमा सी ग्रेड सहित सी जीपीए
2: 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
4: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
1: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40-719 र 98580-51-715।
9: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व, स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-51960 र 97-678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: सबैको मन छुने
6: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Pneumonia.
1: Extreme energy drink.
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। हामी गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्ने दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
5: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
6: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
7: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9855519960, 9841919336 र 9848289966।
8: रेडियो भेरी एफएम

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो है।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: रेडियो भेरी एफएम

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: Radio Bhedi FM Radio Bhedi FM
2: Radio Bhedi FM 98.6 and 2.7 MHz
3: Extreme energy drink.
4: Time check. अहिले ठीक 11 बजेको छ.
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड त्राई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तरोन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय, छिनछिनमा बिजुली बत्ती जाने समस्याले सुर्खेत सहित कर्णालीका उपभोक्तालाई शास्ति, र फिफा विश्वकप फुटबलमा समूह जीबाट बेल्जियम र इजिप्ट नकआउट चरणमा प्रवेश, नवप्रवेशी केप भर्डे अपराजित रहँदै अन्तिम 32 पुग्न सफल। दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तरोन्नति गर्न दुई जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। दुई जिल्लाको सहज यातायात सञ्चालनमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुंगेश्वर दुल्लु डाँडामाडी हुँदै कालीकोटको ब्याउली पान्तडी सड़कको स्तरोन्नतिका लागि दुवै जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता र प्रतिनिधि सभाका सांसद र सरकारवालाले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा माथिल्लो डुंगेश्वरमा सम्पन्न बैठकले सड़क पूर्वाधार विकासका लागि दुई जिल्लाबीच सहकार्य गर्ने सहमति गरेको हो। कालीकोटको शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीतिक सड़कलाई छिटोभन्दा छिटो स्तरोन्नति गर्ने सहमति गरेको बताउनु भएको छ। यसलाई प्रादेशिक सड़कका रूपमा विकास गर्ने सर्वसम्मत निर्णय भएको उहाँले बताउनु भएको छ। कुलपुर सुर्खेत 132 केवी विद्युत प्रसारण लाइन सञ्चालनमा आएपछि निकै हौसिएका सुर्खेत सहित कर्णालीका उपभोक्ता फेरि निराश बनेका छन्। उखर माउलो गर्मीले सताएका बेला छिनछिनमा बिजुली बत्ती जाने समस्याले उनीहरूलाई झन चुढ़ाएको छ। ढाड़ सकिने गरी महसुल लिने तर सेवा चाहिँ नदिने भन्दै उनीहरूले सामाजिक सञ्जाल मार्फत कहिलेसम्म शास्ति भोग्नुपर्ने भनी प्रश्न समेत गर्दै आएका छन्। अहिले पनि छिनछिनमा बत्ती जाने, पंखा राम्रोसँग नघुम्ने, फ्रिज मोटर लगायत का उपकरणहरू राम्रोसँग नचल्ने जस्ता समस्या कायमै रहेको उनीहरूले बताएका छन्। यता कोलपुर सुखेत 132 केवी विद्युत प्रसारण आयोजनाका प्रमुख रवि चौधरीले 132 विद्युत प्रसारण लाइन सञ्चालनमा समस्या नभएको भन्दै समस्या समाधानका लागि सुर्खेत वितरण केन्द्रले काम गरिरहेको दावी गर्नुभएको छ। अबको तीन चार दिनभित्र मनसून देशभर फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना रहेको जनाएको छ। यस वर्ष सरदर मिति भन्दा 6 दिन ढिला गरी गत असार 5 गते पूर्वमा प्रवेश गरेको मनसून 8 गतेदेखि लुम्बिनी र गण्डकी प्रदेशमा प्रवेश गरेको हो। अहिले पनि मनसून कमजोर अवस्थामा रहेको जनाइएको छ। देशका बाँकी ठाउँमा अहिले पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने पानी पर्न नसक्दा लुम्बिनी सहित पश्चिम तराईका क्षेत्रमा गर्मी बढ़ेको छ। फिफा विश्वकप फुटबलमा समूह जीबाट इजिप्ट र बेल्जियम नकआउट चरणमा प्रवेश गरेका छन्। क्यानाडाको भ्यानकुभरमा भएको खेलमा बेल्जियमले न्यूजील्याण्डलाई 5-1 अन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो। जितसँगै बेल्जियमले 5 अंक जोडेको हो। यस्तै अमेरिकाको सिएटल रंगशालामा इजिप्टले इरानसँग 1-1 बराबरी खेल्दै अंक बाँडे पनि नकआउट चरणमा ठाउँ पक्का गरेको हो। इजिप्टको पनि 5 अंक भएको छ भने 3 अंकसहित इरान तेस्रो स्थानमा रहँदा 1 अंक मात्र जोडेको न्यूजील्याण्ड भने बाहिरिएको छ। उत्कृष्ट 8 तेस्रोभित्र रहेर अन्तिम 32 पुग्नका लागि इरानले अब अरू टोलीको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ। यता स्पेनले उरुग्वेलाई 1-1 पराजित गर्दै समूह विजेता बनी नकआउट चरणमा प्रवेश गरेको छ। यो खेलमा 42 मिनटमा स्पेनका एलेक्स बायनाको एकमात्र गोल नै निर्णायक भन्यो। जितपछि स्पेन समूह यसमा 7 अंक जोडेर विजेता बन्न सफल भएको हो। अर्को खेलमा नवप्रवेशी केप भर्डे र साउदी अरेबियाले गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप फुटबलको डेब्यूमै समूह चरण मा अपराजित रहेर अन्तिम 32 प्रवेश गरेको हो। केप भर्डेले 3 खेलमै बराबरी खेल्दै तीन अंक जोडेको छ। समूहमा दुई बराबरी र एक हारबाट उरुग्वे दुई अंकसहित तेस्रो स्थानमा रहे भने साउदी अरबले दुई अंक मात्र जोड्न सकेको छ। यो सँगै उरुग्वे र साउदी अरब पनि विश्वकपबाट समूह चरणमै बाहिरिएका छन्। जारी विश्वकपमा डेब्यू गरेका चार मध्ये के भर्डे मात्रै नकआउट चरणमा प्रवेश गरेको छ। अन्य तीन टीमहरू कुरासाओ, उज्बेकिस्तान र जोर्डन भने समूह चरणबाटै बाहिरिएका छन्। राउण्ड अफ 32 अब के बढेको प्रतिस्पर्धा साबिक विजेता अर्जेन्टिनासँग हुने भएको छ। हस्तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट्स सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला पछाडि विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामनाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर
2: सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
2: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15%सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-01-30।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996065/01 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 98580506032 98580553515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: हजुर नमस्कार अनि हृदयदेखि नै तपाईँलाई हार्दिक स्वागत छ कार्यक्रम एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँको आउनुहोस्को यो अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै नजिकको साथी म हेन्द्रको तर्फबाट कार्यक्रमलाई तपाईँ गाउन आउने गर्छ हरेक शनिबार यस्तै समयदेखि 12 बजेको हाराहारीसम्म हिमाल पहाड़ हुँदै तराई समयकी साथ गुञ्जनी अनि सबै सबैको मञ्च नै रेडियो भेरी एफएम 98.2/7 मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np हाम्रो पात्रो लगायतका माध्यमबाट हामी तपाईँको छेउमा तपाईँकै आसपासमा उपस्थित हुने गर्छौं र कार्यक्रमको बसाईमा हामी तपाईँसँग नै प्रत्यक्ष रूपमा टेलिफोनको माध्यमबाट भलाकुसारी कुराकानी गर्छौं। कुराकानीकै बीचमा हामी तपाईँलाई गीत गाउनको लागि अनुरोध गर्छौं। त्यो समयमा तपाईँले नेपालभित्रका कुनै पनि गीत गुनगुनाउन सक्नुहुन्छ र गीत गाइसकेपछि हामी तपाईँका लागि भनेर गीत राख्छौ। त्यो गीतमा तपाईँले आफ्नो आफन्तजनहरूलाई सम्झना सन्देश माड्न सक्नुहुन्छ, गीत समर्पण गर्न सक्नुहुन्छ। र आजको बसाईमा पनि यही क्रमलाई निरन्तरता दिनका निम्ति म तपाईँको छेउमा उपस्थित भइसकेको छु। वीरेन्द्रनगरमा निकै नै गर्मी छ, केही दिन यता 2-3 दिन जति भयो साह्रै गर्मी छ, पानी पर्न सकेको छैन र उम्सो खालको चाहिँ गर्मी निकै बढेको छ र तपाईँतिर पनि सम्भवतः गर्मी धेरै ठाउँमा बढेको छ। अलि माथि पहाड़ी क्षेत्र अलि हिमाली क्षेत्रमा गर्मी चाहिँ छैन होला, तर तराईतिर अझ बढी अझ ज्यादा गर्मी छ होला। र आफ्नो स्वास्थ्यको ख्याल गर्दै तपाईँ अगाडि बढ्दै हुनुहुन्छ, जीवन व्यतीत गर्दै हुनुहुन्छ भन्ने आशा विश्वास मेरो मनमा छ। 83-5-22-445 लाइनबाट पुरुष साथी, 83-5-23-445 लाइनबाट महिला साथी हामीसम्म आउन सक्नुहुन्छ। आज तपाईँसँग भलाकुसारी हुनेछ यही आशा विश्वास मनमा सँगाल्दै हामी अब तपाईँलाई एउटा मिठो गीत राखेर स्वागत गर्दैछौ। गीतपछि हामी तपाईँलाई टेलिफोनको माध्यमबाट स्वागत गर्ने गरी उपस्थित
1: हुनेछौँ। ल खेता लिएर पनि छिटेर गयो, आज त मेला सकेर छिटै उकालो लाउनुपर्छ।

0: हजुर, यो मिठो असारे भाका हामी तपाईँको मासमा राख्दै थियौं। असार अब रोपाई गर्नुपर्ने समय सिजन भए पनि पानी नपरेका कारणले असार त्यति राम्रोसँग असार हुन सकिरहेको छैन। पनि पानी लाग्ने ठाउँमा, कुलो चार्ने ठाउँमा चाहिँ असार लागिरहेको छ भन्नुपर्छ, र आकाशे पानीको भर पर्ने ठाउँमा चाहिँ अलिकति गाह्रो पनि परिरहेको छ। हामी कार्यक्रमलाई तपाईँ गाउन उसको बसाइमा छौं। तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्ने क्रममा कोही साथी लाइनमा, कहाँबाट को हुनुहुन्छ, म स्वागत गर्छु। हेलो,
1: हजुर दाजु दर्शन नमस्कार सर।
0: नमस्कार, कहाँबाट को बोल्नु भयो?
1: हजुर, म चाहिँ कृषि नगरपालिका भार नेताबाट कृषि मगर बोलिरहेको छु। सन्ते आर्मी हुनुहुन्छ?
0: एकदम ठिक छ। के छ तपाईँको खबर, सुनाउनुहोस् त नेतातिरको।
1: हजुर, आज भोलिको समयमा जे रमाइलोसँग दिनचर्या बितिरहेको छ, बिहान चाहिँ पानी पर्यो,
0: हजुर,
1: भर्खर चाहिँ घाम लागिरहेको छ, अब यस्तै होइन, अब हावापानी
0: सबै ठिकठाकै छ। मौसम त अब यताभन्दा त केही शीतल होला नेतातिर, होइन?
1: हजुर हजुर, त्यहाँ वीरेन्द्रनगरमा भन्दा
0: यहाँ चाहिँ निकै नै गर्मी महसुस गर्दैछौँ हामी यतातिर चाहिँ, होइन? अरू सबै राम्रो छ त्यसो भए सक्जी?
1: हजुर, अरू सबै।
0: हेलो सक्जी, हेलो छक बहादुर शिरीष मगर हुनुहुन्थ्यो, लेगबेसी नेता सुर्खेतबाट उहाँसँग हामी कुराकानी गर्दै थियौं। कुराकानी गर्दा गर्दै आवाज कट्न पुगेको छ। फेरि छकजी फेरि एकपटक आइदिनको लागि म अनुरोध गर्छु तपाईँलाई, है? तपाईँसँग हामी कुराकानी पूरा गर्न पाएनौ, तपाईँको आवाजमा गीत सुन्न पाएनौ। सुनाउने हामी तयारीमा छौं, तर तपाईँसँग पूरै कुराकानी हुन पाएन, त्यसैले फेरि एकपटक हामीसम्म आइदिनको लागि म तपाईँलाई अनुरोध गर्छु, कोशिश गरिदिनुहोला हामीसम्म आउनको लागि। अन्य साथीहरूलाई पनि हामीसम्म आउनको लागि म अनुरोध गर्छु। 83552445 लाइनबाट पुरूष साथी, 83552445 लाइनबाट महिला साथी, हामी तपाईँलाई पर्खिँदैछौ र यहाँनिर एउटा मिठो गीत राखेर हामी तपाईँलाई फेरि स्वागत गर्छौं।

0: हजुर, यो निकै मिठो गीत तपाईँको माझमा राख्यौं हामीले इन्द्रजीसी र साथीहरूको स्वरमा सजिएको यो मिठो गीत तपाईँको माझमा हामी राख्दै गर्दा कोही साथी लाइनमा आउनु भएको छ। कहाँबाट को हुनुहुन्छ? एक्सट्रीम एनर्जी ड्रिङ्कद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउनु शुभ साईमा कोही साथी लाइनमा। हेलो
1: हजुर, फेरि पनि उपस्थित भयो।
0: तपाईँसँग कुराकानी गर्दै थियौँ, टेलिफोनले दुःख दियो होइन? अनि अब सबै ठिकठाक छ तपाईँको? खबर खबर चल्दैछ
1: भन्नु पर्यो सर। अब गीत पनि अब जेको गीत पनि बज्यो, आफूले गाउनु न पाए पनि
0: गीत बजिसकेको छ। कसैलाई सम्झिन चाहनुहुन्छ भने तपाईँले सम्झना व्यक्त गर्न सक्नुहुनेछ। र पहिला तपाईँले अलिकति गीत गाएर सुनाइदिनुहोस् है त।
1: हराई छोडी भागे छोरा खैको नानीले अचाको बिटल पारिए छोडेर जानेले अचाको बिटल पारिए छोडेर जानेले।
0: धेरै धन्यवाद तपाईँलाई यो मिठो गीतको लागि छकजी। हामी गीत प्रस्तुत गरिसकेका छौँ, अर्को कुनै गीत फेरि राखौंला होइन? कसलाई सम्झिनुहुन्छ?
1: हजुर, म फर्स्टमा हजुरलाई सुन्न चाहन्छु र प्राविधिकमा रहनुहुने मित्रलाई मिठमा मिठो सम्झना र हाम्रो बाटालमा रहनुहुने हाम्रो मदन सरलाई पनि सम्झान्छु, रामदास सरलाई, गङ्गा भण्डारी सर, रामबहादुर र धेरै साथीहरू हुनुहुन्छ, अल साथीहरूलाई सम्झिँदै जान्छु।
0: हुन्छ, फेरि आउनुहोला सकजी, आजलाई छुट्टिन्छौ। नमस्कार।

0: हजुर मानुङकोटैमा यो निकै मिठो गीत तपाईँको माझमा हामीले राख्यौं बद्री सापकोटार शान्तिश्री परिवारले गाउनु भएको यो मिठो गीत तपाईँको माझमा राख्दै गर्दा कोही साथी लाइनमा आइपुग्नु भएको छ कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु हेलो हेलो कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज एकदम कम सुन्दैछौ हामी टेकेन्द्र भन्नुभयो टेकेन्द्र हो र नि त भेरीगंगाबाट के छ तपाईँको खबर टेकेन्द्रजी गर्मी चाहिँ निकै छ यता पनि त्यता पनि त्यस्तै छ होला होइन अघि तपाईँको आवाज एकदम सानो सानो मात्रै सुनिँदैछ टेकेन्द्रजी टेलिफोनमा केही समस्या छ जस्तो छ टेलिफोन कट छ कि भन्ने डर पनि छ त्यसैले तपाईँको आवाजमा गीत सुनिहालौँ है त धेरै धन्यवाद सुकेन्द्रजी तपाईँलाई यो निकै मिठो गीत अलिकति पुरानो मिठो गीत बल्लै भो भेट विमल राज छेत्री र शर्मिला गुरुङले गाउनु भएको मिठो गीतको लागि तपाईँलाई धन्यवाद छ एकछिनपछि हामी गीत राख्दैछौ कसलाई सम्झिनुहुन्छ
1: पहिलो हाम्रो त्यसपछि टेकेन्द्र ओरलाई चिन्ने नचिन्ने साथी टेकेन्द्रलाई माया गर्ने भन्दा घृणा गर्ने साथीलाई विशेष धन्यवाद भन्दै
0: हुन्छ फेरि आउनु होला छुट्टिन्छौ नमस्कार।

0: हजुर बल्लै भो भेट हाँसेर बोली देऊ खोली मन पेट निकै मिठो गीत तपाईँको माझमा हामीले राख्यौं। विमल राज छेत्री र शर्मिला गुरूङले गाउनु भएको यो मिठो गीत तपाईँको माझमा प्रस्तुत गर्दै गर्दा कोही साथी लाइनमा आइसक्नु भएको छ। कहाँबाट को हुनुहुन्छ? म उहाँलाई स्वागत गर्छु। है धरौ
1: गीत गाए।

0: भूमालयचैदैनसम्पति तिम्रै माया बढी छ संसारभरिमा। हजुर
1: नमस्कार। हजुर कहाँबाट को बोल्नु भयो? छाता ओझेल पारिदेऊ बर्खे झरीमा भन्दै
0: बराताल
1: सुर्खेतबाट
0: राम शर्मा।
1: राम शर्मा
0: हजुर,
1: के छ रामजी, तपाईँको खबर सुनाउनुहोस् त।
0: हामी एकदम ठिकै छौ, हजुरलाई कस्तो छ?
1: हामी पनि सब ठिकठाक छौ, सन्चै छौ, चलिरहेछ भन्नुपर्ने छ। तर गर्मीले निकै सताएको छ रामजी यतातिर। त्यतातिर कस्तो छ मौसम चाहिँ?
0: यतातिर चाहिँ गर्मी छैन त है, बिहान पानी परिरहेको थियो, अहिले चाहिँ हल्का हल्का घाम त लाग्छ, खासै गर्मी छैन भनौँ।
1: पानी परिरहेको थियो है, जे होस् त्यतातिर चाहिँ
0: हजुर
1: वीरेन्द्रनगरमा पानी पर्न नसक्दा निकै गाह्रो भइरहेछ, गर्मी निकै बढ़िरहेको छ यतातिर चाहिँ है। अनि अरू खेतीपातीका कामहरू शुरू भए, रोपाईहरू हुन्छ कि हुँदैन, के भइरहेछ?
0: रोपाई त हुन्छ, दिवाली सानै छ भन्नुपर्छ है त,
1: अलि तयार हुँदैछ, असारको अन्तिमतिर रोपाई हुन्छ होला होइन? हामीलाई सम्झिनु भयो, निकै खुसी लाग्यो रामजी, तपाईँलाई हामी हृदयदेखि नै धेरै धन्यवाद भन्छौ। गीत प्रस्तुत गरिसक्नु भएको छ, त्यो गीत हामी एकछिनमा राख्ने तयारी गर्दैछौ। कसलाई सम्झिनुहुन्छ?
0: सम्झनु पर्दा त कस्तोमा होइन, आज धेरै दिनपछि यसै गरी प्राविधिक मित्र को हुनुहुन्छ उहाँलाई सम्झिन चाहन्छु, र मेरो घर परिवार सम्पूर्णलाई सम्झिन चाहन्छु। बराताले भुवन पानीमा हुनुहुन्छ माइजू रचना भण्डारी, मामा पङ्गलाल भण्डारी, मामा ससुर भण्डारी, भाइ विजय भण्डारीलाई सम्झिन चाहन्छु। यसै गरी सल्यानतिर हुनुहुन्छ ज्ञानपुर मगर, कर्ण ओली मेटालीहरू हुनुहुन्छ, सक्षित मगर लगायत मलाई राम शर्मा भनेर चिन्ने नचिन्ने सबै सबैलाई सम्झिँदै बिदा हुन चाहन्छु। नमस्कार,
1: हुन्छ, फेरि आउनु होला रामजी, आजलाई छुट्टिन्छौ, नमस्कार।

0: एसई सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
7: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97054-67993।

0: रेडियो भेरी एफएम। सबैको मञ्च नै रेडियो भेरी एफएम एक्सट्रीम इनर्जी ड्रिंक द्वारा प्रायोजित कार्यक्रम ल तपाईं गाउँको बसाइमा छौं। हामी गर्मीको मौसम छ र यो गर्मीमा एक्सट्रीम इनर्जी ड्रिंकले पक्कै पनि हामीलाई शक्ति प्रदान गर्नेछ। वाटरले पुग्दैन, एक्सट्रीम नै चाहिन्छ। हामी कार्यक्रम ल तपाईँ गाउँको बसाइमा तपाईँलाई स्वागत गर्ने क्रममा को साथी लाइनमा कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु है त। हेलो,
1: हजुर नमस्ते सर।
0: नमस्कार, कहाँबाट को बोल्नु भयो?
1: हजुर टिकापुरबाट सीताराम चौधरी बोल्दैछु।
0: के छ तपाईँको खबर सीतारामजी? टिकापुरको खबर सुनाउनुहोस्।
1: टिकापुरको हाल खबर एकदम ठिक छ सर, गर्मी निकै छ, लगभग गर्मी त
0: गर्मी निकै छ। पानी परेको छ कि छैन हिजो आज?
1: पानी त कति दिन भएको यहाँ पानीको देख छैन भनौँ।
0: पानी नपरेर झन् साह्रो गर्मी भइरहेछ है। वीरेन्द्रनगरमा पनि निकै गर्मी छ यतातिर पनि, र यो रोपाई गर्ने सिजनमा पानी नपरेर निकै गाह्रो पनि छ, होइन त?
1: हजुर हजुर,
0: हामीलाई सम्झिनुहुन्छ, फेरि सम्झिनु भयो, खुसी लाग्यो सीतारामजी। अब तपाईँको आवाजमा गीत सुन्छौ हामी।
1: म झलझलको फिल्मको सुनाइदिउँला।
0: हजुर,
1: शनिबारको दिन बिहानी पखा एउटी मैले देखे सुन्दरीलाई, उसको हेराइले छक्छक परेमा त्यो रूपक रानी मोहनी लगायो मलाई लौना, मोहनी लगायो मलाई। तिमी राम्री छौ इस परेकी राम्री, उसको हेराइले पागल भएमा त्यो रूपक रानी मोहनी लगायो मलाई लौना, मोहनी लगायो मलाई। हजुर, यति
0: शनिबारको दिन झझलको चलचित्रबाट निकै मिठो गीत गाएर सुनाउनु भयो, तपाईँलाई धेरै धन्यवाद छ सीतारामजी। एकछिनपछि हामी गीत राख्ने तयारीमा छौ, कसलाई सम्झिनुहुन्छ?
1: अब सम्झना रेडियो सुन्न लाग्नुभयो होला धनु प्रेम सर अनि सुशीला लालसरी हिरा सीता सलामी, धेरै साथीहरू कोहलपुरतिर हुनुहुन्छ, कोही चितौन देवघाट अमृता भावना अनि हाम्रो महेन्द्रनगरको हुनुहुन्छ भावना चौधरी, हाम्रो मोरल डान्सर धेरै गीतमा डान्स गर्नुभएछ भावना चौधरी हुनुहुन्छ कञ्चनपुर महेन्द्रनगर, उहाँलाई पनि सम्झिँदैछु। अनि रमेश मिशन सर चटनी जस्तो चक्का तिम्रो जवानी भनेर गाउनुभएछ उहाँ साथीहरूलाई, धेरै साथीहरूको। शनिबारको दिन बिहानी पका एउटी मैले देखे सुन्दरीलाई भन्दै बिदा हुन्छु। नमस्ते।
0: हुन्छ, फेरि आउनु होला सीतारामजी, आजलाई छुट्टिन्छौ। नमस्कार।

हजुर, शनिबारको दिन बिहानी पख यो निकै मिठो गीत तपाईँको माझमा झझल्खु चलचित्रबाट उदित नारायण झाले गाउनु भएको यो मिठो गीत तपाईँको माझमा राख्यौं हामीले। हामी कार्यक्रमलाई तपाईँ गाउनुहोसको बसाईमा छौं। एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउनुहोसको बसाईमा तपाईँहरूसँगै कुराकानी गर्दै हामी अगाडि बढ़ने क्रममा छौं र तपाईसँग कुराकानी हुन चाहिँ सम्भव भइरहेको छैन। यतिखेर कोही साथी लाइनमा आइपुग्नु भएको छैन भन्ने संकेत मलाई प्राप्त भएको छ। तपाईँ हामीसम्म आउन सक्नुहुन्छ 83522745 लाइनबाट र 83523745 लाइनबाट। साथीहरू हामीसम्म आइपुग्नु भयो भने तपाईँतिरको खबर परिवेश सन्दर्भ अनि तपाईँको आवाजमा गीत संगीतका कुराकानी हामी सुन्नेछौ सुनाउनेछौ। यो क्रमलाई जोड्दै हामी अगाडि बढ्दैछौ। अगाडि बढ्ने क्रममा हामी अब बिस्तारै अन्त्यतिर पनि आइसकेको संकेत पूर्णजीले मलाई गर्दै हुनुहुन्छ। अब विदा लिएर जानुपर्ने बेला भयो पनि भन्दै हुनुहुन्छ। कोही साथी लाइनमा आउनुभयो भने एकजना साथीसँग कुराकानी गरौं भन्ने हाम्रो सल्लाह थियो, तर अब समय कम छ है भन्दै हुनुहुन्छ। एउटा गीत पनि प्रस्तुत गर्नु छ भन्दै हुनुहुन्छ। त्यसैले हामी एउटा मिठो गीत तपाईँको माझमा प्रस्तुत गर्दै गर्दै आजको श्रृंखलाबाट विदा भएर जानुपर्छ होला। एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रम र तपाईँ गाउनुहोसको आजको श्रृंखलामा हामीसम्म आउनुहुने साथीहरूलाई एकपटक पटक सम्झना व्यक्त गरौं है त। छक बहादुर श्रीज मगर हुनुहुन्थ्यो, लेगबेसी नेटा सुर्खेतबाट हामीसम्म आउनुभएको थियो। ट्रेकेन्द्र ओर भेरीगंगा सुर्खेतबाट अनि राम शर्मा हुनुहुन्थ्यो बराताल सुर्खेतबाट र अन्तिममा हुनुहुन्थ्यो सीताराम चौधरी टीकापुर कैलालीबाट। सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ, हामीसम्म आइदिनु भयो, मीठा गीतहरू गाइदिनु भयो, गीत प्रस्तुत गर्ने एउटा अवसर प्रदान गरिदिनु भयो। हामीसम्म आउन कोशिश गर्ने साथीहरू कसैको सम्पर्क हुन सकेन, तपाईँसँग हामी जोडिँदै जानेछौ। तपाईँसँग भलाकुसारी हुन्छ नै भन्ने आशा विश्वास मनमा लिएर हामी अगाडि बढ़दैछौ। यति बेलासम्म देश र विदेशमा रहेर सुनेर साथ दिनुभयो तपाईँप्रति आभार व्यक्त गर्छु म। अनि प्रविधिबाट माया मिसाएर मेहनत मिसाएर सघाउनुहुने वीरेन्द्रगढ़का पूर्ण बहादुर खड्का, हर स्टेशनका विनोद ओलीलाई विशेष धन्यवाद दिन्छु। तपाईँको बाँकी समय शुभ रहोस्, तपाईँको जय होस् यो सदिच्छा व्यक्त गर्छु। गर्मीको मौसम छ, आफ्नो अलि बढ़ी ख्याल गर्नुहोस् है भन्दै तपाईँको माझबाट तपाईँकी नजिकको साथी महेन्द्र चन्द जोरसुदी हात्र भन्छु नमस्ते, फेरि भेटौंला, शुभ साता।

0: आदि सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: भर्ना खुल्यो,
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ, अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
9: Radio Berry FM.
10: Extreme energy drink.
11: Time check. Aile thik 12 bajeko cha.
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबको 3-4 दिनभित्र मनसून देशभर फैलिने सम्भावना, लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी कायमै। अर्घखाँचीमा 4 प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन, संरक्षण प्रयासबाट गिद्धको संख्या र प्रजनन सफलता बढ़ाउन महत्वपूर्ण भूमिका। अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनर्स्थापना, 13 शताब्दीको मूर्ति तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमूना। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनकी पत्नी किमलाई 7 वर्षको जेल सजाय, अदालतको पछिल्लो फैसला विरूद्ध पुनरावेदन गर्ने किमको प्रतिरक्षा टोलीको तयारी। र विश्वकप फुटबलमा बेल्जियम समूह विजेता, इरान र इजिप्टले बराबरी खेले, न्यूजील्याण्ड बाहिरियो। नेपाल खबरमा अब पूरा खबर। अबको 3-4 दिनभित्र मनसून देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो बुलेटिन अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसून मनसून कमजोर अवस्थामै छ। देशका बाँकी ठाउँमा अहिले पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। पानी पर्न नसक्दा लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी बढ़ेको छ। त्यस्तै धान रोपाई प्रभावित हुँदै आएको छ। आज कोशी प्रदेशको तराई र मध्य प्रदेशको केही, बागमती, गण्डकी र लुम्बिनीको तराईका एक दुई ठाउँमा मेघगर्जन सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशीका पहाड़ी तथा तराईका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने भएकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तातो लहरको सम्भावना छ। अर्घखाँची दुर्लभ तथा संकटापन्न गिद्धहरूको सुरक्षित वासस्थानका रूपमा स्थापित हुँदै गएको छ। यस वर्षको प्रजनन अवधिमा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन्। अहिलेसम्म 33 बचेरा गुड़बाट उड्न सफल भएका गिद्ध विज्ञ कृष्ण भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार अर्घखाँचीका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुड़बाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उड़ेका हुन्। छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अति संकटापन्न डंगर गिद्धले सल्लाहका 23 गुण बनाएको थियो। तीमध्ये 15 गुणबाट सफलतापूर्वक बचेरा उड़ेका उहाँले जानकारी दिनुभयो। मालारानी गाउँपालिकाको घेराभित्र क्षेत्रमा हिमाली गिद्धले 22 र हाडफोर गिद्धले 3 गुण बनाएका थिए। तीमध्ये हिमाली गिद्धका 16 र हाडफोर गिद्धका 2 गुणबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन्। भूषालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन्। सामान्यतया असोज कार्तिकदेखि शुरू हुने प्रजनन चक्र वैशाख जेठसम्म चल्ने भएकोले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्छ। विश्वमै दुर्लभ तथा संकटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिका स्थान, मालारानी र सिद्धगंगा नगरपालिकाका विभिन्न 6 ठाउँमा गुड़ बनाएर यति बेला बचेरा हुर्काइरहेको छ। अन्य गिद्धहरूको तुलनामा यो प्रजातिको प्रजनन केही ढिलो शुरू हुने भएकोले अहिले पनि बचेरा हुर्काइरहेका भूषालले बताउनुभयो। अर्घखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु, उपयुक्त वासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षण प्रतिको सचेतनाले संख्या र प्रजनन सफलता बढ़ाउन महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घखाँचीका सूचना अधिकारी केशव खड्काले बताउनु भएको छ। चोरी गरी अमेरिका पुर्याएको 13 शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति काठमाण्डुको नुचबहालमा विधिपूर्वक पुनर्स्थापना गरिएको छ। काठमाण्डु महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियान लगायतको समन्वयमा हालै यो मूर्ति पुनर्स्थापना गरिएको हो। पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको शाक्यमुनि बुद्धको मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकाको तिब्बत हाउस कलेक्शनसँग समन्वय गरी नेपाल फिर्ता ल्याएको थियो। अमेरिकाको एक संग्रहालयमा रहेको मूर्ति सरकार विभिन्न संस्था तथा सम्पदा अभियन्ताको सहकार्यमा नेपाल ल्याइएको हो। शान्त र सौम्य भाव झल्किने मूर्ति 13 शताब्दीमा निर्माण भएको पुरातात्विक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण एवं तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमूना मानिन्छ। अन्तर्राष्ट्रिय कानून अनुसार कुनै पनि देशको सांस्कृतिक सम्पदा अन्य देशमा पुगेको अवस्थामा आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा कालीकोट र दैलेक जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, ट्राफिक कार्यवाहीबाट 2 दिनमा झण्डै 42 लाख रूपियाँ राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अबको 3-4 दिनभित्र मनसून देशभर फैलिने सम्भावना, लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी कायमै, अर्घखाँचीमा 4 प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कालीकोट र दैलेख जिल्ला जोड्ने सड़क स्तरोन्नति गर्न दुई जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। दुई जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुंगेश्वर, दुल्लु, डाँडी माडी हुँदै कालीकोटको ब्याउली पानतडी सड़कको स्तरोन्नतिका लागि दुई जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता र सरकारवालाले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न बैठकमा सड़क पूर्वाधार विकासका लागि दुई जिल्लाबीच सहकार्य गर्ने सहमति भएको हो। सड़कले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छोटो, सुरक्षित र सहज हुने राष्ट्रिय समाचार समितिले जनाएको छ। ट्राफिक कार्यवाहीबाट दुई दिनमा झण्डै 42 लाख रूपियाँ राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेको 24 घण्टामा 2102 जना चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 21,10,000 रूपियाँ भन्दा धेरै राजस्व राज्य कोषमा दाखिला भएको हो। त्यस्तै त्यसअघि एकै दिन 20,79,000 र जरिवाना संकलन भएको थियो, जसमा 2,438 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका थिए। लेन अनुशासन पालना नगर्ने, जाँड रक्सी खाएर गाड़ी चलाउने, लागू पदार्थ सेवन गरी चलाउने, नियम विपरीत राइड शेयरिङ गर्ने, संकेत बत्ती उल्लंघन गर्ने, तीव्र गतिमा गाड़ी चलाउने लगायतलाई कार्यवाही गरिएको छ। अब विदेशको खबर। दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी किम केन हीलाई भ्रष्टाचार र पदको दुरूपयोग गरेको अभियोगमा 7 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले हिजो गरेको फैसलामा किमले विलासी वस्तुहरू पदीय प्रभावको आधारमा निसंकोच ग्रहण गरेको उल्लेख छ। पूर्व राष्ट्रपतिको परिवार संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि गठित स्वतन्त्र काउन्सिल मिन जुङकी टोलीले सरकारी पदहरूको किनबेच गरी महँगा गहन र विलासी सामग्री लिएको भन्दै किमका लागि 7.5 वर्षको जेल सजाय माग गरेको थियो। अदालतको फैसला अनुसार किमले सन् 2022 मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका ज्वाईलाई सरकारी पदमा नियुक्ति दिलाए बापत घाँटीको हार, ब्रोच र टप अर्थात कानमा लगाउने गहना उपहार स्वरूप लिएकी थिइन्। त्यसै गरी सन् 2022 अप्रेलमा राष्ट्रिय शिक्षा आयोगका पूर्व प्रमुखबाट नियुक्ति प्रक्रियामा सहयोग गर्ने शर्तमा सुनको कछुवा र त्यही वर्षको सेप्टेम्बरमा एक रोबोट डग व्यवसायीबाट व्यावसायिक लाभ दिलाए पद घड़ी लिएको अभियोग पुष्टि भएको छ। अन्य अभियोगहरू पनि छन्। सन् 2025 अगस्तमा हिरासतमा लिएकी किम दक्षिण कोरियाको इतिहासमा हिरासतमा राखेर मुद्दा चलाएकी पहिलो पूर्व प्रथम महिला हुन्। यसअघि गएको अप्रेलमा सोल उच्च अदालतले तल्लो अदालतको 20 महिनाको जेल सजायलाई उल्ट्याउँदै शेयर मूल्य हेरफेर र भ्रष्टाचारको मुद्दामा उनको सजाय 4 वर्ष पुर्याएको थियो। यसबाहेक सन् 2023 पार्टी महाधिवेशनको क्रममा एक विशिष्ट उम्मेद्वारलाई जिताउन युनिफिकेशन चर्चका सदस्यहरूलाई सत्तारूढ़ पीपल्स पावर पार्टीमा आबद्ध गराउन दवाब दिएको अभियोगमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ। किमको प्रतिरक्षा टोलीले जिल्ला अदालतको पछिल्लो फैसला विरूद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा बेल्जियम समूह जीको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। यो समूहका इरान र इजिप्टले बराबरी खेलेका छन् अनि न्यूजील्याण्ड बाहिरिएको छ। आज बिहान भएको खेलमा बेल्जियमले न्यूजील्याण्डलाई 5-1 गोलको फराकिलो अन्तरले हरायो। उस्का ट्रोसार्टले 2 तथा केविन डे ब्रुएना, रोमेरो लुकालु र एलेक्सिस सेलेमेकर्सले 1-1 गोल गरे। न्यूजील्याण्डका एलिजाह जस्टले 1 गोल फर्काए। समूह जीकै अर्को खेलमा इजिप्ट र इरानले 1-1 गोलको बराबरी खेले। इरान पेनाल्टीमा चुक्यो भने इन्जुरी समयमा भएको गोल अफसाइड भयो। इजिप्टका मुहम्मद साबेरले खेलको 5 मिनटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए, तर 14 मिनटमा रमिन रजाइनले गोल फर्काए। त्यसपछि थप गोल हुन सकेन। समूह जीमा 5 अंकसहित बेल्जियम शीर्ष र समान 5 अंक रहेको इजिप्ट दोस्रो स्थानमा छ। इरान 3 अंकसहित तालिकामा तेस्रो हुँदा नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ। विश्वकप फुटबलमा आज राति र भोलि बिहान गरी 6 खेल हुँदैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अबको तीन चार दिन भित्र मनसून देशभर फैलिने सम्भावना लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी कायमै अर्घाखाँचीमा चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन संरक्षण प्रयासबाट गिद्धको संख्या र प्रजनन सफलता बढाउन महत्वपूर्ण भूमिका अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनर्स्थापना तेह्रौं शताब्दीको मूर्ति तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमूना दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनकी पत्नी किमलाई 7 वर्षको जेल सजाय अदालतको पछिल्लो फैसला विरूद्ध पुनरावेदन गर्ने किमको प्रतिरक्षा टोलीको तयारी र विश्वकप फुटबलमा बेल्जियम समूह विजेता इरान र इजिप्टले बराबरी खेले न्यूजील्याण्ड बाहिरियो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 83 5 22 253 र मोबाइल नम्बर 98 85 56 455।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। गर्ने भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
6: लकिपिराग फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।
3: सार्वजनिक सेवा लिँदा ध्यान दिउँ, आफूले लिने सेवाका सम्बन्धमा जानकारी राखौं, आवश्यक कागजात प्रक्रिया पूरा गरौं, नागरिक बडापत्रका बारेमा जानकारी राखौं, आधिकारिक सेवा प्रदायकबाट मात्र सेवा लिऊ, सेवा प्राप्त गर्दा बिचौलियाको प्रयोग नगरौं, सकेसम्म अनलाइनबाटै सेवा लिने र दिने गरौं, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिऊं, सेवा प्रवाहमा समस्या देखिए सम्बन्धित निकायमा सम्पर्क गरौं, अनियमितता र भ्रष्टाचार विरूद्ध उजुरी गरौं,
7: सार्वजनिक सेवालाई सरल, सहज र पारदर्शी बनाऊ। कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
2: पुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
7: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-3636 र 98-488-966।
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रिभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस शिरीष एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, श्री श्री एग्रोभेट है, श्री श्री एग्रोभेट।
4: रेडियो भेरी एफएम

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230। र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर
1: यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

0: छौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
0: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: एसई सक्यो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: सबैको मन सुने
4: रेडियो भेरी FM।

0: Extreme energy drink.
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 4 80 44 6 31।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिनेशले बाइजना भया
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
1: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97 4 80 36 175 र 98 4 80 39 5 76
7: रेडियो भेरी एफएम
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as VST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
3: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0001-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
4: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385-20-307।
5: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515।
4: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik bisheshta harule tapai ko man jitcha barambar.
2: Aba sunnuhos Sri Steve's Radio Katha Bhag 2. सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: सबैको मन सुने
4: रेडियो भेरी एफएम।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
1: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-91-960 98-481-19336 र 98-488-9066।
0: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ। शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।
4: रेडियो भेरी एफएम।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
1: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, हामी गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो
5: लटिपिराख। फोन नम्बर 98-20-29 93 48 98 20 29 93 48.
6: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: सूचना।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083521250, 083523755, मोबाइल नम्बर 98480502727।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584719 र 98581715।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सूचना
2: सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन HA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054769।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
5: रेडियो भेरी FM 98.6 x 2.7 MHz।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 2 बजेको छ।
7: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री यत्रु भेटमा गएर आएँ के। यो देखेनौ यत्रु सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखबित्त?
7: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
8: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
9: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
11: रेडियो भेरी FM।

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307। सम्पर्क मोबाइल नम्बर 98580-50-632, 98580-53-515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सोसरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: स्टैंडर्ड डिस्प्ले एआई पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विधेयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
5: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
6: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
5: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
6: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
7: एसई सकियो, अब रमाइलो सुरु भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
10: सबैको मन सुने
9: रेडियो भेरी FM।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56 छ।

0: Patagonia Extreme Energy Drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 9840044631.
4: रेडियो भेरी एफएम.
3: खडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 3 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
3: नटिपिराख, फोन नम्बर 9820293948, 9820293948।
4: तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हप्तामा 2 दिन विदाले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनमा समस्या। अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती। 5 वर्षमा आएका मुद्दा शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध। बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया शुरू। काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अपनाउन आह्वान। आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना। अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय हुने। अमेरिका इरान तनावले मध्य पूर्व युद्ध विराम चुनौती। अनुमति नलिए हर्मुज जलमार्गबाट आवाजावत नगर्ने इरानको चेतावनी। र विश्वकप फुटबलमा भोलि बिहान 6 वटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले कार्यदिन हप्तामा 5 दिन मात्र हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। थुनुवा मुद्दा, सार्वजनिक सरकारको विवाद र माना चामल जस्ता शीघ्र किनारा लगाउनु पर्ने मुद्दाहरूमा कार्यबोझ बढ़ेको उहाँको भनाई छ। छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने जस्तो चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गर्दै उहाँले पुराना र प्राथमिकता प्राप्त मुद्दाहरू समयभित्र टुंग्याउन अदालत प्रतिबद्ध रहेको पनि बताउनुभयो। यस्तै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अनियन्त्रित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौती बनेको बताउनु भएको छ। परम्परागत संचार माध्यमसँग सम्बन्ध सहज रहे पनि नियमन बाहिरका सामाजिक सञ्जालले समस्या निम्त्याएको उहाँको भनाई छ। यो चुनौतीलाई केवल न्यायपालिकाको मात्र नभई विधिको शासन, न्यायिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकै साझा समस्याको रूपमा बुझ्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। साथै एआईद्वारा सृजित नक्कली आवाज र सामग्रीले न्यायिक प्रक्रियामा असर पार्न सक्ने भन्दै संचारकर्मीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। यसै न्यायाधीश महेश शर्मा पौडेलले 5 वर्षमा आएका मुद्दाहरू शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनले अवरोध पुर्याएको बताउनुभयो। गएको वर्ष 8 वर्ष पुराना मुद्दाहरू फर्चोट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 वर्षमा आएका मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको बताउनुभयो। तर भदौ 23 र 24 गतेको घटना र त्यसपछिको असहज परिस्थिति कारण लक्ष्य प्राप्तिमा बाधा परेको उहाँको भनाइ छ। बर्ड फ्लूको संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम शुरू गरेको छ। 11 वटा जिल्लाको 82 ठाउँमा संक्रमण पुष्टि भइसकेकोमा फैलने क्रम तीव्र बनेपछि संक्रमित भाइरसका आनुवंशिक परिवर्तन भए नभएको थाहा पाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा जीन विश्लेषण शुरू गरेको पशु सेवा विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा देखिएको भाइरसको नमूनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ। यसबाट भाइरस कस्तो किसिमको र कहाँबाट आएको हो भन्ने पत्ता लगाउन सकिन्छ। नयाँ भेरिएन्ट भएमा थप संक्रामक हुन सक्ने भएकाले खोप र उपचार विधिमा पनि सुधार गर्न आवश्यक पर्छ। काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढ़ाएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। विभागले पंक्षीपालक किसानलाई फार्ममा जैविक सुरक्षाको मापदण्ड कड़ाईका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पंक्षीसँग घरपालुवा पंक्षीको सम्पर्क हुन नदिन आग्रह गरेको छ। साथै पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा भेटनरी प्रमाणपत्र अनिवार्य लिन, नियमित खोप लगाउन तथा फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। यसपालि देशमा मनसून भित्रेको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको राम्रो सम्भावना रहेको मौसमविदले बताएका छन्। पर्यावरण तथा मौसम विज्ञ जलवायु उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना छ। उहाँका अनुसार पश्चिम र सुदूरपश्चिममा भने बिहिबार वर्षा हुनेछ। धान रोपाईका लागि आकाशीय पानीको भर पर्ने, हल्का लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रबार उपयुक्त हुने मौसमविदको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने आउँदो मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। पूर्वी पहाड़ तथा मध्य पहाड़का केही ठाउँहरूमा आज भोलि पनि वर्षाको सम्भावना छ। अर्को हप्ता अर्थात असार 22 गतेदेखि 29 गतेसम्मको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच अबको 3-4 दिनभित्र मनसून देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून उपचार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा छ दिन ढिला गरी गएको असार पाँच गते पूर्वमा प्रवेश गरेको मनसून असार आठ गतेदेखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको छ, तर मनसून कमजोर अवस्थामै छ। अमेरिकी वित्तीय संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने अभियान थालेको छ। बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल र हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेलको नेतृत्वमा एउटा टोलीले काठमाण्डुमा नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, निजी लगानीकर्ता, जल विद्युत विकासकर्ता तथा फिन्टेक उद्यमीहरूसँग छलफल गरेर अभियान थालेको हो। छलफलमा क्रस रिभर बैंकले वित्तीय पूर्वाधार विकास र पूँजी परिचालनमा दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको जनाएको छ। छलफलमा सहभागीहरूले नेपालसँग 23 अर्ब अमेरिकी डलरको विदेशी मुद्रा संचित र 13 अर्ब डलर भन्दा बढ़ी संस्थागत पूँजी भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मुद्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। आज सूक्ष्म साना तथा मझौला उद्यम दिवस, हरेक वर्ष जून 27 तारीकमा मनाउने यो दिवस यस वर्ष नवपरिवर्तन र दिगो औद्योगिक विकास मार्फत सूक्ष्म साना तथा मझौला उद्यमलाई सशक्त बनाऊ भन्ने नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले 2017 हरेक वर्ष यो दिवस मनाउँदै आएको छ। राष्ट्रसंघका अनुसार विश्वका 90% भन्दा बढ़ी व्यवसाय यिनै उद्यम हुन् जसले विश्वव्यापी रोजगारीको 60-70% र कुल गृहस्थ उत्पादनमा झण्डै 50% योगदान पुर्याउँछन्। महिला, युवा र गरीब समुदायका लागि यी उद्यम आय आर्जनको प्रमुख आधार बनेका छन्। तर वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार र डिजिटल नियामकीय प्रक्रियाले यी उद्यमलाई अझै चुनौतीमा राखेको छ। राष्ट्रसंघले डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित नवप्रवर्तनलाई यी उद्यमका लागि नयाँ अवसरका रूपमा देखेको छ। विदेशको खबर, अमेरिकाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देश बीच पुनः सैन्य तनाव चर्किएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाड़ी क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ। इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्डले इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरेको पुष्टि गर्दै त्यसलाई स्ट्रेट अफ हर्मुज हुँदै आवाजात गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध विराम सम्झौता विपरीतको कदम भएको बताउनु भएको छ। यसैबीच इरानले स्ट्रेट अफ हर्मुज मार्फत आवाजात गर्ने जहाजलाई अनुमति नलिई यात्रा नगर्न चेतावनी दिएको छ। यद्यपि जलमार्गबाट जहाजहरूको आवाजात भने चलिरहेको जनाइएको छ, तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भने गिरावट आएको छ। अब खेल खबर। विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदैछन्। बिहान 3:15 न्यूजर्सी रंगशालामा समूह एलका पानामा र इंग्ल्याण्ड खेल्नेछन्। बिहान 3:15 नै फिलाडेल्फिया रंगशालामा क्रोएसिया र घाना खेल्दैछन्। यस्तै भोलि बिहान 5:15 समूह केका कोलम्बिया र पोर्चुगल मियामी रंगशालामा खेल्नेछन् भने एटलान्टा रंगशालामा डीआर कंगो र उज्बेकिस्तान खेल्दैछन्। यस्तै भोलि बिहान 8:00 समूह जेका अल्जेरिया र अस्ट्रेलिया क्यान्सास सिटी रंगशालामा र त्यही समयमा अर्लिङटन रंगशालामा जोर्डन र अर्जेन्टिना खेल्दैछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। भोलि बिहान खेल्ने टोलीमध्ये कोलम्बिया, पोर्चुगल र अर्जेन्टिना पहिले नै उत्कृष्ट 32 अर्थात नकआउट चरणमा पुगिसकेका छन्। इंग्ल्याण्ड र घाना नकआउट चरणमा पुग्ने लगभग निश्चित छ। अस्ट्रेलिया र अल्जेरियाले जित्नुपर्छ वा खेल ड्र हुनुपर्छ। क्रोएसिया नकआउट चरणमा पुग्न भोलिको खेल जित्नैपर्छ। डीआर कंगो, उज्बेकिस्तान, पानामा र जोर्डन नकआउट चरणको होडबाट बाहिरिसकेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हप्तामा 2 दिनले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनमा समस्या, अव्यवस्थित सामाजिक सञ्जाल, न्यायपालिकाका लागि मुख्य चुनौती, 5 नआएका मुद्दा शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध, बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया शुरू, काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अपनाउन आह्वान, आउँदो बुधबारदेखि देशभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय हुने, अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराम चुनौतीमा अनुमति नलिए हर्मुज जलमार्गबाट आवाजावत नगर्ने इरानको चेतावनी, र विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदै।
5: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
5: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 साउन 19 प्रवेश परीक्षा सञ्चालन 23 शनिबार बिहान 8:00 प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5/01 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
6: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
7: सम्पर्क मोबाइल नम्बर 98580506632 98580553515।
6: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्। तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
9: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंक को शाखामा गई आजै एसआईपी शुरू गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
11: सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्र नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी एफएम

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-714, मोबाइल 98-585-91-960, 98-481-19336 र 98-488-9066।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन

0: खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ। साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586 56455।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 4 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा दैलेखका कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय, छिन्छिमा बिजुली बत्ती जाने समस्याले सुर्खेत सहित प्रणालीका उपभोक्तालाई शास्ति, 132 केबीमा समस्या नभएको आयोजना प्रमुखको दावी, र फिफा विश्वकप फुटबलमा सम्म जीवाट इजिप्ट र बेल्जियम नकआउट चरणमा प्रवेश, नवप्रवेशी केप भर्डे अपराजित रहँदै अन्तिम 32 पुग्यो। दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्न दुई जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। दुई जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुंगेश्वर दुल्लु डाँडी माथि हुँदै कालीकोटको ब्याउली पान्तडी सड़कको स्तर उन्नतिका लागि दुई जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, प्रतिनिधि सभाका सांसद र सरोकारवालाहरूले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिका संयुक्त आयोजनामा माथिल्लो डुंगुसरमा सम्पन्न बैठकले सड़क पूर्वाधार विकासका लागि दुई जिल्लाबीच सहकार्य गर्ने सहमति गरिएको हो। कालीकोटको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीतिक सड़कलाई छिटोभन्दा छिटो स्तर उन्नति गर्ने सहमति भएको बताउनुभयो। यस्तै प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय पनि भएको उहाँको भनाइ छ। सड़कले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छोटो र सुरक्षित तथा सहज हुने भएको छ। प्राविधिक जटिलता र बजेट व्यवस्थापनका

सड़क डिभिजन र प्रदेश सरकारसँग संयुक्त रूपमा पहल गर्ने निर्णय भएको छ। यो मार्ग बनेमा कालीकोट र दैलेखवासीका लागि कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल पुग्ने र सुर्खेत नेपालगंजको यात्रा सहज हुने भएको छ। कोहलपुर सुर्खेत 132 केवी विद्युत प्रसारण लाइन सञ्चालनमा आएपछि निकै हौसिएका सुर्खेत सहित कर्णालीका उपभोक्ताले फेरि निराश बनेका छन्। ओखरमाउलो गर्मीले सताएको बेला छिनछिनमा बिजुली बत्ती जाने समस्याले उनीहरूलाई शास्ति बनाएको छ। टाढो सेकिने गरी महसुल लिने तर सेवा चाहिँ नदिने भन्दै उनीहरूले सामाजिक सञ्जाल मार्फत उपभोक्ताले कहिलेसम्म यो शास्ति भोग्ने भन्दै प्रश्न समेत गर्ने गरेका छन्। अहिले पनि छिनछिनमा बत्ती जाने, पंखा राम्रोसँग नघुम्ने, फ्रिज मोटर राम्रोसँग नचल्ने जस्ता समस्या कायम रहेको भन्दै उनीहरूले यस्ता समस्या तत्काल समाधान गर्न माग गरेका छन्। यता कोहलपुर सुर्खेत 132 केवी विद्युत प्रसारण आयोजनाका प्रमुख रवि चौधरीले 132 केवी विद्युत प्रसारण लाइनमा सञ्चालन नभएको भन्दै समस्या समाधान गर्नका लागि सुर्खेत वितरण केन्द्रले काम गरिरहेको बताउनु भएको छ। बाजुरा र हुम्ला जिल्लाको स्थानीय बीच लामपाटा च्याचौ र रानी खर्कको सीमा विवादलाई लिएर हुम्लाका स्थानीयमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने पाँचजना विरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख हुम्लाका मुद्दा दर्ता भए लगत्तै जिल्ला प्रशासन कार्यालय हुम्लाले घटनाका आरोपीहरूलाई पक्राउ पुर्जी जारी गरेको छ। कवाडीमा गाडीमा यात्रा गरी हुम्लातर्फ जाँदै गरेका यात्रीलाई कुटपिट तथा अभद्र व्यवहार गर्ने बाजुराको पाँचजना स्थानीय विरूद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जंगबहादुर सिंहले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाएको उहाँको भनाई छ। अभद्र व्यवहार मुद्दाका आरोपीहरूमा बाजुराको हिमाली गाउँपालिका पाँचका 45 वर्षीय नर गुरूङ, त्यही वडाका 35 वर्षीय विनोद बुढा, 35 वर्षीय दलबहादुर मल्ल, 45 वर्षीय चीन बहादुर मल्ल र 45 वर्षीय नरबहादुर गुरूङ रहनु भएको छ। उहाँहरूले गत जेठ 7 गते बाजुराको धुलाचौर बन्द भइरहेका बेला स्थानीय प्रशासनको प्रयासमा बन्द खुलाएर सवारी साधन सञ्चालनमा भएपछि दुई जिल्लाको सिमाना कवाडीमा हुम्लाका यात्रुलाई कुटपिट गर्ने, लखट्ने र अपशब्द बोल्ने कार्य गर्नुभएको थियो। घटनाबाट पीड़ित तीनजनाले प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउनु भएको थियो। अबको तीन चार दिनभित्र मनसून देशैभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने जनाएको छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 गते गण्डकी र लुम्बिनी प्रदेशसम्म प्रवेश गरेको छ। अहिले मनसून कमजोर अवस्थामै रहेको छ। देशका बाँकी भागमा अहिले पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने पानी पर्न नसक्दा लुम्बिनी सहित पश्चिम तराईको क्षेत्रमा गर्मी भने बढ़ेको छ। आज लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै ठाउँमा तातो हावाको लहर सम्भावना रहेको महाशाखाले जनाएको छ। र फिफा विश्वकप फुटबलमा समूह जीबाट बेल्जियम र इजिप्ट नकआउट चरणमा प्रवेश गरिसकेका छन्। क्यानाडाको बिहान कुभरमा भएको खेलमा बेल्जियमले न्यूजील्याण्डले 5-1 गोल अन्तरले हराउँदै नकआउटमा पुगेका हुन्। जीसँगै 5 अङ्क जोडेको बेल्जियमले समान अङ्क रहेको इजिप्टलाई गोल अन्तरले पछि पार्दै समूह विजेता बनेको छ। यस्तै अमेरिकाको सिएटल्स रंगशालमा इजिप्टले इरानसँग 1-1 बराबरी खेल्दै अङ्क बाँडेपछि नकआउट चरणमा प्रवेश ठाउँ पक्का गरेको छ। इजिप्टको 5 अङ्क भएको छ भने 3 अङ्कसहित इरान तेस्रो हुँदा 1 अङ्क मात्र जोडेको न्यूजील्याण्ड भने बाहिरिएको छ। हवस् त, दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। बेलुकी 5 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलो रावत विदा हुन्छु। नमस्कार।

0: me a
1: extreme energy drink.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशले यी भाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाथखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145804031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार सनसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ
8: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने डिम्बाशयको सिस्ट बाँझोपन समस्या पाठेघर झर्ने पिसाब चुहिने पाठेघरको क्यान्सर उपचार महिनावारी अनियमितता गर्भावस्थाको जटिलता सुरक्षित सामान्य प्रसूति तथा सिजरियन गर्भपतन सेवा एन्डोमेट्रियोसिस बच्चा नबस्ने समस्या डिम्बाशय ट्युमर गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ
5: सफा वातावरण अत्याधुनिक उपकरण अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित महिलाको स्वास्थ्य परिवारको भविष्य स्वस्थ रहनुहोस् समयमै जाँच गराउनुहोस् स्थान चारबाइनी रोड नेपालगंज सम्पर्क मोबाइल नम्बर 98455368894
9: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9966।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
5: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: रेडियो भेरी एफएम

0: तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: लटिपिराग फोन नम्बर 9820293948 9820293948।
3: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 9858-20935, 9862-29133 र 9855-55606।
4: रेडियो भेरी एफएम

0: प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय वीरेन्द्रनगर सुर्खेत।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
3: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिनँ क्या।
4: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाया आरोग्यमा जानु पड्डो छ त।
5: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848039576।
0: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ, अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 9858-51960 र 9768-84-566।
2: मानसिक समस्याबाट बच्ने उपायहरू
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
2: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सूचना विद्यानगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेसरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा तीन वर्षको एक पटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
9: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।
10: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार वा जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्नो छोराछोरीको व्यवहार ख्याल गरौं। बालबालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित संवाद गर्ने गरौं।

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बेलुकी 5 बजेको भेरी हाइलाइट्सबाट जिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय, छिमछिममा बिजुली बत्ती जाने समस्याले सुर्खेत सहित कर्णालीका उपभोक्तालाई शास्ति, 132 का बीमा समस्या नभएको आयोजना प्रमुखको दावी, र फिफा विश्वकप फुटबलमा सम्मतिबाट इजिप्ट र बेल्जियम नकआउट चरणमा प्रवेश। दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्न दुई जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। दुई जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो ढुङ्गेश्वर दुल्लु डाँडीमाडी हुँदै कालीकोटको ब्याउली पानतडी सड़कको स्तर उन्नतिका लागि दुई जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, प्रतिनिधि सभाका सांसद र सरोकारवालाहरूले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा माथिल्लो डुंगुसरमा सम्पन्न बैठकले सड़क पूर्वाधार विकासका लागि दुई जिल्ला बीच सहकार्य गर्ने सहमति गरेको हो। कालीकोटको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीतिक सड़कलाई छिटोभन्दा छिटो स्तर उन्नति गर्ने सहमति भएको बताउनुभयो। यसलाई प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय भएको उहाँको भनाइ छ। यसले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छोटो र सुरक्षित तथा सहज हुने भएको छ। कोहलपुर सुर्खेत 132 केभी विद्युत प्रसारण लाइन सञ्चालनमा आएपछि निकै हौसेका सुर्खेत सहित कर्णालीका उपभोक्ता फेरि निराश बनेका छन्। ओखरमाउलो गर्मीले सताएका बेला छिनछिनमा बिजुली बत्ती जाने समस्याले उनीहरूलाई झरै चिढाएको छ। ढाड सेकिने गरी महसुल दिने तर सेवा चाहिँ नदिने भन्दै उनीहरूले सामाजिक सञ्जाल मार्फत उपभोक्ताले कहिलेसम्म यो शास्ति भोग्ने भन्दै प्रश्न समेत गरेका छन्। अहिले पनि छिनछिनमा बत्ती जाने र पंखा राम्रोसँग नघुम्ने, फ्रिज मोटर राम्रोसँग नचल्ने जस्ता समस्या कायम रहेको भन्दै उनीहरूले यस्ता समस्या तत्काल समाधान गर्न माग गरेका छन्। यता कोहलपुर सुर्खेत 132 केभी विद्युत प्रसारण लाइन आयोजनाका प्रमुख रवि चौधरीले 132 केभी विद्युत प्रसारण लाइनमा सञ्चालन नभएको भन्दै समस्या समाधान गर्नका लागि सुर्खेत वितरण केन्द्रले काम गरिरहेको बताउनु भएको छ। अबको 3-4 दिनभित्र मनसून देशैभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना रहेको जनाएको छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म प्रवेश गरेको छ। अहिले मनसून कमजोर अवस्थामै रहेको छ। देशका बाँकी ठाउँमा अहिले पनि पश्चिमी वायु र स्थानीय को आंशिक प्रभाव रहेको छ भने पानी पर्न नसक्दा लुम्बिनी सहितका पश्चिमको तराई क्षेत्रको जनजीवन पनि प्रभावित बनेको छ। र फिफा विश्वकप फुटबल महासम्म जीबाट बेल्जियम र इजिप्ट नकआउट चरणमा प्रवेश गरेका छन्। क्यानाडाको भ्यानकुभरमा भएको खेलमा बेल्जियमले न्यूजील्याण्डलाई 5-1 गोल अन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन्। जीसँगै 5 अङ्क जोडेको बेल्जियमले समान अङ्क रहेको इजिप्टलाई गोल अन्तरले पछि पार्दै समवेक्षता बनेको छ। यस्तै अमेरिकाको सिएटल रंगशालमा इजिप्टले इरानसँग 1-1 बराबरी खेल्दै अङ्क बाँडेपछि नकआउट चरणमा ठाउँ पक्का गरेको छ। इजिप्टको 5 अङ्क भएको छ भने 3 अङ्कसहित तेस्रो भएको इरान 1 अङ्क मात्र जोडेको न्यूजील्याण्ड भने बाहिरिएको छ। स्पेनले उरुग्वेलाई 1 गोलले पराजित गर्दै विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। अर्को खेलमा केप भर्डे र साउदी अरबले गोल बराबरी खेलेपछि केप भर्डे विश्वकप फुटबलको डेब्यूमै समूह चरणमा अपराजित रहेर अन्तिम 32मा प्रवेश गरेको छ। अवस्था बेलुकी 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।
1: भर्ना खुल्यो
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अप्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
2: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, भाटभटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।

0: Mania.
1: Extreme energy drink.
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5801 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
4: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515।
3: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
8: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा
9: BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
8: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-966।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
6: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
6: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
1: द्वितीय व्यापार ई कमर्समा ध्यान दिनुपर्ने कुराहरू। विश्वसनीय वेबसाइट वा मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गरौ। व्यक्तिगत जानकारी जस्तै ओपिटी, पासपोर्ट, बैंक विवरण कसैसँग पनि साझा नगरौ। सुरक्षित डिजिटल वालेट प्रयोग गरौ। सामान खरिद गर्नु अघि राम्रोसँग विवरण पढेर मात्र खरिद गरौ। खरिद गरेको सामग्री बिग्रिएको वा गलत आयो भने फिर्ता गर्न मिल्छ मिल्दैन त्यसको बारेमा जानकारी राखौ। फेसबुक लगायत अन्य संचार माध्यममा देखिएको विज्ञापन लिंक खोल्नु अघि सावधानी अपनाउने गरौं। ठगीको मनसायले गरिने अत्याधिक सस्तो

0: सामग्री प्रति सचेत रहौ। आफूले प्रयोग गरिरहेको वस्तु वा सेवा प्रदान गर्ने फर्म कानूनी रूपमा दर्ता भए नभएको यकिन गरौ। खरिद गरेका सामग्रीको बिल सुरक्षित राखौ।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत।
2: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-9556 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
3: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
4: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12 देखि 16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
5: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
3: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 0383522360।
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385212050, 0385232355, मोबाइल नम्बर 9840502727।
8: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: हप्तामा दुई दिन विदाले सर्वोच्चको मुद्दा व्यवस्थापनमा समस्या, नवयुवा आन्दोलन लक्ष्यमा बाधक, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती।
0: चालू आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा पुँजीगत खर्च 35% भन्दा पनि कम, लक्ष्यको 76% राजस्व संकलन।
1: प्रविधिको तीव्र विकाससँगै मौलिक लोक दोहोरी संकटमा, संरक्षणका लागि सही पुस्तान्तरण आवश्यक।
2: हरेक अभिभावक हाम्रो संस्कृति, हाम्रो मौलिकपन, हाम्रो नेपाली पहिचान भनेको यसमा छ, हामीले यसलाई छोड्यौं भने हाम्रो अस्तित्व रहन्न भनेर त्यो नबजागर प्रवाह गर्नु नै आधारभूत शर्त जस्तो लाग्छ।
0: इरान र अमेरिका फेरि एक अर्कामाथि आक्रमणमा, सम्झौता उल्लंघन बारे अर्को पक्षमाथि आरोप।
1: र विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै।
3: सुन त, मेरो कपड़ा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इण्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-33-4-93-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले कार्यदिन हप्तामा 5 दिन मात्र हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। थुनुवा मुद्दा, सार्वजनिक सरोकारका विवाद र माना चामल जस्ता शीघ्र किनारा लगाउनु पर्ने मुद्दाहरूमा कार्यबोझ बढ़ेको उहाँको भनाइ छ। छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने जस्तो चुनौतीपूर्ण स्थिति आएको टिप्पणी गर्दै उहाँले पुराना र प्राथमिकता प्राप्त मुद्दाहरू समयभित्रै टुंग्याउन प्रतिबद्ध रहेको पनि बताउनुभयो। यस्तै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अनियन्त्रित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौती रहेको बताउनु भएको छ। परम्परागत संचार माध्यमसँग सम्बन्ध सहज रहे पनि नियमन बाहिरका सामाजिक सञ्जालले समस्या निम्त्याएको उहाँको भनाइ छ। यो चुनौतीलाई केवल न्यायपालिकाको मात्र नभई विधिको शासन, न्यायिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकै साझा समस्याको रूपमा बुझ्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। साथै एआईद्वारा सृजित नक्कली आवाज र सामग्रीले न्यायिक प्रक्रियामा असर पार्न सक्ने भन्दै संचारकर्मीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। यस्तै न्यायाधीश महेश शर्मा पौडेलले 5 वर्ष नआएका मुद्दाहरू शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनले अवरोध पुर्याएको बताउनुभयो। गएको वर्ष 8 वर्ष पुराना मुद्दाहरू फर्स्युट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 वर्ष नआएका मुद्दा शून्यमा झाडे लक्ष्य लिएको थियो, तर भदौ 23 र 24 गतेका घटना र त्यसपछिको असहज परिस्थितिका कारण लक्ष्य प्राप्तिमा बाधा परेको उहाँको भनाइ छ।
1: चालू आर्थिक वर्षको सरकारी बजेट खर्च गर्ने समय सीमा 12 दिन मात्रै बाँकी हुँदा संघीय सरकारले पूँजीगत बजेटको 35% पनि खर्च गर्न सकेको छैन। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान रहेको छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ। जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। तर महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारले हिजो बेलुकासम्ममा विकास निर्माणको काममा खर्च हुने पूँजीगत तर्फ 1,42,23,68,00,000 रूपियाँ मात्रै खर्च गरेको छ, जुन लक्ष्यको 34.87% हो। कर्मचारीको तलब भत्ता, कार्यालय सञ्चालन लगायतमा खर्च हुने चालूतर्फ 80.42% र ऋण तिर्ने लगायतमा खर्च हुने वित्तीय व्यवस्थापनतर्फ भने 83.41% खर्च भइसकेको छ। कुल सरकारी खर्चतर्फ भने 14,04,98,86,00,000 बराबर पुगेको छ। यो कुल लक्ष्यको 71.53% हो। सरकारले हिजो एकै दिन 5,36,82,00,000 खर्च गरेको थियो। यसैबीच चालू आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म 11,12,48,46,00,000 राजस्व संकलन भएको हो।
0: यसपालि देशमा मनसून भित्रीको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैसो ठाउँमा वर्षाको सम्भावना छ भने पश्चिम र सुदूरपश्चिममा बिहिबारदेखि राम्रो वर्षा हुनेछ। धान रोपाईका लागि आकाशे पानीको भर पर्नेहरूका लागि आउँदो शुक्रबार उपयुक्त हुने उहाँको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। अर्को हप्ता अर्थात असार 22-29 गतिको बीचमा देशभर नै ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी असार 5 गते पूर्वमा प्रवेश गरेको मनसून असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिएको छ। तर मनसून अझै कमजोर अवस्थामै रहेकाले वर्षा नहुँदा पश्चिम तराईमा चर्को गर्मी कायमै छ। पछिल्लो 6 घण्टामा गण्डकी र बागमती प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका 1-2 ठाउँमा मात्रै पानी परेको छ।
1: नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हिरादेवी निरौलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेका सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 2081-82 28,678 पुगेको छ। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000सम्मको सहायता उपलब्ध गराउँदै आएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण साहीका अनुसार अत्याधिक जाड रक्सी, चुरोट बीडीको प्रयोग, फास्ट फूड तथा जंक फूडको बढ़दो प्रयोग, व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन्। उहाँले सन्तुलित खानपिन, नियमित व्यायाम र जाड रक्सी तथा चुरोट बीडीबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनुभयो। नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन र पेटको क्यान्सर सबैभन्दा बढ़ी देखिएका छन्। सरकारले किशोरीहरूलाई पाठेघरको मुख क्यान्सरको विरूद्ध एचपीभी खोप निशुल्क उपलब्ध गराउन थालेको छ।
0: यसैबीच काठमाण्डु महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताललाई 1,800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। अस्पतालमा रेबिज विरूद्धको खोप अभाव हुने सम्भावना बढ़ेपछि अस्पतालले महानगरसँग सहयोग मागेको थियो। महानगरका कार्यवाहक मेयर सुनिता डंगोल आज अस्पताल नै पुगेर खोप उपलब्ध गराउनु भएको हो। जनावरले टोकेपछि उपचारका लागि जाने मुख्य अस्पतालमै खोप अभाव हुँदा थप जोखिम उत्पन्न हुने भएकोले खोप उपलब्ध गराएको उहाँको भनाइ छ। अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाका अनुसार काठमाडौँ महानगरले प्रदान गरेको खोप झण्डै 9 दिनलाई पुग्छ।
1: बर्ड फ्लूको संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम शुरू गरेको छ। 11 जिल्लाको 82 ठाउँमा संक्रमण पुष्टि भइसकेकोमा फैलने क्रम तीव्र बनेपछि संक्रमित भाइरसमा आनुवंशिक परिवर्तन भए नभएको थाहा पाउन राष्ट्रिय जनसंख्या प्रयोगशालासँगको सहकार्यमा जीन विश्लेषण शुरू गरिएको पशु सेवा विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा देखिएको भाइरसको नमूनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ। यसबाट भाइरस कस्तो किसिमको र कहाँबाट आएको हो भनी पत्ता लगाइन्छ। काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढ़ाएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। विभागले पंक्षी पालन किसानलाई फार्ममा जैविक सुरक्षाको मापदण्ड कड़ाईका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पंक्षीसँग घर पालुवा पंक्षीको संक्रमण हुन नदिन आग्रह गरेको छ। साथै फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नार्नेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हप्तामा दुई दिन विदाले सर्वोच्चको मुद्दा व्यवस्थापनमा समस्या, नवयुवा आन्दोलन लक्ष्यमा बाधक, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती, चालू आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा पुँजीगत खर्च 35% पनि पुगेन, लक्ष्यको 76% राजस्व संकलन, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय रहने लगायतका खबर प्रस्तुत गरे।
1: अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा असार 22 गतेदेखि साउन 4 गतेसम्म रातको समय गाड़ी चलाउन नपाइने भएको छ। जिल्ला सुरक्षा समिति काभ्रेले सड़क स्तरोन्नति कार्यलाई तीव्रता दिन टिप्पर र ठूला मालवाहक ट्रकलाई पूर्णत प्रवेश निषेध गर्नुका साथै अरू गाड़ीलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म रोक लगाउने निर्णय गरेको हो। समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले यात्रु तथा मालवाहकलाई वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिश गरेको छ। तोकिएको समयमा एम्बुलेन्स सहित अत्यावश्यक सेवाका गाड़ीहरू भने चलाउन पाइनेछ।
0: यसैबीच हामीले भर्खरै प्राप्त खबर अनुसार प्युठानको स्वर्गद्वारी नगरपालिकाको उपमेयर चढ़ेको गाड़ी दुर्घटनामा परेको छ। 50 वर्षीय उपमेयर मीनराज राणा मगरले आफैले चलाएको गाड़ी झण्डै 300 मिटर तल पुगेर रूखमा अड्किएको अवस्थामा फेला परेको छ। अहिले गाड़ी सहित उहाँलाई निकाल्ने प्रयास भइरहेको छ। गाड़ीमा उहाँ एक्लै रहनु भएको प्रहरीले जनाएको छ।
1: मोरङ कारागारका कैदीबन्दीहरूबाट रकम वसुलेको अभियोगमा विराटनगरका अभिषेक गिरी पक्राउ परेपछि उनीसँग मिलेमतो गरेको आरोपमा चौकीदार राकेश यादव पनि अनुसन्धानमा तानिएका छन्। यादवलाई पक्राउ गर्न खोज्दा कैदीबन्दीहरूले कारागारभित्रै चर्को नाराबाजी र विरोध प्रदर्शन गरेपछि कारागार परिसरमा तनाव भएको छ। स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि प्रहरीले यादवलाई कारागारभित्रै राखेर बयान लिन थालेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहान गिरीको घरमा छापा मार्दा केही शंकास्पद तमसुक फेला पारेको छ। गिरीले कैदीबन्दीहरूको दैनिक तथा वार्षिक भत्ता र श्रम पारिश्रमिक आफ्ना सहयोगीहरूको बैंक खातामा ट्रान्सफर गर्न लगाउने गरेको प्रहरीको भनाइ छ। अहिले हिरासतमा रहेका गिरी बिरामी भएको निहुमा कोशी अस्पतालमा भर्ना भएका छनृ
0: सुरक्षित पुनर्स्थापना बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउने शुक्रबार 19 गतिसम्म होल्डिङ सेन्टर छाड्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित बनेका हुन्। आज उनीहरूले माइतीघरदेखि बबर महलसम्म प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ। होल्डिङ सेन्टरबाट हट्न पटक पटक दबाव दिँदा मानसिक तनाव बढ़ेको थापाथली सुकुमवासी बस्तीबाट हटाइएका दल बलबहादुर खातीले बताउनुभयो। यसै गरी सरकारका विभिन्न निकाय र प्रहरीहरूले 25,000 रूपियाँ बुझेर होल्डिङ सेन्टर छाड्न दबाव दिँदा कहाँ गएर बस्ने भन्ने चिन्ता बढ़ेको शंखमूलबाट हटाएका सुरेश राईले दुखेसो गर्नुभयो।
1: काठमाडौँको माइतीघर मण्डलमा दृष्टिविहीनहरूको आन्दोलन आज छैठौं दिनमा पनि जारी छ। आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन सड़कमा उत्रिएका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति ती कड़ा असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले सड़कमा व्यवसाय गर्न नदिएपछि आफूहरूको गाँस बाँस र कपासको व्यवस्थापन गर्न माग गर्नुपर्ने उनीहरूको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहेका दृष्टिविहीन रमेश प्रसाईले न्यायोचित आन्दोलनलाई सरकारले नजरअन्दाज गरेको भन्दै आपत्ति जनाउनुभयो। माग सम्बोधन नभएसम्म धरना जारी राख्ने उनीहरूको चेतावनी छ।
0: आज सूक्ष्म साना तथा मझौला उद्यम दिवस हरेक वर्ष जून 27 तारीकमा मनाउने यो दिवस यस वर्ष नवप्रवर्तन र दिगो औद्योगिक विकास मार्फत सूक्ष्म साना तथा मझौला उद्यमलाई सशक्त बनाऊ भन्ने नाराका साथ मनाइएको छ। संयुक्त राष्ट्रसंघले सन् 2017 हरेक वर्ष यो दिवस मनाउँदै आएको छ। राष्ट्रसंघका अनुसार विश्वका 90% भन्दा बढ़ी व्यवसाय यिनै उद्यम हुन् जसले विश्वव्यापी रोजगारीको 60-70% र कुल ग्राहस्त उत्पादनमा झण्डै 50% योगदान पुर्याउँछन्। महिला युवा र गरीब समुदायका लागि उद्यम आय आर्जनको प्रमुख आधार बनेका छन्। तर वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार र डिजिटल नियामकीय प्रक्रियाले यी उद्यमलाई अझै चुनौतीमा राखेको छ। राष्ट्रसंघले डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित नवप्रवर्तनलाई यी उद्यमका लागि नयाँ अवसरका रूपमा देखेको छ। यसका लागि सरकार, निजी क्षेत्र र विकास साझेदार बीच सहकार्य अपरिहार्य रहेको संयुक्त राष्ट्रसंघको भनाइ छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: भर्ना खुल्यो
10: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
10: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59960 र 97-678-84-566।
11: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
12: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
11: हाम्रा सेवाहरू
12: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्चा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
11: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44-631।
1: ले पश्चिमी एसियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा प्रत्याक्रमण गरिएको जनाएको छ। आफ्नो दक्षिणी तटमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा यो कदम चालिएको इरानको दावी छ। बहराइनले पनि इरान ले आफ्नो देशमा ड्रोन आक्रमण गरेको भन्दै कड़ा निन्दा गरेको छ। यसअघि हिजो अमेरिकाले इरानका मिसाइल तथा ड्रोन स्थलहरू र समुद्री क्षेत्रका राडार केन्द्रहरूमा आक्रमण गरेको थियो। बिहिबार हर्मुज जलमार्गमा एक कार्गो जहाजमाथि भएको आक्रमणको जवाफमा यो कार्यवाही गरेको अमेरिकाको दावी छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको आक्रमणलाई शान्ति सम्झौताको उल्लंघन भन्नुभएको छ। उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल मार्फत इरानलाई संवादमा आउन आग्रह गर्दै हिंसाको जवाफ हिंसाबाटै दिइने बताउनु भएको छ। तनाव बढ़ेपछि हर्मुजमा अलपत्र परेका जहाजहरूको उद्धारमा खटिएको अन्तर्राष्ट्रिय समुद्री संगठन आईएमओले उद्धार कार्य स्थगित गरेको छ। आईएमओका महासचिवका अनुसार अहिलेसम्म झण्डै 115 जहाज बाहिर निकालिएका छन् भने झण्डै 500 जहाज अझै हर्मुजमै अलपत्र छन्। अमेरिका र इरान बीच हर्मुज पूर्ण रूपमा खुला गर्ने र उच्च सम्बन्धित युरेनियम भण्डारणको भविष्यबारे वार्ता चलिरहेको छ। अन्तरिम सम्झौता अनुसार यी दुवै मुद्दा 60 दिनभित्र टुंग्याउनु पर्नेछ।
0: यसैबीच लेबनान, इजरायल र अमेरिकाले मध्यपूर्वमा शान्ति स्थापनाको मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकामा भएको पाँचौं चरणको वार्तापछि भएको यो सम्झौतामा लेबनानी सेनाले इजरायलले कब्जा गरेका क्षेत्रहरूको नियन्त्रण लिने र हिजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया अघि बढ़ाउने उल्लेख रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो सम्झौताले स्थायी शान्ति र सुरक्षाको ढाँचा निर्माण गर्न थालेको बताउनु भएको छ। साथै अमेरिकाले मानवीय सहायताका लागि 10 करोड़ डलर उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले हतियार नछोडेसम्म इजरायली सेना लेबनानबाट नफर्कने बताउनु भएको छ। हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलले बिना शर्त लेबनानी भूमि छाड्नुपर्ने माग गर्नुभएको छ। यस द्वन्द्वमा अहिलेसम्म 10 लाख भन्दा बढ़ी लेबनानी विस्थापित भएका छन् भने 4200 भन्दा बढ़ीको ज्यान गएको छ। विदेशकै अर्को खबरमा भेनेजुएलामा गएको बुधबार गएका 7.2 र 7.5 म्याग्नेच्युडका दुई विनाशकारी भूकम्पमा 920 जनाको ज्यान गएको पुष्टि भएको छ। भूकम्प गएको 72 घण्टा पछि पनि 51,000 जना भन्दा धेरै मानिस हराइरहेका छन्। उद्धार तथा सहयोगमा खटिने निकायहरूका अनुसार भूकम्प पछिको पहिलो 48 देखि 72 घण्टामा मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहन्छ। त्यो सम्भावनालाई लामो समय कायम राख्नका लागि पानी र खाना महत्वपूर्ण हुन्छ। उद्धारकर्मीहरूले भत्किएका घर र भवनका भग्नावशेषहरूमा मानिसहरूको खोजी गरिरहेका छन्। सबैभन्दा धेरै विनाश भएको ला गुइरा राज्यमा ट्राफिक जामका कारण खोजी कार्यमा बाधा पुगेपछि आज गैरातीदेखि अनुमति पास भएकालाई मात्रै त्यस क्षेत्रमा प्रवेश गर्न दिएको छ। तर कसलाई प्रवेश गर्न दिइन्छ भने विस्तृत सार्वजनिक भने भएको छैन। अहिले उद्धारमा ठूलो कठिनाई भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका 6 खेल भोलि बिहान हुन लागेका हुन्। यी खेलहरूले नकआउट चरणमा पुग्ने बाँकी 4 टोलीको टुंगो लगाउनेछन्। भोलि बिहान पाउने 3 बजे न्यू जर्सी रंगशालामा समूह एलका पनामा र इंग्ल्याण्ड खेल्नेछन्। यही समयमा समूह एलकै क्रोएसिया र घाना फिलाडेल्फिया रंगशालामा खेल्दैछन्। यस्तै भोलि बिहान 5:15 समूह केका कोलम्बिया र पोर्चुगल मियामी रंगशालामा तथा डीआर कंगो र उज्बेकिस्तान एटलान्टा रंगशालामा खेल्नेछन्। भोलि बिहान पाउने 8 बजे समूह जेका अल्जेरिया र अस्ट्रिया क्यान्सास सिटी रंगशालामा खेल्नेछन् भने त्यही समयमा अर्लिङटन रंगशालामा जोर्डन र अर्जेन्टिना खेल्नेछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। भोलि बिहान खेल्ने टोली मध्ये कोलम्बिया र अर्जेन्टिना पहिले नै नकआउट चरणमा पुगिसकेका छन्। इंग्ल्याण्ड खेललाई बराबरीमा रोक्न सकेमा पनि नकआउट चरणमा पुग्छ। हारेमा पनि घानाको नतिजामा भर पर्छ। घाना र पोर्चुगलका लागि खेल ड्र भए पनि पुग्छ। क्रोएसियाले अघि बढ़न जित्नै पर्छ। अस्ट्रेलिया र अल्जेरियाले जित्नै पर्छ वा ड्र र भागेको केही सुविधा पनि छ। यदि भोलि बिहानको खेलमा पोर्चुगलले हारेमा र आफूले जितेमा डीआर कंगो पनि नकआउट चरणमा पुग्न सक्छ।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब पालो रंगदर्पणको।
1: आजको रंगदर्पण मौलिक पहिचान लोकदोहोरीमा भित्रिएको समस्या र यसको संरक्षणमा केन्द्रित छ। हिज हिजोका दिनमा घाँस दाउरा र मेलापात जाँदा स्वतस्फूर्त रूपमा निस्कने लोक दोहोरीका भाकाहरू आज प्रविधिको विकास र व्यावसायिकताको नयाँ मोडमा पुगेका छन्। नेपाली गाउँवेशी र वनपाखाका सुख दुःखलाई जीवन्त रूपमा प्रस्तुत गर्ने यो विधा केवल गीत मात्र नभएर हाम्रो राष्ट्रिय पहिचान र अस्तित्वको बलियो खम्बा हो। यही परिवेशलाई आत्मसात गर्दै कला र संस्कृतिको देशकै जेठो र आधिकारिक निकाय सांस्कृतिक संस्थानले लोकदोहोरीको घट्दो गुणस्तर र प्रविधिले निम्ताएका गम्भीर चुनौतीहरूमाथि समीक्षा गर्ने थलो समेत प्रदान गरेको छ।

0: डिजिटल प्रविधिको सहजता सँगै संगीत क्षेत्रमा नयाँ र गम्भीर संकटहरू पनि भित्रिएका छन्। पुराना र दिग्गज धरोहरहरूले सृजना गरेका कालजयी गीतहरूलाई एआई को प्रयोग गरेर बिगार्ने र जथाभावी बनाउने प्रवृत्ति छ्यापछ्याप्ती देखिन थालेको छ। यसले एकातिर नयाँ पुस्तालाई लोकगीतको वास्तविक स्वरूप बारे भ्रम पैदा गरेको छ भने अर्कोतिर स्रष्टाहरूको प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्तिको दुरूपयोग भइरहेको छ। यस्ता प्रविधिको दुरूपयोग रोक्न र नियमन गर्नका लागि राज्य स्तरबाटै दूरदर्शी र स्पष्ट नीति तथा प्रविधिको विकास हुनुपर्ने सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन बताउनुहुन्छ।
1: जुन एउटा मौलिक चीज छ, जुन एउटा हाम्रो चाहिँ पुर्खाको अस्तित्वसँग जोडिएको कुरा छ, नेपाली पहिचानसँग जोडिएको कुरा छ, राष्ट्रिय अस्तित्वको सवालको कुरा छ, यसलाई त त्यो व्यावसायिक हिसाबले भनेर चाहिँ मार्नु त भएन नि, त्यो अपराध भयो क्या। यो विषयलाई, यो एजेन्डालाई नेपालमा यो बुझ्न सक्नु भएको छैन, स्रष्टाले त बुझ्नु भएको छैन भने आम साधारण चाहिँ जो चाहिँ शोकको रूपमा बनाउने उहाँलाई त थाहा छैन, त्यो गरिनु हुँदैन, त्यसलाई चाहिँ निश्चित पारिनुपर्छ। स्पष्ट रूपमा नै स्रष्टाहरू मिलेर नै त्यही अनुकूलको चाहिँ राजनीति स्पष्ट चाहिँ बन्नुपर्दछ।
0: हिजोका स्रष्टाहरू गाउँ बस्ती र पाखा पखेरामा पुगेर मौलिकताको खोज र अनुसन्धान गर्थे, जसले गर्दा उनीहरूको सृजनामा नेपाली माटोको सुगन्ध हुन्थ्यो र ती गीतहरू कालजयी बन्थे। तर आज शहरका रोजीघर, दोहोरी साँझ र सामाजिक सञ्जालहरूमा दोहोरीको संख्या र लोकप्रियता गणितीय रूपमा बढ़ेको देखिए तापनि त्यसको आन्तरिक गुणस्तर, भाव र गहिराई भने खस्किएको छ। 15 वर्ष अगाडिका दोहोरी र अहिलेका दोहोरीमा तुलना गर्दा विस्तारै त्यसको भाव पक्ष र कलाकारहरूको प्रस्तुत गर्ने मुख्य विषयवस्तु निकै खस्किएको, हरेक टुक्कामा हुने गहिरो भाव हराउँदै गएको तथा सीमित कलाकार बाहेक धेरैमा अध्ययन, शब्द चयनको क्षमता र विषय विज्ञताको चरम अभाव देखिएको अनुभव व्यक्त गर्नुहुन्छ संस्थानका कार्यक्रम उपप्रमुख रोहित सुवेदी।
2: लोक दोहोरी र यो क्षेत्रको त्यो मर्म नबुझेर पनि हुन सक्ला, विषय विज्ञताको अभावले हुन सक्यो होइन। हिजोका दिनमा जे देखिन्थ्यो, हामीले जे कार्यक्रममा जाँदाखेरि उहाँहरूका प्रस्तुतिहरूबाट जुन खालको मजा लिन्थ्यौं, अहिले चाहिँ त्यो टाइपको चाहिँ नभएको हो कि भनेर आम दर्शकहरूले पनि त्यो खालको एउटा बुझाइ रहेको मैले पाएको छु। र प्रत्यक्ष रूपमा जस्तै त्यो होटिङ ताली प्रत्येक शब्दमा त्यो अहिले चाहिँ आम दर्शकहरूबाट त्यो हामीले देखिरहेका अथवा भेटिरहेका छैनौ।
0: नेपालको भूगोल र पर्यावरणको विविधता अनौठो छ, जहाँ हरेक आधा घण्टाको दूरीमा हिमाल पहाड़ र तराईको परिवेश बदलिन्छ। यही पर्यावरणको प्रभाव हाम्रो लोक संस्कृति र संगीतको लवजमा पनि पर्ने गर्छ, र यही विविधता नै हाम्रो देशको वास्तविक सुन्दरता हो। जबसम्म नेपाली लोक जीवित रहन्छ, तबसम्म यो संस्कृति रहिरहन्छ।

0: लोककलालाई बचाउँदै यसलाई दीर्घकालीन स्थायित्व दिन सांस्कृतिक संस्थानले अहिले एउटा नयाँ र विशिष्ट एजेन्डा अघि सारेको छ, जुन संस्कृति, प्रकृति र दक्ष जनशक्तिको सुन्दर समायोजनबाट समृद्ध भन्ने दृष्टिकोणमा आधारित छ। पश्चिमा संस्कृतिबाट प्रभावित गीत संगीतले क्षणिक रूपमा डिजिटल माध्यमबाट लाभ दिए पनि देशको रैथाने सिप हाम्रो परम्परागत गीत संगीतलाई एउटा साझा प्याकेजका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ। यसले गर्दा एकातिर मौलिक संस्कृतिको संरक्षण हुन्छ भने अर्कोतिर स्वरोजगार र आर्थिक समृद्धिको ढोका खोल्छ, जसका लागि सही पुस्तान्तरण आवश्यक छ भन्नुहुन्छ सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन।
1: डिजिटल युगसँगै वैश्वीकरणको प्रभाव यसरी प्रत्यक्ष नयाँ पुस्तामा हावी भएको छ, उसलाई आफ्नो संस्कृति भन्दा परको संस्कृति प्यारो लाग्ने परिस्थिति आउनुले गर्दाखेरि यो परिस्थितिलाई सर्वप्रथम त सानैदेखि नै हरेक अभिभावकले हाम्रो संस्कृति, हाम्रो मौलिकपन, हाम्रो चाहिँ नेपाली पहिचान भनेको यसमा छ, हामीले यसलाई छोड्यौं भने हाम्रो अस्तित्व रहन्न भनेर त्यो नवजागरण प्रभाव गर्नुलाई आधारभूत शर्त जस्तो लाग्छ।
2: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: हप्तामा दुई दिन विदाले सर्वोच्चको मुद्दा व्यवस्थापनमा समस्या, नवयुवा आन्दोलन लक्ष्यमा बाधक, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती।
2: चालू आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा पूँजीगत खर्च 35% पनि पुगेन, लक्ष्यको 76% राजस्व संकलन।
0: प्रविधिको तीव्र विकाससँगै मौलिक लोक दोहोरीको दोहोरी संकटमा संरक्षणका लागि सही पुस्तान्तरण आवश्यक।
2: इरान र अमेरिका फेरि एक अर्कामाथि आक्रमणमा, सम्झौता उल्लंघन बारे अर्को पक्षमाथि आरोप, लेबनान र इजरायल तथा अमेरिका बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर।
0: र विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Extreme energy drink.
1: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा तीन वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौं। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिस र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
2: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।

0: दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय।
1: कर्णालीको हिमाली जिल्ला हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल, बाहिर जानुपर्ने बाध्यता हट्यो।
0: बाँकेको डुडुवा र राप्ती सोनारी जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकियो, थप 440 मिटर पुल निर्माण गर्न स्थानीयको माग।
1: र फिफा विश्वकप फुटबलमा समूह जीबाट इजिप्ट र बेल्जियम नकआउट चरणमा प्रवेश, नवप्रवेशी केप भर्डेव अपराजित रहँदै अन्तिम 32 पुग्यो।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्न दुई जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। दुई जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुंगेश्वर दुल्लु डाँडीमारी हुँदै कालीकोटको ब्याउली पानतडी सड़कको स्तर उन्नतिका लागि दुई जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, प्रतिनिधि सभाका सांसद र सरोकारवालाहरूले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा माथिल्लो डुंगेश्वरमा सम्पन्न बैठकले सड़क पूर्वाधार विकासका लागि दुई जिल्लाबीच सहकार्य गर्ने सहमति गरेको हो। कालीकोटको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीतिका सड़कलाई छिटोभन्दा छिटो स्तर उन्नति गर्ने सहमति भएको बताउनुभयो। यसलाई प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय भएको उहाँको भनाइ छ। सड़कले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छोटो र सुरक्षित र सहज हुने भएको छ। प्राविधिक जटिलता र बजेट व्यवस्थापनका लागि सड़क डिभिजन तथा प्रदेश सरकारसँग संयुक्त रूपमा पहल गर्ने निर्णय भएको छ। यो मार्ग बनेमा कालीकोट र दैलेखवासीका लागि कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल र सुर्खेत नेपालगंजको यात्रा सहज हुनेछ। भैरवी गाउँपालिका अध्यक्ष रीता कुमारी साईले दुई पालिका र जिल्लाबीचको पर्यटन प्रबन्धनलाई थप मजबूत बनाउन कालीकोट र दैलेखको सीमा क्षेत्रमा पर्ने ऐतिहासिक स्थल भोटेगढ़ीमा आधुनिक स्वागतद्वार गेट निर्माण गर्ने सहमति पनि भएको बताउनुभयो। गेट निर्माणका लागि शुभकालिका गाउँपालिका र भैरवी गाउँपालिकाले संयुक्त रूपमा साझेदारी र लगानी गर्ने उहाँको भनाइ छ।
0: कर्णालीको हिमाली जिल्ला हुम्लाको अस्पताल जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। दक्ष चिकित्सकको विशेषज्ञ टीमको व्यवस्था भएपछि सीमित स्रोत साधन र दुर्गम भौगोलिक अवस्थाका बीच शल्यक्रिया सफलतापूर्वक भएको हो। कार्यालय प्रमुख एवं विशेषज्ञ चिकित्सक डाक्टर उमाकान्त तिवारीले जुम्ल्याहा शिशु रहेको गर्भावस्था जन्ने जटिल अवस्थाको बिरामीको शल्यक्रिया गरिएको बताउनु भएको छ। आमाको उच्च रक्तचाप अनि प्रसूतिको दोस्रो चरण, शिशुको उल्टो प्रसूति भएको जोखिमपूर्ण अवस्थामा पनि जिल्लामै शल्यक्रिया गर्न सफल भएको उहाँको भनाइ छ। जिल्लामा विशेषज्ञ चिकित्सकको टीम भएकाले केही जटिल अवस्थाको केस भए पनि सफलतापूर्वक नै सम्पन्न भएको पनि डाक्टर तिवारीले बताउनुभयो। अस्पतालले जटिल खालका शल्यक्रिया, दुर्घटनाका घाइतेको उपचार तथा कैलाश मानसरोवर तीर्थयात्राका क्रममा बिरामी परेका स्वदेशी तथा विदेशी यात्रुलाई उपचार सेवा प्रदान गर्दै आएको छ।
1: जबरजस्तीकरणी उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा नम्बर 5 डाँडा सल्लेका 34 वर्षीय भूपबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उच्च अदालत सुर्खेतको 2081 साल असोज 12 गतेको फैसलाले उनलाई 3 वर्ष कैद र 30,000 रूपियाँ जरिवानाको फैसला सजाय सुनाएको थियो। त्यसैता फरार रहेका उनी करिब 20 महिनापछि पक्राउ परेका हुन्। फरार प्रतिवादीको खोजी गर्ने क्रममा प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लोहाम र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको संयुक्त टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका कामीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सल्यान जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर देवराज भट्टराईले बताउनुभयो। प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीको खोजी तथा फैसला कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जनाएको छ।
0: सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क वितरण गर्ने औषधिको अभाव भएको छ। अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र पारिवारिक परिवार नियोजनका औषधिको अभाव भएको हो। औषधि अभावका कारण दीर्घ रोगी, महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका बिरामीहरूले बताएका छन्। प्रदेश सरकारले अहिलेसम्म निशुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पतालमा सल्यान सहित पालिकाका स्वास्थ्य संस्थामा दीर्घ रोगीले प्रयोग गर्ने औषधिको अभाव भएको हो। कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुभाष हमालले पालिकाका सबै स्वास्थ्य संस्थामा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग मात्र नभई परिवार नियोजनका लागि प्रयोग गरिने औषधिको अभाव भएको बताउनुभयो। दारमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले निशुल्क पाउने औषधि स्वास्थ्य संस्थामा नपाउँदा आर्थिक अवस्था कमजोर भएका नियमित सेवनबाट वञ्चित भएको बताउनु भएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले प्रदेश सरकारले विभिन्न प्रकारका औषधि पठाउने 98 प्रकारका औषधि पठाउने भए पनि उच्च रक्तचाप, मधुमेह, मानसिक रोग लगायतका औषधिको अभाव रहेको बताउनु भएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858564555।
7: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0383524442, मोबाइल नम्बर 9858040913 र 9790567993।
7: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: रेडियो भेरी एफएम

0: तपाईहरुले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यति बेला हामीले दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय, कर्णालीको हिमाली जिल्ला हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल, बाहिर जानुपर्ने बाध्यता हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। हुम्लाको सुनकोट गाउँपालिकाले लगातार तीन दिनको सार्वजनिक विधामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ। आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप बढ़ेकाले विधाका दिन पनि सेवा प्रभावलाई निरन्तरता दिन लागि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले आर्थिक वर्ष सकिन थोरै समय बाँकी रहेकाले शनिबार र आइतबारको साथै असार 15 गते धान दिवसको अवसरमा दिइएको सार्वजनिक विधामा पनि कार्यालय पूर्ण रूपमा सञ्चालन हुने बताउनुभयो। उहाँले विधाका कारण विकास निर्माण प्रशासनिक तथा वित्तीय काम प्रभावित हुन सक्ने भएकाले यसपटक विधाका दिन पनि सेवा प्रभावलाई निरन्तरता दिने निर्णय गरिएको बताउनु भएको छ।
0: डिजिटल मीडियाको अवसर र चुनौतीबारे नीति निर्माण तहसम्म बहस आवश्यक रहेको सरकारवालाहरूले बताएका छन्। वीरनगर नगरपालिकाको सहयोग तथा नेपाल प्रेस युनियन सुर्खेत शाखाको आयोजनामा डिजिटल मीडियाको अवसर र चुनौती विषयक अन्तक्रिया कार्यक्रमका सहभागी भएका सरकारवालाले यस्तो बताएका हुन्। पत्रकार ललित बुढाले डिजिटल मीडियालाई समयको आवश्यकता र अवसरका रूपमा ग्रहण गर्नुपर्ने बताउँदै यसको प्रभावकारी व्यवस्थापनका लागि राज्यको स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो। उहाँले डिजिटल माध्यमलाई रोक्ने भन्दा पनि व्यवस्थित र जिम्मेवार बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। यस्तै पत्रकार मालती केसीले डिजिटल मीडियाको प्रभाव, चुनौती र सम्भावनाबारे व्यापक बहस आवश्यक रहेको बताउँदै यस विषयलाई नीति निर्माण तहसम्म लैजानुपर्नेमा जोड़ दिनुभयो। यस्तै राष्ट्रिय समाचार समिति राष्ट्रसह कर्णाली प्रदेशका प्रमुख सुरज सिंहले डिजिटल मीडियाको सदुपयोग भन्दा दुरूपयोग बढ़दै गएको भन्दै पत्रकारिताको आचार संहिताको पालनामा कमजोरी देखिएको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले सूचना प्रवाहमा विश्वसनीयता र तथ्य परकतालाई प्राथमिकता दिनुपर्ने भनाई राख्नुभयो। यस्तै पत्रकार आकाश तारा भएको डिजिटल मीडियाको सही प्रयोग गर्न सकिए समाज रूपान्तरण, सूचना प्रवाह र सूचना पहुँच र नागरिक सचेतनाका महत्वपूर्ण कामहरूमा योगदान पुग्ने बताउनु भएको छ। पत्रकार प्रकाश अधिकारीले पनि अबको युग सुहाउँदो युग पत्रकारका आवश्यकता रहेको उल्लेख गर्दै डिजिटल मीडियालाई अवसरका रूपमा लिनुपर्नेमा जोड़ समेत दिनुभएको छ। नागरिक समाजका प्रतिनिधिले पनि डिजिटल मीडियाको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने तर त्यसको दुरूपयोग नियन्त्रणका लागि प्रभावकारी कानूनी तथा नीतिगत व्यवस्था आवश्यक रहेको बताएका छन्।
1: यस्तै दलित महिला संघका अध्यक्ष खगिसरा ओलीले डिजिटल मीडियाले अवसरसँगै अनेक चुनौती पनि सिर्जना गरेको उल्लेख गर्दै यसको दुरूपयोग रोक्न राज्यले कानूनी व्यवस्थामा कड़ाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश थारूले डिजिटल मीडिया जस्तो समसामयिक विषयमा बहस शुरू हुनु सकारात्मक भएको बताउँदै अब यसलाई नीति निर्माण तहसम्म पुर्याएर आवश्यक पैरवी गर्नुपर्नेमा जोड़ दिनुभयो। वरिष्ठ पत्रकार श्रीधर पौडेलले पछिल्लो समय पत्रकारिता क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै डिजिटल मीडियाको जिम्मेवार र व्यावसायिक प्रयोग मार्फत पत्रकारिताको विश्वसनीयता जोगाउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त लगायतले पनि डिजिटल मीडियाको अवसर, चुनौती र यसको प्रभावकारी नियमनका विषयमा आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रम नेपाल प्रेस युनियन सुर्खेत शाखाका अध्यक्ष मधुवन विसीको अध्यक्षतामा सम्पन्न भएको हो।
0: बाँकेको डुडुवा र राप्ती सुनाली गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सम्पन्न भएको छ। पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजनाकारले नेपालगंजले जनाएको छ। कार्यालयका प्रमुख लीला बहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा डिजाइन अनुसार भइरहेको भन्दै
1: विषयमा आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रम नेपाल प्रेस युनियन सुर्खेत शाखाका अध्यक्ष मधुवन विसीको अध्यक्षतामा सम्पन्न भएको हो।
0: बाँकेको डुडुवा र राप्ती सुनाली गाउँपालिका जोड्ने राप्ती

0: भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको बताउनुभयो। प्राविधिक अध्ययन र डिजाइनमाका आधारमा 700 मिटरको पुल बनिरहेको भन्दै उहाँले यसमा स्थानीय जनताले थप 740 मिटर पुल निर्माण गर्न माग गरेको बताउनुभयो।
1: फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो अर्को विश्राम।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-1936 र 98-488-9966।
4: एसई सकियो, अब रमाइलो शुरू भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, माथिल्लो रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर

0: 114 मोबाइल 98 85 51 960 र 97 6 78 84 566।
1: सबैको मन सुने
2: रेडियो भेरी एफएम।
3: तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाजुरा र हुम्ला जिल्लाका स्थानीय बीच लामपाटा चियाचौर र रानीखर्कको सीमा विवादलाई लिएर हुम्लाबाट हुम्लाका स्थानीयमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने पाँचजना विरूद्ध पक्राउपर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लामा मुद्दा दर्ता भए लगत्तै जिल्ला प्रशासन कार्यालय हुम्लाले घटनाका आरोपितहरू विरूद्ध पक्राउपर्जी जारी गरेको हो। कवाड़ीमा गाड़ीमा यात्रा गरी हुम्लातर्फ आउँदै गरेका यात्रुहरूलाई कुटपिट तथा अभद्र व्यवहार गर्ने बाजुरा जिल्लाका पाँचजना स्थानीय विरूद्ध पक्राउपर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जंगबहादुर सिंहले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पक्राउपर्जी जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाइएको उहाँको भनाई छ। अभद्र व्यवहार मुद्दाका आरोपीहरूमा बाजुरा जिल्लाको हिमाली गाउँपालिका पाँच बस्ने 45 वर्षीय नर बहादुर गुरूङ, त्यही वडाका 35 वर्षीय विनोद बुढा, 35 वर्षीय दलबहादुर मल्ल, 45 वर्षीय चीन बहादुर मल्ल र 45 वर्षीय नरबहादुर गुरूङ रहेको जनाइएको छ। उनीहरूले गत जेठ 7 गते बाजुराको धुलाचौर बन्द भइरहेका बेला स्थानीय प्रशासनको प्रयासमा बन्द खुलाएर सवारी साधन सञ्चालन भएपछि दुई जिल्लाको सिमाना कवाड़ीमा यात्रुहरूलाई कुटपिट गर्ने, लखेट्ने र अपशब्द बोल्ने कार्य गरेका थिए।
4: अबको 3-4 दिनभित्र मनसून देशैभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने जनाएको सम्भावना रहेको बताएको छ। यस वर्ष सरदर मिति भन्दा 6 दिन ढिलो गरी गएको असार 5 गते अर्थात जून 19 तारीखमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 गतेदेखि गण्डकी र लुम्बिनी प्रदेशसम्म प्रवेश गरेको छ। अहिले मनसून कमजोर अवस्थामै रहेको छ। बाँकी ठाउँमा अहिले पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ भने पानी पर्न नसक्दा लुम्बिनी सहितका पश्चिम तराईका क्षेत्रमा गर्मी बढ़ेको छ।
3: हेरी खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा समूह जीबाट बेल्जियम र इजिप्ट नकआउट चरणमा प्रवेश गरेका छन्। क्यानाडाको भ्यानकुभरमा भएको खेलमा बेल्जियमले न्यूजील्याण्डलाई 5-1 गोल अन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो। जितसँगै 5 अंक जोडेको बेल्जियमले समान अंक रहेको इजिप्टलाई गोल अन्तरले पछि पार्दै समूह विजेता बनेको छ। यस्तै अमेरिकाको सिएटल रंगशालामा इजिप्टले इरानसँग 1-1 को बराबरी खेल्दै अंक बाँडेपछि नकआउट चरणमा ठाउँ पक्का गरेको हो। इजिप्टको 5 अंक भएको छ भने 3 अंकसहित इरान तेस्रो स्थानमा रहँदा 1 अंक मात्र जोडेको न्यूजील्याण्ड भने बाहिरिएको छ। स्पेनले उरुग्वेलाई 1 गोलले पराजित गर्दै समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। यो खेलमा 42 मिनटमा स्पेनका एलेक्स बायानाको 1 मात्र गोल निर्णायक भयो। जितपछि स्पेन समूह एसमा 7 अंक जोडेर समूह विजेता बनेको छ। अर्को खेलमा केप भर्डे र साउदी अरबले गोल रहित बराबरी खेलेपछि केप भर्डे विश्वकप फुटबलको डेब्यूमै समूह चरणमा अपराजित रहेर अन्तिम 32मा प्रवेश गरेको छ। तीनै खेल बराबरी खेलेको केप भर्डेको 3 अंक भएको छ। समूहमा 2 अंक बराबरी र 1 हारबाट उरुग्वे 2 अंकसहित तेस्रो स्थानमा छ भने साउदी अरबले 2 अंक मात्र जोड्न सकेको छ। यससँगै उरुग्वे र साउदी अरब विश्वकपबाट बाहिरिएका छन्। जारी विश्वकपमा डेब्यू गरेका 4 टीम मध्ये केप भर्डे मात्रै नकआउट चरणमा पुगेको छ। अन्य 3 टीमहरू कुरासावो, उज्बेकिस्तान र जोर्डन भने समूह चरणबाटै बाहिरिएका छन्। राउण्ड अफ 32मा अब केप भर्डेको प्रतिस्पर्धा साबिक विजेता अर्जेन्टिनासँग हुने भएको छ।
4: यसैबीच फिफा विश्वकपमा भोलि बिहान समूहचरणका अन्तिम 6 खेल हुँदैछन्। 12 समूह मध्ये 9 समूहका खेलहरू सकिँदा भोलि बिहान बाँकी 3 समूहका 6 खेल हुन लागेका हुन्। यी खेलहरूले नकआउट चरण राउण्ड अफ 32मा पुग्ने अन्तिम टोलीहरूको टुङ्गो लगाउनेछन्। अहिलेसम्म 28 टोलीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन्। भोलि बिहान 14:45 समय एल्का इंग्ल्याण्ड र पानामा तथा क्रोएसिया र घाना भिड्दैछन्। इंग्ल्याण्ड र पानामा बीचको खेल न्यू जर्सी रंगशालामा हुनेछ भने फिलाडेल्फिया रंगशालामा क्रोएसिया र घाना आम्ने समय हुनेछ। यसले इंग्ल्याण्ड 2 खेलबाट 4 अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने पानामा 2 खेलबाट अंक विहीन रहँदै पुछारमा छ। पछिल्ला 2 विश्वकपमा 2रो र 3रो स्थान हासिल गरेको क्रोएसियाले धानाको सामना गर्ने भएको छ।
3: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
4: दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति। प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय।
3: कर्णालीको हिमाली जिल्ला हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल। बाहिर जानुपर्ने बाध्यता हट्यो।
4: बाँकेको डुडुवा र राप्ती सुनारी जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकियो। थप 440 मिटर पुल निर्माण गर्न स्थानीयको माग।
3: र फिफा विश्वकप फुटबलमा समूह जीबाट इजिप्ट र बेल्जियम नकआउट चरणमा प्रवेश। नवप्रवेशी के भर्डे अपराजित रहँदै अन्तिम 32 पुग्यो। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: रेडियो भेरी एफएम
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.
4: भर्ना खुल्यो।
3: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
4: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
3: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
4: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
3: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
6: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230। र सूर्यमुखी तेल प्रति पेटी 2860।
7: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100 देखि ₹15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
7: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 9769-044443।
9: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
10: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
9: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
10: अब इन्डियानै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
9: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
10: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
10: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
10: लटिपिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
11: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
1: सबैको मन सुने
12: रेडियो भेरी एफएम।

0: को खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Extreme Energy Drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-688-84-566। बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा ध्यान दिऊ। बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा र त्यसमा विज्ञापन गर्न स्थानीय तहको अनुमति लिऊ। अनुमति लिँदा होर्डिङ बोर्ड राख्ने स्थान र आकार प्रकार बारे उल्लेख गरौ। होर्डिङ बोर्ड राख्न उपयुक्त भए नभएको स्थानीय तहले जाँचबुझ गरेर मात्र अनुमति प्रदान गरौं। शहर तथा घना बस्तीमा होर्डिङ बोर्ड राखिने भएकाले जीवधनको क्षति हुने नहुने प्राविधिक निरीक्षण गरौं। अनुमति दिँदा नै तोकिएको शुल्क प्राप्त गरौं। बाह्य विज्ञापन गर्दा अनुमति शुल्क नवीकरण शुल्क बहाल वा बहाल कर तथा विज्ञापन कर संकलन गरौं। बाह्य विज्ञापनलाई स्थानीय तहको आमदानीको स्रोतको रूपमा विकास गरौं। बाह्य विज्ञापनको लागि विज्ञापन नियमन गर्ने ऐन 2076 अनुरूप स्थानीय तहले विज्ञापन ऐन निर्माण गरौं।
3: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत
4: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56600।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो FM,
3: रेडियो भेरी FM 98.6 RX 2.7 MHz।
4: बिचौलियाको कारण चामलको भाउ बढ्दा पनि धानको भाउ कम।
5: उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट निक्लेको चामलको भाउ चाहिँ नघट्नु होइन, किसानको कर्तव्य चाहिँ घट्नु भन्नु।
4: मध्यपूर्वको युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो, उच्च शिक्षामा भर्ना हुने विद्यार्थी बढे, तापक्रम बढ़ने क्रम जारी तर पानी पर्ने क्रम भने अझै केही दिन सुस्त।
6: क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
4: र युक्रेनले रूसभित्र गरिरहेको ड्रोन आक्रमण र युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी सरकारसँग रूसी कट्टरपन्थीहरू आक्रोशित।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: आफ्ना सन्तान अभिभावकहरूको गर्वका विषय हुन्, तर सामाजिक सञ्जालमा प्रचार गर्ने सामग्री होइनन्। उनीहरूको बाल्यकाललाई लाइक र भ्यूको प्रतिस्पर्धामा होइन, सम्मान सुरक्षा र गोपनीयतामा हुर्कन दिने वातावरण जिम्मेवार अभिभावकले गर्न सक्नुपर्छ। तर अभिभावकहरूले लहलहीमा लागेर बालबालिकाका सबै कुरा सामाजिक सञ्जालमा हालेर उनीहरूको भविष्यलाई असर गर्ने काम गरिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जानी जानी सन्तानलाई जोखिमको भुँवरीमा धकेल्ने काम आजबाटै बन्द गरौं।
8: सुरक्षित पुनस्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनस्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्व सहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोप बहादुर बानियाले सीआईएनलाई बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुम्बासीलाई आग्रह गर्नुभयो।
9: हिजो विज्ञप्ति लिएर आएर हाम्रो अफिसमा दिनुभएको थियो, सबै अफिसमा दिनुभएको छ उहाँले। अब उहाँहरूलाई चित्त बुझाएको छैन भन्ने उहाँहरूको कुरा रह्यो, तर अब हामीले चाहिँ व्यवस्थापनको केसमा जस्तो कतिले त व्यवस्थापन गर्न बाहिर नसक्नु पनि हुनु होला, उहाँले चाहिँ अब म बाहिर जान सक्दिनँ भन्न नि पाउनु भयो। अनि उहाँहरूको केसमा चाहिँ अब राज्यले के गर्ने भनेर 19 गते पछाडि चाहिँ निर्णय गर्नुहुन्छ होला। 19 गते म्याच जान्छ, 19 गते म्याच हेर्ने कुरो भयो, त्यो पछाडि बल्ल हामी अब त्यो टिम त फेरि अब त मन्त्री के अरे उता सरकार नेपाल सरकारले निर्णय गर्नु पर्यो नि, त्यसलाई त नेपाल सरकार निर्णय गरेपछि फेरि के गरे जाने अथवा अब होल्डिङ सेन्टरमा नआएकाबाट यता दर्ता हुन नआउनु भएको होला, मानव रानीवनको हाम्रो त अब त्यो अपार त खाली छ, त्यो अपारमा कति बस्नु होला अथवा अर्को अपार खोज्नु पर्ला, त्यो चाहिँ फेरि राज्यले गर्ला। हामी
8: प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पनि होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताएका छन्। चिकित्सा शिक्षा आयोगले शिक्षक संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको हो। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडक खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन गमनमा रोक लगाउने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सड़क खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सड़क खण्ड कालोपत्रक गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई मूलतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सड़क स्तर उन्नतिको लागि बन्द गर्न लागि जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई बताउनुभयो।
2: धुलीखेलदेखि उता 5 खाल जाने बाटो धुलीखेल खावा सड़क भन्छौ हामी बोलीचालीको भाषामा, अनि त्यो चाहिँ त्यहाँ अलि बढी पानीहरू बग्ने अनि बेला बेला सानोतिनो पहिरो पनि जाने त्यस्तै समस्याहरू विभिन्न समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि त्यो बाटो स्तर उन्नति गर्ने क्रममा त्यसलाई पिच गर्नका लागि चाहिँ बन्द गर्न लाग्यो हो। 22 गतेदेखि बन्द हुँदैछ 15 दिनलाई।
8: झापा जिल्लामा पछिल्लो 3 वर्ष यता चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको छ। किसानले उचित मूल्य नपाएपछि खेती गर्न छाडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको हो। चालू आर्थिक वर्ष 2082-83 16,758 हेक्टर क्षेत्रफलमा 89,655.3 मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। धानमा खेतीयोग्य क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढ़िरहेको छ। आर्थिक वर्ष 2081-82 5.32 पुगेको थियो भने चालू आर्थिक वर्षमा 5.35 पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षमा नै भाव घटेको र योपालि किसानहरूले कम धान लगाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले सीआई

0: त्यसपर आगजनी तोड़फोड़ लुटपाट र सरकारी तथा सार्वजनिक संरचना माथिको आक्रमणबारे आयोगले गरेको छानबिनको पुनः प्रतिवेदन माग गरिएको छ। मध्यपूर्व युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। चालू आर्थिक वर्ष 2082-83 को 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 17.3% घटेर 3,35,510 झरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या 4,05,610 थियो। अमेरिका, इजरायल र इरान बीचको द्वन्दका कारण मध्यपूर्वमा उत्पन्न अस्थिरताले खाड़ी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ़दो क्रममा रहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानको संख्या 30 पुगेको छ भने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या 1,608 रहेको छ। आर्थिक सर्वेक्षणका अनुसार आर्छिक वर्ष 2080-81 6,72,489 विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए। त्यसको तुलनामा पछिल्लो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या 76,903 बढ़ेको हो, जुन करिब 10% वृद्धि रहेको छ। हाल कोशी मधेश बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी क्षेत्रको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा केही स्थानमा मौसम वायुको प्रभाव रहे पनि राम्रोसँग पानी पर्न सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। मौसमविद संजीव अधिकारीले सीआईएनलाई जानकारी दिँदै भन्नुभयो,
1: यति बेला नेपालमा मनसुनको प्रभाव चाहिँ आधा जसो भूभागमा आधा नेपालमा मात्रै रहेको छ। पश्चिम नेपालमा चाहिँ मनसुनको प्रभाव छैन। आज पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा चाहिँ 39-40 डिग्री तापक्रमसम्म पनि पुगेको अवस्था छ र विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पछि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ आजभन्दा केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि भोलि पनि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसभित्र गरिरहेका निरन्तरको ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन्। उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेन विरूद्ध सैन्य रूपमा यता कड़ा कदम चाल्न माग गरिएको यो पहिलो पटक भनी होइन। राष्ट्रवादी आवाजहरूले लामो समयदेखि पूर्ण सैन्य परिचालन गर्न किवको सरकारी मुख्यालय ध्वस्त पार्न, युक्रेनी राष्ट्रपति भ्लादिमिरको हत्या गर्न र युरोपमा रहेका ड्रोन कारखानामाथि आक्रमण गर्न माग गरिएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका खेल भोलि बिहान हुन लागेका हुन्।
2: अधिकांश पालिकाको बजेट विकास निर्माणमै केन्द्रित,
3: यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ।
2: भ्रष्टाचार र अनियमितता रोकी सुशासनमा जोड़ दिनुपर्ने रिपोर्टसँगै गीत संगीतले जनचेतना फैलाउन सघाउ पुर्याउने शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सल्यानमा एउटा बाहेक अरू सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्, तर अधिकांशको जोड़ विकास निर्माणमा रहेको देखिन्छ। सुशासनका लागि पनि आगामी आर्थिक वर्षमा सम्झौता नगर्ने नीति कतिपय पालिकाले ल्याउनुपर्ने जनताहरूले बताइरहेका छन्।
6: सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 1,36,01,26,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषि, पर्यटन, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ। उपप्रमुख सुस्मिता सापकोटा:
3: 1,36,00,000 बराबरको बजेट चाहिँ हामीले सार्वजनिक गरेका छौं। यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौं।
6: दार्मा गाउँपालिकाले 42,17,64,212 रूपियाँको बजेट गाउँसभामा पेश गरेको छ। नीति तथा कार्यक्रममा कृषि पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्यम, पर्यटन, सूचना प्रविधि, सामाजिक विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले पूर्ण सरसफाई युक्त पोषण मैत्री तथा बाल मैत्री स्थानीय शासन निर्माण गर्ने लक्ष्य समेत लिएको छ। अध्यक्ष निम बहादुर केसी:
7: त्यसले विशेष गरिकन अहिले कृषि क्षेत्रमा, पूर्वाधार क्षेत्रमा, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अलिक बढी विशेष जोड़ गर्ने र पुराना आयोजनहरू अधुरा पुरा गर्ने भन्ने लक्ष्य राखेको छ। पूर्ण सरसफाई र पोषण मैत्री पालिका बनाउने अभियानमा छौँ हामी। त्यसका लागि 84 टोल विकास संस्था मध्ये अहिलेसम्म हामीले 24 टोल विकास संस्था सरसफाई उन्मुख टोल विकास संस्था भनेर घोषणा गरिसकेका छौँ भने
6: कपुरकोट गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि 46,57,01,000 रूपियाँको बजेट ल्याएको छ। नीति तथा कार्यक्रममा कृषि उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने, बाल मैत्री स्थानीय शासन निर्माण गर्ने तथा खरका छाना मुक्त घर निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ। गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन:
8: कपुरकोट गाउँपालिकालाई खरको छाना मुक्त घर भएको पालिका घोषणा गर्ने भनेर गराएका छौँ र त्यसलाई फोकस गरेर त्यसमा एउटा बजेट केन्द्रित गरेका छौँ। त्यसै गरी हामीले यो आर्थिक वर्षभित्रै आउँदोमा कपुरकोट गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने भनेर पनि एउटा तय गरेका छौँ, डेडलाइन तय गरेका छौँ, त्यो ढङ्गले गएका छौँ भने अर्को एउटा पोषण मैत्री गाउँपालिका तयार गर्ने घोषणा गर्ने तीनवटा कुराहरूलाई हामीले घोषणाको रूपमा चाहिँ लानुपर्छ भनेर चाहिँ जोड गरेका छौँ। यसबाहेक चाहिँ हामीले अन्य नियमित खानेपानीका कुराहरू भइदियो, अन्य सरसफाईको कुराहरू भइदियो, यसलाई पनि जोडेका छौँ।
6: छत्रेश्वरी गाउँपालिकाले 53,76,89,023 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि 30,00,000 रूपियाँ भन्दा बढ़ी लागतका योजनाको सम्झौता नगर्ने नीति लिएको छ। अध्यक्ष ओज बहादुर बुढाथोकी:
9: कारणले यो वर्ष हामी समयमै भदौतिर नै सबै योजनाहरूको चाहिँ टेन्डर प्रक्रिया चाहिँ शुरू गर्ने प्रक्रियामा हामी जानेछौँ भन्ने हामीले एउटा नीति लिएका छौँ र कुनै बाँकी रहन गएको अवस्थामा फागुनभन्दा पछाडि चाहिँ 30,00,000 भन्दा बढीका योजनाहरू चाहिँ टेन्डर चाहिँ नगर्ने गरी समयमै कार्यान्वयन गर्ने नीति छ।
6: यस्तै अन्य पालिकातर्फ बनगाड कुपिन्डे नगरपालिकाले 80,46,00,000 रूपियाँ, बागसौर नगरपालिकाले 77,23,75,000 रूपियाँ, त्रिवेणी गाउँपालिकाले 59,21,00,000 रूपियाँ, कुमा गाउँपालिकाले 53,97,55,000 रूपियाँ र सिद्धकुमा गाउँपालिकाले 39.29 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेका छन्। कालीमाटी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेको छैन। गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परि घाइते भएपछि समयमै सार्वजनिक गर्न नसकिएको जनाइएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा सल्ध्यान।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गाउँघरमा सूचना र जानकारी बाँड्न गीत संगीत र कला प्रभावकारी
10: जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला। तर पनि किन हाम्रो पानी चल्दैन।
2: सचेतना अभियानमा गीत संगीत र कलाकारिताको प्रयोग प्रभावकारी। शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट

0: साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष सूचना र जानकारीका लागि अहिले पनि गाउँघरमा परम्परागत शैली प्रचलनमा रहेका छन्। यी मनोरञ्जनका लागि मात्र नभएर सूचना र जानकारीका लागि निकै प्रभावकारी मानिन्छन्। पर्वतको फलेवासमा जन्मनुभएका ल्यामबहादुर दर्जी राष्ट्रिय भूमिअधिकार मंचको अध्यक्षका साथै गीत संगीतमा पनि निपुण हुनुहुन्छ। साथै लीलप्रकाश चन्दले उहाँसँग गीत संगीत कला र सचेतनाको बारेमा कुराकानी गर्नुभएको छ।
5: हाम्रो घरमा जमा थियो, म जमा बजाउँथे अनि झ्यालीहरू बजाउँथे अनि आफ्नो घरमा जे बाजा थियो त्यही बाजा बजाउने भन्ने चलन पहिल्यै बाबुबाजेबाट थियो। एकचोटि चाहिँ म यो टेली सिरियलमा पनि खेलेँ 62-63 कुरा आहुतीजीले लेख्नुभएको यो दलन टेली सिरियल्सको कथामा जागरण मिडिया सेन्टरले चाहिँ यसलाई बाहिर ल्याएको थियो। म एउटा फिल्डमा दलित बस्तीहरूमा काम गर्थेँ, त्यहाँ आज चाहिँ अन्तर्वार्ता छ भनेर बोलाए। त्यहाँ म पनि गएको, ठुल्ठुला चाहिँ युवा क्लबका आए, नाट्य कलाकारहरू सबै आएर छन्। त्यहाँ प्रश्न सोधिएको थियो, तपाईँ कहीँबाट आउँदै हुनुहुन्थ्यो, कहीँ बस्नुभयो, अनि त्यहाँ त तपाईँ चाहिँ त्यहाँ बसेर केही गन्थन आउनुभयो अनि त्यहाँ त घर आउनुभयो, त्यस्तो अभियान गर्नुहोस् भनेर भन्नुभयो।
6: त्यो सम्झाइदिनुहोस् न, कस्तो अभिनय गर्नुभएको थियो तपाईँले त्यतिखेर?
5: मैले के गरेँ भने म बिहानै उठेर जाने खोला पारी घाँस काट्न गएथेँ। घाँसको डोको ल्याएर चौतारा बिसाएँ। चौतारा बिसाइसकेपछि अब त्यति बेला कपडा त केही हुनु, टोपी निकाले, टोपीले मुख पछि पसिनाहरू पुछे, पसिना पुछेपछि
6: के भन्नुभयो त्यसपछि चाहिँ?
5: आज ढिलै भयो, घर खाना पनि ढिँडो पनि सेलाइसक्यो होला, लौ त्यति म गएँ है, अरू त बस भनेर भने अनि डोको बोकेर अभिनय गरेको थिएँ। त्यसपछि चाहिँ नि भोलिपल्ट हेर्दा ठुल्ठुला म भन्दा स्टेजमा नाच्नेहरूको नाम रहेनछ, मेरो नाम मात्रै निस्केको, ल्यामबहादुर दर्जी भनेर निस्केछ। ए म पास गर्छु भनेर भन्नुभयो। अनि त्यो फाँटमा अलिकति नलागेको हुनाले त्यो सुटिङ हुने टाइममा मैले कटवालको रोल थियो मेरो।
6: के के भन्नु पर्थ्यो गाउँमा त्यस्तो?
5: लै जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला, तल्लो घरको मान्छे माथिल्लो घर नजाने, माथिल्लो घरको मान्छे तल्लो घर नजाने, आफ्ना घरमा बस्नुहोला, है झाडा पखाला महामारी फैलिएको छ, सचेत बन्नुहोला, सुरक्षित हुनुहोला भनेर डाँडो डाँडामा गएर
6: कराउनु
5: पर्ने।
6: अनि तपाईँले गीत पनि गाउनुहुन्छ?
5: गीत पहिला सालेजु पनि
6: हो, त्यही सुन्नु पर्यो। अब सालेजु सुनाउनु छ अलिकति।
5: त्यति बेला हामीले सालेजु भन्ने गीत गाउँथ्यौँ।

0: उहिले तपाईँले खुब धेरै गीत गाउनु भयो भने अहिले चाहिँ कस्तो छ? पर्वततिर यस्तो गीतहरू गाइन्छ कि गाइदिन? कस्तो छ त गाउँ घर?
1: अहिले पनि दिदी बहिनीहरू दाजुभाइहरू बसेर कसैको विवाह भयो, व्रतबन्ध भयो, अथवा चाहिँ नि पञ्चौली सन्चौली भयो भने आमाहरू दिदी बहिनीहरू बसेर गीत गाउनुहुन्छ। अब पहिलाका चाहिँ रातैभरि अब बत्ती थिएन, चुल्ठी बालेर दाउरो जलाएर आगो तापेर गाए जस्तो होइन, अहिले बजी बत्तीहरू छ, त्यो भएर चाहिँ एघार बाह्र एक बजीसम्म बस्नुहुन्छ, आफ्नो मना भावना पोख्नु साटासाट गर्नुहुन्छ, गाउनुहुन्छ, बस्नुहुन्छ। अनि त्यो घरबाट आएको चाहिँ 2025 सक्दो हिसाबले दिएको त्यो समूहमा लगेर राख्नुहुन्छ, भाँडाकुँडा कुर्सी टेबलहरू किन्नुभएको छ।
0: अर्को भाका चाहिँ कुन आउँछ तपाईँले कुन सुनाउनु?
1: अब मैले 2057-58 सालतिर मेरो आदरणीय एकजना शरद पौडेल भन्ने दाइले गाउनु भएको थियो यो जातीय छ छु सम्बन्ध, त्यो गीत गाउँछु।

0: गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराग, फोन नम्बर 9820293948, 9820293948।
3: के तपाई उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9980 44631।
5: रेडियो भेरी एफएम

0: खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार बाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984। सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054769।
1: मानव बेचबिखन अपराध हो। मानिसलाई झुक्याएर बन्दक बनाउने वा दास बनाउने, मानिसलाई खरिद बिक्री गर्ने र जबरजस्ती काममा लगाउने, कुनै प्रकारको फाइदा लिए वा नलिए वेश्यावृत्तिमा लगाउने, प्रचलित कानून विपरीत मानव अङ्ग झिक्ने वा व्यापारिक प्रयोजनमा खरिद बिक्री गर्ने, वेश्यागमन गर्ने वा गराउने जस्ता कार्य मानव बेचबिखन मानिने कार्य हुन्। यस्ता कार्य गर्ने गराउने व्यक्तिलाई कानून बमोजिम कारवाही हुन्छ। त्यस्तो कार्य कहीँ कतै भए गरेको जानकारी भए नजिकैको प्रहरीमा खबर गरौं।
0: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ LG, सामसङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, AC, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
3: रेडियो भेरी FM।

0: Virginia. Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: Lee Hello.
1: Let's go.
2: 6.9 inch standard display, AI powered camera, 2 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitcha barambar.
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
4: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-91-960 98-481-19-336 र 98-488-926।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी एफएम।

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन एचए, पीसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
2: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
0: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
2: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
0: डिभिजन वन कार्यालय सुर्खेत।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-582-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
7: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
4: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज।
5: Extreme energy drink. Time check. Aile thik 9 baje ko cha.
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: आजको संवाद अन्तर्गत खाद्य सुरक्षामा केन्द्रित कार्यक्रम सुरक्षित स्वादमा केशव ढकालको नमस्कार। 10 जिल्ला रहेको कर्णाली प्रदेशमा वार्षिक 19,000 मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको सरकारी तथ्याङ्क छ। सुर्खेत, दैलेख, सल्यान र रूकुम पश्चिम मात्र खाद्यमा आत्मनिर्भर रहेको बताइँदै आएको छ। अर्थात 10 जिल्ला मध्ये यी 4 जिल्लाले मात्र वर्षभरि पुग्ने खाद्यान्न उत्पादन गरेको पाइन्छ। यसै सन्दर्भमा आज हामी कर्णाली प्रदेशमा खाद्य सुरक्षाको अवस्था बलियो बनाउन के गर्नुपर्ला, यसमा के कस्ता चुनौती रहेका छन् भन्ने विषयमा छलफल गर्दैछौ। यस विषयमा छलफल गर्न हामीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख केशवराज बुढालाई स्टुडियोमा निम्त्याएका छौं। स्वागत छ सर यहाँलाई आजको संवादमा।
1: धन्यवाद सर।
0: आराम हुनुहुन्छ?
1: आरामै छ।
0: अब अलिकति विषय प्रवेश गरौं। पहिला चाहिँ खाद्य संस्थान भनिन्थ्यो, अहिले यहाँको कार्यालयको नाम परिवर्तन गरिएको छ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भनेर राखिएको छ। यो नाम परिवर्तन गरेपछि कार्यालयको भूमिका बारे अलिकति चर्चा गरिदिनु न।
1: साबिकको नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ कम्पनी लाई मर्ज गरेर सरकारले दुईटा संस्थानलाई मर्ज गरेर 2076 साउन 28 गतेदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रूपमा यो कम्पनी स्थापना भएको हो। अब यो कम्पनीले स्थापनादेखि नै अब साबिकको खाद्य संस्थानले गर्दै आएका कामहरू त नियमित रूपमा गरिरहेको छ। यसका अलावा एउटा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले साबिकका खाद्य संस्थानले गरिरहेको कामको अलावा अनि जुन नेशनल ट्रेडिङ कम्पनीले पनि जुन नेशनल ट्रेडिङले काम गरिरहेको थियो त्यो कामहरूलाई पनि हामीले बिस्तारै हामी शुरू गर्दै गएका छौँ। यस सन्दर्भमा अब हाल चाहिँ खाद्य वस्तुको मात्र कारोबारलाई सीमित नराखेर गैर खाद्य वस्तुको विविधमा पनि कारोबार गरेर व्यवसाय विविधीकरणतर्फ हामी अघि बढिरहेछौँ। यस सन्दर्भमा हामीले भर्खरै फागुनमा सम्पन्न निर्वाचनको लागि निर्वाचन सामग्री उपलब्ध गरायौं। मुद्रण विभागको लागि आवश्यक सामग्रीहरू हामीले अहिले पनि व्यवस्थापन गरिरहेका छौँ। यस सँगसँगै अन्य सरकारी निकाय र अन्य कार्यालयहरूका लागि आवश्यक पर्ने स्टेसनरी सामानहरूको अब हामी उपलब्ध गराउने चरण गएका छौँ। यो पार्टमा हामी समन्वय गर्दै गएका छौँ। यसरी खाद्य संस्थानका कामहरू सँगसँगै अनि नेसनल ट्रेडिङले पनि गर्दै आएका अन्य व्यवसाय जन्य कामहरूलाई पनि सँगसँगै लिएर संस्थालाई एउटा व्यावसायिक रूपमा पनि कसरी सफल पार्ने र राज्यको जुन खाद्य सुरक्षाको निम्ति दिएको जिम्मेवारी त छँदैछ, त्यसको अलावा व्यावसायिक गतिविधिलाई पनि विस्तार गर्दै लगेर संस्थालाई व्यावसायिक रूपमा सफल कसरी बनाउने भन्नेतर्फ हामी अघि बढेका छौँ।
0: भनेको नाम परिवर्तनसँगै जिम्मेवारी र भूमिकामा पनि केही परिवर्तन भयो। खाद्य सुरक्षामा पहिलेदेखि हुँदै आएको काम त छ नै, त्यसबाहेक अरू जिम्मेवारी पनि केही थपियो।
1: गैर खाद्यको क्षेत्रमा पनि हामी आफ्नो क्रियाकलापहरू व्यवसायहरू विस्तार गरेर संस्थालाई व्यावसायिक रूपमा पनि कसरी सफल बनाउने भन्नेतर्फ पनि हामी सोचिरहेका छौँ, अघि बढिरहेका छौँ।
0: अब हामी खाद्य सुरक्षामा केन्द्रित रहेर कुरा गर्दाखेरि कर्णालीमा अझै पनि वार्षिक 19,000 मेट्रिक टनको हारारीमा खाद्यान्न अपुग हुने गरेको भनिन्छ। पछिल्लो समय यसमा केही सुधार आएको छ?
1: कर्णाली प्रदेश खाद्य सुरक्षाको दृष्टिकोणले सबभन्दा जोखिमयुक्त बढी संवेदनशील प्रदेश नै हो। यहाँको जटिल भूगोल होइन सँगसँगै मौसम, हाम्रो जलवायुको बढी प्रभाव, मौसमको प्रतिकूल प्रभावले गर्दा बढी यो क्षेत्रमा हाम्रो भूगोलमा असर पर्ने भएकाले खाद्य सुरक्षाको दृष्टिकोणले हाम्रा अन्य 6 प्रदेशको तुलनामा कर्णाली प्रदेश बढी जोखिमयुक्त छ, संवेदनशील छ। यसमा पनि हामीले अपर कर्णाली जुन डोल्पा, उम्ला, मुगु, कालीकोटलाई चाहिँ अझै खाद्य सुरक्षाको दृष्टिकोणले अझै संवेदनशील हिसाबमा राखिरहेछौँ भने देखिन्छ भने सल्यान, दैलेख, सुर्खेत र रुकुम पश्चिम यसोहरूले भने जस्तै केही खाद्य सुरक्षाको दृष्टिकोणले अलि आफ्नो उत्पादनले अलि मजबुत देखिन्छ र बाँकी जिल्लाहरूमा खाद्य सुरक्षाको दृष्टिकोणले अझै संवेदनशील छन्, जोखिमयुक्त छन्। अब कृषिमा सुधार ल्याउनको लागि विभिन्न सरकारी तवरबाट अनि तवरबाट विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै गएका छन्। स्थानीय खाद्य प्रणालीको मजबुत सशक्तिकरण, जुन पैठानी बालीहरूको पनि बजार प्रवर्धनको कामहरू भइरहेको छ, यसले गर्दा खाद्य सुरक्षामा केही अवस्थामा केही सुधार आउने संकेत देखिन्छ।
0: अब हामीले प्रदेशका 10 जिल्ला मध्ये 4 जिल्लाले मात्र खाद्यमा आफूलाई वर्षभरि पुग्ने उत्पादन गर्दै आएको भनिन्छ भने बाँकी 6 जिल्ला अझै पनि आत्मनिर्भर हुन सकिरहेका छैनन्। अब त्यहाँ उत्पादन बढाउनको लागि के गर्नुपर्छ जस्तो लाग्छ त्यहाँलाई?
1: सरले भनिसक्नुभयो, अब हाम्रा कर्णाली प्रदेशका उच्च कर्णाली भागका जिल्लाहरू भौगोलिक रूपमा कठिन भूगोल न्यून कृषि उत्पादन सिंचाई सुविधाको अभाव जलवायु परिवर्तनको उच्च असर देखिएको कारण प्रभाव देखिएको कारणले गर्दा कृषि क्षेत्रमा अझै चुनौतीपूर्ण बन्दै गएको छ। अब यी क्षेत्रहरूमा कृषि उत्पादन बढाउनको लागि स्थानीय खाद्य प्रणालीलाई सशक्तिकरण गरिनु पर्यो, रैथानी बालीहरूको प्रवर्धन गरिनु पर्यो, बजारीकरण गर्नु। फर्स्ट रैथानीमा त म त देख्छु हामी रैथानीको हामीले पहिचान गर्नुपर्नेछ, त्यसको अभिलेखीकरण गर्नुपर्नेछ, ब्रान्डिङ र बजारीकरण गर्नुपर्नेछ। यो भयो भने हाम्रो स्थानीय कृषि उत्पादनलाई केही उत्पादनमा केही बढावा हुन्छ र केही सहयोग पुग्छ जस्तो लाग्छ मलाई। अहिले पनि हामीले केही पालिकाहरूसँग समन्वय गरेर कर्णाली हुम्लाकै अनि अन्य जिल्लाको पालिकाहरूसँग समन्वय गरेर रैथानी बाली खरिद गरिरहेका छौँ। रैथानी बाली खरिदमा पनि पालिकाहरूले सहजीकरण जस्तो कृषकहरूलाई उत्पादनमा आधारित अनुदानको उहाँहरूले पनि कन्ट्रिब्युसन गराउनु भएको छ। यी माध्यमहरूबाट बिउ बिजनको व्यवस्था गरेर जलवायु अनुकूलन खेती प्रणाली अवलम्बन गरेर कृषकहरूलाई ज्ञान सिप तालिमको व्यवस्था गरेर र अब हामी कृषि सडक कुराहरू आउला, कृषि हाम्रो कृषि उपजको सुरक्षित भण्डारणको हाम्रो कोल्ड स्टोरेजको पार्टर कुराहरू आउला होइन, यी पूर्वाधार सहयोग गर्ने विषयमा पनि सुधार गरेर हामी कृषि उत्पादनको हामी केही सुधार ल्याउन सक्छौँ। यो नै दिगो खाद्य सुरक्षाको प्रमुख आधार हो।
0: अब यहाँले यसरी कुरा गरिरहँदा स्थानीय उत्पादनदेखि रैथाने बाली बजारीकरण भण्डारणका कुराहरूमा जोड़ दिइरहेछौ भनिरहँदा अब खास गरी हामीले कुन ठाउँमा के चीजको उत्पादन हुन्छ भन्ने कुरामा राम्रोसँग प्रभावकारी रूपमा काम गर्न नसक्दा पनि उत्पादनमा समस्या देखिएको हो कि अझै पनि जमिनहरू बाँझिरहने समस्या कायमै छ भनिन्छ। जस्तो कुनै ठाउँमा धान उत्पादन हुँदैन भने त्यहाँ के हुन्छ, ओखर उत्पादन हुन्छ, स्याउ उत्पादन हुन्छ, सुन्तला उत्पादन हुन्छ वा अन्य तरकारी के उत्पादन हुन्छ भनेर त्यसरी पनि उत्पादन बढायो भने यो खाद्यान्न अभावको खाद्यान्नलाई अलिक कम गर्न सकि
1: कम गर्न सकिएला
0: के लाग्छ, त्यतातिर के काम भइरहेछ?
1: अब हामीले चाहिँ अहिले यो लास्ट गत आर्थिक वर्षदेखि हामी स्थानीय तहसँग हामीले एक प्रकारको एमओयू गरेका छौँ सर, खरिद बिक्री केन्द्र स्थापना गर्ने भनेर। पहिला चाहिँ हाम्रो खाद्यान्न वितरणको हाम्रो सञ्जालमा एउटा शाखा थियो, शाखाबाट हामी शाखा कार्यालयबाट खाद्यान्न वितरण गर्थ्यौँ, त्यसपछि डिपो कार्यालयहरू थिए, बिक्री केन्द्रहरू थिए। अझै हामी स्थानीय तहसम्म स्थानीय तहको आवश्यकता अनुसार खाद्यान्न हामी आपूर्ति व्यवस्थापन गर्न र स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरूलाई हामी खरिद बाइब्याक गर्नको लागि स्थानीय तहसँग समन्वय सहकार्य गर्ने भनेर हामीले कर्णाली प्रदेशका 39 पालिकासँग एमओयू गर्यौँ र 39 पालिकामा खरिद बिक्री केन्द्र स्थापना भएका छन् र बाँकी पालिकाहरूसँग पनि हाम्रो आवश्यकता अनुसार हाम्रो सम्भाव्य खरिदको सम्भाव्यता र खाद्यान्नको मागको आवश्यकताको आधारमा हामी अन्य पालिकामा पनि हामी त्यसलाई विस्तार गर्दै जाने नीतिमा छौँ। अहिले चाहिँ हामीले गर्न खोजेको के भन्दा स्थानीय तहसँग हामीले समन्वय गरेर स्थानीय तहको आवश्यकता अनुसारको खाद्यान्न आपूर्ति हामीले गरिदिने र स्थानीय तहमा जे जे बजारीकरण गर्न सकिने खाद्य वस्तुहरू उत्पादन भएको छ पालिकासँग समन्वय गरेर पालिकाले एउटा चक्रीय कोष व्यवस्था गर्छ, त्यो सम्बन्धमा पालिकाले आफै खरिद गरेर राख्छ, हामी एक वर्ष पालिकाबाट खरिद गर्छौँ र त्यो बाबतको पैसा हामी एक वर्ष पालिकालाई पे ब्याक गरिदिन्छौँ। हामी योसँग यो यसरी हामी अहिले पालिकासँग स्थानीय तहसँग जोडिँदै गएका छौँ। हामी भर्खरै हाम्रो हुम्लाको सर्किगार्डबाट हामीले 250 क्विन्टल सिमी खरिद गर्यौँ हामीले यही मोडालिटीमा, र पालिकाले पनि कृषकलाई चाहिँ अनुदान दिएको छ, यो प्रति केजी 20 रुपियाँ पालिकाले अनुदान दिएको छ र हामी बाँकी हामीले चाहिँ पे गरेर हामीले कृषकबाट चाहिँ हामीले सिमी खरिद गरिरहेछौँ। अहिले पनि हुम्लामा अहिले चाहिँ तत्कालै पनि त्यहाँको चिनो कागनो वा सिमीहरू खरिद भएको छ। यो चाहिँ मैले सरले एउटा इक्जाम्पलको रूपमा दिएँ र यही मोडालिटीमा हामी पनि कुन कुन पालिकामा के रैथाने वस्तुहरू उपलब्ध छन्, उत्पादन हुन्छन्, सम्भाव्यता छ, पालिकासँग समन्वय गरेर हामी यसलाई चाहिँ अघि बढ्ने नीतिमा हामी गएका छौँ र सुरु गरिसकेका छौँ हामी।
0: जस्तो अब एउटा त उत्पादनमै बढाउने कुरा रह्यो होइन, कसरी उत्पादन बढाउन सकिन्छ, कुन ठाउँमा कुन भूगोलमा के चिजको उत्पादन हुन्छ र त्यसलाई कसरी उत्पादन बढाउन सकिन्छ भन्नेमा रह्यो। अर्को यहाँले भने जस्तो बजारीकरणमा सघाउने बजार व्यवस्थापन गर्ने कुरा पनि रह्यो। अब यतातिर काम भएको छ भनेर यहाँलाई भनिरहँदाखेरि त्यसको प्रभाव अथवा उत्पादन बढ्ने अथवा बाँझो जमिन कम रहने अवस्थाहरू त्यस्तो सुधारका संकेतहरू केही आगो पाउनु भएको छ यहाँले?
1: यो हाम्रो तर्फबाट भर्खरै सुरु भएको हो सर होइन, अनि प्रदेश सरकारबाट अनि अनि अनि स्थानीय तहबाट यो काम त भइरहेको पनि छ। हाम्रो काम त अझै विशेष गरी कृषकको उत्पादित वस्तुलाई हामी खरिद गरेर बजारीकरणसँग हामी बढी जोडिन्छौँ। त्यो सरले भनेको पार्टहरूमा प्रदेश सरकारले स्थानीय सरकारले चाहिँ आफ्नो भूगोल आफ्नो परिवेश अनुसारको खाद्य वस्तुहरू अन्य अनि जडीबुटीहरू होला होइन, अन्य फलफुलहरू खेतीहरू उहाँहरूले विस्तार गर्नुभयो भने बजारीकरण खरिद गरेर बजारीकरणको बाटमा हामी जोडिन्छौँ, हामी सहयोग गर्छौँ।
0: अब यहाँनिर कतिपय किसानहरूको गुनासो के पनि आउने गर्छ भने तरकारी अथवा खाद्यान्न बाली फलफूलहरू नै उत्पादन गर्यो बजार पाउँदैन, मूल्य छैन अनि बारीमै थन्काउनु पर्नेछ, ठूलो ठूलो शीत भण्डारहरू पनि छैनन् जसले गर्दा धेरै दिनसम्म राख्न सकियोस्, त्यो पनि समस्या छ। उत्पादन गरेर के गर्नु, त्यही भएर हामी कामको लागि ठाउँ छोडेर बाहिरिन बाध्य छौँ भन्ने गुनासोहरू पनि आइरहन्छ। के भन्नुहुन्छ
1: यो हजुरले भनेको कुरा साँचो सर? एकदम हाम्रो मैले अघि भनिसकेको छु, हाम्रो कठिन भूगोल, हाम्रा सिँचाइको सुविधा छैन, कृषिको उत्पादकत्व हाम्रो एकदमै न्यून छ, उच्च श्रम गरेर न्यून उत्पादन हामीले पाउने हो होइन, त्यसमा पनि हाम्रो बजारीकरणको समस्याहरू कुराहरू सरले ल्याउनु भयो, यो कुरा साँचो हो। अब गत वर्षदेखि गत वर्ष सायद जुम्लाको स्याउले बजार पाएन भने अभावको हामीले सुन्नु परेन, राम्रै बजार पायो। अहिले चाहिँ हुम्लाको सिमीले बजार पाएन भन्ने सायद हामीले सुन्नु पर्दैन होला, किनभने हुम्लाको सिमीको बजारीकरण हामीले गर्दै गएका छौँ, हामीले गरिरहेछौँ, ठुलै परिणाममा खरिद भएको छ, खरिद हुँदै पनि छ। यसरी हामीले बिस्तारै क्रमिक रूपमा सुधार गर्दै गयौँ भने एकातर्फ उत्पादन वृद्धि मार्फत कृषक सशक्तिकरण गर्न सकेला र उत्पादित वस्तुको बजारीकरण मार्फत अब हाम्रो खाद्य एउटा बजारीकरण मार्फत आय आर्जन मात्र नभएर एउटा पहिचानको विषय पनि हुन्छ। हुम्लाको सिमी भनेर काठमाडौँ बेचेका छौँ हामीले, हुम्लाको सिमी भनेर हामीले दुबई पठाएका छौँ, अहिले एक्सपोर्ट पनि गरिरहेका छौँ, यसरी एउटा पहिचान पनि एउटा।
0: अब अवश्य पनि यहाँले भने जस्तो त्यसो भए पछिल्लो समय कृषि उत्पादनले बजार पाउने क्रम बढेको छ, किसानहरूले कम्तीमा पनि सिमी स्याउ जस्ता उत्पादनले अब बजार पाउँदैनन् भनेर चिन्ता मान्नुपर्ने अवस्था छैन, किनभने त्यसमा खाद्य सुरक्षा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सघाउँदै आएको छ भनेर भन्न सकियोस्।
1: हामी सघाउँदै आएका छौँ, हामी यो कार्यलाई हामी अन्य पालिकासँग पनि विस्तार गर्दै प्रदेश सरकार र पालिकाहरूसँग पनि स्थानीय सरकारसँग हामी सहकार्य गरेर हामी अझै विस्तार गर्दै जान्छौँ।
0: अब यो कुरा चाहिँ किसान लेभलमा किसानहरूमा कतिको पुग्न सकेका छ, हामीले उत्पादन गरेको चिज चाहिँ अब चाहिँ बजार पाउँछ है, अब त्यसकारण हामीले जग्गा जमिनहरू कुनै पनि हालतमा बाँझो छोड्न हुँदैन, मैले अघि नै भने जस्तो जहाँ जे उत्पादन हुन्छ माटो परीक्षण गर्दा त्यहाँ त्यही चिजको उत्पादन गरौं भन्ने जोस जाँगर र उत्सुकता किसानहरूमा कतिको बढ्या छ त त्यसो भए?
1: पक्कै पनि कि सकारात्मक मेसेज त जानै पर्छ। अब तत्कालै आजको भोलि त यो ड्रास्टिक चेन्ज त आउन सक्दैन होला सर, यसो केही टाइम लिन्छ होला होइन। हामी एउटा बजार निर्माताको भूमिकामा हामी भूमिका निर्वाह गर्छौँ, सबै कृषकको खाद्य वस्तु खरिद गरेर बजारीकरणको जिम्मा त हामी लिन सक्दैन होला, हाम्रो पनि एउटा सानो बजार छ, हाम्रो सीमित साधन स्रोत छ, सीमित क्षमता छ हाम्रो पनि, तर बजार निर्माताको भूमिका खेलेर बजारीकरणमा त्यसको ब्रान्डिङमा प्याकेजिङमा हामीले हाम्रो तर्फबाट संस्थागत रूपमा गर्न सक्ने सहयोग चाहिँ हामी गर्छौँ र हाम्रो संस्थाको व्यवसायको लागि पनि यो आवश्यक हो। हामी
0: मैले यो कुरा यहाँले बारम्बार किन उठाइरहेछु भने जहाँ हामी खाद्यान्न उत्पादन कमी छ भनेर भनिरहेका छौँ, साबिकका कर्णालीका उच्च पहाडी र हिमाली जिल्लाहरू, त्यहाँ चाहिँ

0: 19,000 को मेट्रिक टन को हारारी में जो खाद्यान्न अभाव होने गरेको छ त्यसमा केही कमी आउन सक्ला भन्ने लाग्छ हैन
1: मलाई चाहिँ के लाग्छ भन्दा सर कर्णालीले जहिले पनि अभावकै गरिबीकै प्रदेशको रूपमा पहिचान गराइयो चिनाइयो अहिलेसम्म मेरो बुझाइमा हाम्रा उत्पादित वस्तुहरू रैथाने वस्तुहरूको मूल्य बुझ्न कसैले पनि ध्यान दिएन यसको मूल्य के छ भ्यालु के छ भन्ने पार्टहरूमा हाम्रा प्राकृतिक स्रोत साधनको मूल्य बुझ्न त कसैले ध्यान दिएन सधैँ कर्णालीलाई अभावकै प्रदेश गरिबीकै प्रदेशहरूमा पहिचान गराइयो त्यो चिर्नको लागि पनि हाम्रो रैथाने वस्तुहरूको ब्रान्डिङ गर्नु होइन यसको बजारीकरण गर्नु अत्यावश्यक भएको छ र यदि सुधार ल्याउला भन्ने हामी आशा राख्न सक्छौँ हामी
0: अब एउटा अर्को यहाँहरूले कतिको ध्यान दिनुभएको छ हुन त यहाँहरूको जिम्मेवारीमा त्यो कतिको पर्छ चिन्ताजनक विषय अर्को के छ भने यहाँ जहाँ हामीले कर्णालीका 10 जिल्ला मध्ये खाद्यान्न उत्पादनमा आत्मनिर्भर छौं भनेर सुर्खेत दैलेख सल्यान र रुकुम पश्चिमलाई भनिरहेका छौं यहाँ पनि पछिल्ला वर्षहरूमा खेतीयोग्य जमीनको संख्या भत्तै घटेको छ प्लटिङ गर्ने र घरेडीका रूपमा विकसित गर्ने र बेचबिखन गर्ने क्रम भत्तै बढेको छ जहाँ कि धान गहुँ प्रशस्त उत्पादन हुने जग्गाहरू पनि अहिले प्लटिङ भइरहेका छन् हामी यतातिर कतिको अपडेट छौं यति उत्पादित यति धान उत्पादन हुने यति बिगा जग्गा अथवा यति क्षेत्रफल अब चाहिँ त्यहाँ खेती गरिँदैन है भन्नेतर्फ हामीले चासो ध्यान दिएका छौँ कि छैनौँ किनकि ती त घरेडीमा परिणत भइसक्यो
1: होइन हामी यो पाठमा चासोको विषय हो हाम्रो हाम्रो प्रत्यक्ष रूपमा हाम्रो कार्यक्षेत्रको विषय भएन सर तर हामी अपडेट छौँ जमिन खण्डीकरण भएको छ भएको जमिनहरू जग्गा जमिन बाँझो हुँदै गएका छन् अनि सरले भने जस्तो कहीँ जग्गा जमिनहरू प्लटिङ हुँदै गएका छन् भनेको खेतीयोग्य जमिनको मात्रा बिस्तारै बिस्तारै बढ्दै घट्दै गएको छ र भएको जमिनमा पनि खेती भएको छैन सँगसँगै जलवायुजन्य प्रकोपको
0: प्रभाव
1: प्रभाव पनि कृषिमा चाहिँ कृषि प्रणालीमा प्रत्यक्ष प्रभाव देखेको कारणले खाद्य सङ्कटको अवस्था झन् चुरिँदै जाने हो कि भन्ने एउटा तर्फ चाहिँ इन्डिकेसन छन् त्यो त्यो चाहिँ बुझ्न सकिन्छ एउटा एकातर्फ हामी रैथाने प्रवर्धन गरेर स्थानीय खाद्य प्रणालीलाई सबलीकरण गरेर खाद्य सुरक्षालाई सबलीकरणतिर लिने हामी सोचिरहेछौँ भने अर्कोतर्फ हाम्रो सरले भने जस्तै चुनौती चाहिँ जमिनको खण्डीकरण हुने जमिन प्रयोगमा नआउने र जलवायुको उच्च प्रभाव हाम्रो जस्तो भूगोलमा अझै बढी प्रभाव पर्ने कारणले खाद्य सङ्कटको अवस्था चाहिँ अझै समस्याग्रस्त भएर जाने अझै चोलिँदै जाने हो कि भन्ने एउटा जोखिम छ त्यो तर्फ हामी चनाको
0: यहाँको सुझाव त्यसो भए खाद्य सुरक्षामा जुन यहाँले चुनौती अझ बढ्ने हामी एक त जोखिममा छौँ खाद्य सुरक्षाको हिसाबले हामीले अघि पनि भन्यौं वार्षिक 19,000 मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ प्रदेशका 10 जिल्लामा भन्ने सरकारी तथ्याङ्कै छ अझ त्योभन्दा बढी पनि हुनसक्छ एकातिर त्यसलाई कम गर्नुपर्ने छ अर्कोतिर अझ चुनौती चाहिँ बढ्दो क्रममा छन् किन बढ्दो क्रममा छन् भने हामीसँग सिँचाइ सुविधा पर्याप्त छैन आकाशे पानीमै भर पर्नुपर्ने अवस्था छ कतिपय ठाउँमा सुगम ठाउँमा खेतीयोग्य जमिनहरू घरेडीका रूपमा मासिँदैछन् जलवायु परिवर्तनको असर परिरहेको छ भन्दाखेरि अब यो जोखिम कम गर्न चाहिँ 1-2-3 ठ्याक्कै के गर्नुपर्छ जस्तो लाग्छ यहाँको सुझावमा
1: एक नम्बरमा कृषकको सशक्तिकरण गरिनु पर्यो उहाँहरूलाई तालिमबाट होला शिक्षाबाट होला मल बिउ बिजन दिएर होला उहाँहरूको कृषि बिमा गरिदिएर होला होइन किन जलवायु प्रत्यक्ष प्रभाव चाहिँ कृषिमा देखिरहेछ होइन कृषि बिमाहरू गरिदिएर होला एउटा पार्ट त्यो सुधार गर्न सकिन्छ अर्को एउटा उत्पादनमा आधारित अनुदान प्रणाली छ हामीले त्यसलाई अझै हामीले सशक्तिकरण गराएर कृषकहरूलाई कृषि उत्पादनतर्फ आकर्षित गराउन सकेला अर्को हामीले अघि भने जस्तै पूर्वाधारको विकास बाटो पहुँच अनि शीत भण्डारणको व्यवस्था भयो भने कृषकहरूलाई बजारको पहुँच अभिवृद्धि गर्न सकेला बजारसँग पहुँच होला उत्पादित वस्तुलाई ल्याएर सहरमा बेच्न सकिएला तत्कालै बजार पाएन भने केही समय भण्डारण गरेर अफ सिजनमा बेच्न पनि सकिएला यी शीत भण्डारणको व्यवस्थाहरू गर्न सकिएला यी पार्टहरूमा हामीले ध्यान दिनु आवश्यक
0: अब यी कुराहरू गर्नका लागि यहाँले फेरि चुनौती के देख्नु भएको छ त यो कुरा चाहिँ चुनौती छ यसलाई हामीले सामना गरियो भने मात्र प्रभावकारी रूपमा यहाँले भने जस्ता कामहरू गर्न सकिन्छ भन्ने चुनौतीका रूपमा के देख्नु भएको छ
1: समग्र खाद्य सङ्कट चुनौतीहरू भन्नुभयो खाद्य सङ्कट चुनौती त मैले भने सरलाई पहिले भनिसकेको छु मेन चुनौती भनेको हाम्रो जलवायु परिवर्तनलाई कसरी अनुकूलित हुने भन्ने पाटो एउटा पाटो हो
0: भनेको जलवायु परिवर्तनका कारण उत्पादनमा त्यस्तो कमी आएको छ कर्णाली प्रदेशमा नकारात्मक प्रभाव परेको छ
1: यो त एज अ होल सबै क्षेत्रको प्रभाव हो, हाम्रो क्षेत्र पनि त्यो प्रभावबाट विमुख छैन, हाम्रो पर्व पनि जस्तो हामी
0: एकदम आम किसानले बुझ्ने गरेर भन्नुपर्दा के कुरामा प्रभाव परेको छ भन्ने लाग्छ?
1: जस्तो अहिले हाम्रो वर्षाको प्याटर्नमा चेन्ज भएको हामी देख्छौँ सर, वर्षाको प्याटर्नमा चेन्ज भएको, क्लाइमेटै सिफ्ट भएको देख्छौँ हामी, नोटिस छ हामीलाई होइन. अब हाम्रा तापक्रमको वृद्धि हुँदै जाँदाखेरि हाम्रा रैथानी बालीहरूको हाम्रो नाश हुँदै गएका छन् होइन, किनभने अब हाइब्रिड विकसित भेराइटिजहरूको विस्तार हुँदै गएको छ भने हाम्रा हाइब्रिड भेराइटिजहरू बिस्तारै बिस्तारै नाश हुँदै गएका छन्, हामी रैथानी रैथानीको नारा लगाएर छन् एकातर्फ भने, अर्कोतर्फ हाम्रो रैथानी बालीहरू मासिँदै गएका छन् कि. हाम्रो जेनेटिक रिसोर्सेस थियो, हाम्रो रिसोर्सेस हामीले कन्जर्भ गर्नुपर्ने, मैले अस्ति यो सम्बन्धमा प्रदेश कृषि मन्त्रालय मन्त्रीजीसँग पनि छलफल भएको थियो लामै होइन, यो विषय एकदम हाम्रो बल्जिङ इस्यु हो. हेर्नुहोस् हामी हाम्रा बालीहरू हाम्रा बिउ बिजनहरू हामी नोक्सान भयो भने, हामी हाइब्रिड भेराइटिजमा हामी डिपेन्डेन्ट भयौँ भने, हाम्रो भोलिमा उन्नत हाइब्रिड भेराइटिजमा हामी सधैँ डिपेन्डेन्ट भइराख्नुपर्ने हुन्छ, बिउ बिजन किनिराख्नुपर्ने हुन्छ भने हाम्रो एउटा जेनेटिक रिसोर्सेस लस भएर गएको छ. यी चुनौतीहरू हेर्नु म देख्छु, अनि अरू पूर्वाधार विकास चुनौतीहरू त छँदैछन्. हेर्नुहोस्
0: हजुर, अब हामीले यति समयभित्र हामीले यो खाद्यान्न सङ्कटको खाडल अलिकति अब एकैचोटि पुर्ने साम्य पार्ने भन्ने त हुँदैन, र यसलाई कसरी कम गर्न सक्छौँ भन्ने भन्दाखेरि हामीले पाँच वर्षभित्र यो 19,000 मेट्रिक टन अभावलाई 15,000 झार्ने अथवा 10,000 झार्ने सम्भावना हुन्छ कि हुँदैन, के हुन्छ?
1: अब खाद्य सुरक्षाको विषय बहुआयामिक विषय अनुसार एकदम जटिल विषय हो, बहुआयामिक विषय हो, बहुतहको समन्वय सहकार्य चाहिन्छ होइन, विभिन्न सरकार हामी हाम्रो संस्थाबाट मात्रै पाँचै वर्षमा
0: एकल
1: प्रयास सकिँदैन, प्रदेश जोडिनु पर्ला, स्थानीय तहहरू जोडिनु पर्ला, सङ्घ सरकारको जिम्मेवारी होला, अन्य सङ्घ संस्थाहरूको जिम्मेवारी होला, यो बहुआयामिक विषय भएको कारणले बहुपक्षीय सरकारबाट बहुपक्षीय सहकार्यबाट चाहिँ हामी खाडललाई हामी न्यूनीकरण गर्दै जान चाहिँ सक्छौँ. हामी
0: यो सम्भावना के देखिन्छ त, यो अझ 19,000 21,000 हुँदै बढ्दै जाने हो कि, यो अभाव यो घटाउन सक्छौ कि, यस्तो वस्तुस्थिति हेर्दाखेरि त्यहाँको तथ्य हेर्दाखेरि के देख्नुहुन्छ यहाँले?
1: अब एकातर्फ हामीले अघि चर्चा गरिसके जस्तो एकातर्फ हामीसँग सम्भावनाहरू पनि छन्, हामीले सम्भावनाहरू हेरिसक्यौँ होइन, यो वेबाट गयौँ भने हामी खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सक्छौँ, जुन वार्षिक यति मेट्रिक टनको अभाव देखिएको छ त्यसलाई हामी न्यूनीकरण गर्न सक्छौँ, एउटा हाम्रो सम्भावनाको पार्ट भयो. अर्को पार्ट के भयो सर, चुनौतीको पार्टहरू पनि देख्यौँ हामीले, अझ यो कारणले गर्दा खाद्य सुरक्षाको अवस्था अझै बल्जिङ, यो इस्यु चाहिँ अझै सङ्कटग्रस्त भएर जाने हो कि भन्ने हामीले एउटा समस्याको पार्ट पनि देख्यौँ. अब समस्या र चुनौती, सम्भावना र समस्या हामीले दुवै आइडेन्टिफाई भइसकेपछि मैले भने जस्तै यो बहु आयामिक विषय भएको कारणले गर्दा सबै पक्षको समन्वय भयो, सहकार्य भयो, कृषकहरूदेखि लिएर सम्बन्धित निकायहरू सबै जिम्मेवारी भएर लाग्नुभयो भने यो त्यति अब ठुलो इस्यु पनि होइन. सायद
0: किन नकारात्मक सोच्ने, सकारात्मकै सोचौँ भने जस्तो सरोकारवाला सबै जिम्मेवार निकायहरूले प्रभावकारी रूपमा काम गर्न सकियो भने यो वार्षिक 19,000 मेट्रिक टन कर्णाली प्रदेशमा खाद्यान्न अभाव हुने गरेको छ, यसलाई केही वर्षभित्रै धार्न सकिन्छ भनेर भन्न
1: सकिन्छ. हजुर, हामीले सोच्ने आशा गर्ने र सकिने पनि विषयवस्तु.
0: आधार के हुन्छ त्यसको, एक दुई तिन आधार?
1: आधार त हामीले स्थानीय कृषि प्रणालीलाई मजबुत गराउने हो. हेर्नुहोस् हामीले खाद्य संस्थान हाम्रो कम्पनीले जस्तो त्यो अनुदानमा खाद्यान्न बाँडेर होइन, कुनै दाताहरूले कुनै सहयोग गर्दैमा यो खाद्य सुरक्षा दिगोपना आउँदैन. हेर्नुहोस् यो त छेडेको लागि मात्रै हो, दिगो खाद्य सुरक्षाको लागि स्थानीय खाद्य प्रणालीलाई हामीले मजबुत गराउने हो, सशक्त गर्ने, त्यसको लागि अल्टिमेट भनेको के हो, स्थानीय कृषि उत्पादन बढाउने नै हो. हेर्नुहोस् कृषिमा उत्पादन नभएसम्म खाद्य सुरक्षा भन्ने कुरा नै छैन. अल्टिमेटली हामीले स्थानीय खाद्य उत्पादनलाई हामी कसरी

0: र अर्को दिलको वार्ता भनेर समुदायको क्षमता विकास पार्टहरू होला, यी काममा चाहिँ फोकस हुनुपर्छ जस्तो लाग्छ मेरो विचारमा।
1: यी काम भयो भने र प्रभावकारी ढंगले गरियो भने उत्पादन बढाउन सकिन्छ, जसले गर्दा खाद्यान्न अभाव जुन छ त्यो खाद्यान्न अभाव कम गर्न सकिन्छ भन्ने भयो। अब यहाँनिर हामीले अहिले जसरी कृषि गरिरहेका छौ नि, जति जमीनमा हामीले कृषि गरेका छौं अथवा जुन स्तरको उत्पादन हुनुपर्ने हो त्यो उत्पादन लिन हामी सफल भइरहेका छौं जस्तो लाग्छ कि के लाग्छ यहाँलाई? जस्तो एक कट्ठा जमीनमा मसिनो धान मूल बिउको धान रोप्दा कति मुरी उत्पादन हुनुपर्ने हो त्यो अनुसार भएको छ कि छैन, के लाग्छ यहाँलाई?
0: एक त हाम्रो कृषि, हाम्रो भूगोलको कृषि उत्पादकता नै न्यून हो। हेर्नुहोस्, हाम्रो जटिल भूगोलको कुराहरू हामी अघि गरिसकेका छौँ। सिँचाइको सुविधा छैन हामीसँग, सिँचाइको सुविधा छैन, उन्नत मल बिउ बिजनको सुविधा हामीसँग छैन, कृषकहरूलाई तालिम शिक्षाको होइन त्यो एकदम अभाव होला, यी विभिन्न कारणले गर्दा उत्पादकता हाम्रो कृषि भूमिको न्यून नै छ,
1: कमै छ।
0: तर सुधार गर्न सकिने स्पेसै छ।
1: कसरी सुधार गर्ने?
0: अब सुधारको पार्टमा त मैले अघि भने जस्तै उन्नत बिउ बिजनको कुराहरू होला, पर्याप्त सिँचाइको कुराहरू होला, जलवायु, अब सिँचाइ भन्ने बित्तिकै अब हामी पुर्याउनु त हाम्रो भूगोल हेरौँ हामी त्यति सह त छैन होइन, जलवायु अनुकूलित हाम्रो कृषि प्रणाली अवलम्बन गर्ने होला होइन, जस्तो अब हाम्रो खेती, हाम्रो जलवायुको प्याटर्न हेरेर हाम्रो खेती, हाम्रो प्र्याक्टिस पनि चेन्ज गर्दै जाने कि अब होइन सर, किनभने हाम्रो रेनफल वर्षाको समय हामी सिफ्ट भएको हामी नोटिस गरेका छौँ, तिन चार वर्ष यता हामी नोटिस गरेका छौँ, त्यो अनुसार आफूलाई चाहिँ अनुकूलित हुँदै लाने कि मल बिउ बिजन कुराहरू आउला, कृषकलाई तालिम शिक्षा कुराहरू आउला, यी माध्यमबाट बढाउन सकिन्छ होला।
1: अब बजारीकरण खास गरी यहाँहरूको प्रमुख जिम्मेवारी खास गरी बजारीकरणमै भएको नाताले गर्दा बजारीकरणको समस्या यति अवधि अहिले नै अब ठ्याक्कै तपाईँले उत्पादन गरेका सबै चिज हामी बजारीकरण गर्छौं भनेर ग्यारेन्टी त कार्यालयले गर्न नसक्ला, तर यति समयभित्र हामी यो चिजको चाहिँ तपाईँको बजार व्यवस्थापनको जिम्मेवारी लिन्छौं भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले भन्न सक्छ देशका किसानहरूलाई?
0: कृषकको कृषि उत्पादनको बजारीकरणको सन्दर्भमा हाम्रो संस्थाले, मेरो संस्थाले पहिलेदेखि खेलिरहेको भूमिका एउटा जुन सरकारले न्यूनतम समर्थन मूल्य तोक्छ, विशेष गरी धान बाली, यसमा बर्खे धान, चैते धान र गहुँको चाहिँ समर्थन मूल्य तोक्छ, सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा हामी कृषकको उपज हामी खरिद गर्छौँ, त्यसको बजारीकरण हामी आफै गर्छौँ एउटा पार्ट छ। जुन जुन खाद्य वस्तुको न्यूनतम समर्थन मूल्य सरकारले तोकेको छैन, तोक्दैन भन्नाले तोक्ने बिस्तारै त्यसो भने कि तोक्ने अभ्यास आउला, अहिले चाहिँ त्यस्तो केसमा चाहिँ हामी स्थानीय प्राथमिक खरिद समिति भन्छौँ, प्रमुख जिल्ला अधिकारी ज्यूको संयोजकत्वमा प्राथमिक खरिद समितिबाट हामी स्थानीय कृषि उपजको बजार मूल्य हामी निर्धारण गर्छौँ, त्यो मूल्यको आधारमा हामी कृषकबाट कृषि वस्तु उपजहरू खरिद गर्छौँ। जस्तो अहिले हामी उम्लामा सिमी किनिरहेछौँ, चिनो कागनो फापरहरू किनिरहेछौँ, यो चाहिँ प्राथमिक खरिद समितिले तय गरेको मूल्यमा हामी खरिद गर्ने गर्दछौँ। अब हामी एक त कृषि उपजलाई खरिद गर्नुपर्ने छ, खरिद गरेर त्यसलाई प्रोसेसिङ, प्याकेजिङ, ब्रान्डिङ र मार्केटिङ गर्नुपर्ने छ, मार्केटिङ गर्नुपर्ने छ। अब हाम्रो सानो बजार हो हाम्रो, त्यति ठुलो बजार पनि छैन हाम्रो होइन, भन्नुहोस् न हामी अब यसको लागि हामीले दुबईमा पनि एक्सपोर्ट हामी गरिरहेछौँ, यो अभ्यास भइरहेको छ हामी बिस्तारै बिस्तारै। अब अर्को कुरा के छ भन्दा रैथानी बालीप्रति मान्छेहरूको मोह बढ्दै गएको छ होइन, रैथानी भन्ने बित्तिकै अर्ग्यानिक भन्ने बित्तिकै
1: अर्ग्यानिक
0: भन्ने बित्तिकै
1: उत्पादनले विश्व बजारमा सहरी क्षेत्रमा पनि त्यसको माग त बढ्दो छ नि,
0: बढ्दो छ हजुर हजुर, किन उम्लाको सिमी हामी सबै हामी काठमाडौँ पठाउँछौँ तर पोखरा पठाउँछौँ, सहरी क्षेत्रमा अझै पनि यो अर्ग्यानिक भनेपछि यसको अझै बढी माग हुने, किनभने यसको मूल्य उहाँहरूले बुझ्नु भएको छ, हामी त आफै उत्पादन गरेर हामीले
1: त्यति महत्त्व बुझिरहेको
0: छैनौँ, यसको महत्त्व उहाँहरूले बुझ्नु भएको छ, त्यस कारण चाहिँ हामी चाहिँ अब मेजर सिटिजहरूमा, नेपालको पनि मेजर सिटिजहरूमा, ठुल्ठुला सहरहरूमा एउटा व्यापारिक बिजनेस भवनहरू, बिजनेस एउटा सपिङ आउटलेटहरू खोलेर माटहरू स्थापना गर्ने र यसो बजारीकरण गर्ने सन्दर्भमा हामीले सोचिरहेका छौँ।
1: त्यो कार्यालयले नै त्यहाँ ठुल्ठुला माटोहरू, सहरी क्षेत्रमा माटोहरू खोल्छ जहाँ कर्णालीका रैथाने उत्पादनको बिक्रीका लागि, उत्पादनहरू रैथाने उत्पादनहरू बिक्रीका लागि राखिन्छ।
0: यो

0: हाम्रो अभ्यास चाहिँ काठमाडौँबाट सुरु भइसक्यो. काठमाडौँमा दुई चारवटा आउटलेट हामीले खोलिसकेका छौँ. अब हाम्रो सुर्खेतमा पनि अब हामी आउटलेट खोल्दैछौँ. हामी एउटा बिजनेस कम्प्लेक्स हाम्रो मार्ट बनाउँदैछौँ. हामी पोखरामा बन्दैछ, धनगढीमा बन्दैछ. यो भयो भने हामी देशभित्रै पनि बजारको सम्भाव्यता
1: उत्पादनको बजारीकरणमा यसले चाहिँ सहयोग गर्ने भयो भनेको उत्पादन त्यति खेर गइहाल्छ कि अब उत्पादन गरेर पो के गर्ने भन्ने किसानहरूलाई यसले चाहिँ एउटा हौसला दिने भयो अब उत्पादन बढाउनको लागि, कृषि कर्ममा लाग्नको लागि.
0: रैथानेको जुन अर्ग्यानिक खानाप्रतिको अहिलेको मान्छेहरूको मोह बढ्दै गएको छ, होइन, जुन माग डिमान्ड छ त्यो डिमान्ड अनुसार हामीले फुलफिल गर्न सक्यौँ, उहाँहरूको आवश्यकता उहाँहरूको माग अनुसारको हामीले आपूर्ति व्यवस्थापन गर्न सक्यौँ भने हाम्रा उत्पादन डम्पिङ भएर नबस्लान्. त्यो एउटा बजारको सम्भाव्यताको हिसाबले हेर्दाखेरि हाम्रा उत्पादनले पक्कै पनि बजार
1: एकदमै अहिले ठुल्ठुला विदेशमा पनि छ, नेपालमै पनि ठुल्ठुला तारे होटलहरूमा पनि खास गरी अर्ग्यानिक खानाकै परिकारहरूको जहाँ हामीले व्यवस्था गरिरहेका परिकारहरू पनि एकदमै महँगो मूल्य तिरेर त्यहाँ हामीले खानुपर्ने स्थिति छ. सुर्खेतकै होटलहरूमा रेस्टुरेन्टहरूमा गयो भने पनि हामीले ती रैथाने अर्ग्यानिक खानाहरूलाई, ढिँडोलाई, होइन, त्यस्ता त्यस्ता चिजहरूलाई बढी पैसा तिर्नुपर्ने अवस्था छ. भनेपछि यतातर्फ किसानहरूलाई जोड्न सकियो र त्यो उत्पादन त्यहाँसम्म पुर्याउन सकियो भने त त्यसले अवश्य पनि किसानहरूको मनोबल बढाउने भयो, जसले कृषि कर्ममा लाग्नलाई प्रेरित गर्ने भयो.
0: त्यसकारण रैथाने बाली भनेको हाम्रो दिगो खाद्य सुरक्षाको आधार पनि हो, हाम्रो पहिचानको आधार पनि हो, हाम्रो आर्थिक सामाजिक हाम्रो त्यसलाई यस्तो उन्नति गर्ने एउटा आधार पनि हो. त्यसकारण हामी रैथाने प्रवर्तन गर्ने.
1: अब हामी अलिकति हामीले कुरा गर्यौँ यो सुरक्षा, खाद्य सुरक्षामा केन्द्रित रहँदाखेरि हामीले उत्पादन बढाउनुपर्छ, रैथाने चिजहरूको उत्पादन बढाउनुपर्छ र बजार व्यवस्थापनमा, बजारीकरणमा चाहिँ त्यसको जोड दिनुपर्छ. यद्यपि यी क्षेत्रमा काम गर्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी मात्र नभएर स्थानीय सरकार, प्रदेश सरकार, अब त्यहाँ कृषि सड़क तथा हुलागी सड़कहरूका लागि सड़क यातायात व्यवस्था कार्यालय लगायतका सरोकारवाला निकायहरूको प्रभावकारी काम जरूरी छ भनेर हामीले चर्चा गरिरहँदा, अब हामीले यहाँको खाना कतिको सुरक्षित खाइरहेछौँ हामीले के लाग्छ यहाँलाई? यहाँका परिकारहरू, यहाँका खानामा जस्तो हामीले भेट्यौँ जुम्लामा, हुम्लामा, दैलेखमै उत्पादन गरेका तरकारी फलफुलहरूमा पनि विषादी भेटियो भन्ने र ती नष्ट गरिएका उदाहरणहरू पनि हामीले पाउँछौँ. कतिको सुरक्षित छ हाम्रो उत्पादन?
0: मैले अघि अघिलाई भने जस्तो हामीले के भन्यो भन्दा रैथाने हाम्रो समृद्धिको आधार हो. तर मैले सरलाई अघि पनि भनिसकेको छु, रैथाने भन्ने हाम्रो अब नारा मात्र सीमित हुँदैछ, बिस्तारै लोप भइसकेको छ. रैथाने हाम्रो बिस्तार बिस्तारै हाइब्रिड स्पेसिसहरूले, हाइब्रिड बिउ बिजनले रैथानेलाई विस्थापित गर्दै गएका छन्। एकतर्फ हामी अर्ग्यानिक प्रदेशको नारा लगाइरहेछौँ भने अर्कोतर्फ हामी अर्ग्यानिक भनेर हामी भन्न सक्ने अवस्था चाहिँ छैन. हुँदैछन् विषादीहरूको परेकोहरू होला, अर्ग्यानिक जुन हाम्रो विषादीहरू परेको बाटोहरूमा छ, होइन. हामी त्यसकारण अबको चुनौती भनेको के हो भन्दा उत्पादन गरेर मात्र भएन, हामीले यो रैथाने हो भनेर सर्टिफाई गर्न सक्ने अवस्था हुनुपर्ने सक्छ. हेर्नुहोस्
1: हाम्रो उत्पादन खानको लागि कतिको स्वस्थ छ,
0: स्वस्थ छ कति, गुणस्तरीय छ. हामी रैथानेको नारा लगाइरहँदा एउटा हाइब्रिड स्पेसिसको सिम भेराइटिज लिएर मुगु जुम्लामा खेती गरेर हामी हाइब्रिड हाम्रो रैथाने भन्ने अवस्था हामी रहँदैनौँ. हेर्नुहोस् अहिले त हामीलाई यो विषयमा त्यति इग्नोर भएको होला. भोलि बिहान हामीले रैथाने भन्ने आधार के हामी खोज्नुपर्नेछ हामीले, होइन, एउटा हाइब्रिड भेराइटिज लिएर उम्लामा खेती गरेर हामी रैथाने भन्ने आधार
1: नारामा अर्ग्यानिक कर्णाली सरकारले नै अर्ग्यानिक प्रदेश भनेर ल्यायो, यद्यपि त्यो कागजमै सीमित भयो. सुरुवातमा के अलिअलि काम भए जस्तो भयो, अहिलेसम्म हामीले पालिकालाई पनि प्रभावकारी रूपमा यो चाहिँ रैथाने उत्पादन गर्ने पालिका है भनेर भन्न सकेका छैनौँ. जिल्ला र अरूलाई त कुरै छोडिदिनु, होइन, यद्यपि कागजमा कुनै पालिका

0: हाइब्रिडका रूपमा छन् भने यो गम्भीर चुनौतीपूर्ण कुरा हो होइन.
1: रैथानेको त मेन फिचर के हो भन्दा लो प्रोडक्सन, लो भोल्युम हाई भ्यालु हो रैथाने भनेको. हेर्नुहोस् न्यून उत्पादन हुने तर त्यसको मूल्य हाई हुने हो. हेर्नुहोस् अब हामी अहिले चाहिँ उच्च उत्पादन गर्ने लोभमा होला या अन्य विविध कारणले गर्दा गर्दा हामी बिस्तारै बिस्तारै हामी हाइब्रिडहरू स्पेसिसहरू बिउ बिजनहरू हामी आयोजित गर्दैछौँ. त्यसले गर्दा हामी अर्ग्यानिक भनेर हामीलाई भन्ने आधार पनि हामीले केही समयपछि खोज्नुपर्नेछ. एक त हामीले अहिलेसम्म भएको हाम्रा रैथाने बालीहरूको बिउ बिजनहरूको संरक्षण गर्नुपर्नेछ. एउटा बिउ ब्याङ्क सिड ब्याङ्क हामीलाई एकदम अत्यावश्यक कुरा हो. हेर्नुहोस् किनभने हामी हाइब्रिड स्पेसिसहरू बिउ बिजन लिँदाखेरि हामी प्रत्येक वर्ष चाहिँ हामी बिउमा अरूमाथि निर्भर हुने अवस्था आउन सक्छ. हामी प्रत्येक वर्ष बिउ किन्नुपर्ने

0: बजारमा यसको मूल्य बढी हुने, जसले गर्दा त्यही चिज त्यस्तै खाले चिज अन्त उत्पादन भएको चिजहरू सस्तो मूल्यमा पाइने, त्यसले गर्दाखेरि किसानहरूमा पनि अब हामी उपभोक्तालाई पनि थाहा छ यो एकदमै अर्ग्यानिक हो, यो एकदमै कुनै विषादी रहित उत्पादन हो, तर त्यो 10 रुपियाँ महँगो छ भने हामी बरु विषादी मिश्रित केही होस् 10 रुपियाँ सस्तो पाइन्छ भने त्यही चिज त्यही तरकारी त्यही फलफुल त्यही चाहिँ उत्पादन किन्नतर्फ प्रेरित भएर पनि यो रैथाने उत्पादनहरू लोप हुन थालेका हुन् कि?
1: हजुर हजुर,
0: के लाग्छ यहाँलाई?
1: त्यो पनि एउटा समाधान हो सर। जस्तो हामी
0: हामी स्याउ किन्न गयौँ भने पनि हामीले को कहाँको हेर्दैनौँ,
1: सस्तो खोज्छौँ।
0: सरकारी किन्न गयौँ, लौका किन्न गयौँ, काँक्रा किन्न गयौँ भने हामीले को कहाँ उत्पादन हो, को विषादी रहित हो, को विषादी सहितको भनेर हामीले सोध्दैनौँ, कुन चाहिँ सस्तो छ त्यही किन्छौँ भनेपछि यसको असर त किसानसम्म पनि पुग्ने भयो।
1: किनभने
0: उसले मलाई 1 किलोमा 10 रुपियाँ बचाउनु छ, भलै त्यो 10 रुपियाँ सस्तो खाना मेरो स्वास्थ्यमा कति असर गर्छ र 10 रुपियाँ बढी तिरेको उत्पादन खाना स्वास्थ्यमा कति राम्रो हुन्छ भन्ने लेखाजोखा नगरिकन
1: कसरी हुन्छ प्रोडक्सन बढाउने, प्रोडक्टिभिटी बढाउने धेरै ध्यान हुन्छ। यो भयो भने अब हामी कन्ज्युमर पनि सर भने जस्तै सस्तो चिज बढी खोज्ने,
0: हामी सबैले क्षेत्रतिर पनि ध्यान दिनु पर्छ।
1: हजुर, हामी हाम्रो खानपिनमा हाम्रो आहार विहारको विषयमा हामी अब हुन त आवर फुड मस्ट बी आवर मेडिसिन भन्छ, होइन हाम्रो खाना नै हाम्रो औषधि हुनुपर्छ भनेको कुराहरू छ, तर हामी यो पार्टलाई इग्नोर गर्छौँ। हाम्रो अधिकांश रोगहरूको मुख्य कारण हाम्रो खानपिन आहार विहार नै हो हाम्रो।
0: यहाँनिर हामीले अब त्यसपछि यो पनि हेर्नु पर्यो कि हामीले रैथाने उत्पादन बढाउनको लागि खाली कृषक कृषि कार्यालय सम्बन्धित निकायलाई मात्र नभएर हामी आफू उपभोक्ताले पनि हामीले त्यो कतिको उपभोग गरिरहेछौँ र त्यसलाई उत्पादनमा हामीले कतिको प्रेरित गरिरहेछौँ भन्नेतर्फ हामीले पनि सोच्नु पर्यो,
1: के खाइरहेछौँ भन्ने कुरा हामीले पनि सोच्नु पर्यो।
0: त्यसले एकातिर त हाम्रो स्वास्थ्यलाई पनि राम्रो गर्छ त्यो सोच्यो भने, अर्कोतिर अर्ग्यानिक र रैथाने उत्पादनमा पनि त्यसले बढावा दिनको लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा भूमिका खेलेको हुन्छ। अब हाम्रो निर्धारित समय चाहिँ लगभग सकिन लाग्यो, अब अन्त्य अन्त्यतिर आउँदाखेरि हामी ठ्याक्कै यो चाहिँ भन्नुपर्ने कुरा थियो, यो चाहिँ खासै सोध्दिन अथवा मैले भन्नु पाइनँ भने त्यस्तो केही छ भने संक्षेपमा
1: मलाई चाहिँ सरले हाम्रो कार्यालयको काम प्रकृतिको बारेमा केही हामीले बुझाउनु पर्ने थियो, मैले के कुराहरू सेयर गर्नु पर्ने थियो त्यो कुराहरू राख्नु म। जस्तो हामी खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड, मैले अघि भने साबिको नेपाल खाद्य संस्थानकै हामी हो, दुईवटा संस्थान मर्ज भइसकेको स्थापना भएको संस्था हो। हाम्रो विशेष भूमिका भनेको मुख्य भूमिका के भने के हो, कर्णाली प्रदेशमा खाद्य सुरक्षाको, हामी खाद्य सुरक्षाको लागि खाद्यान्नको मौजात प्लस आपूर्ति व्यवस्थापनको हामी जिम्मा हो। हामी जस्तो अहिलेसम्म हाम्रो कर्णाली प्रदेशमा हाम्रो जम्मा 58 वितरण केन्द्र छन् 10 जिल्लामा, सल्यानमा चाहिँ हाम्रो उपस्थिति छैन। हामी सँगसँगै सुदूरपश्चिमको बाजुरा जिल्लाको पनि केही क्षेत्र हामीले नै हेर्ने गर्ने गर्छौँ। कर्णालीमा अब खाद्य आपूर्ति व्यवस्थापनको लागि धनगढी, नेपालगंज, राजापुर, तुलसीपुर, भैरवा, सुर्खेत लगायतको क्षेत्रबाट खाद्यान्नको ढुवानी व्यवस्थापन हुने गर्दछ। ढुवानीमा अब के समस्याहरू छन् हेर्नुहोस्, ढुवानीमा हाम्रो एक त कठिन भूगोल अनि हाम्रो अर्को मौसमको प्रतिकूलता, बर्खा लाग्ने बित्तिकै पनि हामी ढुवानी गर्न नसक्ने, हिमपात हुने बित्तिकै पनि हामी अप्पर कर्णालीमा हामी ढुवानी गर्न नसक्ने, होइन हाम्रो सुरक्षित भण्डारणको त्यति पर्याप्त व्यवस्था नभएको यावत हाम्रो खाद्यान्नको आपूर्ति व्यवस्थापनमा समस्याहरू छन्। हाम्रो एउटा
0: अहिले त्यो भनिदिनु पर्यो कि अब बर्खा लाग्दैछ, बर्खा सुरु भइरहेको छ, बर्खापछि चाडपर्वको लहर आउँछ, तीज दशैं तिहार लगायतका प्रमुख चाडहरू अब नजिकै नै छन् बिस्तारै बिस्तारै, होइन यो अवस्थामा खास गरी गुनासो के आउँछ भने साबिकका कर्णाली का विभिन्न जिल्लाहरूबाट उच्च पहाडी हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, मगु, जाजरकोट, कालीकोट लगायतका जिल्लाहरूमा जहिले पनि दशैं तिहारकै बेला चाडपर्वकै बेला खाद्यान्न खास गरी चामलकै अभाव हुने, योचोटि सम्भावना के देखिन्छ? यो अभाव हुँदैन है योचोटि आउँदो दशैंमा तपाईँहरू ढुक्क आउनुहोस् भनेर एउटा प्रादेशिक कार्यालयको प्रमुखको हैसियतले भन्न सक्नुहुन्छ?
1: अब हामीले कर्णालीका जिल्ला शाखा डिपोहरूमा खाद्यान्नको मौजात व्यवस्थापन चाहिँ हामीले यो असारसम्म असारभित्र हामीले आउँदो दशैंसम्मको लागि खाद्यान्न मौजात व्यवस्थापन गर्न सक्नुपर्ने हुन्छ, किनभने तत्काल हाम्रो ढुवानी टेन्डर पनि स्वीकृत भइसक्यो हुँदैन। अब हाम्रो बर्खा भएको कारणले गर्दा अधिकांश बाटोहरू अवरुद्ध भएको कारणले हामी साउन भदौमा नयाँ आर्थिक वर्षको

0: भदौमा हामी ढुवानी गराउन हामी एकदमै चुनौतीपूर्ण हुन्छ हामी त्यस कारण अस्वस्थमाको लागि हामीले तत्कालै खाद्यान्नको मौजात व्यवस्थापन यो आर्थिक वर्षभित्र मौजात व्यवस्थापन गर्न सक्नुपर्ने हुन्छ तर अहिले एउटा मेजर ठुलो समस्या के भएको छ भन्दा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारणले गर्दा हाम्रो खाद्यान्नको ढुवानी एकदमै प्रभावित भएको छ
1: पनि आइरहेछन् कि कार्यालयमै ऊहरू थन्किएर बसिरहेछन् ढुवानी हुन सकिरहेको छैन जस्तो पहिलेदेखि ढुवानी भइरहेको छैन के छ
0: ढुवानी हुँदै नभएको त होइन कि जुन रेटमा ढुवानी हुनु पर्थ्यो त्यो रेटमा ढुवानी नभइरहेको हो ढुवानीकर्ताहरू अनेक बाहनामा उहाँहरूलाई समस्या होला उहाँहरूको पनि समस्याहरू छ होइन अनेक बाहनामा कसरी हुन्छ यो आर्थिक
1: वर्ष
0: कतिपयलाई अब हामीले डर देखाएर कतिपयलाई फगाएर पनि केही क्वान्टिटीमा खाद्यान्न ढुवानी गरिरहेका छौँ तत्कालको लागि खाद्य अभावको समस्या कहीँ पनि छैन हामीसँग मौजा स्टक छ हामीसँग
1: अहिलेको अवस्थामा हप्ता दिन दस पन्ध्र दिनलाई पुग्ने खाद्यान्न सबै ठाउँमा
0: यो आर्थिक वर्ष र साउनसम्मलाई हामीलाई कुनै समस्या पर्दैन तथापि मुगुको माथि कर्मारुङमा टोल्पा अप्पर टोल्पा हामी धोस सालदाङतिर चाहिँ अझै पनि आर्थिक वर्ष केही पन्ध्र बिस दिन बाँकी रहेको कारणले ढुवानी गराउँदैछौँ हामी खाद्यान्नको मागको कुराहरू त्यहाँबाट आइरहेछ भने अन्य क्षेत्रमा चाहिँ खाद्यान्न अहिलेसम्मको लागि पर्याप्त छ र अभाव हुने छैन
1: हामी आशा गरौँ दशैं तिहार जस्ता मुख्य चाडपर्वमा पनि खाद्यान्नमा अभाव नहोस् सहज तरिकाले ढुवानी होस्
0: अनि यसको अलावा हामीले खाद्य वस्तुको आपूर्ति व्यवस्थापन सँगसँगै हामीले अन्य गरेका कामहरूमा हामीले राइस फोर्टिफिकेसन नेपाल सरकारकै पोषण नीति हो खास पोषण सुधार नीति हो हामीले चाहिँ चामलमा आठ प्रकारका इसेन्सियल माइक्रोन्युट्रिएन्ट भाइटामिनहरू थप गरेर पोसिलो चामल यो सँगसँगै भोकमरी सँगसँगै कुपोषणलाई पनि न्यूनीकरण गर्न सकियोस् भनेर चाहिँ डब्ल्युएफपीको आर्थिक प्राविधिक सहयोगमा हामीले राइस फोर्टिफिकेसन काम पनि गरिरहेका छौँ र पोसिलो चामल
1: सुरु त
0: कर्णालीबाट भयो अहिले चाहिँ देशव्यापी रूपमा सबै ठाउँमा चाहिँ बिक्री वितरण भइरहेको छ एउटा राइस फोर्टिफिकेसन काम गरिरहेछौँ अर्को एउटा मैले तपाईँहरूलाई भन्नै पर्ने कुराहरू हाम्रो के छ भन्दा साबिक कर्णालीको पाँचवटा जिल्लामा जन्म र मरणको प्रत्येक घटनामा प्रति परिवार 30 किलो खाद्यान्न र दूरीको हिसाबले 500 देखि 1000 रुपियाँ ढुवानी अनुदान ढुवानी भाडा पनि यो चाहिँ राज्यले यो सुविधा दिइरहेको छ साबिक कर्णालीको पाँचवटा जिल्लामा जन्म मरणको हरेक घटनामा प्रति परिवार 30 किलो खाद्यान्न र 500 देखि 1000 रुपियाँ दूरीको आधारमा ढुवानी भाडा दिने दिने काम यो पनि भइरहेछ अब यसलाई अझै विस्तार गर्न सकिन्छ कि भनेर प्रदेशसँग कि क्वान्टिटी वाइज विस्तार गरिदिनु पर्यो 30 लाख 50 लिदिउँ कि 5 जिल्लालाई 6 जिल्लामा विस्तार गरौँ न भनेर म प्रदेश सरकारसँग प्रदेश योजना आयोगसँग समन्वय गरिरहेको छु हेरौँ केही सुधार हुन सक्ला कि र अन्य चाहिँ हामी कर्णालीका कृषि उपजहरूको बजारीकरणमा राखाने भालेको बजारीकरणमा पनि हामी जोडिरहेछौँ यसकारण हामी खाद्य सुरक्षाको पाटमा पोषण सुरक्षाको पाटमा र स्थानीय कृषि उपजको प्रवर्धन र बजारीकरणको पाटमा पनि हामी जोडिरहेछौँ यसका सँगसँगै अब हामी अब संस्थालाई व्यावसायिक रूपमा पनि सफल पार्नुपर्नेछ हिजो एउटा संस्थान थियो होइन अब चाहिँ एउटा कम्पनी मोडेलमा गइसकेपछि आफ्नो व्यवसाय विस्तार गरेर पनि अब सधैँ सरकारकै मुख तागेर बस्ने भन्ने पनि भएन संस्थान अब कम्पनीले चाहिँ व्यावसायिक रूपमा पनि सफल हुनुपर्नेछ यसको लागि अब हामी गैर कृषि क्षेत्रमा पनि

0: त्यो पनि यसले चाहिँ बजारमा हुने मूल्य वृद्धि महँगी नियन्त्रणमा अवश्य पनि महत्वपूर्ण भूमिका रहन सकोस्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सधैँभरि नै यस्ता सुपथ मूल्य पसलहरू राखिदियोस् र त्यहाँ सहज रूपमा उपभोक्ताले चाहेका खाद्यान्नहरू प्राप्त हुने वातावरण पनि बनोस्। पसलमा त राख्ने अभाव छ भने त्यसको अर्थ रहेन।
1: सँगसँगै अब हामीले चाहिँ जस्तो कर्णालीमा खाद्य सुरक्षाको अवस्था के हो भन्दाखेरि, पहिला जति बेला रोडको पहुँच थिएन, फुल्ली खाद्यमा डिपेन्डेन्ट हुनुपर्थ्यो, कहिले खाद्य आउला र खाउला भन्ने अवस्था हो। अहिले चाहिँ सड़कको विस्तार हुँदै जाँदाखेरि प्राइभेट सेक्टर चाहिँ गाउँ गाउँमा सहर सहर बजार गाउँसम्म खाद्यमाथिको डिपेन्डेन्सी चाहिँ खाद्य नै नभई अब भनौँ डिपेन्डेन्सी चाहिँ घट्दै गएको छ अब हामीले चाहिँ के गर्दैछौँ भन्दाखेरि, जहाँ जहाँ सड़क पहुँच छैन, अझै सड़क पहुँच नभएको ठाउँमा ढुवानीको लागत उच्च हुने ठाउँहरू आइडेन्टिफाई गरेर हाम्रा वितरण केन्द्रलाई हामी फ्री लोकेट गर्दैछौँ। हाम्रा जहाँ डिपोहरू थिए ती डिपोलाई औचित्यको आधारमा कुनै डिपोलाई हटाएर कुनै डिपोलाई मर्ज गरेर जहाँ निड्डी छ त्यहाँ आवश्यक छ त्यहाँ हामी डिपोहरू
0: डिपो
1: स्थानान्तरण गर्दै स्थापना र स्थानान्तरण पनि गर्दैछौँ हामी जहाँ निड छ। किनभने यसमा चाहिँ प्रत्येक जिल्लाको लागि यति भनेर एउटा बजेट सिलिङ छुटाइदिएको हुन्छ। हेर्नुहोस् ढुवाने अनुदानमा कालीकोटलाई कति बजेट भन्ने हामीले पहिले थाहा होइन, यति बजेट कालीकोटलाई यति करोड भनेर दिएको हुन्छ। हेर्नुहोस् त्यो करोडले चाहिँ त्यो पैसाले चाहिँ हामी ढुवानी व्यवस्थापन गर्ने हो। त्यसको आधारमा हामी एक त हाम्रो वितरण केन्द्रलाई हामी रेट लोकेट गर्दैछौँ हामी होइन, केलाई स्थापना गर्दैछौँ पुनर्स्थापना, केलाई स्थानान्तरण गर्दैछौँ, कसैलाई कुनै कुनै वितरण केन्द्रलाई खारेज पनि गर्दैछौँ। अब हामी के किनभने पपुलेसन सिफ्ट हुँदै जाँदाखेरि त्यही अनुसारमा हाम्रा जनतालाई पाइक पर्ने ठाउँमा हाम्रा डिपो हुनुपर्छ भन्ने कुरा हो। जहाँ डिपो छ डिपो खोज्दै जनताहरू आउने होइन भन्ने हाम्रो धारणा आउँछ। अर्को चाहिँ स्थानीय तहसँग सहकार्य गरेर स्थानीय तहले भनेको खाद्यान्न चाहिँ हामी स्थानीय तहमा उपलब्ध गराउने हामी, किनभने खाद्य सम्प्रभुताको लागि खाद्य सुरक्षाको लागि मुख्य भूमिका स्थानीय तहकै भएको कारणले गर्दा स्थानीय तहको आवश्यकता अनुसारका डिपोहरू स्थापना गर्ने र खाद्यान्न आपूर्ति व्यवस्थापन गर्ने सन्दर्भमा स्थानीय तहसँग पनि हामी सहकार्य गर्दै गएका छौँ।
0: अवश्य पनि कर्णालीमा जुन खाद्यान्न अभाव हुँदै गएको छ र खाद्य सुरक्षामा विभिन्न किसिमका चुनौतीहरू रहेका छन्, यसलाई चिर्न आफ्नो क्षेत्रबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेलोस् र सरोकारवाला हामीले कार्यक्रममा चर्चा गरे जस्तै विभिन्न जिम्मेवार निकायले आफआफ्नो क्षेत्रमा बाट आफआफ्नो भूमिका प्रभावकारी रूपमा खेलिदिनुहोस् र कर्णालीमा जुन वार्षिक 19,000 मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ, यो खाद्यान्नलाई प्रत्येक वर्ष कम गर्दै जाउँ र उत्पादन पनि सुरक्षित र स्वास्थ्यको दृष्टिकोणले एकदमै लाभदायक उत्पादन गरौं र उपभोक्ताले पनि ती कुराहरूमा ध्यान दिउं। यसो गर्यौं भने हामीले खाद्य सुरक्षाका साथै सुरक्षित रूपमा खाद्यान्न उपभोग गर्न पाउनेछौँ र यसले हाम्रो समग्र स्वास्थ्य जीवनमा पनि प्रभाव पार्नेछ भन्ने आग्रह र अनुरोध अनि विश्वासका साथ हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो, आइदिनुभयो, महत्वपूर्ण समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: सबैलाई पनि धेरै धेरै धन्यवाद यो अवसरको लागि।
0: आज हामीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयका प्रमुख केशवराज ब्राथोकीज्यूसँग कर्णालीमा खाद्य सुरक्षाको अवस्था, यसमा रहेका जोखिम, चुनौती र यसलाई चाहिँ कम गर्न गर्नुपर्ने कामहरू लगायतका विषयमा छलफल गर्यौं। अवश्य पनि

आपको खाडल कम गर्नका लागि अवश्य पनि गर्नै पर्ने काम एउटा स्थानीय उत्पादन बढाउने र त्यसको सहज र सरल तरिकाले बजारीकरण गर्यो भने आगामी दिनमा यो खाद्यान्न अभावको जुन अवस्था छ त्यो विस्तारै कम हुँदै जानेछ भन्ने हाम्रो विश्वास रहेको छ भन्दै आजको कार्यक्रममा हाम्रा अतिथि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयका प्रमुख केशव राज बुढाज्यूप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि आगामी हप्ता नयाँ विषय नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै यहाँलाई बिदा हुन्छु। हस्त नमस्ते।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, रु

0: 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इन्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय, सुर्खेत।

0: extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भरपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम

0: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ज
1: आप हाथ काटी सके पनि अत्यंत साहसुक्त र कठोरयुक्त को साहसिलो वचन बोल्यो अनि वृत्रासुरले इन्द्र महाराजले आज्ञा गर्यो पापी सदुराचारी तैले गुरुबालाई मारिस गुरु माता भोग विलास गरिस दाजु बहिनी दाजुहरूलाई मारिस बुहारीहरू सारा सम्पूर्ण विधवा बनाइस त्यति मात्रै होइन आमाको गर्व चिरिस अनि गर्भपतनकारी पनि तै नै हो आतताई दिदी बहिनी बलात्कार गरिस सारा अन्य अत्याचार भ्रष्टाचार घुसखोर तस्कर गरी तैले के गरिनस् अर्कालाई ज्वरोमा बोकेर गुरु भएर पनि तै हिँडिस पलाई दिएको बदमास यज्ञ नष्ट भ्रष्ट गर्ने दुराचारीको नाइके तर पनि तेरो हातबाट मेरो मृत्यु हुने भयो हे शंकरष्ण भगवान यसको हातबाट मृत्यु भए पनि प्रभुको चरणको सेवा गर्न आइपुग्न पाम भनेर स्वाकार गरेर तानिएको थियो वृत्रासुरले हात्ती समेत महाराज इन्द्र स्वटैनिल्यो कमाण्डर इन चिफ पेटभित्र हात्ती पेटभित्र अरू सैनिक दौड़ा दौड़ी को बहनी थे सारा संपूर्ण गण अब यहां दुई मत अन्य पुराण का मत बाट भगवान बाट जब हाई कराने भो निद्रा देवी प्रवेश कराएर हाई को प्रभाव बाट प्रयोजन भो भूरा बुझी अनि यहाँ नारायण कवचको प्रभाव र योग बलको प्रभावले दाहिनेपट्टिको कोखोमा महाराज इन्द्रले वज्र प्रहार गरेर छेडेर त्यहाँबाट फट निक्लिसकेपछि राजा इन्द्रपट्टि फर्केर वृत्रासुर भन्छ ए इन्द्रे अहिलेसम्म त तैले आमा मारेको पाप माने दिदी बहिनीलाई बलात्कार गरेको र गुरुलाई मारेको पाप लागेको थियो अहिले मलाई मारेमा आमा मारे पाप लाग्ने भयो तँलाई अहिले भर्खर मेरो पेटबाट त जन्मिए हो कि होइन यसलाई भन् कि म मलमूत्र हुँ भन्ने साबिती बयानदे पेटबाट झर्ने वस्तुको नाम मलमूत्र हुन्छ कि छोरा छोरी नै हुन्छ है भन् भन्यो चुप्पचाप कोही बोल्नै पुग्दैन अनि वृत्रासुर बडा तारिफ गर्यो अनि वृत्रासुरले यस किसिमले बडा सम्मान साथ भगवानको ध्यान गर्दै थियो वृत्रासुरलाई मार्न दधिची नाम गरेको ऋषिको हाँडको यन्त्र हात्तीमा चढेर साँझको प्रहरमा प्रहार गरिदिएका थिए महाराज इन्द्रले च्वाट्ट शिर पनि गिडियो वृत्रासुरको तेज भगवानमा प्रवेश भयो वृत्रासुर परमधाम गयो आकाशबाट फूलमाला गुच्छ लाभा कुकुरको वृष्टि तर वृत्रासुर मरिसकेपछि पर्यो ठूलो संकट ब्रह्महत्याको दोषारोपण महाराज इन्द्र यस किसिमबाट ज्यादै समस्या पर्यो अब कहाँ जाने हाकार हुकार चितकार लुक्नका लागि मानव सरोवर नाम गरेको तलाउको कमलको डाँठभित्र पानीमा गएर मन्टो समेत लुकाएर बसे राजा इन्द्र अब आउने कसरी ब्रह्महत्याको दोषले ब्रह्महत्याले घेर्यो तर राजा इन्द्रलाई ब्रह्महत्या टुटाउनको निमित्त अब के गर्ने भन्ने विषयमा ठूलो गम्भीर छलफल भयो वृत्रासुर मर्यो वृत्रासुर त मर्यो नै तर त्यो वृत्रासुर मरिसकेपछि त्यसको तेज भगवानमा प्रवेश भएको छ वृत्रासुरलाई संकट प्राप्त भएको छ अनि राजा इन्द्रलाई संकट प्राप्त भएको छ त्यस बेलामा अराजकता फैलियो राजा नभएको मुलुक बनाउन नहुने राजा कलै बनाउने त भन्दाखेरिमा जसले अश्वमेध गरिया छ त्यो राजा हुन पाउँछ स्वर्गमा नत्र पाउँदैन अश्वमेध नाम गरेको यज्ञ एउटा गरिया रहेछन् राजा नहुसले चन्द्रवंशीका राजा नहुसले ल उनीलाई भनेर अतिरिक्त स्थान स्वर्गमा राजा बनाए फेरि छोटोलाई बडो बनाएपछि भैमा न भाँडा बस्न खप्नै हुँदैन फेरि जहाँ पनि छोटालाई बडो बनाएका छन् अहिले हाल तिमी जस्तो भन्यो ठोलाको बेजित गर्न पाएपछि खुब खुसी लाग्ने सबैलाई छोटाको बढेको ठाउँमा नबस्नु बडाको हुरमत लिएको ठाउँमा नसुन्नु बुझ्दैनन् के गर्ने भनेर केही लाग्दैन र आखिरमा वृत्रासुर नाम गरिएको दानवराज यस किसिमबाट बडो संकटमा परेका राजा इन्द्र छन् त्यस बेलामा राजा इन्द्रलाई संकट पर्यो अवस्था बडो दयनीय भयो अनि महारानी इन्द्राणीबाट अश्वमेध नाम गरेको यज्ञको आयोजना गराएर अनि समस्याको समाधान हुनेछ नहोस् राजाको पतनको कारण चाहिँ महाराज म भोलि नवम स्कन्दको सत्र अध्यायमा बताउनेछु भोलि आउनुहोस् भोलि नै सुनौला नहोस् उपाख्यान वंशबालीको प्रकरणमा यता अर्को कुरो अब दधिची ऋषिको हाडको इन्द्रबाट वृत्रासुर मर्यो अम्रगति प्राप्त त भयो राजा इन्द्रलाई अश्वमेध देखिएको प्रभावबाट ब्रह्महत्याको चार भाग लगाइयो एक नम्बरमा पृथ्वीमा केही जात नउम्रने ठाउँ जसलाई भनिन्छ मरूभूमि अफ्रिकातिर बहुत पाइन्छ दोस्रो जब अग्निमा भर र आगो बल्दाखेरिमा झ्याप्प केही नबसाउनु त्यहाँ ब्रह्महत्याको दोष हुन्छ। एक हुरको आगो बलेपछि मात्रै बसाउनु भनेको छ, अहिले आगा बिउने कसै कहाँ छैन, बसाएन भयो नबसाएन भयो क्या, आगा बिउ कसै कहाँ छँदै छैन। भात पकाउने बेला अब ऊ उता लहर ल्याएर जोड्ने गरे त्यस्तो छ अनि कि कहिल्यै पनि निउँदैन क्या त्यो त्यो मसुमा। र त्यसै कारणले अग्निमा गएर दोस्रो ब्रह्महत्या, तेस्रो ब्रह्महत्या कहाँ गएर बसेको छ भन्नुहोला भनेदेखि नदीमा, साउन महिना र भाद्र महिनामा नदी रजवती पुरूषले मलामी गएका दिनदेखि बाहेक अरू समय ननुहुनु। चारौं ब्रह्महत्या नारीलाई कपालमा थापे, कपालमा ब्रह्महत्या थापेको हुनाले अहिले पनि रजवती भएका नारीहरूलाई कपाल नहुने भयो मान्छेले भन्दैन, छोरा मान्छेले कहिले कपाल नहुन जानला भन्छ, मोबाइल भएर नहुनला जानला भन्छ हामी त सधैँ, त्यही पनि सधैँ नहुनलाई के पो मैल पर्छ, दसैँ टिका दिन नहुन्छन् धेरै जसका होइन त हेर यी केटाहरू पनि हाँसे क्या हामी जस्तै रहेछ भनेर हो कि। अब यसरी ब्रह्महत्याको दोष यस्तो छ, अनि ब्रह्महत्याको जब दोषका लागिमा अब पहिला दिन रजवती नारी चाण्डाल्ने, दोस्रो दिनमा ब्रह्मघातिनी, तेस्रो दिनमा धोबिनी, धोबिनी भन्नाले कपडा धुने धोबिनी, फेरि सरो उड्ने धोबिनी भन्नु होइन। यसकारणले चार दिनका दिनमा सतैल स्नान गरेपछि नारी शुद्ध, त्यो तिनजेलसम्मका लागि सूर्य मुख र छोरा मान्छे मुख नहेर्नु भनेको छैन, हेरे हेरौँ न रे नहेरौँ, अहेर हेरे यो गोठाल जाने र खेताला जाने बुढीले सबैले बारे, अहिले हल्का क्याम्पस जाने र स्कुल जाने कुनले बार तेरो रजस लाग्यो, कहिले भयो भन्ने भन्दैन बा हुँदैन हुँदो रहेछ नि क्या कुनै त्यस्तो छ नि, अनि कहिल्यै अह बन्द त्यसुले गरौँ। राजा परीक्षित त्यस कारणले गर्दाखेरिमा भरे सकिए कुरा बार्न, शास्त्रोक्त पद्धतिलाई मान्ने कुरा अर्को छ, रोग नलागोस् भन्ने कुरा मेन छ पूर्ण छ, रोग लाग्दो रहेछ नि त रजवती नबार्दाखेरिमा, अहिले कत्रा कत्रा रोगहरू प्राप्त भएका छन्, त्यस कारणले गर्दाखेरिमा हाम्रो ऋषि महर्षिहरूले हेर बाबु हो त्यो बेला पाप लाग्छ भन्यो, अहिले जब रोग लाग्छ भनेर छुट्टै बस, अलग्ग बस, छुन हुँदैन, सम्पर्कमा नआऊ, पाप लाग्छ, त्यो बेला पाप भनेपछि डराउँथे, अहिले पाप भन्दा कोही डराउँदैन, रोग लाग्छ भनेपछि डराउँछन् कि भनेर भन्यो, त्यही पनि टेर्दैन, नटेरे नटेरिरहनु त हामीलाई। त्यसेश्वर सौनकादी अबाकी आउँछ तपाईँ के सुन्न चाहनुहुन्छ भनेर ब्रह्महत्यादिको दोषबाट पनि अहिले महाराजेन्द्रलाई अवकाशमै जीवन प्राप्ति भयो। अब त्यसदेखि पछाडि मर्ने बेलामा दधिची नाम गरिएको ऋषिको हाँडबाट मर्ने बेलामा अत्यन्त सारगर्वितको प्रेमपूर्वक विन्ती गर्नेवाला त्यो राजा जब को मेरो भगवान आज्ञा गरी भौष वृत्रासुरको अघिल्लो जन्म भनेर सोद्धै हुनुहुन्छ परीक्षितलाई, परीक्षित देशुकदेव स्वामीलाई भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित षष्ठ स्कन्दको चौध अध्याय। वृत्रासुरले मर्ने बेलामा अटिलो र ठटिलो कुरा गर्यो, यो को हो भनेर सोधिएका प्रश्नका बारेमा उत्तर दिनको निमित्त महाराज परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ, सुन्नुहोस् महाराज, अघि एउटा चित्रकेतु नाम गरेका राजा थिए, चित्रकेतु राजाका धेरै रानी थिए, सहस्राणी दशा भवन भन्छ, सहस्राणी दशा भवनको 1 करोड हुन्छ, यसकारणबाट उनका रानीहरू यस्तो प्रभावबाट संसार सारा सम्पूर्ण रानीहरू भए, तर सन्तान पैदा हुँदैन, खानदिन र लाउँदिनको भइरहन, छोरो पाउन्न एउटैले, ढिक्क भए मर्न पाएन उनी बरू, बहनका पनि नहुने भयो, अब मरिदिन्छु भनेर प्राणाहुति नै दिन भनेर जान लागेको, अङ्गिराले फेला पार्नु, म चाँडै जानुहुन्छ कि महाराज भन्दा भगवान म त मर्नु पर्ने भयो, मेरो सन्तान नहुने भयो, छोरा नभएको के गति हो, अपुत्र सेगत्र नास्ते स्वर्ग नै बच नै बच, अब म कहाँ जाम भन्दाखेरि महाराजन छोरा नहुँदैमा सबै मर्ने हो र भन्दा खै मेरो त अराजा कता फैलिने भयो भन्नुभयो, आशा नगर छोरैको आशा गर्दै नगर भन्नुभएको थियो, होइन छोरो पाम प्रभु, होइन मलाई त आश्चर्य लाग्यो किन छोरा चाहिने भन्दा छोरो नभई नहुने भएको कारणले अराजकता नफैलियोस् भन्नका लागि, ल ठिकै छ उसो एक एक गर, छोरो छोरो चाहिँ हुन्छ तर हर्ष र शोक दिलाउने छोरो हुन्छ लिन्छौ भन्नुभयो अंगिराले। हाँस्न पाएपछि रुनी भनेको कुरा रोधे गरौं, पहिला हाँस्न त पा ठिक छ ल। एक एक गरिसकेपछि त्यस्तै के पछाडिबाट महाराज एकको प्रभावबाट आइपुग्यो तब चरू र पाएस। अब कुनलाई दिने हो, एउटा छोरो पाउने भने छ करोड रानी छन्, कुनलाई दिने? एउटीलाई दिए अर्को रिसाउने कसै कि नभएकी उयो होली नि, हामी त हावा खेल्न हिँड्नु मात्रै त हो नि भन्ने होला। अर्कोले अर्कोलाई रिसाउने, अर्को अर्को छ रिसाउने, के गर्ने, कुन चाहिँलाई दिने? महाराज तपाईँले सक्नुहुन्छ भन्दा सक्दिनँ भनेको हुनाले ऋषिहरूले विचार गर्नुभयो, तपाईँको मन परे कि त महारानी कान्छी नै होलिन् तर धर्मपत्नी जेठी उनले पाउनु पर्छ भनेर जेठीलाई लिएर पायस दिएका थिए। जेठी दङ्ग परेर खाए, पर्खिरहेपछि दिन आउँदो रहेछ बाबु हो भनेछ अहिले हाल, हाम्रा दिन आयो भने त जेठी अहिले भन्नका पनि छैन, अरू पाखा लाए सारा। अनि त्यसपछिबाट जेठी महारानीको नाम थियो कृत्यधुति, उनले गर्भवती भइसकेपछि दस महिना पूर्ण जब बच्चा प्राप्त कुमार जन्मियो गर्भाधानादि संस्कारबाट श्रीमन्तुनयन जातकर्म नामाकरण त्यस्तै प्रकारबाट वेद उद्यापन र जन्मोत्सव इत्यादि गर्दै ल छोरो बढ्दै गयो, पाष्टी कर्म इत्यादि गर्दै जाँदा छोरो जन्मिएको राजालाई बहुतै खुसी, यज्ञ गर्नुभयो, दान गर्नुभयो, जप गर्नुभयो, भजन गर्नुभयो, कीर्तन गर्नुभयो, भुल्नु भएन नारायण हरि। यही किसिमले रहँदै रहँदै रहँदै जाँदाखेरिमा जब त्यो छोरो पाएका थिए राजा बहुत खुसी हुनुभयो, हाम्रो छोरो जन्मिएछ भनेका छन्। हिँड्दा खाँदा डुल्दा बस्दा छोरो हाँस्छ बोल्छ, कस्तो छ टाठो भन्दैन, कसका छोरा खाँदैनन्, कसका छोरा हिँड्दैनन्, कसका छोरा बस्दैनन्, मत्याएको आखिरमा त्यही छोरो महाराज जन्मिसकेपछि राजाका सारा रानीहरूलाई साह्रै नरमाइलो लाग्यो, हाम्रो राजाले छोरो पाएको कसैको नभएको भएको, हे भगवान्, कुकुरका नि हुन्छन् सुँगुरका नि हुन्छन् भनेका छन् सौता जति देख्न खुवाउन नसकेर हो कसैका नभएका भन्दै थिए। अर अब त्यहाँदेखि उपरान्त लौ त ठिक छ भनेर सारा सम्पूर्ण कन विचार गरेर अहिले भगवान परब्रह्म परमात्मा परमेश्वर जगतका मालिकको प्रार्थना मनन भजन कीर्तन केही नगरिकन केवल त्यही पुत्रको निमित्त आशावादी भएर ध्यान मनन कीर्तन गर्दै थिए। तर त्यो राजकुमार आज जब घर गृहमा जब नभएको मौकामा, बाबा घर गृहमा नभएका मौकामा, आमा गृह कार्यमा हल बनिएको बेलामा सौता जतिले निश्चय र निर्णय गरेर यो बच्चालाई मारौं हामी सबै बराबर हुन्छौं भन्ने निर्णय गरेछन्। हेर्नुहोस् त त्यो सौताको छोरोलाई बिचरा। केही बेलामा राजकुमार आमा र बाबा नभएका मौकामा रात्रिका टाइममा ठिक भन्छौ बहिनी भनेर एउटीले प्रस्ताव राखिछ र स्वाट्टै जगेर खुवाएर मारिदिए, निस्खुवाएर मारिहाले। सौताने आमाहरूले छोरो मारे, रुन लाग्यो धुरो धुरो सारा समाज। तर आखिरमा त्यस बेलासम्म राजाले जब छोरो मरेको भन्ने थाहा पाएका थिएन, आए घरमा, मेरो बाबु टुँडी खेलमा पन्छीहरू बोलाइरहेका छन् तिमीलाई, बिहान भयो, आमाले बोलाइरहेकी छन् तिमी किन सुतेको, मेरो बाबु उठ उठ उठ भन्दै राजाले बोलाउँदै जाँदा छोरो उठ्न सकेन, शुष्क काष्ठ समाङ्गको सुकिया काठ जस्तो छोरो भएको रहेछ। राजा गर्लमै ढले, सारा रानी पनि ढले, सारा हाकार हुकार चितकार गरेर बोलाउन लागे, मेरो बाबु चाँडो आऊ चाँडो आऊ भनेर यस किसिमबाट बोलाउन लागे। ती सौतानी आमाका डङ्किनी पनि आफै मार्छन्, आफै डाँगो छोडेर रुवाछन्, हे मेरो बाबु, हे मेरो राजा, तिमी जहाँ गएको छौ हामीलाई हुँ लैजाऊ हो पो भने उनीहरूको अहिले कालको फलक पो त के को, आफै मार्ने त्रिया चरित्रम पुरुषस्य भाग्यम देवो नजानान्ति कुत मनुष्य, त्रिगो चरित्र पुरुषको भाग्य दैवले जान्दैन अरू कसले जान्ने, आफै मार्ने आफै डाँको छोड्ने रोए डाँको छोडेर रोए। अनि राजाले आफ्नो मरेको छोरालाई काखमा राखेर भन्न लाग्नुभयो, हरे हुर्कायौ बनायौ अर्जुन खान लाए, यो होइन रहेछ बुढे।

0: माता पिता छोरो छोरो छोरो छोरो फेरो परीक्षित यही प्रभावबाट ज्ञान गरी बस्यो बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनकादिका उपरमा पौराणिक सूत्रले नै निसारण्य क्षेत्रमा ज्ञान गरी बस्यो लौ त सरकार अब तपाईँ के सुन्नुहुन्छ भनेर भन्दाखेरिमा सारा सम्पूर्ण जनहरू बढो आतंकित भए बढो संकट पर्यो बढो समस्या पर्यो र लौ मेरो प्रभु अब कसैले बचाउन सकेन तर त्यस बेलामा राजाको शोक सन्तप्त आत्मालाई सहानुभूतिको लागि सारा ऋषिहरू जम्मा हुनुभएको थियो। छोरो मरेको छ राजाको, सौतानी आमाले विष खुवाएर मारेका छन्, तर पनि उनको समस्याको समाधान गरिदिउँ भन्नका लागि को को आउनुभयो भनेदेखि सनक सनन्दन सनातन सनत कुमार चार नारद रिभु अंगिरा देवल असिता पन्तरात्म व्यास मार्कण्डे गौतम वशिष्ठ राम कपिल बादरायणी दूर्वास याज्ञ बल्क्य जातुकर्ण अरुणि रोमश चेवन दत्तात्रेय आसुरी पतंजलि वेद्यश्रिय बोद्धश्रिय पञ्चश्रिय हिरण्य नाम कौशल्य स्मृतदेवरित ध्वज सारा ऋषिहरू जम्मा हुनुभएको थियो। महाराज शोक नगर भन्नुभएको थियो तर चित्त बुझेन। साराको अगाडि मरेको छोरो लतार्दै राजाले शोक सन्तप्त सागरमा डुबेको बेलामा अंगिरा र नारदको सल्लाहले छोरोलाई हामीले चित्त बुझाउन सकेनौं भनेर स्वाट पानी सरिदिएका थिए। मरेको छोरो जुरुकै उठ्यो, उठिसकेपछि मेरो बाबु भनेर अँगालो हाल्न गएका थिए राजा चित्रकेतु। त्यस बेलामा छोराले के भन्यो भनेदेखि जीवौ बाच कसिने जन्म मही मयम पितरो मातरो भवन कर्मवीर भरिय वाणम छ देव त्रिङ्गनारायण सो मेरो महाराज कति जन्म तपाईँको छोरा म कति जन्म मेरो छोरा तपाईँ तपाईँको छोरा म होइन। तपाईँको पूर्व शत्रु भनेको म हुँ। तपाईँले इन्द्रसँग लड़ाई गर्नका लागि मलाई घुस दिनुभएको, त्यो घुस मैले खाएको, ऋण तिर्न नसकेको, छोरो जन्मिएर आएर तिर्दिएको बाटो लागेको किन रुन्छौ आमा किन रुवाए कि तिम्रो छोरो कहिले म मेरो छोरी कहिले तिमी संसार यस्तै हो माताश्री तिम्रो छोरा म होइन। सौतानी आमाका डाङ्की नै किन रुवाएका यिनैले हो मलाई विष खुवाएर मारेको भनेको थियो बाबै मार्यो तेरो बाजेले भन्न थालिहाल्यो नि भनेको थिए। आखिरमा यसलाई पनि नमार म ब्राह्मणको कुमार थिएँ खानेकुरा खाएर पिच्चो थुक्दाखेरिमा एक करोड़मा एक घटी कमिला मैले थुकेको कमिला मरेका थिए ती कमिला नै आज सौतानी आमा भएर पूर्व शत्रु मलाई साधन गरे प्राणीको मृत्यु कालेको हातबाट हुन्छ यहाँ कसैलाई शोक गर्न हुँदैन मेरो महाराज लो बसिरह भन्ना साथ छोरो गर्लम्मै ढल्यो छोरो मर्यो राजा चित्रकेतुको चित्त बुझ्यो यो मेरो छोरो छोरो होइन रहेछ। यसै कारणबाट महाराज परीक्षित संसार यस्तै हो तपाईँ हाम्रा छोरा पनि कोही छोरा शत्रु कोही छोरा कोही छोरा जब पूर्व जन्मका साहु कोही छोरा असमी असमी भए विदेशमा गएर ल्याएर खानिदिन्छन् साहुले चाहिँ भए प्रकार टल्टकाउँछन् त्यही धेरै जसको अहिले साहु बज्य जन्मिएर छन्। महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। अब त्यहाँदेखि प्रान्त राजा चित्रकेतुको चित्त बुझ्यो यो मेरो छोरो होइन रहेछ भनेर अनि भगवानको भजन गरी कीर्तन गरिकन अमर गतिको प्राप्तिको लक्षण यहाँलाई मैले प्रस्तुत गरे हस्त सरकार भनेर चित्रकेतु राजाको अमर गति प्राप्त। चित्रकेतु राजा अघिल्लो जब यस किसिमबाट आफ्नो प्रकारको नीतिगत सिद्धान्तले अहिले वृत्रासुर नामको दानव को रूपमा परिणत भइकन उनको उत्तम गतिको प्रयत्नतिर सोच राख्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय बलसिंह महाराज हामीमा प्राण गो।

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्स को फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन एचए, पीसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950। डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
0: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
0: डिभिजन वन कार्यालय सुर्खेत।
2: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
5: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0009-9066501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ।
7: प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
6: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
1: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
6: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-6006।
5: भर्ना खुल्यो।
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
5: खुसीको खबर
8: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
5: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
8: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
9: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
10: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
9: भोक लागेको बेला मिठाई खाने कुरा खानु पर्यो नि।
10: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
11: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
9: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
10: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
9: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: सूचना
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
8: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र